0: सहायक सङ्गठनको रूपमा, भातृ सङ्गठनको रूपमा विद्यालयभित्र गुन्डागर्दी राज चलाउने र शिक्षण अध्ययन अध्यापनलाई निरन्तरता दिने भन्दा त्यसलाई अवरोध सिर्जना गर्ने, भविष्यमा चाहिँ नेता बन्नको लागि रिएलसन सुरुवात गर्ने, यस किसिमका गलत कुकर्महरू विश्वविद्यालयभित्र क्याम्पसभित्र यस्ता कार्यहरू जारी रहे। त्यसैले हिजोका दिनमा जो निरङ्कुशताको विरुद्धमा विद्यार्थी सङ्गठन बोल्नुपर्ने लड्नुपर्ने जुन आवश्यकता थियो, आज लोकतन्त्र स्थापना भइसके पछाडि निरङ्कुश शासकको विरुद्धमा कुनै राजनीतिक शक्तिहरूलाई चाहिँ प्रतिबन्धित गरिएको अवस्था अहिले छैन। राजनीतिक दलको माध्यमबाटै राजनीतिक दलले आफ्ना भोइसहरू चाहिँ जनताको बिचमा लैजाने लान पाउने अवस्था हुँदाहुँदै अब त्यसको निम्ति चाहिँ विद्यार्थी सङ्गठनहरू जरुरी रहेन, बरु विद्यार्थी सङ्गठनहरूले शिक्षा क्षेत्रमा तगारो बन्ने र राजनीतिबाट मात्रै केवल राजनीतिका निमित्त बारम्बार त्यही व्यक्ति चाहिँ दोहोरिने, त्यही व्यक्ति भर्ना हुने र राजनीतिक अखडाको रूपमा चाहिँ विश्वविद्यालयहरूलाई चाहिँ संस्थागत गर्न खोजिएको कारणले यिनीहरू खारेज गरिएका हुन्। त्यस्तै प्राध्यापक सङ्घमा पनि हामी प्राध्यापक बुद्धिजीवीहरू चाहिँ स्वतन्त्र निष्पक्ष हुनुपर्छ, समाजको एउटा सबैभन्दा उपल्लो तहको तबका, राजनीतिक रूपले सचेत तबका, कुनै पनि राजनीतिक दलमा आबद्ध नहुँदा पनि प्राध्यापक सङ्घको माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने अवस्था रहेन। एउटा राजनीतिक पार्टीको फेरो समाउनु पर्ने र त्यहाँबाट मात्रै राजनीतिक नियुक्तिमा भविष्यमा पुग्न सकिने, स्वतन्त्र रूपमा बसेर रहेको प्राध्यापकको कुनै पनि अस्तित्व नरहने परिस्थिति खडा हुने, त्यस किसिमको राजनीतिक गन्जागोलको स्थिति र राजनीतिलाई नै गलत दिशामा धकेल्ने खालको परिदृश्य देखिएको कारणले यी सबै खालका नियुक्तिहरू चाहिँ खारेज गर्ने र ती सङ्गठनहरू खारेज गर्ने भन्ने व्यवस्था मिलाउँथे।
1: हजुर, यहाँले यो भन्दै गर्दाखेरि प्राध्यापक सङ्घ पनि नरहने अथवा विद्यार्थी सङ्गठनहरू पनि नरहने, कर्मचारीहरू सङ्गठनहरू पनि नरहने, यसले गर्दाखेरि विश्वविद्यालयहरूको श्वेतताका कुरा गर्दाखेरि कतै निरङ्कुशतातर्फ जान्छन् कि, अलिकति चेक एन्ड ब्यालेन्सका कुराहरू हुँदैनन् कि भन्ने कुराहरू पनि छन्। हुन त यहाँ चाहिँ विभिन्न सङ्गठनभन्दा पनि कर्मचारीहरूबाटै छान्ने, प्राध्यापकबाटै छान्ने, विद्यार्थीहरूबाट छान्ने कुरा आएको छ, तर यसको अधिकार कुलपतिलाई दिएको छ, यसले गर्दाखेरि कतै फरक ढङ्गले जान्छ कि भन्ने आशंका छन् नि।
0: अनि त्यस्तो हुँदैन, अहिलेको अब विश्व परिवेश मान्छेको चेतनाको लेभल निकै माथि उठिसकेको छ, कसैले निरङ्कुशता लादेर अगाडि बढ्न खोजियो भने जस्तै भदौ 23 र 24 गतेको जुन जन्जी विद्रोह भयो, यो कुनै सङ्गठनको नेतृत्वमा कसैले चाहिँ धेरै लामो अभ्यास गरेर सङ्गठनको निर्माण गरेर नेता बनाएर त्यहाँबाट जुलुसको आह्वान गरेर त्यसपछि जनताहरू बाहिर निस्केर एउटा सङ्गठनात्मक पद्धतिद्वारा गरिएको थिएन। जब जनता माथि चाहिँ निरङ्कुशता लादियो भन्ने जनताले बुझ्छन्, स्वतस्फूर्त रूपमा मान्छे सडकमा उत्रिन्छ, त्यसको विरोधमा उत्रिन्छ, र विश्व परिवेशले पनि त्यसलाई रोक्न नसक्ने अवस्था चाहिँ आज सिर्जना भइसकेको छ। त्यस्तो खालको उन्नत समाजमा हामी जान खोजिराखेका छौँ। त्यसो भएको हुनाले आज कुनै सङ्घ सङ्गठन रहनुपर्छ भन्ने कुरा त हिजोदेखि खाइपाई आइरहेका र तिनीहरूले जुन सेवा सुविधा लिँदै आइरहेका थिए, एउटा वर्चस्व कायम गरेर बसिरहेका थिए, तिनीहरूलाई आफ्नो उसमा क्षति पुग्ने, धक्का पुग्ने डरले मात्रै तिनीहरूले त्यो विरोध गरिरहेका छन्। र आज एउटा विवेकशील व्यक्तिले त्यो कुराको विरोध गरिरहेको छैन। जब निरङ्कुशता चाहिँ आउँछ त्यसको विरुद्धमा त त्यो त अब नियम नै हुन्छ, प्रकृतिको नियम नै हुन्छ, त्यसैले त्यसको विरुद्धमा जनताहरू आफै जाग्छन्। त्यसको निमित्त कुनै सङ्घ सङ्गठन बनाइरहनु पर्ने वा त्यो नहुँदा चाहिँ निरङ्कुशता लादिने भन्ने सम्भावना छैन। बरु विद्यार्थीहरूको हकितको निमित्त विद्यार्थी परिषद रहनेछ, प्राध्यापकहरूको हकितको निमित्त उहाँहरूले आवश्यकता पर्दा बोली नै हाल्नुहुन्छ र त्यस किसिमको निरङ्कुशता केही पनि आउने छैन। यो लोकतान्त्रिक सरकार हो, लोकतन्त्रलाई संस्थागत गर्दै अगाडि बढिनेछ।
1: हजुर, यहाँले यो भन्दै गर्दाखेरि यी सङ्गठन नहुने हो भने यहाँ हटाइएका कुरा हटाइसकेको छ, अध्यादेश मार्फत पत्र होइन, सङ्गठन त सङ्घ सङ्गठनहरू रहेनन्। अब हिजोको दिनमा हामीले राजनीतिक हस्तक्षेपको कारणले विश्वविद्यालयहरू अगाडि बढ्न सकेनन्, शैक्षिक गुणस्तरहरू चाहिँ राम्रो भएन, विद्यार्थीहरू पलायन भयो भनेका थियौँ, के अब यी सबै रोक्न सम्भव छ, रोकिन सक्छ?
0: यी सबै तत्काल रोकिन्छन् भन्ने कुराको लागि एउटा पक्ष मात्र दोषी हुँदैन, हामीसँग जोडिएका थुप्रै पक्षहरू हुन्छन्। जस्तै अहिले नेपालका विद्यार्थीहरू जो बाहिरी रूपमा पढ्न जाने भनेर हामी भनिराखेका छौँ, पढ्न जाने कुराको पछाडि कमाउने कुरा पनि लुकेको हुन्छ। हाम्रो जीवनस्तरसँग सम्बन्धित कुरा, स्वास्थ्य सूचकाङ्कको कुरा, शिक्षा सूचकाङ्कको कुरा र मानव विकास सूचकाङ्कको कुरालाई अभिवृद्धि गर्नको लागि विभिन्न पक्षहरूले हाम्रो दैनिक जीवनमा काम गरिरहेका हुन्छन् र त्यो विभिन्न कारणहरूले गर्दा व्यक्ति चाहिँ पलायन हुने गर्दछ, बाहिर पलायन भएको हो। यी सबै कुराहरूलाई रोक्नको लागि हामीले एउटा छिद्र, एउटा पाल मात्र ढाकेर सम्भव छैन, सबै किसिमका छिद्र

0: हरूलाई चाहिँ रोक्दै हामी अगाडि बढ्ने हो। त्यसको लागि सबै क्षेत्रबाट चाहिँ सरकारले काम गरिरहेको छ। अहिलेको सरकारका मन्त्रीहरूलाई तपाईँहरूले हेर्नुहुन्छ भने काम काम काम त्यति कुराको मात्रै निर्देशन दिएको छ। हाम्रो मन्त्रीहरू रिबन काट्न दौड्नु भएको छैन, कुनै उद्घाटन गर्न दौड्नु भएको छैन, गफ गर्ने छुट तपाईँहरूलाई छैन भनेर सरकारले निर्देशन दिएको छ र हामी सबै काममा लागिरहेका छौँ। शिक्षा सम्बन्धी विधेयक ल्याउँ, शिक्षा सम्बन्धी अध्यादेश मात्र होइन, सबै किसिमका अध्यादेशहरू चाहिँ जारी गर्नुको पछाडि सबै मन्त्रालयका मन्त्रीहरूले चाहिँ काम गरिराख्नु भएको छ। हामी जनताका कुरा सुन्नको लागि जनताको बिचमा आइरहेका छौँ र त्यहाँबाट इनपुट के आउँछ त्यसलाई हामीलाई छिटोभन्दा छिटो लिएर आउनुहोस् र के आउटपुट दिनुपर्छ हामी त्यसका लागि निरन्तर बस्नुपर्छ भनेर भनिएको छ र हाम्रो बिचमा अब एकदमै चाँडोभन्दा चाँडो यो सम्बन्धी छलफलहरू अगाडि बढाउनको लागि ती नियमहरू चाहिँ बनिरहेका छन् र त्यसैले एउटा क्षेत्रको छिद्र मात्र टाल्ने बित्तिकै विद्यार्थी पलायन रोकिने कुरा होइन, यो सिङ्गो देशको अर्थतन्त्रसँग जोडिएको विषय, जनजीविकासँग जोडिएको विषय, शिक्षा स्वास्थ्य सबै क्षेत्रसँग जोडिएको विषय, एउटा मात्रै छिद्र रोकेर हुँदैन, त्यसको लागि त समग्र विकास नै चाहिन्छ। त्यसैले त्यसका निमित्त सरकारले काम गरिराखेको छ। हामी आशा गर्छौँ छिट्टै नै हामीले हाम्रो घोषणा पत्रमा वाचा पत्रमा जो कुरा कबुल गरेका छौँ तिनलाई पुरा गर्नको लागि हामी हाम्रो सरकार र हामी लागिराखेका छौँ।
1: तर केही सङ्गठन भनौँ, कर्मचारी सङ्घका कुरा, प्राध्यापक सङ्घ, सोभियु अथवा विद्यार्थी सङ्गठनहरूले यसको चाहिँ विरोध गरेका छन्, आलोचना गरेका छन्, यसलाई यहाँले कसरी लिनुभएको छ?
0: अब उहाँहरू एउटा जुन राजनीतिक संस्कारबाट अभ्यस्त हुनुहुन्छ त्यो त्यसको कारणले र उहाँहरूले उहाँहरूको तर्फबाट यो सरकार निरङ्कुशतामा जान्छ कि भन्ने कुरा सोच्नु स्वाभाविक कुरा हो। हाम्रो पार्टीको गठन हुँदै गर्दा र पार्टीले चुनाव जित्दै गर्दा थुप्रै राजनीतिक शक्तिहरूले हामीलाई अमेरिकाको शक्ति, अमेरिकाबाट परिचालित शक्ति, कसैले भारतबाट परिचालित शक्ति, विदेशीहरूको शक्ति, विदेशबाट पैसा ल्याएर चुनाव जितेको लगायतका तर्कहरू गर्ने र ती आरोपहरू लगाउने त गरिराख्नु नै भएको थियो। त्यसैले अहिलेको अवस्थामा पनि उहाँहरूले आफ्नो राजनीतिक ओझलाई चाहिँ माथि पार्नको लागि, राजनीतिक रूपमा आफ्नो माथि पर्नको लागि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई तल पार्नको लागि उहाँहरूले लगाउने कुरा त संसारभरिको विरोधीहरूले आफ्नो विरोधीलाई लगाउने कुरा जस्तै त्यो सामान्य कुरा रहन्छ। त्यसैले उहाँहरूले विरोध गर्दै हुनुहुन्छ। विरोध गर्नुका पछाडि अब कसैले चाहिँ केही स्वार्थ हाली स्वार्थमा हालिमुहाली भइरहेको कारणले त्यो छुट्ने भयो भनेर पनि विरोध गरिराख्नु भएको होला। कसैले चाहिँ राजनीतिक रूपमा कुन विषयवस्तु उठाइरहने त, कसरी टिकिरहने त, अहिले तपाईँले देख्नुहुन्छ भने हाम्रो सरकार हामी चाहिँ राजनीतिक स्थायित्वका निमित्त र आर्थिक समृद्धिका निमित्त एउटै मात्र अर्जुन दृष्टि बनाएर अगाडि बढिरहेको छ। उहाँहरूले लगाउनुभएका राजनीतिक आरोपको प्रतिवाद गर्न सरकारले समय खर्च गरिरहेको छैन। उहाँहरू चाहिँ राजनीतिक कार्यक्रमका पछाडि दौडिराख्नु भएको छ भने हामी आर्थिक समृद्धिका पछाडि देशको विकासको निमित्त चाहिँ सरकार अर्जुन दृष्टि बनाएर निरन्तर अगाडि बढिरहेको छ। प्रतिपक्षीको त्यो एउटा धर्म पनि हुन्छ, सामान्य रूपमा कुनै विषयवस्तुको उठान गरिएन भने राजनीतिक दलहरू सकिने समस्या हुन्छ। तपाईँहरू बोल्नुहुन्न भनेर उहाँहरूको कार्यकर्ताले भनिराख्नु भएको होला, त्यसैले उहाँहरूले ती विषयवस्तु उठाइराख्ने कुरा उहाँहरूको धर्म नै हो, त्यसलाई हामीले सामान्य रूपमा यसरी नै बुझेका छौँ।
1: हजुर, अब सरकारले चाँडो चाँडो काम गर्नुपर्छ भनेर आफ्ना चाहिँ कामहरूको लिस्टिङ पनि गरिसकेको अवस्था र केही कामहरूलाई चाहिँ संसदबाट नियम बनाउँदै गर्दाखेरि, ऐनहरू बनाउँदै गर्दाखेरि ढिला हुन्छ भनेर अध्यादेश ल्याएर चाहिँ चाँडो चाँडो गर्ने चाहिँ एउटा जनतालाई राहत दिनको लागि अध्यादेशहरू ल्याएको छ, केही नेपाल ऐनहरू संशोधन पनि गरेको अवस्था छ। तर हाम्रा संरचनाहरू पुरानै किसिमको छन्, कर्मचारीहरू काम गर्ने व्यक्तिहरू अथवा उहाँहरूको चाहिँ मनस्थिति एक किसिमको छ, अध्यादेश ल्याउँदैमा त्यो सफल हुन्छ भन्न सकिने आधारहरू केही छन् अथवा यसको लागि के नयाँ प्रक्रियाहरू पनि अपनाउनु भएको छ कि यहाँहरूले?
0: अब यो आधार जस्तो खालको हुन्छ उपरि संरचना पनि त्यस्तै खालको निर्माण हुन्छ। एउटा खालको आधारमा अर्को खालको उपरि संरचना निर्माण गर्न सकिने, धेरै नयाँ दिन सकिने सम्भावना त रहन्न नै। त्यसका निमित्त जो हाम्रो आर्थिक उत्पादन पद्धति छ त्यो आर्थिक उत्पादन पद्धति बदलिसके पछाडि बाँकी उपरि संरचनाहरूका कुराहरू ती पनि परिवर्तन हुने नै होलान्। अब तर तत्काललाई जनतालाई राहत दिनको लागि साना साना किसिमका कामहरू गर्न सकिने र यही संरचनामा रहेर पनि हामीले अवस्था चाहिँ परिवर्तन गरेर अगाडि बढ्न सकिने धेरै सम्भावनाहरू छन् र ती सम्भावनाहरूको खोजी गरेर नै सरकारले यो निष्कर्षमा पुगेर हामी तिनमा चाहिँ अगाडि बढ्न खोजिरहेका छौँ।
1: अहिले यहाँ जिल्लातिर हुनुहुन्छ, विभिन्न किसिमका अध्यादेशहरू आएका छन्, जनताको प्रतिक्रिया के पाउनु भएको छ यहाँले?
0: जनताको प्रतिक्रिया अब यो अध्यादेशहरूमा उनीहरूलाई धेरै ठुलो चासो, कुन अध्यादेश आउँदैछ, के हुँदैछ, सर्वसाधारण जनतालाई बिहान बेलुकाको आफ्नो हातमुख गर्ने समस्या, आफ्ना समस्याहरू, जस्तै अहिले विद्यार्थीहरू स्कुलमा भर्ना भइरहेका छन्, यस्तो अवस्थामा मेरो बच्चाले हिजोको भन्दा बढी फी तिर्नु परिरहेको छ, किन तिर्नु परेको छ, र भर्ना शुल्क नलाने भनेर सरकारले माथिबाट उर्दी जारी गरेको छ, तर स्कुलहरूमा यो रसिद पनि नदिएर त्योभन्दा बढी शुल्क लाने गरिएको छ, त्यस्ता किसिमका कुराहरूमा अब मलको बिउको समयमा यो पाउँछौँ कि पाउँदैनौँ, यो कुरामा जनताको चिन्ता रहेको छ। अब यी विषयहरूमा बाँकी कानुन निर्माण गर्ने सम्बन्धी र कुन कानुन निर्माण गर्दा जनतालाई चाहिँ राहत पुग्छ भन्ने सम्बन्धी हामीले सोच्ने कुरा हो। एउटा विद्वत वर्ग माथिल्लो लेभलको मान्छेले त्यो कुरा गरिरहेको छ, सर्वसाधारण व्यक्तिले चाहिँ के सोचिरहेको छ भने जति सक्दो चाँडो हाम्रो जीवन स्तरमा परिवर्तन हुने खालको कार्यक्रम आउनुपर्छ, जुन बाटोमा बाटो आउँदा पनि हुन्छ, यति नै कुरा चाहिँ तल्लो लेभलको जनताले चाहिँ सोचिरहेको कुरा यो नै हो।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश आएको छ होइन, त्यसले के सुधारका कुराहरू गरेको छ, यहाँले देखेका कुराहरू भोगेका कुराहरू भन्दाखेरि भविष्यमा विश्वविद्यालयको सुधारको लागि थप के कस्ता नीतिगत कदमहरू चल्न आवश्यक देखिन्छ?
0: अब विश्वविद्यालय सम्बन्धी शिक्षा सम्बन्धी हामी मैले अघि पनि भने हामी 2028 सालको शिक्षा ऐनमा बाँचिराखेका छौँ, त्योभन्दा समय संसार चाहिँ धेरै अगाडि बढिसकेको छ, हाम्रो देशको माटो सुहाउँदो हामीले कुन खालको शिक्षा नीति अख्तियार गर्दा चाहिँ हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा हामी सजग छौँ, र त्यही शिक्षा नीति लागू गर्नका निमित्त शिक्षा नयाँ खालको शिक्षा ऐन एक वर्षभित्र करिब करिब एक वर्षभित्रमा ल्याइसक्नुपर्छ भन्ने बुझाइ चाहिँ हाम्रो बिचमा रहेको छ, र त्यसमा शिक्षाविदहरूको व्यापक छलफल द्वारा अन्तर्क्रियाद्वारा र यसरी चाहिँ हामीले सल्लाह सुझावहरू दिँदै यसलाई व्यापक परिमार्जन गरेर हामीले श्रमसँग जोडिएको उत्पादनलाई बढाउने खालको र जीवनलाई आत्मनिर्भर बनाउने खालको शिक्षा नीति चाहिँ जसरी पनि लागू गर्नुपर्छ भनेर यसलाई चाहिँ अगाडि बढाउनको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको छ, र हामी सांसदहरू पनि र शिक्षा समितिमा बसेका सांसदज्यूहरू सबैको बिचमा यसरी अन्तर्क्रियात्मक ढङ्गले हामी अगाडि बढेर एक वर्षभित्रमै शिक्षा ऐनहरू आउँछ र यसरी चाहिँ अगाडि बढ्नुपर्छ, जसरी पनि अगाडि जानुपर्छ। शिक्षा भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा, बेसिक आधारभूत कुरा, जीवनको जीवनलाई चाहिँ बदल्नका लागि आधारभूत कुरा भएको हुनाले यसमा ध्यान दिनुपर्छ भनेर हामीले सरकारलाई पनि ध्यान आकर्षण गराएका छौँ र हामी अगाडि बढ्छौँ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य माननीय जगत प्रसाद जोशीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गोपाल योञ्जन र साथीहरूको स्वरमा रहेको स्वदेश गान, रचना अनि सङ्गीत गोपाल योञ्जनकै।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ शास्त्रीय गायनमा संगीता राणा प्रधान, राग कलावती, तबलामा हुनुहुन्छ डङ्कन दास चौधरी, हार्मोनियममा मनराजा नकर्मी र इसराजमा हुनुहुन्छ सन्तोष भक्त श्रेष्ठ र तानपुरामा हुनुहुन्छ गङ्गा लामा।

0: भर्खरै सुन्नुभयो शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्थ्यो शास्त्रीय गायनमा संगीता राणा प्रधान, राग कलावती, तबलामा हुनुहुन्थ्यो डङ्कन दास चौधरी, हार्मोनियममा मनराजा नकर्मी र इसराजमा हुनुहुन्थ्यो सन्तोष भक्त श्रेष्ठ अनि तानपुरामा हुनुहुन्थ्यो गङ्गा लामा।
1: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
6: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
5: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउ।
7: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
5: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
7: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
8: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 9 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिस गर्ने मन्त्री परिषदको निर्णय। सीमा विवादको समाधानका लागि भारतसँग समन्वय अघि बढाइएको सरकारद्वारा जानकारी। अविरल वर्षापछि काभ्रेको रोसी खोलामा आएको बाढीमा फँसेका 89 जना यात्रुको सकुशल उद्धार। लापरवाही गरेको भन्दै 5 जना चालक प्रहरी नियन्त्रणमा। पशुपति क्षेत्रभित्र रहेको गौशाला धर्मशालाको स्वामित्व पशुपति क्षेत्र विकास कोषकै रहेको उच्च अदालत पाटनको फैसला र अमेरिकी सेना होर्मुज प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। समाचार अब विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिस गरेको छ। यसअघि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। हिजो बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै मन्त्री परिषद बैठकले नेपाली भूमिमा छिमेकी भारत र चीनले सड़क सञ्चालन गरेको सन्दर्भमा खुला सहकार्यबाट लिपुलेख लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकारबीच समन्वय अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरियोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले संचार जगतसँग सहकार्य पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ। सरकार प्रेस स्वतन्त्रता सूचनाको हक र संवैधानिक मर्यादाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा संचारकर्मीलाई भिडियो खिच्नबाट रोक लगाएको भन्ने आशयका समाचारहरू केही सञ्चार माध्यममा आएको सन्दर्भमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले संचार कर्मीलाई सूचना संकलन तथा सम्प्रेषणमा कुनै अवरोध नभएको बताउनुभयो। उहाँले वैशाख 21 गते प्रधानमन्त्रीको कार्यालय परिसरमा संचारकर्मीलाई भिडियो खिच्न अवरोध गरेको विषय सत्य नभएको पनि बताउनुभयो। प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्याधिक भिड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नु भएको हो। उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित रहेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रतिक्रियामा जनाइएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3-5 बजेसम्म परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ। अविरल वर्षासँगै हिजो साँझ रोसी खोलामा आएको बाढीमा फँसेका 89 जना यात्रुको 9 घण्टापछि सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो बनेपा, पनौती, बेथानचोक, धुलीखेल, नमोबुद्ध लगायतका क्षेत्रमा परेको अविरल वर्षासँगै बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका साथ घुमाउनेमा 5 वटा सवारी साधनका यात्रु बाढीमा फँसेका थिए। रोसी खोलामा आएको बाढीका कारण हिजो साँझ 5 बजेदेखि ती सवारी साधनहरू खोलाको बीच भागमा रोकिएको थियो। 89 जना यात्रु 9 घण्टासम्म बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकले जनाएको छ। बाढीमा फँसेका यात्रुको उद्धारका लागि नेपाली सेनाको धुलीखेल स्थित श्री मिहरगढ नेपाल प्रहरी सशस्त्र प्रहरी बलको 15 नम्बर गणका विपद उद्धार टोली तथा स्थानीयवासी परिचालन भएका थिए। राति 11 बजेसम्म पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको श्री मिहरगढ र सशस्त्र प्रहरी बलको 16 नम्बर गढ मुख्यालयबाट राफ्टिङ बोट मगाएर यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकले जनाएको छ। उद्धार गरिएका यात्रुलाई दुईवटा यात्रुवाहक बस र सशस्त्र प्रहरीको एउटा गाडी मार्फत राति नै गन्तव्यतर्फ पठाइएको छ। वर्षाका कारण रोशी खोलामा बाढी आउन थालेपछि प्रहरीले सवारी साधन रोकेको समयमा पनि जबरजस्ती ती गाडीहरू अघि बढाएकाले बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्चोका सूचना अधिकारी रविन विष्टले बताउनु भयो। वर्षाको समयमा जबरजस्ती यात्रु बोकेर अघि बढेका पाँचवटै गाडीका चालकलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ। 2081 असोज दोस्रो साताको बाढीले बिपी राजमार्गको भकुण्डेदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो। त्यसपछि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ। सामान्य वर्षापछि पनि रोशी खोलामा बाढी आउँदा यातायात अवरुद्ध हुने गरेको छ। बाढीबाट क्षतिग्रस्त राजमार्गको काभ्रे पलाञ्चोकतर्फ 4 खण्ड र सिन्धुलीतर्फ 1 खण्डमा पुननिर्माणको काम भइरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली कङ्ग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्दैछ। 3:00 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कङ्ग्रेस संसदीय दलको विधानको धारा 21 बमोजिम गठन भएको संसद समन्वय बोर्डको यो पहिलो बैठक हो। बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको कङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने चीन र भारत बीचको सम्झौताप्रति आपत्ति जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीन बीच भएको सहमतिप्रति आपत्ति जनाएको बैठकपछि नेता उदय शमशेर राणाले जानकारी दिनुभयो। विगत 23 वर्षदेखि मारवाडी सेवा समितिले नियन्त्रणमा राखेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने फैसला उच्च अदालत पाटनले गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश द्वय खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा मारवाडी सेवा समितिको मैयानी हक नलाग्ने फैसला गरेको हो। यसअघि काठमाडौँ जिल्ला अदालतले गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोषकै स्वामित्व कायम हुने फैसला गरेपछि मारवाडी सेवा समिति फैसला पुनरावेदनको माग लिएर उच्च अदालत पाटन गएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नगरेको बताउनुभयो। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधि मैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताउनु भएको छ। महानिरीक्षकको दर्जानी चिन्हबाट सुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हलचोकमा हिजो पदबहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले गैर व्यावसायिक आचरण, भ्रष्टाचार जन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम शर्तका रूपमा कार्यान्वयन गरिने बताउनुभयो। बागमती प्रदेश सरकारले 4 राष्ट्रिय निकुञ्जमा पर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न 4 निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरी आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानीजहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कारवाहीको चेतावनी दिएको हो। बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार एटलान्टिक महासागरमा यात्रा गरिरहेका एक क्रुज जहाजमा हान्टा भाइरस संक्रमणका कारण 3 मृत्यु भएको WHOले जनाएको छ। अब मौसममा आज देशका पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ। तराई भागका आंशिक स्थानमा बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिस गर्ने मन्त्री परिषद बैठकको निर्णय। सीमा विवादको समाधानका लागि भारतसँग समन्वय अघि बढाइएको सरकारद्वारा जानकारी। अविरल वर्षापछि काभ्रेको रोसी खोलामा आएको बाढीमा फँसेका 99 यात्रुको सकुशल उद्धार। लापरवाही गरेको भन्दै 5 चालक प्रहरी नियन्त्रणमा। पशुपति क्षेत्रभित्र रहेको गौशाला धर्मशालाको स्वामित्व पशुपति क्षेत्र विकास कोषकै रहेको उच्च अदालत पाटनको फैसला। र अमेरिकी सेना होर्मुज प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। यसका साथै बिहान 9 समाचार यहीँ सकिन्छ। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि कार्यक्रम प्रेमको सन्देशमा पुनः तपाईँलाई स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर गणेश बोगटी।
1: आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशमा म पास्टर गणेश पोगटी यहाँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन जय मसीह। आज पनि हामी यस आत्मिक कार्यक्रममा परमेश्वरको वचन बाइबलबाट एउटा अति नै महत्त्वपूर्ण बाइबलीय सन्देश लिएर आएका छौँ। आज हामी परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने विषयमा सुन्नेछौँ, जसका लागि हामी सबभन्दा पहिला बाइबलको एउटा खण्डलाई पढ्नेछौँ। त्यो खण्ड हो भजन संग्रह 139 एकदेखि 6, जुन खण्डले परमेश्वरको सर्वज्ञानीताको विषयमा व्याख्या गर्दछ, जसले भन्दछ, हे परमप्रभु, तपाईँले मेरो जाँच पडताल गरेर मलाई जाँच्नु भएको छ। तपाईँले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ। तपाईँले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। मेरो हिँडाइ र मेरो सुताई तपाईँले छानबिन गर्नुहुन्छ, अनि मेरा सबै चालचलनहरूसँग तपाईँ सुपरिचित हुनुहुन्छ। किनभने मेरो जिब्रोमा कुनै शब्द आउनु अघि नै हेर्नुहोस्, हे परमप्रभु, तपाईँले त्यसलाई पूरा रीतिले जान्नुहुन्छ। तपाईँले मलाई पछि र अघि हेर्नु भएको छ, आफ्नो हात म माथि राख्नु भएको छ। यस्तो ज्ञान मेरो लागि ज्यादै अचम्मको छ, यो अति नै उच्च छ, म त्यहाँसम्म पुग्नै सक्दिन। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने कुराको अर्थ यो हो कि परमेश्वरले सबै कुराहरू, घटनाहरू र मानिसका विचारहरू, वर्तमान, भविष्य, सम्भावित वा आवश्यक सम्पूर्ण तथा हुनेवाला, हुन सक्नेवाला वा भइसक्नेहरू जान्नुहुन्छ, जसको अर्थ यो पनि हो कि परमेश्वरको ज्ञान भन्दा बाहिर केही कुरा नै छैन। सम्पूर्ण कुराहरू परमेश्वरलाई सिद्ध रूपमा र पूर्ण रूपमा थाहा छ। त्यही कारणले गर्दा हामी परमेश्वरलाई आश्चर्यचकित पार्न सक्दैनौ, परमेश्वरलाई हामी अचम्ममा पार्न सक्दैनौ। हामी सर्वज्ञानी छैनौ र त्यही कारणले गर्दा आश्चर्यजनक घटनाहरू हुँदा हामी चकित वा अचम्ममा पर्दछौँ, र परमेश्वरलाई हामी अचम्मित पार्न सक्दैनौ, किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरका लागि कुनै पनि कुरा नयाँ छैन, कारण उहाँले सबै कुरा सधैँदेखि सधैँसम्म जान्नुहुन्छ। सँगै परमेश्वर सबै कुराको लागि पहिले नै तयार रहनुहुन्छ, कारण उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। परमेश्वरको वचन बाइबलको विषयमा एउटा अति नै महत्त्वपूर्ण विशेषता हामी सबैले जान्न आवश्यक छ कि यसमा 40% भन्दा बढी भविष्यवाणीहरू छन्। मतलब बाइबलमा कुनै पनि परमेश्वरको योजनामा हुने घटनाहरू हुनुभन्दा सयौं र हजारौं वर्ष अगाडि नै बताइएको छ, र ठिक त्यस्तै अक्षरश नै पूरा भएको छ। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई पापबाट छुटकारा दिन मुक्तिदाता येशु ख्रीष्ट पठाउने कुरा परमेश्वरले सबभन्दा पहिला सृष्टि गरिएका आदम र हब्बालाई बताइसक्नु भएको थियो कि एक दिन मानिसहरूका पापहरू क्षमा दिन येशु ख्रीष्ट संसारमा आउनुहुनेछ, कि एक दिन परमेश्वरले मानिसहरूलाई मुक्ति दिन परमेश्वर स्वयं मानिस बन्नुहुनेछ। त्यही कारणले येशु मानिस बन्नुभयो, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, र मानिसलाई पनि उहाँले नै बनाउनु भयो, अनि मानिसलाई बचाउन पनि उहाँ नै आउनुभयो। अनि उहाँ एक दिन आउनुहुनेछ भने बाइबलले पहिले नै बताउँदछ। उहाँ कहाँ जन्मनुहुन्छ भने बाइबलले पहिले नै बताएको थियो। उहाँले के गर्नुहुन्छ भने पनि पहिले नै बाइबलले बताइसकेको थियो। उहाँ हाम्रो निम्ति बलिदान हुनुहुने र क्रुसमा टाँगिनु हुनेछ भने पनि बाइबलले पहिले नै बताएको थियो, र उहाँ मर्नुहुनेछ अनि फेरि जीवित हुनुहुनेछ भने पनि पहिले नै लिखित रूपमा भविष्यवाणी भएको थियो, र त्यस्तै भएको हामी स्पष्टसँग देख्न सक्छौँ। अब सर्वज्ञानी परमेश्वरले मात्र भविष्यको विषयमा ठ्याक्कै बताउनुहुन्छ र प्रकट गर्न सक्नुहुन्छ। त्यही कारण पनि बाइबल परमेश्वरको वचन हो र परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। येशू ख्रीष्ट यस संसारमा आउनुभयो, उहाँ कन्याद्वारा जन्मिएर मानिस बन्नुभयो, उहाँ 100% मानिस र 100% परमेश्वर हुनुहुन्थ्यो। त्यही कारण हामी प्रभु येशू ख्रीष्टमा ईश्वरीय र मानवीय स्वभाव दुवै देख्न सक्छौँ, र पनि उहाँ पापरहित हुनुहुन्थ्यो। यस विषयमा हेब्रू 4:15 यति अद्भुत तरिकाले बताउँदछ कि किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न, तर हामीहरू जस्तो उहाँ सबै कुरामा परिचित हुनुभयो तरै पनि पापरहित। प्रभु येशू ख्रीष्टमा पनि यो सर्वज्ञानीताको गुण हामी पाउन सक्छौँ। यूहन्ना 2:24-25 प्रभु येशू ख्रीष्टको विषयमा यस्तो भन्दछ। तर यसुले आफैलाई तिनीहरूको भरोसामा छोड्नु भएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्नुहुन्थ्यो अनि कसैले मानिसको विषयमा गवाही दिन उहाँलाई खाँचो थिएन, किनभने मानिस भित्र के हुन्छ सो उहाँलाई थाहा थियो। जबकि यसुले आफ्नो परमेश्वरत्वको कुरा आफ्नो मानवीयतामा विरोधाभास हुने गरी कहिले अभ्यास गर्नु भएन। तर पनि हामी यसुमा परमेश्वरका गुणहरू र पाप रहित मानवीय गुणहरू देख्न सक्छौँ। मर्कुस 2 अध्यायको 1-17 एउटा पक्षघातीको बिरामी भएको मानिसलाई प्रभु यसुले निको पार्नुहुन्छ। यसुले त्यस मानिसलाई भन्नुहुन्छ, हे छोरा, तिम्रा पापहरू तिमीलाई क्षमा भए। लगत्तै त्यही वरपर बसिरहेका शास्त्रीहरूले मनमन नै विचार गर्दै आफ्ना हृदयमा यसो भन्दै सोच्दै विचार गर्दै थिए कि त्यस मान्छे वा यसुले किन यसरी ईश्वर निन्दा गर्दछ। एकैजना अर्थात् परमेश्वरले बाहेक अरू कसैले पाप क्षमा गर्न सक्छ र? अनि तिनीहरूले आफ्नो मनमनमा यसरी विचार गरिरहेका छन् भनी यसुले तुरन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो। शास्त्रीहरूले मनमनै सोचेको कुराहरू यसुले थाहा पाउनुभयो। मानिसहरूले मनमनै सोचेको कुरा अरू मानिसहरूले थाहा पाउन सक्दैनन्, तर यसु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। त्यही कारण मानिसहरूले मनमनै सोचेको कुरा पनि यसुले थाहा गर्नुभयो। यस्तै घटना हामी मत्ती 22:18 पनि पाउन सक्छौँ, जहाँ यसुले मानिसहरूले मनमनै सोचेको कुरा पनि थाहा गर्नुभयो। यसुले आफ्नो मृत्यु, गडाई र बौरी उठाइको विषयमा पहिले नै आफ्ना चेलाहरूलाई बताइसक्नु भएको थियो। पत्रुसले पनि, जो यीशु ख्रीष्टको प्रमुख चेला थिए, उनले पनि यूहन्ना 21:17 यसो भनी स्वीकार गर्दछन्। उहाँले उनलाई तेस्रो पल्ट भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई माया गर्छौ? उहाँले उनलाई तेस्रो पल्ट के तिमी मलाई माया गर्छौ भनी भन्नुभएकोले पत्रुस दुखित भए अनि उनले उहाँलाई भने, प्रभु, तपाईँ सबै कुराहरू जान्नुहुन्छ, म तपाईँलाई माया गर्छु भनी तपाईँ जान्नुहुन्छ। यसुले उनलाई भन्नुभयो, मेरा भेडाहरूलाई चराओ। यस्तै कुरा उहाँका सबै चेलाहरूले थाहा गरेको र स्वीकार गरेका छन्, जुन हामी यूहन्ना 16:29-30 पाउन सक्छौँ, जहाँ यस्तो भनिएको छ, उहाँका चेलाहरूले उहाँलाई भने, हेर्नुहोस्, अब तपाईँ सभासँग बोल्नुहुन्छ र केही पनि दृष्टान्तमा भन्नुहुन्न, अब तपाईँ सबै कुराहरू जान्नुहुन्छ अनि कसैले तपाईँलाई सोध्न खाँचो छैन भनी हामी जान्दछौँ। यही कुराद्वारा तपाईँ चाहिँ परमेश्वरबाट निस्किआउनु भएको हो भने हामी विश्वास गर्दछौँ। बाइबलले मुक्तिको विषयमा बताउँदछ, यो परमेश्वरको अनन्त योजना हो। सर्वज्ञानी परमेश्वरले यो संसार बनिनु भन्दा धेरै पहिला नै यो सम्पूर्ण योजना अनन्तमा गर्नुभएको थियो। त्यही कारणले यसु हाम्रो पापको निम्ति क्रुसमा बलिदान हुने योजना संसार उत्पत्ति हुनुभन्दा अगाडि वा अनन्तको भएको कुरा स्पष्टसँग बताउँदछ। जुन विषयमा प्रकाश 13:8 यसु संसारको उत्पत्तिदेखि नै मारिनु भएको थुमा भनी बताउँदछ, तपाईँ र म पापी हुनुभन्दा पहिला नै परमेश्वरसँग मुक्तिको योजना थियो, कारण उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यस संसारमा भएका, भइरहेका र हुने सम्पूर्ण कुरा परमेश्वरलाई पहिले नै थाहा थियो। उहाँले सबै कुरा जान्नुहुन्छ र सबै कुरा उहाँलाई पूर्ण रूपमा थाहा छ। त्यही पूर्व निर्धारित अनन्त योजनाको कारणले यीशु ख्रीष्ट यस संसारमा आउनुभयो र सम्पूर्ण मानिसहरूका पापहरूका निम्ति बलिदान हुनुभयो। उहाँ चिहानमा गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो अनि स्वर्ग उचालिनुभयो र पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ र हाम्रा निम्ति अन्तर्विन्ती गरिराख्नु भएको छ। अनि जब हामीले यीशुमा विश्वास गर्दछौँ, तब हामीले हाम्रा पापहरूको क्षमा पाउँदछौँ र यीशुले हामीलाई अनन्त जीवन, मुक्ति र स्वर्ग दिनुहुन्छ। यीशुमा विश्वास गर्नु भन्नुको अर्थ यीशुलाई व्यक्तिगत मुक्तिदाता को रूपमा स्वीकार गर्नु हो। म यीशुको बारेमा सत्यता जान्दछु र उहाँ मेरो निम्ति मुक्तिको आवश्यक कार्य गर्नु भएको कुरालाई जान्दछु अनि यीशुलाई मेरो उहाँ व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ भने साँचो रूपमा स्वीकार गर्दछु अनि त्यसो भएमा अब मैले मुक्ति पाएँ। यीशुमा भएको मुक्तिका लागि मैले यीशुमा विश्वास गर्नका लागि हृदयदेखि नै यो छोटो प्रार्थना मनमनै दोहोऱ्याइ पुग्दछ कि प्रभु यीशु, आज मैले तपाईँको सत्यताको विषयमा थाहा गरे कि तपाईँ मुक्तिदाता हुनुहुन्छ। मेरो निम्ति तपाईँ मानिस बनी यो संसारमा आउनुभयो, मेरो पापको निम्ति आफ्नो रगत बगाई क्रुसमा टाँगिनुभयो, मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। आज तपाईँ स्वर्गमा हुनुहुन्छ, म तपाईँमा विश्वास गर्दछु। तपाईँमा भएको मेरो पाप क्षमा मलाई दिनुहोस् र मुक्ति अनन्त जीवन अनि स्वर्ग दिनुहोस्। येशूको नाउँमा आमेन। यदि तपाईँले यो प्रार्थना गर्नुभयो भने तपाईँले मुक्ति पाउनु भएको छ, तपाईँ स्वर्गको नागरिक हुनुभएको छ, तपाईँको पाप क्षमा भएको छ र तपाईँले येशूमा भएको मुक्ति पाउनु भएको छ। सर्वज्ञानी परमेश्वरले तपाईँलाई जान्नुहुन्छ अनि एफिसी 1:4 यसो भन्दछ कि सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। हामी जन्मनु भन्दा पहिले नै उहाँले हामीलाई जान्नुभयो। हामी परमेश्वरको योजनामा थियौँ। यो अति नै अद्भुत र सुन्दर कुरा छ, होइन र? हो श्रोता मित्र, हाम्रो सृष्टिकर्ता परमेश्वरले हामीलाई पहिले नै जान्नुहुन्छ र चिन्नुहुन्छ। सर्वज्ञानी परमेश्वरले मेरो हृदयको कुरा जान्नुहुन्छ, मेरो र तपाईँको पीर मर्काहरू जान्नुहुन्छ। अरू कसैले हाम्रो भावना वा व्यथा नबुझे पनि सर्वज्ञानी येशूले जान्नुहुन्छ र बुझ्नुहुन्छ। सँगै उहाँले हामीलाई सहायता गर्न पनि चाहनुहुन्छ। उहाँले मेरो दुःख कष्ट जान्नुहुन्छ, मेरा हरेक अवस्थालाई उहाँले जान्नुहुन्छ र बुझ्नुहुन्छ। अन्तमा श्रोता मित्र, जब हामी मत्ती 6:6 पढ्छौँ भने यस्तो अद्भुत कुरा हामी देख्न सक्छौँ। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस र ढोका बन्द गरेर गुप्तमा हुनुहुने आफ्ना पितालाई प्रार्थना गर, अनि गुप्तमा हुनुहुने तिम्रो पिताले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ। यी परमेश्वरले देख्नुहुन्छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ, हाम्रो प्रार्थनालाई उहाँले सुन्नुहुन्छ। हामीले मनमनै उहाँको सामुन्य राखेका बिन्ती भावहरू उहाँले सुन्नुहुन्छ, सँगै उहाँले जवाफ पनि दिनुहुन्छ। हस्त श्रोता मित्र, आजको लागि कार्यक्रम प्रेमको सन्देशमा बाइबलीय सन्देश यति नै। आज हामीले परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने कुरालाई अध्ययन गर्यौं र सुन्यौं। अर्को हप्ता यस्तै विषयमा बाइबलीय सन्देश लिएर आउने नै छौ। तबसम्मका लागि म पास्टर गणेश बोगटीलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार तथा ख्रिस्टीय अभिवादन। जय मसीह।
0: आदरणीय श्रोता मित्र, अहिले भर्खरै तपाईँले सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर गणेश बोगटीले दिनुभएको बाइबलीय सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव र जिज्ञासा वा प्रतिक्रिया भएमा हामीलाई अवश्य पनि लेख्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौ। श्रोता मित्र, तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुरा जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको निम्ति नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाइदिनेछौँ। साथै हामी निःशुल्क बाइबल अध्ययन सामग्री पनि तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र लेख्दा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रचारको लागि ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749, काठमाडौँ नेपाल। ठेगाना पुनः एकपटक, रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749, काठमाडौँ नेपाल। तपाईँ हामीलाई टेलिफोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138। मोबाइलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो मोबाइल नम्बरहरू रहेको छ 98-510-53-338, 98-510-53-338, 98-41-52-097, 98-41-52-097, 98-61-59-17-49, 98-61-59-17-49। हामीलाई इमेलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो ggfnepal@hotmail.com। पुनः एकपटक, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। आगामी हप्ताको मङ्गलबार बिहान 9 बजेको समाचारपछि फेरि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रमबाट प्राविधिक मित्र सुभाष सुप्रेती, पास्टर गणेश बोगटी र म कार्यक्रम प्रस्तुता पास्टर हरि खड्का बिदा चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ चलचित्र देश परदेशबाट रिमा गुरुङ र थुप्तेन लामाको स्वर कमला देवी, माफ गर्नुहोला, न्यू बज्राचार्यको सङ्गीत।

भर्खरै सुनायौं नेपाली चलचित्र देश परदेशबाट रेमा गुरुङ र थुप्तेन लामाको सुर, कमला देवीको रचना अनि संगीत हो न्यू वज्राचार्यको। सदा चाहिँ मंगलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने म्युजिक मन्त्र कार्यक्रममा आज श्रोतासँगको संवाद रहनेछ। फोन गर्न नभुल्नुहोला 42117121 र 42117736 भन्दै नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र बिहानीबाट कुमार कान्छाको स्वर, तेजेन्द्र भुटियाको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
10: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
11: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिस गरेको छ। यसअघि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। हिजो बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको त्यस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले नेपाली भूमिमा छिमेकी भारत र चीनले सड़क सञ्चालन गरेको सन्दर्भमा खुला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। अविरल वर्षासँगै हिजो साँझ रोशी खोलामा आएको बाढीमा फँसेका 89 जना यात्रुको 9 घण्टापछि सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो बनेपा पनौती बेथानचोक धुलीखेल नमो बुद्ध लगायत क्षेत्रमा परेको अविरल वर्षासँगै बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 घुमाउनेमा 5 सवारी साधनका यात्रु बाढीमा फँसेका थिए। रोशी खोलामा आएको बाढीका कारण हिजो साँझ 5 बजेदेखि ती गाडीहरू खोलाको बीच भागमा रोकिएका थिए। 89 जना यात्रु 9 घण्टासम्म बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। बाढीमा फँसेका यात्रुको उद्धारका लागि नेपाली सेनाको धुलीखेल स्थित श्री मेहर गण नेपाल प्रहरी सशस्त्र प्रहरी बलको 15 नम्बर गणका विपद उद्धार टोली तथा स्थानीयवासी परिचालन भएका थिए। राति 11 बजेसम्म पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको श्री मेहर गण र सशस्त्र प्रहरी बलको 16 नम्बर गण मुख्यालयबाट ऱ्याफ्टिङ बोट मगाएर यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। उद्धार गरिएका यात्रुलाई 2 यात्रुवाहक बस र सशस्त्र प्रहरीको एउटा गाडी मार्फत राति नै गन्तव्यतर्फ पठाइएको थियो। वर्षाका कारण रोशी खोलामा बाढी आउन थालेपछि प्रहरीले सवारी साधन रोकेको समयमा जबरजस्ती ती गाडीहरू अघि बढाएकाले बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब परीक्षक रविन्द्र विष्टले जानकारी दिनुभयो। वर्षाको समयमा जबरजस्ती यात्रु बोकेर अघि बढेका 5 गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्दैछ। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले काङ्ग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जन सहित 2083 धारा 21 बमोजिम गठन भएको संसद समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो 3 बजे बस्न लागेको जानकारी दिनुभयो। बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव दुलाल जानकारी दिनुभयो। काङ्ग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने चीन र भारतबीचको सम्झौताप्रति आपत्ति जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको बैठकपछि नेता उदय शमशेर राणाले जानकारी दिनुभयो। विगत 23 वर्षदेखि मारवाडी सेवा समितिले नियन्त्रणमा राखेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने फैसला उच्च अदालत पाटनले गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश द्वय खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले हिजो काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा मारवाडी सेवा समितिको मुहियानी हक नलाग्ने फैसला गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्नु केही समस्या छैन।
1: हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधि मैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताउनु भएको छ। महानिरीक्षकको दर्जानी चिन्हबाट सुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हलचोकमा हिजो पदबहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्नुहुँदै उहाँले गैर व्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम शर्तका रूपमा कार्यान्वयन गरिने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकैमाथि पनि कार्यवाही हुने बताएको छ। र बंगलादेशमा मार्चदेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। बंगलादेशमा उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेका सम्भावित संक्रमित व्यक्तिहरूको संख्या 41,793 पुगेको छ। अधिकारीहरूले मार्च 15 प्रकोप शुरू भएता सबैभन्दा बढी मृत्यु पछिल्लो 24 भएको र यस अवधिमा 17 बालबालिकाको मृत्यु भएको जनाइएको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार नमस्कार नमस्कार। म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र मोहम्मद असलम अनि दिवाकर शर्माको तर्फबाट प्रिय मित्र, आज फेरि पनि यो मङ्गलबारको समय हामी यहाँहरू माझमा आएका छौँ म्युजिक मन्त्रको कार्यक्रम लिएर। विशेष गरी हामी कार्यक्रम म्युजिक मन्त्रमा हाम्रा श्रष्टाहरूलाई निम्ताउँछौँ, कुराकानी गर्छौँ कि सङ्गीतका बारेमा। तर आज हामी यता कता टेलिफोनमा पनि श्रोता मित्रहरूसँग कुराकानी गर्ने तयारीका साथ बेला बेलामा हामी आउने गरेका छौँ। आज त्यही मौका छोप्दै यहाँहरू माझमा हामी आएका छौँ। यहाँहरूले हामीलाई 42117 अनि 42117 पनि फोन सम्पर्क गर्न सक्नुहुनेछ। तर आज हामीले एउटा विषयलाई पनि रोजेका छौँ, जुन विषय छ नेपाली गीत सङ्गीतलाई कि हाम्रा सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण गरेका छन् वा छैनन्, गर्नुपर्दा के गर्नुपर्छ, यी विभिन्न विषयसँग हामी कुराकानी गर्न चाहन्छौँ, यहाँहरूका धारणा बुझ्न चाहन्छौँ, यहाँहरूका विचार बुझ्न चाहन्छौँ। यदि यहाँहरू हामीलाई फोन सम्पर्कबाट कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि 42117 अनि 42117 पनि फोन सम्पर्क गर्न सक्नुहुन्छ र यहाँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौँ। आज हाम्रो साथमा प्राविधिक मित्र मोहम्मद असलम हुनुहुन्छ अनि म दिवाकर शर्मा छु। आज हामी यहाँहरू माझमा करिब 11 बजीसम्म यो विषयमा कुराकानी गर्नेछौँ, किन विभिन्न गीत सङ्गीतका कुराकानीसँगै गीत सङ्गीतलाई पनि हामी सुनाउनेछौँ। हाम्रो कोही टेलिफोनमा कोही मित्र आइसक्नु भएको सङ्केत मैले प्राप्त गरेको छु। पहिलो श्रोता मित्र को हुनुहुन्छ म कुराकानी गर्न चाहन्छु। हेलो
1: हेलो सर, म रामकृपाल ठाकुर जलेश्वर वार्ड नम्बर 12 बोल्दैछु।
0: एकैछिन है, को भन्नु हजुर?
1: रामकृपाल ठाकुर जलेश्वर वार्ड नम्बर 12।
0: रामकृपा ठाकुर?
1: हजुर हजुर,
0: रामकृपा ठाकुर जी जलेश्वरबाट।
1: हजुर,
0: अनि के छ तपाईँको हालखबर?
1: हालखबर त हजुर ठिकै छ, जलेश्वरदेखि म 5 किलोमिटर टोल थरवाहीमा बसेछु। त्यो के अरे मौसम ठिकै छ, राति पानी पर्यो, भरेमा हजुरसँग मौका पाएँ 2 शब्द बोल्नको लागि।
0: हजुर धेरै राम्रो धेरै राम्रो। अनि अहिले के गर्नुहुन्छ तपाईँ, दैनिकी तपाईँ कसरी बितिरहेको छ?
1: हजुर म त 2026 सालमा नै एसएलसी पास गरेँ। बेलादेखि 28 सालदेखि अलिकति परे गाउँ फरवाड खेती गस्ती गरेछु, बोर्डिङ गोबर ग्यास राखेको छु। मेरो साथी हो आदरणीय यो आको डिप्टी यो राम पुका राईजी हुनुहुन्छ, धरानको हुनुहुन्छ, कतिको नाम चाहिँ रेडियोमा फोन गर्छु, बदिवास मेरो रेडियो हो।
0: हजुर हजुर हजुर,
1: नेपालमा नै फोन गर्छु हजुरसँग पनि काठमाडौँ। मेरो साथी पनि हुन्छ मुकेश मिश्रजी, मधुरमा कार्यक्रममा कुरा गर्नुहुन्छ, दिन बिताउँदैछु।
0: एकदम राम्रो, तपाईँ एउटा कृषक पेसामा लाग्नु भएको मान्छे व्यक्तित्व हुँदो रहेछ, त्यसमाथि पनि तपाईँले रेडियो प्रेमी र रेडियोसँग जोडेर रेडियोका कार्यक्रमप्रति माया गर्नुहुँदो रहेछ, सुन्नु हुँदो रहेछ, धेरै खुसी लाग्यो हामीलाई।
1: त्यसको लागि म पनि आफ्नो हृदयबाट तपाईँलाई र टेकेशन मित्रलाई र श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु।
0: चाहनुहुन्छ पक्कै पनि, रेडियो नेपाल रेडियोप्रति तपाईँको सञ्चार माध्यमप्रति तपाईँको माया छ, तपाईँले सुनाउनु भएको छ। आज हामीले एउटा प्रश्न राखेका छौँ कि
1: प्रश्न सुनेछु हजुर, एकचोटि भन्नुहोस्।
0: नेपाली गीत सङ्गीतलाई कि हाम्रो सञ्चार माध्यमले प्राथमिकता साथ बजाइरहेका छन्, प्रसारण गरिरहेका छन्, सुनाइरहेका छन्, के छन्, के लाग्छ तपाईँलाई? तपाईँको क्षेत्रभित्र तपाईँका एरियाभित्र पनि हाम्रा अहिले सामुदायिक रेडियो होला होइन, एफएमहरू छन्, विभिन्न सञ्चार माध्यम, यिनीहरूले के छ, कस्तो छ अहिले हाम्रो नेपाली गीत सङ्गीतलाई कसरी महत्त्व दिएका छन्, केही प्रकाश पार्न सक्नुहुन्छ?
1: हजुर म 2026 सालदेखि नै रेडियो सुन्छु।
0: भनेपछि 55 वर्ष
1: नेपाली पचन पतापी भूपति, अहिले त 12 फुलबारी 36 फुलबारीको माने प्रोग्राम भइरहेछ। हजुरसँग के एउटा अनुरोध म गर्न चाहन्छु कि कम से कम कुनै पनि प्रोग्राममा श्रोतासित जवाब लिनुहुन्छ भने तब तपाईँको प्रोग्राम अरू राम्रो भाग राम्रो।
0: धन्यवाद हो, पक्कै पनि हामीले सबैको फिडब्याक लिनुपर्छ, हामीले आफ्नो मात्र एकरो किसिमले कुराकानी गर्ने भन्दा पनि श्रोतामा जनतामा नागरिकमा यी कस्ता प्रभाव पारेका छन्, प्रभावको माध्यम के हो कस्तो छ, त्यो सबै कुरा हामीले बुझ्न आवश्यक पनि छ होइन। विशेष गरी अहिले हामी सार्वजनिक सेवा प्रसारण पनि भएका छौँ र जुन किसिमको पब्लिक सर्भिस ब्रोडकास्टिङ भन्छौँ त्यसको महत्त्व यसको आवश्यकता धेरै माथिसम्म छ, धेरै पहुँच छ यसको होइन। त्यसले गर्दा पनि सकेसम्म हामी नजिक हुन चाहन्छौँ यहाँसँग, तपाईँको प्रतिक्रियामा हामी तपाईँको भनाइमा चाहिँ तपाईँले भन्नुभयो अब के गर्दा अब के छ कस्तो छ अहिलेको के देख्नु भएको छ, यसलाई विशेष रूपमा प्राथमिकता साथ प्रसारण गरेका छन् वा गर्नुपर्छ, यहाँलाई के लाग्छ?
1: पसार हजुर ठिकै छ, पसारमा केही पनि कुनै पनि प्रोग्राम हजुरको माने राम्रो हुन्छ मेरो लागि, अब जसको लागि जुन साथीको लागि जो होस्, लेकिन मेरो लागि ला, लेकिन कुनै कुनै जस्तो कृषि कार्यक्रम छ, चाहे कतिकै चाहिँ यो के अरे बैङ्की कार्यक्रम छ, चाहे अपाङको कुरा छ, कुनै पनि कुरामा कमसेकम एक दिन तपाईँ उहाँसित कुरा गर्नुहोस्, वैज्ञानिकसित, अपाङसित, चाहे जुनै पनिसँग, दोस्रो दिन त्यसको स्वतः जवाब
0: लिनुहोस्,
1: पत्याके दिन्छ तब हजुरलाई बुझाउँछ कि के यसमा गर्नुपर्छ, कस्तो हुनुपर्छ, त्यो राम्रो हुन्छ, त्यो तब प्रोग्रामको महत्त्व हुन्छ,
0: महत्त्व हुन्छ पक्कै पनि। निश्चित रूपमा तपाईँले भने जस्तै पनि कार्यक्रम भनेको कुरा नै, हामीले सबैको विचार, सबैको राय, सुझाव लिनुपर्छ, त मात्र हामी अगाडि बढ्नुपर्छ। तपाईँ किसान हुनुहुन्छ, किसानको लागि चाहिने कुरा के हो त त्यो आवश्यक रूपमा जानकारी दिनुपर्छ। एउटा कार्यक्रम, कृषि कार्यक्रमले पनि अन्य कार्यक्रमले दिन राम्रो हुन्छ, सबैको विचार भावनालाई बुझ्नुपर्छ, सबैको विचार भावनालाई कदर पनि गर्नुपर्छ। आज हामीले हाम्रो कार्यक्रममा फोन गर्नुभयो रामकृपा ठाकुरजी, यहाँलाई धेरै धन्यवाद छ। तपाईँ धेरै पुरानो हाम्रा मित्र हुँदो रहेछ, करिब 26 सालमा तपाईँ एसएलसी पास गरिसक्नुभयो भनेपछि त तपाईँले धेरै धेरै वर्ष अगाडि धेरै धेरै कुरा बुझिसक्नु भएको छ। आज कुराकानी भयो हाम्रो कार्यक्रममा, खुसी लाग्छ।
1: हजुर तपाईँलाई पनि धन्यवाद, उहाँसँग मित्रलाई धन्यवाद, जति श्रोता सुन्नुहुन्छ सबैलाई धन्यवाद।
0: हस् धन्यवाद, नमस्कार छ। हजुर ठिक छ, हामीले भर्खर हामीले जलेश्वरबाट रामकृपा ठाकुरले फोन गर्नुभएको थियो। करिब करिब उहाँले धेरै लामो समयदेखि रेडियो सुन्दै आउनुभएका रेडियो प्रेमी हुँदो रहेछ उहाँ। आज हामीले एउटा विषय राखेका छौँ कि हाम्रा नेपाली गीत सङ्गीत दिन विभिन्न हाम्रा भाषासँग जोडिएका गीतसँग जोडिएका सङ्गीतहरू छन् र ती सङ्गीतहरूलाई सञ्चार माध्यमले कसरी प्रसारण गरेको छ, प्राथमिकता दिएको छ कि छैन, के गर्नु पर्ला, यी विषयसँग हामी सम्बन्धित राज्य म्युजिक मन्त्र कार्यक्रममा कुराकानी गरिरहेका छौँ यहाँसँग। आज हामीले केवल स्वच्छता कुनै नल्याइकन हामीले आज प्रत्यक्ष यहाँसँग कुराकानी गर्ने गरेका छौँ। को मित्र हुनुहुन्छ, फेरि कुराकानी गरौँ। हेलो
2: हजुर, दिवाकर शर्माज्यू नमस्कार। नमस्कार, मस्त रहनुहोला, व्यस्त पनि रहनुहोला, स्वस्थ पनि रहनुहोला भन्दै म ओमबडी साहबकोटा नवलपुरबाट हाम्रो रेडियो नेपालमा कार्यरत हुनुहुन्छ राम अभिरलको घर नजिक ओमबडी साहबकोटा आएँ है त हजुर।
0: ओहो ल, ओमबडी साहबकोटाजी नामै तपाईँ काफी छ, ओमबडी साहबकोटा। अनि के छ हालखबर नवलपुरतिरको तपाईँको?
2: नवलपुर अहिले समग्रमा राम्रै छ, हिजो अस्ति तिन दिन आज लगातार हल्का हल्का पानी आयो, त्यस्तो हावाहुरी ठुलो नोक्सान त गरेको छैन, हावाहुरी त आयो तर पानी राम्रो हिजो बेलुका राम्रै आयो र अहिले मौसम तपाईँको एकदम छर्लङ्ग राम्रो भएको छ, अब शीतलै छ भनौँ है, त्यस्तो खासै गर्मी छैन
0: छैन, अहिले मुलुकभरि नै पानी पर्ने सम्भावना देखाएका छन् र विशेष गरी चिन्तित हामी चाहिँ किन हुनुपर्छ भनेदेखि पानी अहिले जुन चाहिने बेलामा पानी नपर्ने, नचाहिने बेला बढी पानी पर्ने समस्या हो कि भन्ने कुरा पनि शङ्का कता कता लागेको छ हामी सबैलाई, होइन?
2: हजुर, त्यो चैते धानलाई त राम्रो गरेछ, अनि यो बारीमा मकै पनि तपाईँको अहिले घुँडा भएको छ, यो मकै लाएर चैते धानलाई
0: राम्रै गरेको छ, यो असारे साउने धानलाई चाहिँ फेरि के गर्ने हो, होइन?
2: यो पनि एउटा त पछि कुरा छ, अब अझै दुई महिना छ, त्यो त अब हेरौँ समयको कुरा।
0: जे होस् तपाईँले भने अनुसार पक्कै पनि चैते धान र यो मकैलाई राम्रै गरेको छ, होइन?
2: यो अहिले यो तपाईँको पाखो बारीमा लगाउने मकैलाई अब तपाईँको राम्रो गरेछ है, त्यतिखेरको मौसमले समग्रमा सबै राम्रो छ,
0: राम्रो ठिक छ, ठिक छ। हामी जे छ त्यसलाई स्वीकार्नु पनि पर्छ, होइन? प्रकृतिले दिएका कुराहरूलाई, प्रकृतिमा आएका कुनै पनि राम्रा नराम्रा पक्षलाई स्वीकार नै पर्छ हामीले, होइन?
2: मौसमले अब जस्तो दिन्छ त्यस्तै हामीले गर्नै पर्यो, तर आफ्नो गर्ने जुन कार्यक्रम हो, आफ्नो मेहनत हो, त्यो आजलाई त जारी नै राख्नुपर्छ।
0: अवश्य पनि हामीले गर्ने कर्म, हामीले गर्ने कामहरूलाई छोड्नु हुँदैन, त्यो त हामीले निश्चित रूपमा हामीले गर्नै पर्छ। हामीले नगरिकन हामी हाम्रो पेट पनि गर्न पाउँदैनौँ, हाम्रो आफ्नो समस्या पनि छन्, होइन? यी सबै कुराहरू पनि छन्। तपाईँको पेसा त कृषि पेसामै हुनुहुन्छ तपाईँ, विशेष गरी तपाईँको यो
2: हजुर दिवाकर सरजी, यो हाम्रोतिर कहिले कहिले के तपाईँको यो 103 एकदम टिप्दै टिप्दैन, हिजो आउँदै आएन, के कारण होला यो पनि? त्यहाँ कुरो राखेर यसो मेसो मिलाइदिनु न, दाउन प्रसारणबाट आउने हो हाम्रोमा। हिजो तपाईँको लगभग 3 जति 103 आएन, 100 चाहिँ एकदम बुझिँदैन, स्वा गर्छ है त?
0: एकदम राम्रो भन्नुभयो तपाईँले, त्यो हाम्रो समस्या परेको कुरा तपाईँहरूबाट थाहा हुन्छ हामीलाई, होइन? प्रत्यक्ष तपाईँले सुन्नुहुन्छ,
2: बोल्दै कि 103 अहिले त 103 तपाईँ राम्रोसँग टिपिरहेको छ, कोही बेला झ्याप्पै जान्छ कि बिजुली गयो जस्तो, अनि त्यसपछि आउँदै आउँदैन कि, अनि 100 लगाएपछि 100 आउनु त आउँछ, अनि त्यो खोला सुसा जस्तो त्यो मान्छेको तपाईँहरू बोलेको भन्दा त्यो सुसाको बढी आवाज बढी आउँछ,
0: बढी आउँछ। ल ठिक छ, तपाईँको यो समस्या जुन हाम्रो वरिपरि देखिएको कुरा छ, जुन हाम्रोसँग भएका प्रविधिसँग भएका कुराहरूमा कहिलेकाहीँ हामीसँग प्रसारण गर्दा गर्दै ती अवरोधहरू आउँछन्, ती निश्चित रूपमा ती अवरोध आउँछन्।
2: अब यो त विद्युतको कुरा हो, पनि अब कतै तपाईँको यो टावरहरूमा आदि इत्यादि अब हावाहुरी चट्कानहरूले
0: त्यसले प्रभाव पार्न सक्छ सक्छ हजुर।
2: हजुर पूर्व जानकारी हजुरलाई दिएपछि अब हजुरले फेरि उताउता गर्नुहुन्छ, त्यसो भएपछि बेलैमा सुधारिन्छ, सबैलाई सुन्न सजिलो होस् भन्नु।
0: एकदम राम्रो, एकदम राम्रो तपाईँको सुझाव सल्लाहलाई धेरै धन्यवाद छ। आज हामी एउटा प्रश्न राखेका थियौँ, तपाईँले सुन्नुभयो भएन?
2: हजुर मैले यता म होलमा बसेँ, त्यसो भएर भन्नुहोस् त।
0: होइन अहिले जुन किसिमको हामी यो विशेष गरी हाम्रो यो गीत सङ्गीतसँग सम्बन्धित कार्यक्रम हो म्युजिक मन्त्र कार्यक्रम, र आज विशेष गरी हामीले तपाईँहरूलाई प्रश्न एउटा राखेका थियौँ कि नेपाली गीत सङ्गीतलाई के हाम्रा सञ्चार माध्यमले प्रसारण गरेका छन् प्राथमिकताका साथ भन्ने हामीले राखेका थियौँ। तपाईँले सुन्दाखेरि तपाईँले बुझ्दाखेरि तपाईँले के पाउनु भएको छ?
2: होइन त्यो त मलाई त राम्रै लाग्छ हजुर, म त रेडियो नेपाल सुनिराखेको हुन्छु, अनि त्यसपछि केही आदि इत्यादि भयो भने यसरी नै फोनको कार्यक्रममा मैले त तपाईँहरूलाई र अरूलाई पनि मैले भन्ने नै सुझाव दिइराखेको नै हुन्छु। मलाई त राम्रो लाग्छ, तर यस्तो गर्दा कस्तो हुन्थ्यो होला, कहिले कहिले तपाईँको पुरानो पुरानो गीतहरू पनि त्योलाई मेसो दिने, कहिले नयाँ, कहिले यसरी हप्तामा तपाईँको रोटेसन मिलाएर अहिले कुन दिन आधुनिक गीत, कुन दिन तपाईँको लोकदोहोरी, यस्तो यस्तो मिलाएर दियो भने मलाई त राम्रै लाग्छ। धेरै
0: हामीसँग मात्रै सम्बन्धित मैले कुरा गरेँ होइन, मैले उमरजी हामीसँग मात्रै सम्बन्धित कुरा गरेँ होइन, रेडियो नेपाली मात्रै गर्ने कुरा गरेँ, आम रूपमा हेर्दाखेरि हाम्रो आम संसार माध्यम छ नि मुलुकमा होइन, यी आम संसार माध्यमले चाहिँ कस्तो प्रभाव पारेको छ भन्ने मैले सोधेको, प्राथमिकता कस्तो दिएको छ भन्ने प्रश्न गरेको छु। जुन तपाईँले भन्नुभएको छ त्यो हामीसँग गर्ने काम हामीले गरिरहेका पनि छौँ।
2: त्यस्तो मलाई त अब रेडियो नेपाल जतिकै विश्वास त अरू मिडियाहरूमा मलाई लाग्दै लाग्दैन है, अरू अरू विज्ञापनमा बढी चाहिँ ऊ गरेको हुन्छन्, सुन्न त सुनिएकै हुन्छु भए पनि, तर कुन बेला कुन कार्यक्रम आउँछ भन्ने मलाई रेडियो नेपालको पुरै कन्ठै छ। मैले अब तपाईँको बिएसबिएसमा पनि मैले भाग लिइराखेको हुन्छु, अनि मर्निङको कार्यक्रमहरूमा पनि मैले भाग लिइराखेको हुन्छु फोन लागेसम्म है, अनि मलाई त राम्रै लाग्छ है। रेडियो नेपाल जे भए पनि पुरानो हो, तपाईँको अरू भनेको नयाँ हो, त्यो चाहिँ अब हेरौँ, पुरानो भनेको पुरानो नै हुन्छ क्या।
0: हजुर हजुर ठिक छ, अरू अरू अरू माध्यम अरू संसार माध्यमलाई पनि हामीले छोइरहेका छौँ भन्दाखेरि
2: सबैलाई स्वतन्त्र छ क्या, त्यो त आफ्नो आफ्नो तरिकाले गर्ने, आफ्नो व्यक्तिले आफ्नो आफ्नो तरिकाले बुझ्ने, त्यो आफ्नो ठाउँमा छ, तर मलाई त यही नै रेडियो नेपालै ठिक लाग्छ।
0: होइन हामीले आफ्नै किसिमले सेवाका कुरा आउँछन्, व्यावसायिकताका कुराहरू आउँछन्, विभिन्न कुराहरू आउँछन् नि प्रसारण गर्ने कुरामा पनि होइन, अहिले काहीँ व्यावसायिकता कुरा गर्ने गर्दाखेरि कहिले काहीँ बाध्यता पनि मान्छेलाई पर्छ, त्यो बाध्यताले गर्दा पनि कहिले काहीँ ती कुरा आउन सक्छन्। तर मूल रूपमा हामीले हेर्दाखेरि हामीलाई नेपाली गीत सङ्गीतलाई हामी माया गर्नुपर्छ, माया गर्ने हामी नेपाली,
2: त्यसमाथि हामीले गरेन भनेदेखि त नयाँ तपाईँको जेनेरेसनहरू गीत गाउनेमा आदि इत्यादिमा जानै जान्दैन, हामीले सुन्दिन पर्यो, विज्ञापन हामीले भनेर सबै सबैको मूल्याङ्कन गर्नु अति राम्रो हो नि,
0: राम्रो। त्यसले गर्दाखेरि आज हाम्रो प्रश्न त्यही थियो, तपाईँले भन्नुभयो ठिक छ, हामी सबै सबैलाई जोडेका छौँ, किन हामी मात्रै भन्दाखेरि हाम्रो मात्रै कुरा होइन कि, यो त आम सञ्चार माध्यमका कुराहरू छन् होइन,
2: किनकि विदेशमा पनि पुग्छ नि, अदूर दराजमा सबै नेपालीहरू टाइम मिलाएर सुन्नुहुन्छ।
0: हजुर ठिक छ, तपाईँ जुन किसिमका
2: हवस्
0: धन्यवाद छ उमरेजी, धन्यवाद छ कुराकानी गरौँ, नमस्कार छ। आज हामी म्युजिक मन्त्रमा छौँ कार्यक्रम, र म्युजिक मन्त्र विशेष गरी आज हामीले श्रोता मित्रसँग कुराकानी गरिरहेका छौँ। भर्खरै हाम्रो उमणी सापकोटा नवलपुरबाट फोन गर्नुभयो, नियमित रूपमा रेडियो नेपाल सुन्ने र अन्य सञ्चार माध्यम पनि सुन्नुहुँदो रहेछ। आज हामीसँग विषय छ कि अन्य सञ्चार माध्यमले पनि नेपाली गीत सङ्गीतलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका छन्, सुनाइरहेका छन्, अथवा सुनाउँदाखेरि के गर्नुपर्छ, अथवा समय के कस्तो छ, यी विभिन्न कुराहरूसँग जोडेर हामी कुराकानी गरिरहेका छौँ। केही मित्रले हामीलाई कुराकानी गरिरहेका छौँ र हामीलाई फोन पनि गराउनु भएको छ, फेरि पनि कोही मित्र हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ, कुराकानी गर्न चाहन्छु। हेलो
3: हेलो हजुर, नमस्कार
0: हजुर, नमस्कार, कहाँबाट को बोल्नुभयो हजुर?
3: म मन्जु चेपाङ हजुर, रक्सिराम गाउँपालिका खजराङ भन्ने ठाउँबाट हजुर।
0: शुभ नाम के पो हजुर यहाँको?
3: शुभ नाम मेरो मन्जु चेपाङ सर, मन्जु चेपाङ।
0: मन्जिल चेपाङ
3: हजुर हजुर।
0: ए तपाईँको ठेगाना चाहिँ मैले बुझिनँ, मन्जुल मन्जुल नाम तपाईँको मैले बुझेँ है, तपाईँको
3: मन्जिल
0: चेपाङजीले कहाँबाट? मकवानपुरबाट हो
3: हजुर, मकनपुर खैरङ
0: गाडी सर। ए एकदम राम्रो, एकदम अहिले तपाईँको स्वरलाई हामीले अपडाउन गरेर सुनिरहेछौँ, कमसेकम अलिक क्लियर अलिकति आएको छैन होइन,

0: अनि त्यहाँबाट फेरि तपाईँको बारीमा अलिअलि उब्जनी गरेका थियौँ, अनि त्यो उब्जनी गरेको खेतीहरू पनि सबै कुराहरू खेतीले बनाइरहेका छन्। अनि त अब कुनैले रोप्दै थियो, त्यो रोप रोपेको मल पनि सबै पुर्पार भयो सर। अनि त्यसबाट अनि मैले नेपालमा जानकारीमा आएको नि हजुर। हजुर बोलेको सुन्नु सकेन हजुर।
1: तपाईँको भनौँ न, तपाईँले भन्नुभएको छ आउले केही क्षति पनि गर्यो होइन, तपाईँले जमिनी गर्नुभएका खेतीहरूलाई केही नोक्सान पनि गर्यो।
0: नोक्सान पनि गर्यो सर। अनि तपाईँको त्यो बालबच्चाहरू पनि हाम्रो गाउँघरको राजनाम भन्ने ठाउँको बालबच्चाहरू पनि
1: अहिले तपाईँहरूको त्यो चेपाङ बस्तीमा तपाईँहरू कतिजना हुनुहुन्छ, प्राय गरी कति समुदायहरू हुनुहुन्छ त्यहाँ अहिले?
0: अहिले हाम्रो समुदायमा सर थियो हजुर, जनजन पछि बसाइमा चाहिँ छ, हाम्रो जनजन छ होला, कम्ती छ भन्नु पऱ्यो। अब गाउँघरमा गाउँघरको चेपाङ भएको छ, तर यता पनि छेत्री बाहुनहरूको चाहिँ खेतबारी छ, तर खेतहरू छ, त्यसमा अब हाम्रो चाहिँ खेत छैन, तर बारीहरू लगाएको थियो सर, त्यो पनि मकै गोर्ने बेला भइरहेको थियो, दाङदुङ छैन, सबै उसले फालेर सबै यो ऐसा पानीले फालेर मलाई एकदम लाग्यो। अनि त्यसमा मैले रेड नेपाल सुन्नु सर
1: एकदम हामीलाई तपाईँसँग कुराकानी गऱ्यौँ, हामीलाई खुसी लागेको छ। त मन्जिलजी, जस्तो तपाईँको पेसा विशेष गरी खेतीपाती नै हो नि बढी मात्रामा?
0: डेरी चाहिँ हाम्रो खेतीपाती नै हो, तर भए तापनि यो हाम्रो उमा चाहिँ यो राजराङ भन्ने ठाउँमा चाहिँ तपाईँको राजहरूले चाहिँ के गर्छन् भने तपाईँको यो जस्तै दुःख गरेर काम गर्छन्, अनि दुःख गरेर काम गरेर
1: तपाईँले मन्जिलजी तपाईँले छेउमा रेडियोको सेट खोल्नु भएको छ, तपाईँ बनाउनु प्रसारण ओपन गर्नु भएको छ, अन गर्नु भएको छ? ए त्यही त, तपाईँको आवाज अझै तपाईँको आवाज त्यति स्पष्ट नआएको कारणले गर्दाखेरि अलिकता हामीलाई त्यो समस्या परेको छ। मैले सुन्दाखेरि कुनै कुनै बेला स्पष्ट छ, कुनै कुनै बेला अलिकति बुझ्न गाह्रो भइरहेछ है। हजुर हजुर हजुर। अब अहिले विशेष गरी हाम्रो तपाईँहरूको जातिलाई हामी प्राथमिकता दिएर राज्यले पनि कमसेकम होइन एउटा अलिकता यो जातिलाई यसको जातिको जनसङ्ख्या बढ्नुपर्छ, लोपोन्मुख हुनु हुँदैन भन्ने कुरा पनि ल्याइरहेको छ सरकारले। अब विशेष गरी तपाईँले विशेष कुन कुराहरूलाई बढी प्राथमिकता दिनुभएको छ, महत्त्व दिनुभएको छ आफ्नो जातिलाई मात्र भनौँ, आफ्नो जीवनलाई यापन गर्नको लागि होइन, गुजारा गर्नको लागि, शिक्षा शिक्षादेखि लिएर स्वास्थ्यदेखि लिएर विभिन्न कुरामा के छ अहिले?
0: के भइरहेको छ भने मेरो मन चाहिँ तपाईँको गाउँघरको बालबच्चादेखि लिएर हरेक कुराहरू पनि हामीले केयर गर्नुपर्छ। बालबच्चाहरूलाई स्कुल जाँदाखेरि यदि टाढा स्कुल पुग्यो भने, तर तपाईँको भनौँ टाढा स्कुल पुग्नु पऱ्यो भने तपाईँको त्यो मास्टरहरू स्कुलहरूले नै अब के घर जाऊ भने पढाउनु त भएन, त्यसको मौसम हेरेर पढाउनु पऱ्यो। अनि तपाईँको के हुन्छ भने हिजोहरूले चाहिँ त्यो बारीमा पनि ठिक भयो, अनि मेरो बच्चालाई पनि त मेरो बच्चा खेल्नु भएन, तर विद्यार्थीहरू सबैजना गएको थियो स्कुलतिर, अनि आउँदाखेरि तपाईँको बाटोमा बाहिरबाट चाहिँ भेटेको छ, भोलिपछि त्यो बच्चाहरू पनि भागा भाग भयो, तर बच्चाहरू खासै केही नै भएन। अनि अहिले त अलिअलि घाम लागेर आएको छ हाम्रो मुगान्तोक जिल्लातिर चाहिँ, अब यसैहरू अब के गर्नु चेपाङ अब जाने त यति नै हजुर।
1: अहिले ठिक छ, ठिक छ। अब त्यो सकेसम्म सबै बालबच्चाहरूले पनि स्वास्थ्य पाउनु पऱ्यो, उहाँको जुन रेखदेख हुनु पऱ्यो, त्यसको साथसाथै शिक्षामा पनि त्यही अनुसारको जोड दिनु पऱ्यो, पढ्न पाउनु पऱ्यो, पढ्न पाउने अधिकारलाई पनि वञ्चित गर्नु भएन होइन, पढाइतिर पनि ध्यान दिनु पऱ्यो, र उनीहरूको स्वास्थ्यमा देखिएका समस्यालाई पनि के कस्तो छ त्यसलाई पनि प्राथमिकता साथ त्यसलाई उपचार गर्नुपर्ने हुन्छ। यी सबै कुराहरू बालबालिकाले पाउनु पनि पर्छ, र अरूले अन्य यो सेवामा भनौँ अन्य यो जातिमा रहेका व्यक्तिहरूले पनि कमसेकम त्यो किसिमको सेवा सुविधा राज्यबाट पाउनुपर्छ, हाम्रो पनि त्यही चाहना छ। आज फोन गर्नु मन्जिलजी हाम्रो कार्यक्रममा फुधरी, धन्यवाद छ है त, धन्यवाद छ ल। अहिले मन्जिल चेपाङले हामीलाई मकवानपुरबाट फोन गर्नुभएको थियो म्युजिक बन्द कार्यक्रममा, हामी यतिखेर म्युजिक बन्द कार्यक्रममा छौँ, कोही मित्र फेरि पनि टेलिफोन लाइनमा हुनुहुन्छ, म कुराकानी गर्न चाहन्छु को हुनुहुन्छ। हामी भर्खर कुराकानी गर्दा गर्न खोज्दै थियौँ र हाम्रो सम्पर्क अहिले टुटेको छ। हामी एउटा मिठो गीत यहाँ माझमा राख्न चाहन्छौँ, गीतपछि फेरि पनि आउनेछौँ यहाँ माझमा, यहाँहरू कार्यक्रम सुन्दै रहनु होला। हामी यतिखेर म्युजिक बन्द कार्यक्रममा छौँ, यहाँ हामी प्रत्यक्ष रूपमा टेलिफोनमा कुराकानी गरिरहेका छौँ।

0: मैले पुण्य मन पराएँ या पाप मन पराएँ, जे होस् तिमीलाई पनि चुपचाप मन पराएँ। सुर सङ्गीत नारायण गोपालको नै रचना थियो राम मन्त्रसितको। हामी देखेर म्युजिक मन्त्र कार्यक्रममा छौँ, यहाँ माझमा छौँ, यहाँसँग प्रत्यक्ष कुराकानी गरिरहेका छौँ। र आज हामीले विशेष राखेका छौँ विषय छ गीत सङ्गीतलाई, नेपाली गीत सङ्गीतलाई हाम्रो सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण गरेका छन् वा छैनन्, अथवा अन्य आम सञ्चार माध्यम छन्। यसमा मैले रेडियो नेपाल मात्रै भन्न खोजेको होइन। केही मित्रहरू हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, कुराकानी गरिरहेका छौँ। कोही मित्र फेरि पनि हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ, म कुराकानी गर्न चाहन्छु। हेलो
1: जी, नमस्कार।
0: ओ राम कुमार जी, नमस्कार नमस्कार। के छ तपाईँको हालखबर? के छ रे?
1: एकदम ठिक छ खबर,
0: ठिक छ, एकदम राम्रो। तपाईँ सधैँ राम्रो मान्छे हो, सधैँ तपाईँको राम्रै हुन्छ है, राम्रो हुन्छ। अनि के छ त्यताको हालखबर, उत्तरको हालखबर के छ? पानी पसिना के छ, हावाहुरी के छ, किसानले कति काम गरे के कसो छ, खेतीपातीको अवस्था के छ, तपाईँको व्यापार व्यवसाय के छ, दैनिकी कसरी चलिरहेको छ, के छ?
1: हिजो बेलुकाहुरीमा त आज अलिक पानी आएको थियो, रातभरि अलिअलि अलिअलि पानी परेको छ, 12 बजेपछि पानी छैन।
0: क्षति गरेको छैन, पानी परिरहेकै छ प्रायः गरी मुलुकका सबै क्षेत्रमा देखाउँछ पानी परेको होइन। ठिकै छ, कुराकानी गरेको थियौँ हामीलाई यहाँ, हामीलाई नवलपुरबाट ओम मणि साहब खोटाले भन्नुहुन्थ्यो चैते धानको लागि र मकैको लागि राम्रै गरेको छ भन्नुभएको थियो पानीले पनि, होइन? ठिक छ, पर्नु पनि पर्छ। अनि अरू सबै राम्रै छ तपाईँको?
1: हातसम्म राम्रै छ, स्वास्थ्य पनि सुधार हुँदैछ, स्वास्थ्य पनि राम्रै छ।
0: स्वास्थ्य के हो तपाईँको?
1: सिलोपिटी भएको थियो, मलाई त दमको रोग छ, अस्ति धेरै नै इमर्जेन्सी परिरहेको थियो, म त हस्पिटलमा बिल्डिङमा भर्ना भएको थियो चार दिन, धेरै अवस्था थियो, धेरै अस्ति पनि चल्यो, तर अहिले घरमा छु,
0: आराम गर्नुभएको छ। अलि चिसोले पनि समस्या गर्छ कहिलेकाहीँ दमलाई, होइन? कहिले काहीँ त्यो अचानक त्यो आउँछ, अचानक बढ्छ, थाहा पनि हुँदैन नि फेरि, होइन त?
1: हजुर,
0: अचानक बढ्छ। तपाईँ त अब स्वास्थ्य कर्मी हुनुहुन्छ, तपाईँलाई धेरै ज्ञान छ यो विषयमा, आफूले तपाईँले केही कुराहरूलाई तपाईँले विचार पनि गर्नुभएको होला, होइन? त्यो हामी चाहन्छौँ पक्कै पनि, तपाईँ स्वास्थ्य सुधार होस्, राम्रो होस्, स्वस्थ बन्नुहोस्, हामी त्यही कामना गर्छौँ। अनि जहाँसम्म आज हामीले सोधेका थियौँ यो नेपाली गीत सङ्गीतलाई हाम्रो आम सञ्चार माध्यमले कस्तो प्राथमिकता दिएको छ भन्ने कुरा हामीले गरेका थियौँ, होइन? तपाईँलाई के लाग्छ? तपाईँ धेरै रेडियो सुन्नुहुन्छ, धेरै तपाईँ अरू आम सञ्चार माध्यमसँग नजिक पनि हुनुहुन्छ, तपाईँले के पाउनुहुन्छ?
1: मलाई धेरै राम्रो लाग्छ यो तपाईँको म्युजिक मन छ, पहिला पनि तपाईँ चलाउनु हुनुहुन्थ्यो, यो सङ्गीत यस्तो छ कि एक किसिमको औषधि भनौँ न, मानसिक औषधि, शारीरिक औषधि, सामाजिक औषधि, राजनीतिक औषधि, सबै समेटेको छ यसमा, यो सङ्गीतमा। हजुर, त्यसले हाम्रो देशलाई, समाजलाई, नेपाललाई जुन छ विश्वमा नाम कमाउने हो। हजुर, यो सङ्गीत नेपालको यति राम्रो छ, सङ्गीतकारहरू यहाँको गाउनेहरू पनि, भरत नारायण गोपालजीको गाना पनि मैले सुने, धेरै नै राम्रो छ हजुर, हाम्रो नेपालको लागि, हाम्रो संस्कार नै त्यही हो, संस्कृति पनि त्यही
0: हो। होइन, हामीले जस्तो तपाईँ पनि अब तराईमै हुनुहुन्छ, होइन? तपाईँको हामी विशेष गरी मैथिली, भोजपुरी विभिन्न भाषासँग जोडेका गीत सङ्गीतहरू पनि छन्, ती पनि प्रसारण हुनु पऱ्यो, सबैलाई छुनु पऱ्यो भन्ने कुरा हाम्रो मुख्य बुझाइ के छ भनेदेखि, हाम्रो विशेष गरी हाम्रो नेपाली गीत सङ्गीतलाई समय दिनु पऱ्यो भन्ने हाम्रो पनि चाहना हो सबै क्षेत्रले, हाम्रो सञ्चार माध्यमले, र प्राथमिकता दिनु पऱ्यो कलाकारलाई, त्यो किसिमको मौका पनि दिनु पऱ्यो, यी सबै कुराहरू छँदैछन् भन्ने कुरा हामीले गरेका छौँ, जुन तपाईँले भन्नुभएको छ। तपाईँ विशेष गरी अब रेडियो प्रेमी पनि हुनुहुन्छ, धेरै कार्यक्रम पनि सुन्नुहुन्छ, धेरै कार्यक्रममा यस्ता गीत सङ्गीत पनि बज्छन्, बजिरहेका पनि छन् भन्ने कुरा आइरहेको छ। धेरै मित्रहरूले पनि हामीलाई त्यो राम्रो प्रतिक्रिया दिनुभएको छ, सकारात्मक प्रतिक्रिया हामीले प्राप्त गरिरहेका छौँ। हाम्रो पनि बुझाइ त्यही नै हो, हामी मात्रै जोडेका छौँ, विभिन्न अहिले सामुदायिक रेडियो छन्, एफएम रेडियोहरू छन्, कमर्सियल रेडियोहरू पनि छन्, विभिन्न यी माध्यमहरू छन्, ती माध्यमहरूले कस्तो किसिमका भूमिका खेलेका छन् त विशेष गरी भन्ने कुरा हाम्रो बुझाइ हो आजको कार्यक्रमबाट। मैले त्यही बुझ्न खोजेको थिएँ। हिराम पुगारजी, अरू सब ठिक छ नि? अरू कुनै कुरा केही राख्नुपर्ने छ तपाईँलाई?
1: राख्नुपर्ने यो सङ्गीत राख्नुपर्ने छ, हाम्रो प्रधानमन्त्रीज्यूले नै पहिला धेरै राम्रो गाना सङ्गीतमा हामी सुनेका थियौँ, धेरै नै राम्रो थियो, उहाँलाई धेरै धेरै बधाई छ। हँ, नेपालको हाम्रो सुन्दर तरिकाले चलाउनुहुन्छ भन्ने मैले विश्वास राखेको छु। कोटाको देश जुगो चाहिँ बिल परेको छ, म आफ्नो तर्फबाट उहाँलाई धेरै धेरै शुभकामना दिन्छु।
0: उमरजीका जन्मदिन अग्रिम दिनुभयो तपाईँले, आउनु बाँकी नै छ। अच्छा, धेरै धेरै धन्यवाद छ रामपुगाजी, तपाईँको स्वास्थ्य राम्रो होस्, स्वास्थ्य लाभ कामना गर्दछौँ है। बेला बेला फेरि पनि यसरी कुराकानी गर्दै जाउँ, गर्न पाइयोस् है, त्यही कामना गर्छौँ है। त हस् त, धन्यवाद छ, हस् धन्यवाद, नमस्कार।
1: आभारी छु तपाईँहरूप्रति, रेडियो पार्कप्रति धेरै आभारी छु। धेरै असमयमा हाम्रो अवसर दिनुहुन्छ, मौका दिनुहुन्छ पुग्नको लागि, स्वास्थ्य पनि धेरै सुधार हुन्छ। म धेरै धेरै कृतज्ञ छु।
0: हस् धन्यवाद छ, हस् धन्यवाद छ। अहिले भर्खर हाम्रो थोरबाट राम फुकाजीले फोन गर्नुभएको थियो, नियमित रूपमा हामीले बेला बेलामा उहाँसँग कुराकानी गर्ने मौका पनि हामीसँग मिल्छ। कोही मित्र हुन्छ, कुराकानी गरौँ। हेलो,
2: नमस्ते।
0: नमस्कार, नमस्कार, को बोल्नु हजुर?
2: म राजु शर्मा।
0: राजु शर्मा कहाँबाट हो हजुर? राजुजी
2: महोत्तरीको बर्दिवासबाट हो, मध्य प्रदेश।
0: ए, महोत्तरीको कुन ठाउँ भन्नुभयो?
2: बर्दिवास।
0: ए, बर्दिवासबाट। बर्दिवास त हाम्रो स्टेसन पनि छ है।
2: हजुर हजुर,
0: नजिकै हुनुहुन्छ?
2: म स्टेसन भन्दा 2 किलोमिटर तल, अब स्टेसन हजुरको डाँडामा छ होइन, अनि म चाहिँ तल बजारमा बस्छु यतातिर।
0: बजार, हजुर, बजार पनि विस्तार ठुलो भइसक्यो बर्दिवास है अहिले। बर्दिवास ठुलो भइसक्यो, हामीले हेर्दै जाँदाखेरि धेरै विकास भइसक्यो बर्दिवासमा है।
2: हजुर,
0: राजु के गर्नुहुन्छ तपाईँ?
2: म खासमा अब त्यही खेती किसानी, केही व्यापार व्यवसाय छैन।
0: एकदम हजुर हजुर, राम्रो हो नि त खेती किसान त, राम्रो हो त पेसा, राम्रो हो, इमान्दारिताका साथ काम गर्न सक्यो भनेदेखि होइन, सही रूपमा मेहनत गर्न सक्यो भनेदेखि त्यो जति राम्रो पेसा त अरू के हुन सक्छ र?
2: हेलो
0: हजुर, राजुजी।
2: हजुर,
0: अब त्यो तपाईँ भन्नु खेती किसानको कुरा गर्नु, खेती किसान जस्तो उत्कृष्ट पेसा के हुन्छ त, राम्रो हो त होइन?
2: राम्रो हो नि, यो त अब नेपालमा संविधानले वा भनौँ राज्यले इज्जत वा समाजले इज्जत नगरिदिएको पेसा मात्रै हो, नभए किसानी गर्ने हो भने मात्रै हामी बाँच्छौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ। यदि किसानले खेतमा गएर दुःख नगर्ने हो भने, खेतमा गएर पसिना नबगाउने हो भने, हाम्रो चिल्ला चिल्ला डाइनिङमा खाना पुग्दैन,
0: कुरालाई त हामीले एकदम रमन गर्छौँ, तपाईँहरूलाई
2: सबैजनाले कदर गर्नुपर्छ। म भन्छु किसान जस्तो ठुलो महान कोही हुनै
0: सक्दैन,
2: किसानको पसिनाले हामी बाँचेका छौँ, किसानको पसिनाको मूल्य हुनुपर्छ, किसानले फलाएका ती अनाज वा अन्न बालीहरूको उचित मूल्य पाउनुपर्छ जस्तो मलाई लाग्छ। अब जुनसुकै ठाउँमा पनि किसानकै इज्जत छैन, भ्यालु छैन, अब काम गर्ने कालो मकै खाने भालु जस्तै छ यहाँ, अब के
0: गर्ने? यी सबै कुरा पी परिपाटी जुन किसिमका विकृतिहरू देखेका छन् कृषि क्षेत्रमा, जुन किसानले पाउनुपर्ने जुन किसिमको मेहनतको फल प्राप्त भएको छैन, यी सबै कुरालाई हेर्नु पनि पर्छ। विशेष गरी बिचौलियाले चाहिँ मुलुकलाई बिगारेको र किसानका भनौँ मेहनतलाई खाएको भन्ने पनि सुनिन्छ, ती कुरा सबै कुरा पनि छन्।
2: बिचौलिया बन्द गर्नलाई त राज्य लागि पर्नुपर्छ, राज्यले डाइरेक्ट बारीबाट सामान किनिदिएर, कृषि उपजहरू किनिदिएर बजारसम्म लगिदिने व्यवस्था गरिदिएको भए हुन्थ्यो। अब बिचौलिया बिचमा आउँछन्, मोटाउने भनेको बिचौलिया, पसिना बगाउनेहरूले दुःख सधैँ दुःख मात्रै भोग्ने भयो। अब त्यस्तो अवस्था सिर्जना भइरहेछ, मान्छेहरूले फार्मका फार्म गाई पालेका छन्, भैँसी पालेका छन्, दुधले राम्रो उचित मूल्य पाएको छैन, जुन रोडमा खन्याएर किसानहरू घर फर्किन्छन्, यो साह्रै दुःखद कुरा हो। अहिले टमाटर बिक्दैनन्, काँक्रा बिक्दैनन्, यो कसरी के भइरहेको छ? यो कति दुःख गरेर फलाएको हुन्छ, एउटा एउटा उत्पादन गर्नको लागि 4 महिना 5 महिना किसान कुरेको हुन्छ, तर त्यो 4-5 महिनापछि पनि बजारमा लगेर
0: होइन, एउटा यस्तो किसिमको हो राजी, जस्तो तपाईँले भने जस्तो पक्कै पनि हामीले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ बजारमा। हामीले प्रतिस्पर्धा गर्ने कुरामा अहिले धेरै मात्रामा हामी विषादीको प्रयोग बढी गरिरहेका छौँ, यो कुरालाई पनि किसानले बुझ्नुपर्छ होइन। स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ बजारको लागि, एउटा न्यूनतम रूपमा सरकारले निर्धारण गरिदिनुपर्छ, होइन भने सरकारले पनि खरिद गरिदिनुपर्छ, सबै कुरा गर्नु पर्यो होइन। अहिलेसम्म हामीले मलको एउटा फ्याक्ट्री खोल्न सकेका छैनौँ, मल उत्पादन गर्न सकेका छैनौँ, हालसाल मात्रै सरकारले अहिले G2G चाहिँ तपाईँको चाहिँ मल खरिद गर्न लागेको छ होइन, त्यसले गभर्मेन्ट टु गभर्मेन्टले तपाईँको हिसाबले चाहिँ इन्डियासँग तपाईँको यो मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। यी सबै कुराहरू सुविधा हुनुपर्छ, र विशेष गरी मैले अघि भने एउटा इमान्दारिताका साथ र एउटा कर्मशील भएर काम गर्नुपर्छ, मेहनती रूपमा काम गर्नुपर्छ किसानले, पक्कै पनि त्यो बजारको अनुसार उसले आफ्नो मेहनत अनुसार प्राप्त गर्न सक्छ, त्यो पाउनु पनि पर्छ। र विशेष गरी अहिले मैले भने प्रतिस्पर्धाको नाममा हामी धेरै अहिले हाम्रो समाजमा यी कुराहरू आइरहेका छन् कि तपाईँको भनौँ भारतीय किसिमका तरकारीहरू फलफुलहरू आउँदाखेरि नेपाली किसान मारमा परेका छन् त्यसलाई पनि हेर्नु पर्यो, नीतिगत रूपमा अगाडि बढ्नु पर्यो, त्यता पनि जानु पर्यो, र हामीले विशेष गरी अर्ग्यानिक रूपमा हामी अगाडि बढ्नु पर्यो, विषादीलाई बढी प्रयोग गर्नु भएन, त्यसले गर्दाखेरि यी रोगका कुराहरू, रोग ल्याउने कुराहरू, रोग लाग्ने कुराहरू त्यताबाट पनि आइरहेका छन्, त्यसलाई पनि हामीले बुझ्नुपर्छ। यसो स्वास्थ्यसँग खेलबाड पनि गर्नु भएन, किसानमा लागेका, कृषकमा ला भनौँ, यो कृषि पेसामा लागेका व्यक्तिहरूले पनि त्यसलाई पनि बुझ्नु पर्यो। यी सबै कुरा हुँदै भएपछि पक्कै पनि हामीले आफूले सोचे जस्तो हाम्रो बजार पनि पाउँछौँ। तपाईँले आज हामीलाई फोन गर्नु त आज हामीले एउटा तपाईँसँग किसान सङ्घ हुँदो रहेछ त्यससँग सम्बन्धित कुराकानी गऱ्यो, बडो मजा आयो, रमाइलो पनि लाग्यो। र आज हामीले चाहिँ विशेष गरी यो नेपाली गीत सङ्गीतसँग जोडेर कार्यक्रम गर्ने कार्यक्रम पनि हो, र हामीले चाहिँ सोधेका थियौँ नेपाली गीत सङ्गीतलाई हाम्रा आम सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण गरेका छन् वा छैनन्, तपाईँले तपाईँलाई के लाग्छ यो प्रश्न तपाईँलाई मैले गर्न चाहे।
2: नेपाली गीत सङ्गीतलाई माया त गर्नु भएको छ होइन संस्थाहरूले, मेरो चाहिँ व्यक्तिगत विचार के छ भनेदेखि धेरै जस्तो पुराना गीतहरूलाई मात्रै प्राथमिकतामा राखिदिएर पनि भएन, पुरानो गीतलाई हामीले माया गर्नुपर्छ, त्यो मौलिक हो, त्यसलाई माया गर्नुपर्छ, हामीले छोड्न हुँदैन, बिर्सन हुँदैन, तर आफ्नो जिन्दगी नै गीत सङ्गीतमा रुचि राख्ने जुन कलाकार छन् भित्रै मनदेखि साधनामै लागेर आफ्नो जिन्दगी नै गीत सङ्गीतमा बिताउँछु भन्ने नयाँ नयाँ कलाकारहरू पनि छन्, उनीहरूको पनि इज्जत हुनुपर्छ, उनीहरूको पनि गीत सङ्गीत बाहिर आउनुपर्छ जस्तो लाग्छ मलाई। अब त यो सामाजिक सञ्जालमा सामाजिक सञ्जालको माध्यमबाट सिधै बाहिर आउने कुरा पनि छ, तर त्यो टिकाउ छैन, त्यो भरपर्दो एउटा राम्रो जुन गुणस्तरहीन भनौँ न, त्यसमा स्तरीयता नै नभएको गीतहरू आउने, हावा जस्तो दुई चार दिन बज्ने बन्द भइदिने भन्दा पनि त्यस्ता सिङ्गरहरूलाई पनि मैले प्राथमिकता दिन भन्न खोजेको होइन कि जसले चाहिँ आफ्नो जिन्दगी नै साधनामै बिताउँछु भनेर साधना गरिरहेको छ, दुःख गरिरहेको छ, जुन दुःखले एउटा गीत बजारमा ल्याउँछ त्यो गीतको इज्जत हुनुपर्छ जस्तो मलाई लाग्छ। अब अहिले एआईबाट गीत निकालिदिने, अब त्यो सुनिदिनेमा हुन त सुनिदिने मान्छेको अब सुनिदिएपछि नै बजार विस्तार हुने हो, अब एआईबाट आफै गीतलाई सबैले सुनिदिएपछि ऊ सिधै हाइलाइटमा जाने, तर दुःख गरिरहने दिन रात साधना गर्ने मान्छे चाहिँ सधैँ पछाडि पछाडि। अनि सञ्चार माध्यमहरूले चाहिँ अब इन्टरभ्यूको कार्यक्रमहरू लिँदाखेरि अब त्यो सधैँ त्यो पुराना पुराना सिङ्गरहरू, पुराना पुराना लेखक, जुन सबैभन्दा ठुलो भूमिका लेखकको हुन्छ, यदि लेखकले नलेख्ने हो भने सिङ्गरले के गाउने हो, त्यो लेखकको इज्जत हुनु पर्यो कि, त्यो जुन धेरै पुराना हुनुहुन्छ उनीहरूलाई मात्रै प्राथमिकतामा राख्ने होइन कि, अहिलेको परिस्थिति अनुसार जुन आधुनिक युगमा के रुचाउँछन् त होइन, जुन हाम्रो समाजमा पाच्य छ अपाच्य गीतहरूलाई होइन, जसले अपाच्य लेख्छ त्यसको त इज्जतै गर्नु भएन, जसले समाजमा पाच्य गीतहरू लेखिरहेको छ हाम्रो समाज उन्नति प्रगतिको लागि, त्यस्ता लेखकहरूलाई सञ्चार माध्यममा ल्याएर अगाडि निकालिदिने हो भने, त्यो हाइलाइटमा ल्याइदिने हो भने चाहिँ उहाँहरूले गरिरहेको दुःखको दुई पैसा आउँछ कि जस्तो पनि लाग्छ मलाई, किनभने म पनि एउटा साधनामा लागेको मान्छे हो सर होइन, कुरामा कुरा चलेपछि मैले बोलिहालेँ, मैले पनि भोजपुरी, मैथिली र हिन्दी गीतहरू गाएको छु, केही गीतहरू मैले पनि रेकर्ड गरेँ होइन, जुन मैले खासै मेहनत गरेको छैन, म किन झुटो बोल्छु होइन, म त्यो समय दिन सकिनँ, त्यो म चाहिँ धेरै गीतप्रति गीत सङ्गीतप्रति रुचि राख्ने मान्छे हो, मलाई पुराना गीतहरू धेरै पनि मनपर्छ, अब जस्तै चलचित्रका गीतहरूलाई खासमा रेडियोहरूले जुन उदित नारायण झा अनि जुन दिपा नारायण झाका गीतहरू जुन केही बिचमा आए, त्यो गीतहरू यस्तो अहिले पनि रेडियोबाट जब बज्छ नि अनि त्यो जीवन्त लाग्छ के, त्यो वास्तविक आफ्नै जिन्दगीको घटना हो जस्तो लाग्छ, त्यस्ता गीतहरू त्यस्ता लेखकहरूलाई अगाडि ल्याउने, अनि फेरि अहिले नयाँ जुन हाम्रो समाजमा बितिरहेका परिस्थिति अनुसारका लेखेका गीत लेखक को त, उसलाई खोजेर बाहिर निकाल्ने प्रयास गर्नुपर्छ, उहाँहरूको इन्टरभ्यू लिइदिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, किनभने उहाँहरूले धेरै दुःख
0: गर्नुभएको छ, जस्तो तपाईँको जता पाखल काफल पाक्यो त्यतै चली नाच्यो भने जस्तो, हामी जता तपाईँको आगो बोले त्यति तापन बढी मान्छे जान्छन्, मिडियाले पनि त्यही कुरालाई महत्त्व दिइरहेको छ होइन, जसको चर्चा बढी छ त्यही चर्चालाई नै मान्छेले खोज्दै हिँड्छ, बटुल्दै हिँड्छ, तपाईँले भने जस्तो पक्कै पनि धेरै हाम्रा संस्थाहरू, धेरै हाम्रा तपाईँ ट्यालेन्टेड मान्छेहरू पनि छन्, गुमसुदाबाट बसेका छन्, बनाउँदा छन्, ती मान्छेहरूलाई ल्याउनु पर्यो, त्यो काम पनि मिडियाले नै गर्नुपर्छ। र कहिलेकाहीँ हामी कार्यक्रम गर्दै जाँदाखेरि कहिलेकाहीँ प्रतिभाको खोजी भन्छौँ, कहिले के भन्छौँ, त्यस्ता किसिमको कार्यक्रम गरेर कमसेकम होइन त्यहाँलाई ल्याउनु सक्नु पनि एउटा प्लेटफर्म पनि बनाउनु पर्छ भनी तपाईँले भने जस्तो कुरा निकै आकर्षक र तपाईँ निकै मार्मिक राम्रो कुरा पनि गर्नुभयो। अहिले नयाँ पुराना सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने कुरा छ, राम्रो कुराकानी भयो तपाईँसँग आज हाम्रो है। तपाईँ गायक पनि पढ्नु हुँदो रहेछ पक्कै पनि, कुनै समय
2: मैथिली गीतहरू मैले गाएको छु, मेरो युट्युबमा गीतहरू छ।
0: हजुर हजुर,
2: अब म भर्खर भर्खर थालेको हुनाले मेरो खासै गीतहरू
0: ठिक छ एकदम होइन, चल्नुपर्छ, सुरमै चल्छ, चल्नुपर्छ भन्यो भने हामी त्यो सोचलाई पनि हटाउनुपर्छ, मेहनत गर्दै जानुपर्छ। हेर्नुहोस् होइन,
2: मेरो रुचिको क्षेत्र हो, मेरो त्यो चल्नुभन्दा पनि मैले गीत सङ्गीतलाई माया गर्नुपर्छ जस्तो लागेर मैले चाहिँ त्यो क्षेत्रमा हात हालेको हुँ। चल्छ र म पैसा कमाउँछु व्यावसायिक रूपमा भन्ने पनि छैन, मैले भनिहालेँ हजुरलाई म खेती किसानी गर्छु होइन, म चाहिँ खेती किसानी पनि किन गर्छु भनेदेखि मलाई त्यो किन मनपर्छ भनेदेखि मैले मेरो विचारमा यस्तो छ कि खेतमा मैले दुःख गरे पनि मैले धेरै मान्छेलाई पाल्न सक्छु जस्तो
0: अवश्य पनि। एउटा तपाईँको तपाईँले रोज्नु भएको जुन पेसा छ, जुन व्यवसाय छ, त्यो एकदम राम्रो छ, त्यो एकदम राम्रो हो। तपाईँले भने जस्तो जुन तपाईँले राख्नु भएको छ आफ्नो एउटा सङ्गीतको पनि एउटा साधना गर्ने, सङ्गीतलाई पनि रुचि गर्ने राख्नु, एउटा गायन तपाईँ लाग्नु भएको छ, पक्कै पनि यो कुनै दिन तपाईँ त्यसमा पनि सफलता प्राप्त गर्न सक्नुहुन्छ, तर हामीले त्यसलाई निरन्तरता दिन सक्नु पर्थ्यो, त्यो मात्रै कुरा होइन।
2: मेरो प्रयास त अब म सकेसम्म जारी राख्ने हो,
0: हजुर,
2: मैले मेहनत गर्नुपर्छ,
0: अवश्य पनि
2: सङ्गीतमा ध्यान दिनुपर्छ होइन।
0: ल त ठिक छ, तपाईँ गीत गाउनुहोस्, तपाईँ गीत हामी प्रसारण गर्नेछौँ, तपाईँसँग हामी भेटघाट गर्नेछौँ, कुराकानी पनि गर्नेछौँ गीत सँगैसँग। आज हामीले फोन गर्नुभयो र तपाईँसँग हामी दुई क्षेत्रमा बसेर कुराकानी गर्न पायौँ, त्यो खुसी लाग्छ हामी राजुजी है।
2: भाइ
0: नमस्कार छ, भर्खरै हामीलाई यहाँ उत्तरी दिवासबाट राजु शर्माले फोन गर्नुभएको थियो, उहाँ खेती किसान गरे पनि उहाँले विशेष गरी नेपाली गीत सङ्गीतलाई बुझ्नु भएको रहेछ, नेपाली गीत सङ्गीतमा आएका अहिले केही विकृति, केही विसङ्गति, के राम्रा पक्ष, के नराम्रा पक्षले मैले खेलाइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद छ। अहिले फेरि पनि कोही मित्र टेलिफोन लाइनमा आइसकेपछि हामी कुराकानी गर्न चाहन्छौँ। हेलो
3: हेलो हेलो नमस्ते, म सुरेश राज भण्डारी, यो डिस्ट्रिबिन हो म चाहिँ
0: सुरेश राज भण्डारी। भण्डारीजी कहाँबाट हजुर तपाईँ?
3: म भक्तपुरबाट।
0: भक्तपुर कुन ठाउँमा हजुर?
3: म बोलाछे भन्ने छ,
0: बोलाछे
3: नजिक पातरे मन्दिर नजिकै। अनि मलाई चाहिँ यो तपाईँले आज राख्नुभए विषय धेरै उपयुक्त र प्रभावकारी लाग्यो। वास्तवमा हाम्रो कला सङ्गीत गीतलाई चाहिँ अझै हामीले अलिकति प्रचारयुक्त महत्त्व बुझाउन अझै नसकेको जस्तो लागिरहेछ, संसारले गरिरहनु भएको छ होइन। अब हामी गीतकारलाई पुल्छौँ, सङ्गीतकारलाई पुल्छौँ, गायकलाई अलिक बढी सम्झन्छौँ, पुरानो पुरानो गीतहरूलाई त्यति महत्त्व नदिएर पुरानो गीतहरू खोज्यो भने पनि नभेटिने नपाइने होइन। अब अलिकति कसरी हुन्छ यो पुराना गीतहरू बाहिर ल्याउने, जस्तो वाद्य धुनहरू आफ्नो नेपालको वाद्य धुन चाहिँ वास्तवमा विशेष खालकै छ, धेरै महत्त्वपूर्ण छ। जस्तो हामीले कलाकार गणेश लाल को कति उहाँले तयार गर्नुभएको वाद्य धुन अब भेटिँदैन होला, गणेश लालले गरेको हो भने पनि भेटिँदैन होला, सङ्गीत रेडियो नेपाल सङ्गीत प्रतिष्ठानहरूमा हेरे पनि त्यो भेटिँदैन होइन। अनि त्यस्तै थुप्रै अब मोहन सुन्दर होला, शम्भु कुमार मिलन, अब पुरानो पुरानो हाम्रो मेलवा देवीदेखि वस्तार साइला, थुप्रै त्यस्तोहरूको गीत सङ्गीत धुनहरू चाहिँ हराएर गएको छ, प्रचार भएको छैन। गणेशलाल श्रेष्ठ रेडियो नेपालको वाद्य प्रबन्धक समेत भएर काम गरेको, उहाँबाट निर्मित उहाँबाट तयार भएको धुन कुन कुन हो के हो भन्यो भने त्यो भेटिँदैन। अब त्यसैले अलिकति हामीले यो अलिकति गीत सङ्गीत यो धुनहरूलाई अलिकति कोबाट निर्मित कहिले बनेको त्यस्तो अलिकति प्रचार हुने खालको कार्यक्रम पनि गर्नु पर्यो, जस्तो मोबाइलमा होइन धुनहरू पुराना धुनहरू बजाउने गर्नु पर्यो, मोबाइलमा रेडियोमा बेला बेलामा कार्यक्रमहरूमा नै पुराना पुराना
0: धुनहरू। तपाईँले भने जस्तो पक्कै पनि यो तपाईँले भन्नुभएको छ, हामीसँग विशेष गरी हामीसँग विभिन्न रीतिरिवाज संस्कृति र विभिन्न हामीसँग जोडिएको हाम्रो समुदाय छ, विभिन्न हामीसँग भनौँ धर्म छ, हामीसँग विभिन्न जनजाति छन्, यी विविध हाम्रो तपाईँ संस्कृति छ, तपाईँको आफ्नो पहिचान पनि छ होइन। तपाईँले भनेपछि पक्कै पनि राम्रो कुरा गर्नुभयो तपाईँले, जसमा धुनको कुरा तपाईँले गर्नुभएको छ, हामीसँग हाम्रा सिजनल धुनहरू हुन्छन्, विशेष गरी होइन त्यस्ता तपाईँ जात्रामा बज्ने धुनहरू हुन्छन्, कुनै पर्वका कुराहरू आउँछन् होइन, यी विभिन्न धुन छन्। तपाईँले भन्नुभयो गणेशलाल श्रेष्ठ उहाँ पक्कै पनि एउटा एकदमै राम्रो वाद्यवादक, गोपाल योगीको तपाईँको भयोलिनको कुरा गरौँ, बेलाको कुराकानी गरौँ, उहाँले बजाउने होइन मोहन सुन्दर श्रेष्ठकै कुराकानी गर्नुभयो। तपाईँले धेरै तपाईँले राम्रो व्यक्तित्वको नाम लिनुभयो, आदरणीय व्यक्तित्वको नाम लिनुभयो तपाईँले। हामीले यी सबै कुराहरू होइन यी सबै कुराहरूलाई हामीले जगेडा गर्नुपर्ने हो। ढकाल त उहाँ गायनमा हुनुहुन्थ्यो, शास्त्रीय गायक हुनुहुन्थ्यो होइन, यी सबै कुराहरूभित्र सङ्गीत छ हो पक्कै पनि। हामीले हेर्दाखेरि हाम्रा मूल सङ्गीतहरू के हुन्, हाम्रा आफ्ना विशेषता दिने सङ्गीतको हो, हाम्रो नेपाली सङ्गीतको पहिचान दिने सङ्गीत के हो, त्यो कुरालाई हामीले खोजी गर्नुपर्छ। तपाईँ एकदम सान्दर्भिक कुरा गर्नुभएको छ। यी कुराहरूलाई चाहिँ कस्तो के भनेदेखि अब हामीले गर्न सकेनौँ कि, अब त्यसका महत्त्व हामीले बुझ्न सकेनौँ कि, अथवा अन्य सञ्चार माध्यमले बुझ्न सकेन कि, होइन यही कारणले गर्दाखेरि चाहिँ यी हाम्रा मौलिकता हाम्रोसँग भएका जुन किसिमका सम्पत्ति हुने, हाम्रो राष्ट्रिय सम्पत्ति हुने कुरा भनेका, त्यसलाई जगेडा गर्नुपर्छ। तपाईँ एकदम राम्रो कुरा गर्नुभयो है, मलाई एकदम खुसी लाग्यो तपाईँले जुन सङ्गीतमा तपाईँले बुझ्नुभएको रहेछ। तपाईँले निश्चित रूपमा यी कुराहरूलाई हामीले सबै मिडियाहरूले चाहिँ कमसे बुझ्नुपर्छ र यसको यसलाई यसलाई तपाईँको बचाउने किसिमले यसका पक्षपतर्फ हामीले ध्यान आकर्षण गर्नुपर्छ। विशेष गरी के गर्नुहुन्छ तपाईँले, तपाईँ विशेष के गर्नुहुन्छ
3: सबैले,
0: तपाईँ चाहिँ के गर्नु, तपाईँ के काम गर्नु?
3: म चाहिँ यो खास सामाजिक संस्थामा काम गरे हो, तर जस्तो मैले गणेशलाल श्रेष्ठको जीवनी अनि अलिकति लेखेको छु, अनि यो केही सङ्गीतज्ञहरूको नामहरू संकलन चाहिँ गरेका छु होइन, उहाँको छोटो छोटो कुराहरू
0: गरेका छु। एकदम राम्रो, एकदम राम्रो। यो सबैको सामूहिक रूपमा कार्यहरू भइदियो भनेदेखि निश्चित रूपमा हामीलाई सजिलो पनि पर्छ होइन, मिडियाले पनि यो कामलाई गर्नुपर्छ। हामीले सबै बुझ्नुपर्छ कि हामीसँग भएका भाषा के हो, हामीसँग भएका बाजा के हुन्, ती बाजाको धुन के हो, कुन मात्रामा बाजा प्रयोग गरिन्छ होइन, ती बाजाले के दिन खोजेको छ भन्ने कुरा।
3: बाजा सङ्ग्रहालय भने त
0: बाजा सङ्ग्रहालय छ, बाजा
3: सङ्ग्रहालय त्यहाँ पनि एउटा धुन सङ्ग्रहालय त्यस्तो केही छ नि, धुनहरू कलेक्सन एउटा सुन्न पाउने एउटा लाइब्रेरी जस्तो
0: तपाईँले भने जस्तो पक्कै पनि टेलिफोनमा पनि हाम्रा मोबाइलमा पनि हाम्रा कहिले काहीँ ती धुनहरू बन्ने किसिमले कमसे कम नेपाल टेलिकमले पनि ती कुराहरूलाई प्राथमिकता दियो भनेदेखि त्यो पनि राम्रै हुन्छ। निश्चित रूपमा तपाईँले भन्नुभएको कुरा एकदम राम्रो छ। आज खुसीलाई तपाईँसँग कुराकानी गर्न पाएँ र हामीले पुराना कुरालाई सम्झ्यौँ है, धन्यवाद छ, धेरै धन्यवाद छ। अहिले भर्खर हामीलाई सुरेश राज भण्डारजीले फोन गर्नुभएको थियो, उसबाट उहाँले पनि राम्रो एकदम सान्दर्भिक कुराकानी गर्नुभयो। पक्कै पनि नेपाली धुनका सङ्ग्रहहरूलाई हामीले बचाउन सक्नुपर्छ, ती पुराना धुन थिए जति धुनलाई हामीले सङ्ग्रहमा ल्याउन पाएदेखि, सुरक्षित राख्न पाएदेखि होइन, हामीले अभिलेख बनाउन पाएदेखि अझ उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ मलाई। हामी अबरी कार्यक्रमको अन्त्यन्त आइसकेका छौँ, कोही मित्र आइसक्यौँ, मेरो सङ्केत मैले पाएको छु, छोटो मिठोमा कुराकानी गर्न चाहन्छु, को हुनुहुन्छ? हेलो,
4: हेलो, स्वास्थ्य रहनुहोस्, नमस्कार, रहनुहोस्। नलपुरदेखि साजन महतो हजुर।
0: साजन महतो
4: हजुर,
0: साजन जी कहाँबाट?
4: म नवलपुरदेखि हजुर, म चाहिँ नि किसानी मान्छे नै हो हजुर है।
0: साजन महतो भन्नुभयो होइन?
4: हजुर हजुर।
0: ए नवलपुरबाट भर्खर हामी नवलपुरकै मित्रसँग कुराकानी गरिरहेका थियौँ। अनि साजनजी के गर्नुहुन्छ, के छ, कसो हालखबर के छ?
4: अहिले हालखबर भन्नाले भैँसी चराउँदै हजुरहरूको प्रोग्राम सुन्दै गरेको नि त हजुर।
0: होइन सुन्नु पनि पऱ्यो नि, तपाईँ नसुने हामी कार्यक्रम कसको लागि सुनौँ त होइन, तपाईँहरूले सुन्नुहुन्छ भने हामीले कार्यक्रम प्रसारण गर्ने हो, सुनाउने हो। हामीले सबैजना हामी आउँछौँ, आफ्नो आफ्नो कर्म गर्छौँ, काम गर्छौँ होइन, सकेसम्म हाम्रो पहुँच राम्रो होस्, सबैले सुन्नुहोस् भन्ने कुरा हाम्रो पनि हो होइन। अनि अहिले के गर्नुहोस्, खेती किसानी हो तपाईँ पनि?
4: खेती किसानी भन्नाले तपाईँको भैँसी पालन है, बाख्रा पालन, अनि तरकारी खेती म व्यस्तमै छु हजुर।
0: एकदम राम्रो, एकदम राम्रो पेसा तपाईँले, राम्रो पेसा। धेरै मित्रहरूसँग कुरा गर्न पायौँ, जो किसान भनौँ, जो कृषि खेतीमा सङ्घ कार्यरत हुनुहुन्थ्यो उहाँहरू, उहाँको जुन परिश्रम, उहाँको जुन किसिमको सृजनशीलता थियो, उहाँको कर्मशीलता थियो, त्यो किसिमको कुराहरू आयो, हामीलाई खुसी लाग्यो होइन। अब हामी तपाईँसँग धेरै समय त हामीसँग छैन साजनजी होइन, अघि मैले त्यही भनिरहेको छु, यो सञ्चार माध्यम, आम सञ्चार माध्यमले कस्तो प्राथमिकता दिएको छ गीत सङ्गीतलाई भनेको थिएँ, तपाईँलाई के लाग्छ यो विषयमा?
4: भन्नाले मेरो भनाइ पनि त्यही हो, पुरानो पुरानो तामाङ लोकदोहोरी गीत, यसो पुरानो कार्यक्रम हामीले जेवत स्थापना गर्नु पर्यो भनेको मेरो विचार पनि त्यही हुन्छ हजुर है।
0: होइन, हामीले हामीले विशेष गरी हामीलाई मात्रै प्राथमिकता राखेका छौँ, हामीले मात्रै गर्नुपर्छ भन्ने कुरा गरेका छौँ, आम सबै सञ्चार माध्यमलाई हेर्दाखेरि के पाउँछौँ भन्ने कुरा मैले बुझ्न खोजेको थिएँ। धेरै राम्रो प्रतिक्रिया यहाँले दिनुभएको छ, पक्कै पनि लोकदोहोरी दोहोरी गीतहरूलाई पनि हामीले प्रस्तुत गर्नु पऱ्यो, गाउनु गर्नु पऱ्यो भन्ने कुरा, ती सबै कुरा छन्, ती गरिरहेका आफ्नो पक्षले गरिरहेका छन्, तर विशेष रूपमा हामीले चाहिँ सबैले गर्दाखेरि सबै सञ्चार माध्यमले ती कुराहरूलाई बुझाउन सकेदेखि, बुझ्दैदेखि सबैको लागि राम्रो हुन्थ्यो भन्ने कुरा हो। हाम्रोसँग संरक्षण गर्नु छ, हामीले सम्वर्धन गर्नु छ, यी सबै कुराहरू छ, यी सबै कुरा प्राथमिकताको साथ हामी अगाडि बढ्नुपर्छ है। सानजी अरू केही छ? तपाईँ फोन गर्नुभयो त्यसको लागि धेरै धन्यवाद छ। हामी फेरि पनि कुराकानी गर्दै गरेर कुनै समयमा है। धन्यवाद छ यहाँलाई, हजुर धन्यवाद छ। नवलपुरबाट भर्खर हामीले साजन महतोले फोन गर्नुभएको थियो। प्रिय मित्रहरू, हामी आज म्युजिक मन्त्र कार्यक्रममा थियौँ र आज हामीले केही विषय राखेका थियौँ, त्यो विषय सम्बन्धित रहेर कुराकानी गरेका छौँ। धेरै मित्रहरूले हामी राम्रो प्रतिक्रिया दिनुभयो, राम्रो सुझावहरू पनि दिनुभयो, त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। हामीलाई फोन पनि गर्नुभयो, यहाँहरूको सुझावको लागि पनि धन्यवाद छ। यति नै साथ दिन प्राविधिक मित्र मोहम्मद आसलमलाई धन्यवाद दिँदै म दिवाकर शर्मा आज कार्यक्रम बिदा हुन चाहन्छु। जहाँ जाँदा मिठो गीत राख्न चाहन्छु यहाँ माझमा प्रेमदुज प्रधानले गाउनुभएको गीत छ। ठिक 11 बजे यहाँले सुन्नुहुनेछ समाचार। अर्को हप्ता फेरि यहाँ माझमा म आउनेछु। हस्त नमस्कार। यहाँको दिन शुभ रहोस्, शान्ति रहोस्, मङ्गलमय रहोस्, यही कामना गर्दछु।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेशागत स्वतन्त्रता बलियो भन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्नुहुँदै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेशागत स्वतन्त्रता नै झन बलियो भन्ने बताउनु भएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि भएको पनि स्पष्ट गर्नुभएको छ। प्रधानमन्त्री शाहले सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि क्षमता र दक्षता बन्नुपर्ने पनि बताउनु भएको छ। अविरल वर्षासँगै हिजो साँझ रोशी खोलामा आएको बाढीमा फँसेका 89 जना यात्रुको 9 घण्टापछि सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो बनेपा, पनौती, बेथानचोक, धुलीखेल, नमो बुद्ध लगायत क्षेत्रमा परेको अविरल वर्षासँगै बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 घुमाउनेमा 5 सवारी साधनका यात्रु बाढीमा फँसेका थिए। रोशी खोलामा आएको बाढीका कारण हिजो साँझ 5 बजेदेखि ती गाडीहरू खोलाको बीच भागमा रोकिएका थिए। 89 जना यात्रु 9 घण्टासम्म बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलानचोकले जनाएको छ। बाढीमा फँसेका यात्रुको उद्धारका लागि नेपाली सेनाको धुलीखेल स्थित श्री मेहरगण नेपाल प्रहरी सशस्त्र प्रहरी बलको 15 नम्बर गणका विपद उद्धार टोली तथा स्थानीयवासी परिचालन भएका थिए। राति 11 बजेसम्म पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको श्री मेहरगण र सशस्त्र प्रहरी बलको 16 नम्बर गण मुख्यालयबाट राफ्टिङ बोर्ड मगाएर यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलानचोकले जनाएको छ। उद्धार गरिएका यात्रुलाई 2 यात्रुवाहक बस र सशस्त्र प्रहरीको एउटा गाडी मार्फत राति नै गन्तव्यतर्फ पठाइएको थियो। वर्षाका कारण रोशी खोलामा बाढी आउन थालेपछि प्रहरीले सवारी साधन रोकेको समयमा जबरजस्ती ती गाडीहरू अघि बढाएकाले बाढीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलानचोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताउनुभयो। वर्षाको समयमा जबरजस्ती यात्रु बोकेर अघि बढेका 5 गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगंज भन्सारको सेवा प्रवाह 1 सातादेखि प्रभावित भएको छ। भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्न खोज्दा 1 सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँच पास हुन सकेको छैन। गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्, जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारी साधन रोकिने क्रम बढ्दो छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले दैनिक रूप 200 भन्दा धेरै मालवाहक सवारी साधन थपिने भएकाले पनि औसतमा 1400 हाराहारीका सवारी साधन जाँच प्रक्रिया रोकिएको बताउनुभयो। नेपाली काङ्ग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्ने भएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले काङ्ग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जन सहित 2083 धारा 21 बमोजिम गठन भएको संसद समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो 3 बजे बस्न लागेको जानकारी दिनुभयो। बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव दुलालले बताउनुभयो। काङ्ग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ। विगत 23 वर्षदेखि मारवाड़ी सेवा समितिले नियन्त्रणमा राखेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने फैसला उच्च अदालत पाटनले गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश द्वय खड्ग बहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले हिजो काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमीनमा मारवाड़ी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला गरेको हो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिप कोस्टर, जेटस्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कारवाहीको चेतावनी दिएको हो। इरानी सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकैमाथि पनि कारवाही हुने बताएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। कार्यक्रम शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार प्रसारण हुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी यही समय यही स्टेशनमा यो मङ्गलबारको बसाइमा कार्यक्रम सुभिक्षाको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ फराह पोखरेल अनि म विद्या चौधरी। यहाँहरू यो कार्यक्रम रेडियो नेपालका 60 प्रादेशिक प्रसारण केन्द्रहरूबाट र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम शुभेच्छा सुन्दै हुनुहुन्छ। हजुर, आज ज जसको जन्मदिन परेको छ उहाँहरूलाई जन्मदिनको एकदमै धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छौँ कार्यक्रम शुभेच्छाको तर्फबाट। त्यसै गरी जो जतिजनाको परीक्षा चलिरहेको छ होइन, एकदमै शैक्षिक सफलताको कामना गर्न चाहन्छौँ। जतिजना नयाँ कामको थालनी गर्नुभएको छ उहाँहरूलाई पनि एकदमै अग्रिम धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छौँ। जतिजना यात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्ने सोच बनाउँदै हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै शुभ यात्रा भन्न चाहन्छौँ। र आजको दिन यहाँहरूको एकदमै यादगार होस्, सोचा जस्तै होस्, भने जस्तै होस् होइन, कति पनि दुखी नहुनुहोला, जीवनमा जियाइपर्छ त्यसलाई चाहिँ एकदमै मनदेखि स्वीकार्नुपर्छ। यो हाम्रो प्रकृतिले दिएको एउटा नियम पनि हो, हामी त्यो नियममा बसेर हिँड्यौँ भने अवश्य पनि हामी सफल हुन सक्छौँ। आज पनि हामी 4 गीतको साथमा कार्यक्रम शुभेच्छाको साथमा आइसकेका छौँ भने 01-42-11-721 र 42-11-736 लाइन पनि हामीले खुला गरिसकेका छौँ। जो जतिजना अघिल्लो हप्ता आउनु भएको थियो, यो हप्ता नआइदिनु होला। नयाँ साथीहरूलाई चाहिँ एकदमै धेरैभन्दा धेरै समय दिनुपर्छ। जतिजना घुम्न जानुभएको छ एकदमै इन्जोय गर्नुहोला होइन, यो आजको समय आजको लागि एकदमै काफी छ। भोलिको लागि किन फिर गर्ने, भोलिको लागि भोलि नै आउँछ जान्छ। त्यसकारण यात्रा गर्दै हुनुहुन्छ, घुम्न जाँदै हुनुहुन्छ भने आफ्नो फोहोरको व्यवस्थापन आफै गर्नुहोला, किनभने हामी त्यस ठाउँमा फेरि जानुपर्ने हुन्छ होइन। फोहोर गऱ्यो भने अर्कोचोटि गयो भने त कस्तो फोहोर रहेछ भनेर जान नै मन लाग्दैन, अरूलाई पनि जान मन लाग्दैन। त्यसकारण हामीले आफूले खानेकुरा बोकेर गएका हुन्छौँ, ती खानेकुराहरूबाट निस्केका फोहोरहरूको व्यवस्थापन आफैले गर्नुपर्ने हुन्छ। जसको घरमा ज्येष्ठ नागरिक अपाङ्गता भएका बालबालिका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको एकदमै ख्याल गर्नुहोला। गर्मी बढेको छ, धेरै ठाउँमा पानी परेको कारणले बाटोघाटो पनि बिग्रिएको छ होइन। सुरक्षित यात्रा गर्न आग्रह गर्छौँ। ट्राफिक नियमको एकदमै धेरैभन्दा धेरै पालना गर्नुहोला। अब भने हामी ढिला नगरिकन गीततर्फ लाग्छौँ। आज चाहिँ थोरै आवाजमा समस्या आइरहेको छ, त्यसको लागि एकदमै क्षमा पनि माग्न चाहन्छु केही समस्या भयो भने। अहिलेलाई राख्दैछौँ बिन्दु पौडेल, हिमाल सागरको स्वरमा रहेको यो गीत राख्दैछौँ भने गीत रचना अनि सङ्गीत रहेको छ दीपक शर्माको। Oh, oh, oh.

0: हजुर, कार्यक्रमको शुरुआत गीतबाट गरिसकेका छौँ। हिमाल सागर बिन्दु पौडेलको स्वरमा रहेको गीतबाट आजको कार्यक्रमको शुरुआत गरिसकेका छौँ। कोही श्रोता आइसक्नु भएको छ, ढिला नगरिकन उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: नमस्कार हजुर, शुभ बिहानी, सुप्रभातम। म धरानबाट धेरै समयको कालान्तरपछि आउँदैछु। म धरानबाट मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ भन्ने मान्छे। हजुर,
0: के छ नि, आरामै हुनुहुन्छ? कस्तो छ स्वास्थ्य?
1: आराम गर्दैछु। म चाहिँ अब यहाँ अलिकति मेरो हातमा प्रब्लम छ। 3 महिना जति चाहिँ मैले यो धरानको बिजुपुर हस्पिटलमा गरेँ, तर त्यहाँबाट पार लागेन। अनि घोपा क्याम्प, यानि जसलाई बिपी कोटा स्वास्थ्य विज्ञान प्रतिष्ठान गएँ, त्यहाँ फिजियोथेरापी जाने खेत धेरै पैसा भन्यो, तर पछि गर्छु, तर यति दिनमा ठिक हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी रहन्छ। अब 1.5-2 वर्ष पनि लाग्छ, अचम्म लाग्यो। तर त्यहाँ चाहिँ अब अरू ठाउँभन्दा त्यहाँ त सस्तै हुनुपर्ने भन्ने लागेको थियो। अब टिचिङ हस्पिटल जस्तै हो, तर त्यहाँ त यो साधारण हस्पिटलभन्दा पनि त्यहाँ त साह्रै महँगो भयो। अहिले सन्चो पनि नभएको, किनभने पानी पर्ने, घाम लाग्ने, जिउ मकमकाएको, शरीर पनि अस्वस्थ भएको हुनाले अहिले गएको छैन। जुन बेला अलिकति ठिक हुन्छ, अनि 10 दिन जति गरेर म हेर्छु, 10 दिन जतिको चाहिँ करिब 8,000 भन्दा बढी, मोटामोटी 10,000 लाग्ने महिना, दिनको 1,000 जति, साह्रै तर्से म त त्यत्रो महँगो यस्तो उसमा भनेर म त फर्किराखेको छु। अहिले पर्खिरहेको छु, गर्दैछु। र मेरो मिसेस पनि उहाँ काठमाडौँमा छिन्, थिमी अस्पतालमा चाहिँ आइसियुमा छिन्, उनलाई गेट वेल सुन भन्न चाहन्छु हजुर। म अरू शुभकामना राखिहालौँ हजुर। आज जन्मदिन परेको छ धेरै पुरानो बहिनी माया गिरी बहिनी, चिङमाङ धनकुट्टाको, हाल चाहिँ कता हुनुहुन्छ, सम्पर्क हुन सकेन। पुरानो बहिनी आँखी सल्ला साथको सुषमा सुस्केर राई बहिनीको पनि जन्म परेको छ। सोलुको कान्छा दुम्चन भाइको जन्म परेको छ। अनि यतातिर जाजरकोटको अमृत अन्जान सरको सुपुत्र नरेश पुनः चट्टानको जन्म परेको छ। बाजुराको भागेश्वरी छेत्री बहिनीको, अम्बिका दवाडी बहिनी हुनुहुन्छ, उहाँ पनि आरजे हुनुहुन्छ उदयपुर एफएमको। अनि त्यसरी नै स्वर्णिम राई धरान एघार, श्री थापा घोरेटार भोजपुरको, दिनेश यादव जी हुनुहुन्छ, रचना भट्टराई पनि बहिनी हुनुहुन्छ, हराइराख्नु भएको छ बहिनी, तपाईँको आज जन्मिन्छ, तपाईँले सुनिराख्नु भएको छ अथवा अरू आफन्तले, मैले बिर्सेको छैन। नुम्सेरा एक पिँडारी जुम्लाको हुनुहुन्छ। एकजना बहिनी राधा बस्नेत हुनुहुन्थ्यो, उहाँ झापाको, उहाँले त दाई तपाईँले मलाई अझै पनि सम्झिराख्नु भएको छ, 15 वर्ष भइसक्यो भनेर उहाँ आफै छक्क पर्नु, यति खुसी हुनु, आह्लादित हुनुभयो। उहाँलाई पनि फेरि पनि उहाँ काठमाडौँ हुनुहुँदो रहेछ, उहाँलाई सम्झिरहेको छु बहिनी, सुन्नु भएको छ। अनि त्यस्तै सुरेश राई भाइ हुनुहुन्छ, उहाँ साह्रै मिडिया प्रेमी, उहाँ आरजे पनि हुनुहुन्थ्यो धरानको विजयपुर एफएममा, हाल चाहिँ लन्डनमा हुनुहुँदो रहेछ। र उहाँको उहाँसँग फ्रेन्डसिप भएको पनि 5 वर्ष भनेर 6 वर्ष लाग्न आँट्यो, यो निरन्तरता चलिरहोस् भन्न चाहन्छु। त्यस्तै आरती पराइली धरानको, नानु राई हुनुहुन्छ, जानु अधिकारी धरान, अनिता थापा झापा, तारा ढकाल डमक झापा
0: लगायत सबैलाई
1: भनेर हजुर, मलाई चिन्ने नचिन्ने फोन लगाउने, फोन ट्राई गर्ने सबैलाई भनेर हजुरले मौका दिनुभयो, हजुरप्रति आभार व्यक्त गर्दै म बिदा हुन चाहन्छु हजुर।
0: हस् नमस्कार। धरानबाट हुनुहुन्थ्यो शेखर प्रसाद श्रेष्ठ। अब अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार।
2: हजुर नमस्कार, गुड मर्निङ सिराजना।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: इलामको माइटको बेटा एसवी राई।
0: एसवी राई
2: हजुर,
0: के छ नि हालखबर?
2: एकदम ठिकठाक छ, आज चाहिँ मौसम खुल्ला भइरहेको छ, हिजोसम्म पानी पऱ्यो, अन्त एकदम आराम कुशल मङ्गलै भन्नुपर्छ हजुरहरू, आराम कुशलै होला,
0: एकदमै आराम कुशल छौँ। हाम्रो यता पनि आज चाहिँ पानी परेको छैन, बेलुकासम्म के हुन्छ थाहा छैन फेरि।
2: हजुर हजुर,
0: अरू सब ठिकठाक छ है?
2: अरू ठिकठाक नै छ भन्नुपर्छ।
0: ल, शुभेच्छातर्फ लागिहालौँ।
2: हुन्छ, फर्स्टमा त हजुर लगायत रेडियो नेपाल प्राविधिकमा रहने नै मित्रलाई पनि, होल रेडियो नेपाललाई नै शुभकामना, कार्य सफलताको शुभकामना, शुभ दिन, र केही साथीहरूलाई कार्य सफलताको शुभकामना शुभेच्छा राख्नु पर्दाखेरि बहिनीहरू हुन्छ, यता रुबिना राई हुनुहुन्छ, मन्जु मुखिया हुनुहुन्छ, पवित्र राई हुनुहुन्छ, प्रतीक्षा बान्ता राई हुनुहुन्छ, शर्मिला रुमला राई, अनि फुलमाया राई, गरिमा बान्ता राई, कला लिम्बुलाई शुभ दिन, आजको दिन शुभ रहोस् भन्ने बिताउँछु। भाइ भाइ
0: बाबाई एसवी राई हुनुहुन्थ्यो इलामबाट। फेरि हामी अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
3: हेलो विद्या म्याम, दर्शन नमस्ते।
0: दर्शन नमस्कार हजुर।
3: हजुर, म नरेन जिम्बाल
0: स्याङ्जा। के छ नि स्याङ्जाको हालखबर?
3: स्याङ्जाको हालखबर ठिकै छ, मेरो ठिकै छ, अनि मौसम कुरा गर्ने भने पानी परिरहेछ,
0: अहिले पानी परिरहेको छ है स्याङ्जामा?
3: अहिले भर्खरै त परे छैन,
0: अघिसम्म परिरहेको थियो त्यही त। यो पानी परेर धेरै ठाउँहरूमा बाटोघाटो बिग्रिएछ होइन, कतै पहिरो गएर कस्तो अलपत्र पर्नु भएको छ कि। सुरक्षित यात्रा गर्नु हुन हामी आग्रह गर्छौँ।
3: काम्रेमा चाहिँ चार पाँचवटा गाडी फसियो अरे नि त, त्यो बाटो जान रोक लगाएको रहेछ नि त।
0: एकदमै, त्यसकारण अब चाहिँ हामी यात्रा गर्दा आफूले सजग हुन एकदमै जरुरी छ, किनभने जुन ठाउँमा हामी जान खोजेछौँ जाँदैछौँ काम विशेषले होइन, त्यस ठाउँको बारेमा बाटोको बारेमा चाहिँ एकदमै जानकारी लिएर मात्रै जान अनुरोध गर्न चाहन्छौँ।
3: पक्कै पनि म पनि त्यही भन्न चाहन्छु।
0: त्यति भयो भने र सँगसँगै ट्राफिक नियमको पालना गर्न पनि एकदमै जरुरी छ। अब चाहिँ नेक्स्ट विकमा भेट हुन्छ, नेक्स्ट विकमा भेट हुन्छ, ल अब शुभेच्छातर्फ लागौँ।
3: भोलि तपाईँ आउँछ?
0: भोलि र पर्सि चाहिँ मेरो बिदा हो।
3: ए ल ल, म साथीहरूलाई सम्झेँ है त।
0: हस्
3: सर्वप्रथम त तपाईँ हाम्रो प्राविधिक रेडियो नेपाललाई सम्झिन्छ है, त्यसपछि हाम्रो ओमरी सापकोटा, सुरज भण्डारी, राजा राम लामाजी, जीवन कार्की, अनि त्यसै गरेर सुमी लिम्बू हुनुहुन्छ यता, बहिनीहरू लज्जाले सुमती लिम्बू, निशा लामा, त्यसै गरेर नलेन्द्र रिजाल, रामप्रसाद निरौला, गगन तेर्थ, सरस्वती राई, रमिला गन्थवा, मेघु राई, लक्ष्मी राई, सन्ता मगर, अनि त्यसै गरेर भीष्मलाई अम्फू, सुमी लिम्बू भइहाल्यो, र विशेष गरी नाम छुटेका सबै सबैलाई भन्दै हजुरबाट बिदा भइनँ।
0: नमस्ते, नरेन्द्र रिमाल हुनुहुन्थ्यो स्याङ्जाबाट। अब फेरि हामी अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
4: नमस्ते, नमस्कार हजुर।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म ठ्याक्कै भन्नुपर्दा मोरङको रतुवा माईबाट रत्न बहादुर थापा बोल्दैछु हजुर।
0: रत्नजी, के छ नि हालखबर?
4: हजुर, मेरो खबर त राम्रो छ, रमाइलो छ भन्नुपर्छ हजुर। अनि हजुर लगायत हाम्रो रेडियो नेपाल भोलि मिनटको चाहिँ के छ हजुर खबर? खबर
0: भर्खरै हामी स्याङ्जातिर थियौँ, अहिले मोरङ पुगिसकेका छौँ, हाम्रो एकदम ठिकठाक छ। अनि मोरङतिर मौसम कस्तो, अलिक गर्मी छ कि पानी परिरहेको छ त?
4: मौसमको कुरो गर्नुपर्दा चाहिँ हिजोसम्म चाहिँ एकदम पानी परेको, आज चाहिँ एकदम टन्टलापुर घाम लागेको।

0: परेको छ नि जस्तो मलाई लाग्छ, किनभने अब पाकेको बालीहरू भित्राउने बेला पनि हुँदैछ, मकै पाक्दैछ ठाउँ ठाउँमा होइन
1: एकदमै,
0: अनि अब घाम लागेको चाहिँ अब हाम्रो लागि राम्रै छ हजुर। अब गर्मी नै भए पनि अब सहनु पर्यो, खप्नु पर्यो नै भन्ने मलाई चाहिँ लाग्छ हजुर।
1: अहिलेसम्म सहेकै छ होइन
0: हजुर, अब मकै पाकेको छ हजुर, अब पाइपमा पानी छ, अब पानी सुक्नु पर्यो अनि मकैहरू निकाल्नु पनि पर्यो नि हजुर।
1: रत्नजी ल एकदमै खुसी लाग्यो, अब भने शुभेच्छातर्फ लागौँ र छुट्टिनेछौँ।
0: ए हुन्छ, अब सर्वप्रथम त अब हजुर लगायत अब हाम्रो होली मिसलाई नै अब आजको दिन शुभ रहोस् अनि अब पनि सँग सुनेर इन्जोय लिनु पनि होला भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ गगन तेरो थुमे कान्छा, मनको साथी जीवन कार्की, अनि मिडिया फेर्मी निर्मला भने काली कमला लिम्बू, अनि इलामतिर हुनुहुन्छ हाम्रो स्काई नवीन दिलसिया राई हुनुहुन्छ, अनि रामकुमार थापा गोरे श्रेष्ठ हुनुहुन्छ, त्यसै गरेर बहिनी मन्जु थापा, अनि स्याङ्जातिर हुनुहुन्छ हाम्रो स्याङ्जातिर ठ्याक्कै नाम पनि अहिले बिर्सि भनौँ न साथी नै हुनुहुन्छ हाम्रो, अनि हाम्रो ओमनी सापकोटा हुनुहुन्छ, त्यसै गरेर मन्जु थापा भइहाल्नुभयो, रामकुमार थापा गोरे श्रेष्ठ अरू नदी खत्री लगायत अब सम्पूर्ण साथीहरूलाई अब भन्ने सङ्ग सुनेर इन्जोय लिनुहोला, अनि सबै साथीहरूलाई शुभ दिन भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।
1: नमस्ते, रत्नबहादुर थापा हुनुहुन्थ्यो मोरङबाट, अब एकजना श्रोतासँग कुराकानी गर्नेछौँ र गीत सङ्गीततर्फ लाग्नेछौँ। हेलो नमस्कार।
2: हेलो नमस्ते।
1: नमस्ते हजुर। आशिषजी के छ नि हालखबर, कता हुनुहुन्छ?
2: म यतैतिर छु,
1: वसुन्धारातिरै हुनुहुन्छ?
2: हजुर हो नि त।
1: अरू सब ठिकठाक छ?
2: एकदम ठिकठाक नै भन्नु पर्यो, समग्रमा कामधाम यताउति चलिरहेको छ राम्रैसँग है।
1: अहिले काममै हुनुहुन्छ कि घरमा?
2: अहिले कामतिरै छु
1: हजुर। कस्तो काम गर्दा गर्दै पनि हामीलाई यस्तो समय निकालेर सुनिदिनुहुन्छ, कस्तो खुसी लाग्छ क्या।
2: हजुर भ्याइरहेको थिएन, फेरि यसो सुन्दै थिएँ अनि एकचोटि फोन ट्राई गरौँ न त भने लाग्थ्यो है।
1: लागिहाल्यो है, के गर्नु ल। हुन्छ आशिषजी, अब भने हामी शुभेच्छातर्फ लाग्छ।
2: हुन्छ हुन्छ, विशेष हजुरलाई हाम्रो प्राविधिक मित्र अनि रेडियो नेपाल इन्टरटेनमेन्टलाई सुप्रिम कामना गरे, अनि हाम्रो भुवन सुनार सेक्सन बिरा जन्मदिन मनाउने भाइ प्रवीण मगरलाई जन्मोत्सवको शुभकामना, निर्मला भट्ट, सुनिल लिम्बू, कमला मुखिया, मुना मुखिया, नन्दा धुमुना, लजालेश्वर लिम्बू, ढका धमुना, वरुण चञ्चली, टङ्कु खेरा, पूर्वी लाक्स राई, भूमिका राई तामाङ, लक्ष्मी छेत्री मिस, भूषेश मगर, बहिनी दिल्सा राई, सस्ता पोखरेल, अनि कपिला चामलिङ, सायमा राई, नम्रता राई, सयात्रीहरू, रेम्बी बान्त, नरेन्द्र रिमाल, अनि निश्चल निर्मला हुने प्रतिमा स्पर्शी, अनि सानो सम्झना, अनि हरपल रोशनी, गगन तेरो थुमे कान्छा, रत्नबहादुर थापा, अनि चन्द्र अवस्थित, अनि रोशन फुलाङ, अनि निमा शेर्पा, अनि सबै अब मन्जु थापालाई सम्झना, विशेष गरी नाम छुट्ने सबै समयलाई भन्दै सकिन्छ।
1: नमस्ते, आशिष नयन बस्नेत हुनुहुन्थ्यो वसुन्धाराबाट, अब नि हामी कार्यक्रम शुभेच्छामा एउटा साङ्गीतिक कोसेली राख्दैछौँ, एसडी योगी रेश्मा फोनको स्वरमा रहेको यो गीत राख्दैछौँ भने, गीत रचना सङ्गीत रहेको छ भीम विष्टको रहेछ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ, त्यसपछि फेरि यहाँहरूसँग प्रत्यक्ष कुराकानी गर्न आउने नै छौँ।

माफ गर्नु होला, अहिलेलाई राखेका छौँ हामीले रामकृष्ण ढकाल मेलिना राईको स्वरमा रहेको गीत राखेका छौँ। गीत रचना रहेको छ राजेन्द्र थापाको, भने सङ्गीत रहेको छ श्याम स्वेट र शैलीको।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध. यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: झन्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.
4: होइन, के पोको पार त्यस्तो सुन भेट्यौ कि क्या
5: हो? सुनै हो, हेर त,
4: माटो पो रहेछ त.
5: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन.
4: बाठी पो रहेछ त. अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
5: माटोलाई सुधार गर्नु परेन. माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला.
4: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि. तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ.
6: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ.
7: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन.
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ. दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ.
9: नागरिक

0: ल हामी यहीँबाट माग्छौँ है यहाँहरूसँग सधैँ यसरी नै कुराकानी हुन पाओस्।
1: हुन्छ सिस्टर, म हजुरहरूसँग पनि यस्तै यस्तै धेरै धेरै कुराकानी हुन पाओस्, धेरै धेरै हजुरहरूलाई पनि शुभकामना गर्न चाहे त।
0: हुन्छ, अब भने हामी शुभेच्छातर्फ लागौँ।
1: हुन्छ, शुभेच्छातर्फ लाग्नुपर्दा सर्वप्रथम यति मिठो स्वरमा कार्यक्रम चलाउनुहुन्छ हजुरलाई, अनि प्राविधिकमा हुने हजुर होल इन्टरटेनलाई आजको दिनमा नभई बाँकी भाव कार्य सफलताको लाखौँ लाखौँ शुभकामना है सिस्टर।
0: ताराजी ल हुन्छ छुट्टिन्छौँ।
1: होइन, नम्बर एकमा हुनुहुन्छ कर्णबहादुर समामथे, अनि दुई नम्बर हुन्छ गगन तेह्रथुमे, अनि हाम्रो चन्द्र बस्नेत, अनि हाम्रो शुक्रराज रसाइली, अनि राम थापा दाई, अनि हाम्रो दिकेन्द्र समामथे, सरिता राई, अनि वसिम शङ्कर भन्दै हजुरबाट
0: बाबाई। तारा शङ्कर हुनुहुन्थ्यो पाँच थरबाट। फेरि हामी अर्को श्रोतालाई लिन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार। सेवारू नमस्कार हजुर, यो आवाज एकदम नजिकबाट चिने चिनेको महसुस भइरहेको छ है। सुमीजी हो?
2: हजुर हजुर।
0: के छ नि हाल खबर?
2: मेरो खबर एकदम तेह्र सुनको खबर पनि आजको समयमा एकदमै घाम लागेको अवस्था छ होइन, रमाइलो छ मौसम भन्नुपर्छ है त हजुर।
0: सुमीजीको यति मिठो आवाज सुनेपछि पक्कै पनि यहाँ जुन ठाउँमा बस्दै आउनु भएको छैन त्यस ठाउँको हाल खबर एकदमै फिट एन्ड फाइन होला भन्ने हामी चाहिँ बुझ्छौँ क्या।
2: हजुर पक्कै पनि
0: हाम्रो पनि एकदम ठिकठाक छ नि फेरि यता।
2: हजुर ल, सधैँभरि आरामै रहनुहोला
0: होइन। धन्यवाद यहाँलाई। अनि अरू सब ठिकठाक छ है? ल शुभेच्छातर्फ लागिहालौँ।
2: शुभकामना शुभेच्छा हजुरलाई, प्राप्तिलाई शुभ दिन, शुभ दिनको कामना गरे, अनि साथीहरूलाई शुभकामना दिन सक्दाखेरि आशिष लैन बस्ने, कमला मुखिया, अनि एन्सल प्रस्तिर राजपान्थवा, चित्रम चौधरी, राजेश माझी हुनुहुन्छ, रोशन लाहाङ, कला लिम्बू, सुन चौधरी हुनुहुन्छ, अनि यो बेला विमला याम्फु, बिलु सानो याम्फु, उर्मिला राई, सुनमणि राई, रूपा राई, अभागी रमिला बान्तवा हुनुहुन्छ, अनि हर्पल जोशी, त्यसै गरी हाम्रो यो बेला प्रवासबाट सुनिरहनु भएको छ विशाल धर्मराज, खेल बिम्बु, वरुण चञ्चले, निमा शेर्पा लगायत अब धेरै धेरै साथीहरू हुनुहुन्छ ज जसले रेडियो नेपालको कार्यक्रम शुभेच्छा सुनेर बस्नुभएको छ, सबैलाई मिठो सम्झना गर्दै हुन्छु ल। नमस्ते।
0: नमस्ते, तेह्रथुमबाट हुनुहुन्थ्यो सुमी लिम्बु। अब अर्को श्रोतासँग फेरि कुराकानी गर्छौँ। हेलो नमस्कार।
3: गुड मर्निङ। नमस्ते जी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म खोटाङबाट बोल्दैछु, नम्रता।
0: खोटाङबाट
3: नम्रता राई।
0: नम्रताजी, के छ नि हालखबर?
3: मेरो खबर राम्रो छ दिदी, कस्तो छ?
0: हाम्रो पनि ठिकठाक छ। अनि खोटाङको मौसम कस्तो छ नि अहिले?
3: खोटाङको मौसम घाम लागिरहेको छ भन्नुपर्छ कि,
0: मजाले घाम लागिरहेको छ है। भर्खरै हामी तेह्रथुमतिर थियौँ, अहिले फेरि हामी खोटाङ पुगिसकेका छौँ। जतिजना सुन्दै हुनुहुन्छ खोटाङ पुगेको महसुस गर्दै हुनुहुन्छ होला है। नम्रताजी के गर्दै हुनुहुन्छ अहिले? हामीसँग कुरा गर्दै बस्दै है। ल नम्रताजी आउनुभयो, एकदमै खुसी लाग्यो, धन्यवाद पनि दिन चाहन्छौँ। र अब भने हामी शुभेच्छातर्फ लागौँ।
3: हुन्छ, सबैको लागिलाई पनि आजको दिन शुभ दिन सूचना गर्ने दाइलाई पनि मलाई चाहे, अनि आज जति पनि साथीहरूले जन्मदिन मनाउनु पनि सबैलाई ह्याप्पी बर्थडे डे गर्न चाहे, मेरो साथीहरू गर्न पर्दा सानो साथी छ रेडियो मेलोडी आशिष नाइन गर्नु मान्छे, अनि सबैको सुरेश अर्जुना दिशा चाहिँ जति मेरोसँग आरम्भ।
0: नम्रता राई हुनुहुन्थ्यो खोटाङबाट। अब भने हामी गीत सङ्गीततर्फ लाग्छौँ, अहिलेलाई राख्दैछौँ। समीक्षा अधिकारी टेक बिसीको स्वरमा रहेको यो गीत राख्दैछ भने ऋषि खड्काको गीत रचना रहेको छ भन्दा भन्दै एकजना फेरि श्रोता आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्दैछौँ र गीत राख्नेछौँ। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
4: हेलो,
0: हजुर कहाँबाट? जलेश्वरबाट।
4: हजुर
0: रामजी है? यहाँको आवाज एकदमै बुझ्नलाई गाह्रो भइरहेको छ, शुभेच्छातर्फ लागौँ।
4: शुभेच्छा, म तपाईँलाई अनि

जलेश्वरबाट हुनुहुन्थ्यो राम कृपा भन्दै हुनुहुन्थ्यो सायद, उहाँलाई धन्यवाद दिन चाहन्छौँ। टेलिफोन लाइनले कहिलेकाहीँ चाहिँ दुःख दिन्छ, नेटवर्क समस्या हुन्छ है। अब भने समीक्षा अधिकारी र टेक बिसीले भन्दै हुनुहुन्छ बुकी फुल भिरैमा बाँकी गीतबाट सुन्नुहुनेछ ऋषि खड्काको गीत रचना रहेको छ भने विशाल निरौलाको सङ्गीत।

0: गीतसँगै फेरि पनि स्वागत छ कार्यक्रम शुभेच्छा सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण मित्रहरूमा आएको श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: नमस्ते हजुर। नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यहाँ काभ्रे जिल्ला रोसी गाउँपालिकाबाट जीवन छ यात्री।
0: जीवनजी
1: हजुर,
0: के छ नि हाल खबर?
1: भए जति राम्रो छ।
0: भए जति राम्रै छ है?
1: हजुर हजुर।
0: र यहाँ बसेको ठाउँको कस्तो छ नि अहिले?
1: यहाँ बसेको ठाउँ चाहिँ ठिकै छ, अलि तल्तिर चाहिँ हरि बिजोकै छ भन्छ।
0: त्यही भने सुरक्षित भएर बस्नु होला है त।
1: हामीतिर चाहिँ खासै अवसर चाहिँ गर्दैन होइन, अलि तल्तिर तल्तिर चाहिँ अलि अवसरै गरेको रे, गाडी साडी फसेको रे, मध्यराततिर उतारेको रे भन्छ।
0: जीवनजी
1: हजुर,
0: ल आउनुभयो, अब भने शुभेच्छातर्फ लागौँ।
1: हस्, तपाईँलाई टेक्निसियन मित्रलाई अनि ओमडी सापकोटा अनि यता कोमल राई अनि सुन राई गरिमा राई रूपा राई अनि यता कला लिम्बु हुनुहुन्छ पाँच थर सुनसरी पाँच सुनसरी इत्यादितिर अनि अरू सबै साथीहरू भनौँ गुरु ओमडी सापकोटा काँची गरिराख्नु भएको छ हजुर सम्झना छ भन्छु। अनि यता हाम्रो अङ्कल शेखर प्रसाद श्रेष्ठ अघि भर्खर आउनुभएको थियो उहाँलाई अनि सम्पूर्ण साथीहरू रेडियो सुनेर बस्नुहुन्छ सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टी जय प्रेम जय बुद्ध जय पशुपतिनाथ।
0: जीवन सहयात्री हुनुहुन्थ्यो काभ्रेबाट, फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार।
2: हेलो, गुड मर्निङ। नमस्ते। नमस्कार विद्यार्थी।
0: नमस्ते। नमस्कार भन्दै हामी उदयपुर पुग्यौँ है?
2: हजुर हजुर, उदयपुर।
0: प्रतीक्षाजी काठमाडौँ
2: हुनुहुन्छ?
0: अलिकति बुझाइमा फरक पर्यो होइन?
2: हजुर हजुर, टेलिफोन मार्फत है त
0: एकदमै जतिजना सुन्दै हुनुहुन्छ है, प्रतीक्षाजी चाहिँ काठमाडौँ आइपुग्नु भएको छ, म चाहिँ उदयपुर पुगिसकेको छु।
2: हजुर,
0: के छ नि हाल खबर?
2: ठिक छ, बसी बसाइ एकदमै, आज चाहिँ क्लियर एकदमै, आकाशमा के बादल छैन, घाम यति चर्को लागेछ, यति चर्को लागेछ भने घामको कुरै नगरौँ, एकदम ज्याप ज्याप निन्द्रा आउने, एकदम अल्छी, एकदम जिउ गरम हुने पो भइरहेछ आजको दिन त।
0: गाह्रो है, पानी पऱ्यो नि गुनासो, घामलाई नि गुनासो, हामी यस्तै हो।
2: हजुर जे छ, बेलुकातिर पानी पर्ला कि जस्तो जे भइरहेछ यसो।
0: ल प्रतीक्षाजी, अब भने शुभेच्छातर्फ लागौँ।
2: हुन्छ, विशेष हाम्रो प्राधिक दाईले मेरो फोन रिसिभ गरिदिनु भयो, विशेष मलाई धन्यवाद भन्न चाहन्छु शर्मा शुभ दिन, अनि एकदमै ब्युटी हाम्रो विद्या दिदीलाई पनि शुभ दिन, रेडियो नेपाल हो तिमीलाई भन्न चाहन्छु, अनि विशेष यति बेला मजाले सुन्दैन छ मेरो प्यारो हुन्छन् प्रदीप बान्तावा केटिएमतिरै हुनुहुन्छ, उहाँ कार्य व्यस्तता अलिक हुनुहुन्छ, उहाँलाई एकदम शुभ दिन भन्न चाहन्छु, अनि दाई चक्र बान्तावा भोजरूबाट सुन्दैन छ, अनि साथी एकदमै हँसेली रसेली वरुण चञ्चलेजीलाई पनि मिठो सामना, अनि साथी हल्पर रोशनी नगेन्द्र रिजाल धनकुटातिर हुनुहुन्छ, अनि इलामबाट मजाले सुन्दै हुन्छ एस गिराईलाई पनि मिठो सम्झना शुभ दिन, अनि सरिना गुरुङलाई पनि मिठो सम्झना सरिना भन्न चाहन्छु, अनि बुनु सरस्वती बुनु सुरेशलाई पनि मिठो सम्झना, बुनु दिलसा राई हुनुहुन्छ, रसनपुला अङ्कल भदा टिकाराम राई, अनि अति बेला जति पनि रेडियो नेपाल शुभेच्छा ट्युन गरेर बस्ने जग्गा सम्पूर्ण मेरो साथीहरूलाई जसले हिजो मे के म तिम्रो साथी बन्न सक्छु प्रोग्राम मार्फत धेरै साथी बनाएँ त साथीहरूले जे जे सो सोध्दैन छ होइन, प्रतीक्षाको कुन नम्बरबाट फोन लागेछ भन्दैन छ होला, म अर्को नयाँ नम्बरबाट कल गरिरहेको छु यो रेडियो नेटवर्कमा
0: सबैलाई है त,
2: पहिल्यै जोस मिठो सामना भने बिदा हुन्छु। नमस्ते।
0: नमस्ते बाबा। प्रतीक्षा राई हुनुहुन्थ्यो उदयपुरबाट, अब फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार।
3: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: काठमाडौँबाट बोल्दैछु निशा लाबा।
0: काठमाडौँबाट
3: निशा लाबा।
0: निशाजी कहिले हो नि? ओहो नि,
3: धेरै पछि कुराकानी भयो है तपाईँसँग।
0: एकदमै दोलखादेखि कहिले हो नि यतातिर सरेको?
3: काठमाडौँतिर आएको दुई तिन हप्ता भयो भन्नुपर्छ।
0: अनि हामीलाई बिर्सिनु पर्छ नजिकै आइसकेपछि है, टाढा भएपछि चाहिँ माया गर्नु होला
3: सम्झिरहेछु भन्नुपर्छ है।
0: अनि अब यतै बसाइ हो कि फर्किने?
3: फर्किनु पर्छ नि गाउँतिर,
0: गाउँतिर नै रमाइलो हुन्छ है।
3: हजुर
0: हजुर। अनि यहाँ काम विशेषले नै आउनु भएको होला, यहाँको एकदमै सफलता होस् होइन, शुभकामना दिन्छौँ हामी। काम बनोस्, जुन कामले आउनु भएको छ उति टाढादेखि यहाँसम्म आउनु भएको छ है, अझ भन्छु कि म होइन, हाम्रो भेट होस् क्या प्रत्यक्ष रूपमा। निशाजी अरू के छ सुनाउनुहोस्, के छ नि अरू?
3: खबरखबर त एकदम ठिकठाकै छ हजुरको, एकदम कुशल मेरो पनि त्यस्तै भन्नुपर्छ है।
0: ल अब शुभेच्छातर्फ लागौँ।
3: सम्झना सन्देश विशेष हजुरलाई शुभ दिनको कामना, स्वास्थ्य कार्य सफलताको धेरै धेरै शुभकामना, अनि टेक्निसनभित्र रेड नेपाल इन्टरतिरलाई कार्य सफलताको धेरै धेरै शुभकामना। प्यारी साथीहरू हुनुहुन्छ हाम्रो मन्जु श्रेष्ठ, सरिष्मा श्रेष्ठ, दुर्गा मगर, ओमनी सबको, नरेन्द्र रिवलदार पनि धेरै सबजना, शुभ लगराज घिसिङ, गौरव थापा, समीर श्रेष्ठ पालमा धेरै सम्झिरहेको छु भन्छु, अनि मिर्जाला लावालाई पनि धेरै सम्झेर भन्छु। जति पनि साथीहरू यतिखेर प्रोग्राम जुन जुन ठाउँबाट हेर्दै रहेछ हुँदैछ सबैलाई सम्झिरहेको छु, शुभ दिनको कामना गर्दै जान्छु। ल नमस्ते, बाई बाई, फेरि भेटौँला है दिदी।
0: हस् नमस्ते। निशा लामा हुनुहुन्थ्यो काठमाडौँबाट। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा एकजना लक्की श्रोतासँग कुराकानी गर्नेछौँ र आजको बसाइबाट बिदा हुनेछौँ। कहाँबाटको हुनुहुन्छ? हेलो नमस्कार।
4: हजुर नेपाली नमस्कार, नेपाली नमस्कार, विद्या बहिनी
0: नमस्कार। नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ?
4: रेडियो नेपाल परिवारलाई नै नमस्कार। अनि अब 2013 शुभकामना दिन नि पाइएन, म एकदमै लामो समय पछाडि चक्रवान्त वराई बोल्दैछु है।
0: चक्रजी
4: हजुर,
0: कता हराउनु भएको नि?
4: अब त्यस्तै हो, विभिन्न आफ्नो कामकाज, आफ्नो सोचाइ, आफ्नो सोच विचार कता कता हो। अब अब समय एकदमै म बिचमा आइपुगे होला लगभग, होइन काम बस नै म व्यस्त भए। अब निकै लामो समय पछाडि रेडियो नेपालले पनि बिर्सिँदै गएको मान्छे पुनः जोडिए चक्रवान्त हराए। अनि मेरो शुभकामनातिर लाग्नु पर्दा तपाईँ लगायत हाम्रो रेडियो नेपाल परिवारलाई शुभ दिनको शुभकामना, अनि यो कार्यक्रमको सञ्चालिका हाम्रो बहिनी हरिता तिमल सिन्हालाई पनि अब कता के गर्दै हुनुहुन्छ यसो फेसबुकतिर त्रिशुलीतिर हिँडिरहनु भएको, लाइभ गरिरहनु भएको चाहिँ हेरिरहन्छु
0: लगायत सबैलाई है त।
4: तपाईँलाई पनि एकदम शुभकामना, अनि आज जन्मदिन मनाउने मेरो प्यारी बहिनी भित्ता राई मोरङ
0: चक्रजी लगायत सबैलाई है त, समय एकदमै कम छ,
4: उनलाई जन्मदिनको शुभकामना लगायत। अब खोइ अब साथी सम्झना पाइनँ, ल सबैजनालाई शुभ दिन। जो जो साथीहरूले रेडियो नेपाल सुन्दै हुनुहुन्छ, म चक्रवान्त राई राईको तर्फबाट भन्दै बाई बाई
0: बाई। चक्र बान्तवा राई आउनु भएको थियो, अन्त्य अन्त्यतिर समय एकदमै कम भएकोले छोटो मिठो सन्देश छोडेर गइसक्नु भएको छ। सुनेर सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। ज जसको फोन लागेन नरिसाइदिनु होला र गुनासो पनि नगरिदिनु होला, अर्को साता पक्की पनि फोन लाग्नेछ। र यतिन्जेल मेरो आवाज यहाँको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र पराग पोखरेललाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। गीत बजिसकेको छ प्रकाश सपूत मेलिना राईको स्वरमा रहेको यो गीत राखेका छौँ भने अन्त्यमा प्रकाश सपूतकै रचना सङ्गीत रहेको छ। त्यसपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ भन्दै म विद्या चौधरी पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालिन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको छोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरू यसबाट पेसागत स्वतन्त्रता बलियो भन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाईँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको प्रष्ट पार्नु भएको छ। यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगंज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ। भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँच पास हुन सकेको छैन। गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्, जसका कारण भारतको रक्सोल मार्फत मालवाहक सवारी साधन रोकिने क्रम बढ्दो छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले दैनिक 200 भन्दा धेरै मालवाहक सवारी साधन थपिने भएकाले पनि औषधमा 1400 हाराहारीका सवारी साधन जाँच प्रक्रिया रोकिएको बताउनु

जीवनमा कष्ट जति ठुलो पाठशालाहरू के होला र? त्यसकारण तीबाट बस्न, विचलित नभई विश्वासमा अघि बढ्न सिक्नु छ, त्यो पनि मुस्कुराएर। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजीको समाचारपछि यो कार्यक्रम सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ। सफलताको सूत्र र कथा अनुभव, त्यो पनि साङ्गीतिक यात्रामा यसै क्रममा आउनुहोस्। आजको यो श्रृङ्खलामा पनि स्वागत गर्छु प्राविधिक साथी राधिका ओझासँगै म चन्द्र।

आदरणीय श्रोतालाई सोध्नु मन छ, कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, कसरी दिन व्यतीत हुँदैछ, सन्चै हुनुहुन्छ नि, आराम हुनुहुन्छ, अनि कति व्यस्त हुनुहुन्छ। हामी त चाहन्छौँ यहाँको हरेक दैनिकी स्वस्थ व्यस्त मस्त रहोस्, जिन्दगी यसै नजाओस्, किनकि जिन्दगी अमूल्य छ र हामीले पाएको अमूल्य उपहार हो जीवन। यो जीवनलाई हामीले जसरी चलाए त्यसरी नै अगाडि बढ्छ। यसैले सोचे जस्तै त के होला र, सोचे जस्तै नभए पनि जीवन सोचे जस्तै बनाउने प्रयास चाहिँ हामीले कुनै यात्रामा कुनै घुम्तीमा पनि छोड्नु हुँदैन भन्न पनि चाहन्छौँ। र यही चाहनासँगै कार्यक्रम जीवन सुखमा हामीले जीवनप्रतिको आशा विश्वास र भरोसालाई यहाँहरूमा बाँड्दै आएका छौँ, सुनाउँदै आएका छौँ र यसलाई निरन्तरता दिन आज हामी जित र हारमा रहेको जीवनको तितो यथार्थतालाई यहाँहरूमा आज पल्टाउनेछौँ र साथमा गायिका साथै समाजसेवी सामाजिक अभियन्ता आनी छोइङ डुल्माको स्वरमा स्वरबद्ध गीती सौगात क्रमशः कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा यहाँहरूमा आज राख्नेछौँ। यो पहिलो गीती सौगात यहाँहरूमा आज हामी राख्दैछौँ, बैर भाव खराब हो फाल्चु लडेर बैरीलाई हेर्छु म माया गरेर।

अहिले हामीले सुनायौँ दुर्गालाल श्रेष्ठको रचना अनि न्यू वज्राचार्यको सङ्गीतमा आनी छोइङ डुल्माको स्वरमा रहेको यो मिठो गीत सौगात, बैर भाव खराब हो फाल्छु लडेर बैरीलाई हेर्छु म माया गरेर, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार हो नि। तपाईँ कसरी बाँचिरहनु भएको छ? जीवन त सबैले पाएकै हो, तर हामी कसरी बाँचिरहेको छौँ? हाम्रो बाँच्ने कला कस्तो छ? जीवनप्रतिको दृष्टिकोण हाम्रो कस्तो छ? हामीले यो संसारलाई कुन आँखाले नियालिरहेका छौँ? एकचोटि सोचौँ, विचार गरौँ। यो त्यही धरती हो जहाँ आकाश छ, जहाँ जुन तारा छ, सूर्य छ, हरियाली छ, पोखरी छ, झरना छ, हावा छ, पानी छ, यो सुन्दर संसार छ। तर यो धरती यही हो जहाँ कसैले नमिठो मात्र देख्छन्, नमिठो मात्र सुन्छन्, अनि नभएको कुराहरू र समस्याहरू मात्र झेलिरहेको हुन्छन्। यसैले हामी कुन कुरालाई अपनाउने, कुन कुरालाई आत्मसात गरेर अगाडि बढ्ने, त्यो तपाईँ हामीमा नै छ। र वास्तवमै हामी सफल हुन चाहने हो भने ती काममा बानी बसाल्नु छ जुन काम असफल मान्छेहरूले गर्नै चाहेनन्, गर्दै गरेनन्। हो त, कठिन अप्ठ्यारोले हामीलाई धेरै कुरा सिकाएको हुन्छ, त्यही सिकाइमा जीवनलाई अगाडि बढाउने हो कि। यसैले त हामी भन्छौँ, जीवन प्रेमिल रहोस्, जीवन सहज रहोस्, जीवन सरल रहोस्, किनकि हाम्रो पाइला जब हामी चाल्छौँ नि, त्यो पाइला मुनिको जमिनमा सम्भावनाले भरेका धेरै कुराहरू छन्। ती सम्भावनाको खोजी हामी कसरी गरिरहेका छौँ? कति गऱ्यौँ, कति गर्न सक्यौँ, कति सही निर्णय लियौँ, बस यसैमा निर्भर रहन्छ। यसैले आज हार र जितको कुरालाई र त्यो हार जितभित्र रहेको यथार्थतालाई कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा केलाउनेछौँ, पल्टाउनेछौँ, पहिलाउनेछौँ। तर त्यसभन्दा अगाडि भने फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमाझ आनी छोइङको स्वरमा रहेको यो अर्को गीती सौगात, बटुवा हो बटुवा, बाटै मेरो धन, मनै चङ्गा छ भने माटै मधुवन।

सोच्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर सकारात्मक पक्षले उसलाई निर्देशित गर्छ, जसले गर्दा उसँग इगो डिफेन्स पैदा हुन्छ र यसरी हेर्दा जसरी पनि जिउनुपर्छ भन्ने भावना आउनु स्वाभाविक हो। तर जसरी पनि जित्छु भनेर नराम्रो बाटो रोज्न थाल्यो भने, अहम पाल्यो भने, त्यसले स्वयं व्यक्तिलाई नै असर गरिराख्छ, नकारात्मक असर। यदि सोचेको कुरा पुरा हुन सकेन भने त्यसले शारीरिक र मानसिक अवस्थामा असन्तुलन ल्याइदिन्छ र त्यही भाव देख्ने सम्भावना हुन्छ। यस किसिमको भावनाले मानसिक दबाव पैदा गर्छ। मानसिक दबाव लामो समयसम्म रहिरह्यो भने उच्च रक्तचाप, एन्जाइटी र डिप्रेसनको समस्या पनि निम्तिन सक्छ। व्यवस्थापनको लागि कति कुराहरूमा ध्यान दिनुपर्छ र यसै क्रममा म्यानेजमेन्ट कन्सल्टेन्सी फर्म RHR इन्टरनेसनलले 83 ठुला कम्पनीका प्रमुख कार्यकारीमा रहेर गरेको एक अनुसन्धान अनुसार हरेक कार्यकारी सबै कुरामा अगाडि रहने प्रतिस्पर्धा र अत्याधिक कामको भारले एन्जाइटीको शिकार भएका थिए। कुनै पनि कुरामा जित्न चाहनु मान्छेको स्वभाव हो। यो स्वभावमा मान्छेलाई असल बनाउने पक्ष धेरै हुन्छ। यदि परीक्षा दिँदैछौँ भने परीक्षा तपाईँ हाम्रो लागि एक किसिमको तनाव हो, यो सकारात्मक तनाव हो। यसको लागि तपाईँ हामीले सकारात्मक तनाव लिएर ध्यान दिएर पढ्ने हुन्छ र त्यसको नतिजा राम्रै आउँछ। यदि यस्तो तनाव भएन भने लक्ष्यमा पुग्ने अवस्थामा पुग्न पनि गाह्रो हुन्छ। भनेपछि कठिन अवस्थाले तनावले राम्रो परिणाम लिएर आउँछ भने त्यो तनाव लिनु चाहिँ सकारात्मक पक्ष हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। जित्ने चक्करमा कतिपय मान्छेले जस्तो सुकै विधि वा हरकत पनि गर्न छाड्दैनन्। धेरै हदसम्म राजनीतिकसँग मिल्छ नि, होइन? पहिलेदेखि एउटा भनाइ छ नि, साम दाम दण्ड भेद, जसरी भए पनि त्यो पद आफूले हासिल गर्नै पर्छ भन्ने गलत मानसिकता। यो मानसिकता राजनीतिमा बढी हावी भएको हामीले देख्छौँ। यसै क्रममा लेखिका एलसी मेरिम्यानले भन्नुभएको छ, हार्नु सफलताको झुटो अनुभूतिभन्दा धेरै उत्कृष्ट हुन्छ। यदि जित्नको लागि आफ्नो विचार, दृष्टिकोण, सकारात्मक सोच अगाडि लिएर अघि बढ्यो भने जित सुनिश्चित छ। त्यसैले राम्रो सोच लिएर जित्ने लक्ष्य लिनु असाध्यै उचित हुन्छ। सकारात्मक सोचले जितको उचाइलाई अझ माथि पुर्याउँछ, यो हाम्रो पनि विश्वास हो। यही विश्वासमा फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा गीती सौगात फेरि पनि आनी छुइङकै स्वरमा रहेको छ र यसको रचना दुर्गालाल श्रेष्ठ, सङ्गीत न्यू बज्राचार्यको। हुन्छ मलाई बिहान त्यो क्षण, तिम्रो आँखा खुल्छ जसै, उठ प्राणी तिमी जागलौ अनि जाग्छ जुरुक्क जगै।

कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा आज हामीले आनी छुइङ डोल्माको स्वरमा रहेको गीत सौगात यहाँहरूमा आज क्रमैसँग सुनाइरहेका छौँ। यो क्रमलाई निरन्तरता फेरि पनि दिने नै छौँ र आज हामी हार जितको प्रसङ्गलाई यहाँहरूमा आज राखिरहेका छौँ। कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा मानिसको जीवन हार र जित भइरहने कुरा हो। जीवनमा जितमा धेरै नमात्तिनु, हारमा धेरै नआत्तिनु हाम्रो पूर्वीय मान्यता पनि हो। त्यो मनोवैज्ञानिक हिसाबले हेर्दाखेरि यो असाध्यै व्यवहारिक पनि छ। एउटा व्यक्ति स्वस्थ रूपले प्रतिस्पर्धामा गएको छ भने उसलाई हारले केही फरक पार्दैन। हार भनेको एउटा सिकाइ हो। हारबाट मान्छेले धेरै कुरा सिक्न सक्छन्। जब हामी असफल हुन्छौँ नि त्यसबाट हामीले जिन्दगीको पाठ सिक्छौँ, होइन र? त्यसैले हारलाई सहज रूपमा लिनु आवश्यक छ। हार्ने अभ्यासले मान्छेमा आफूलाई कसरी मनोवैज्ञानिक रूपमा सन्तुलित र व्यवस्थित राख्ने भन्ने कुरा सिकाउँछ, सिक्न सकिन्छ। व्यक्तिमा धैर्य गर्ने बानीको विकास हुन्छ, पटक पटक प्रयास गर्ने बानीको विकास हुन्छ र सधैँ हारका बावजुद पनि लड्नको लागि तत्पर रहने, प्रयास गर्ने त्यस्तो व्यक्ति विभिन्न अवस्था र परिस्थितिको सामना गर्न सक्षम हुँदै जान्छ। त्यसैले हार्नु एउटा पाठ हो, यसले धेरै कुरा सिकाउँछ भन्छौँ हामी। अनि असफलता नै सफलताको खुड्किलो हो भन्ने कुरा पनि त सत्य हो नि त। कुनै पनि सफलताबाट त्यस क्षण परम आनन्द प्राप्त हुन्छ। अब जित्नको लागि हामीले पटक पटक प्रयास गरेको हुन्छौँ, अर्थात् धेरै पटक असफल भएका हुन्छौँ। असफलता यस्तो सिँढी हो जसले जित्नको लागि खुड्किलो बनाइदिन्छ। हामी जतै धेरै असफलता झेल्छौँ त्यसले असफल यो सफलताको महत्त्वको उचाइ अझ बढाइदिन्छ, महत्त्व अझ बढाउँछ। त्यति मात्र होइन, हरेक परिस्थितिको सामना गर्ने क्षमताको विकास गराइदिन्छ। सगरमाथाको चुचुरोमा पुग्न कति कठिन छ, सजिलो छैन नि, त्यसैले त्यहाँ पुग्नुको मजा, खुसीको उचाइ पनि त्यति नै अग्लो छ। सजिलैसँग आएको कुरा भनिन्छ नि, सजिलै जान्छ भनेर, सजिलैको ठुलो महत्त्व पनि रहँदैन। तर हामीले जब कठिनभन्दा कठिन परिश्रम गरेर केही प्राप्ति हुन्छ त्यसको महत्त्व अझै बढ्न जान्छ। यसैले हामीले जीवनको हरेक क्षणमा हारबाट पाठ सिकेर जित्ने महत्त्वकाङ्क्षालाई राख्नुपर्ने हुन्छ। जित्नु नराम्रो होइन, तर बेलाबखत के हुन्छ भने जित्ने वा सफलता प्राप्त गर्ने दौडमा यसरी तपाईँ हामी तल्लिनुहुन्छौँ कि आफ्नो जीवन बाँच्ने भुल्छौँ, आफ्नो जीवन साथी सङ्गत घर परिवार नाता गोता सबै भुल्छौँ। जब हामी आफ्नो जीवनको लय भुलेर जित्नकै लागि प्रयासरत रहन्छौँ त्यसले अन्तत फेरि पनि हामीलाई कष्ट दिन्छ। किन जित्ने त? खुसीको लागि होइन, आफन्तको लागि होइन, आफ्नो मनको लागि होइन। त्यो सबै रहेन भने फेरि जितको के अर्थ? कतिपय क्षण हामीले अपेक्षा गरे जस्तै नतिजा नआउला, सानोतिनो अवरोध आउला, यसले हामीलाई तनाव र बैचन बनाउँछ। तर जरुरी छ यो जिन्दगीमा तनाव पनि, सुन्दा अचम्म लाग्छ नि है। क्यानेडियन मनोवैज्ञानिक डाक्टर मान्डर भन्छन्, तनावको अनुपस्थितिमा जीवन दिगदार लाग्दो हुनसक्छ, त्यसैले थोरै भए पनि तनाव हुनुपर्छ। परीक्षाको तनाव अनि केही कुरा पुरा गर्नको लागि तयार गर्नुपर्ने व्यवस्थापनको तनाव, जब समय प्रतिकूल हुन्छ, दक्ष भएर रोजगार पाइँदैन, रोजगार भएर पनि कामको दबाव धेरै हुन्छ, काम गरे पनि सफलता मिल्दैन वा व्यापारमा नोक्सानी हुन्छ, यस्तो समयमा तनाव स्वाभाविक हो। यस्तो तनावले सोच्नको लागि बाध्य बनाउँछ र परिस्थितिलाई आफू अनुकूल बनाउन सघाउँछ। त्यसैले हार्नु पनि जरुरी छ, जीवनमा फेरि मर्का पनि सहनुपर्छ, सिकिन्छ नि त। अनि जितले मात्र धेरै कुरा दिँदैन, हारले पनि धेरै कुरा दिन्छ। यही कुरालाई आत्मसात गर्दै आज हार र जित बिचको यो सत्यतालाई यहाँहरूमा आज हामीले राख्यौँ। केही काम नगरिकन तनाव हुनुभन्दा, केही काम गरिरहेको अवस्थामा कार्यक्रम सक्नको लागि जुन व्यवस्थापनको तनाव हुन्छ त्यो त धेरै उत्कृष्ट तनाव हो नि त, होइन र? नपढिकन अब जाँचमा फेल भइन्छ कि भनेर तनाव लिनुभन्दा पढ्दा पढ्दै कसरी सकाउने, कति पढ्न सकिन्छ त्यो कुरामा ध्यान दिँदाखेरि आउने जुन तनाव हुन्छ त्यो उत्कृष्ट तनाव हो भन्छौँ। यसैले जीवनको हरेक कुराले हामीलाई सिकाएको हुन्छ, आत्तिनु भएन, मात्तिनु भएन, होइन हो भने। कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमाझ अर्को एउटा मिठो गीत सौगात यहाँहरूमाझ हामी राख्दैछौँ।
रचना रहेको छ निर्मला राईको, सङ्गीत न्यू बज्राचार्यको, अनि छुइङको स्वरमा रहेको यो गीत सौगात फेरि पनि यहाँहरूमाझ। धेरै जन्म होइन दैव एउटै जन्म देऊ, रातको के दोष भयो र दैव जुनको जुनी देऊ, मनको सुन्दर मानिस

मनको सुन्दरतासँग प्रेम भाव गाँसेको हुन्छ, विश्वास गाँसेको हुन्छ, आत्मीयता गाँसेको हुन्छ। अनि मन कस्तो छ, हामीले मनको भावनालाई कसरी राखेको छौँ, सकारात्मक भावनाले भरेका छौँ कि नकारात्मक भावले, यसले चाहिँ धेरै फरक पार्छ भन्छौँ हामी। र आज सफलता र असफलता बिचको सन्दर्भ, यसमा रहेको सत्यताका पक्षहरूलाई यहाँहरूमा पल्टायौँ। जित र हारको कुरा गरिरहँदाखेरि एउटा प्रसङ्गलाई यहाँहरूमा राख्न मन लागेको छ। सफलता जित आकस्मिक रूपले मिल्दैन, सफलता हाम्रो तपाईँको दृष्टिकोणको एउटा परिणाम हो र दृष्टिकोणको यो छनौटकर्ता स्वयं तपाईँ हामी नै हुन्छौँ। त्यसैले सफलता संयोग नभएर, भाग्य नभएर, छनौटमा पनि आधारित हुन्छ, मेहनतमा, धीरतामा आधारित हुन्छ, लगनमा, कामप्रतिको विश्वास र खुसीमा आधारित हुन्छ। एकजना पुजारी गाडी चढेर कतै जाँदै थिए। सडक किनाराको एक चाक्लो खेतमा लहलहाउँदो बाली देखे, यति लोभ लाग्दो बाली देखे कि पुजारी कारबाट ओर्लिएर खेतमै पुगे। सप्रिएको बालीको खुबसँग तारिफ गर्न थाले। खेतको मालिक चाहिँ किसान केही परपट्टि कोदालो चलाउँदै थिए, उनी पनि पुजारी भएको ठाउँमा आए। आफ्नो स्वभाव अनुसार पुजारीले भनिहाले, किसान तिमी कति भाग्यमानी छौ है, यति उर्वर जमिन तिमीलाई भगवान्ले दिएका छन्, यसको लागि तिमी भगवान्प्रति आभारी बन्नुपर्छ है। जवाफमा किसानले भने, हो, म माथि भगवान्को ठुलो कृपा भएको छ, म आभार व्यक्त गर्छु, तर पुजारीजी खेतको मूल्याङ्कन तपाईँले अहिले लहलहाउँदो बाली देखेर गर्दै हुनुहुन्छ र ईश्वरको कृपा भनिरहनु भएको छ, तर यो खेत ईश्वरको हातमा भएको बेला तपाईँले देख्नुभएको थिएन। मैले कति मेहनत, वर्षौँको मेहनत लगाएर, कति कला अपनाएर, कति विधि लगाएर यो बाली नाली सप्राएको छु, यो दिन रात बिहानको कति मेहनत छ, त्यो तपाईँले एकैछिन हेरेर कसरी पो थाहा पाउनुहोला। हो नि, अधिकांश सफल मान्छेहरू चिट्ठाको पर्खाइमा हुन्छन्, यस्तोमा असफल मान्छेहरू चाहिँ है चिट्ठाको पर्खाइमा हुन्छन्। संयोग भइहाल्ला कि, भाग्य मिलिहाल्ला कि भनेर बसेको हुन्छन्। यस्तोमा झुकिएर बाहेक सफलता उनीहरूलाई कमै मिल्छ। साधारण मान्छे सुरक्षा खोज्छ भने असाधारण मान्छेहरू मौका खोज्छन्, चुनौतीलाई खेप्छन्। कुनै व्यक्ति किन एकछिन अर्को सफलता पाउँदै अगाडि बढ्छ, कतिपय अरू चाहिँ तयारीमै किन अल्मलिरहेका होलान्, किन कुनै व्यक्ति एकपछि अर्को बाधा व्यवधान पार गर्दै लक्ष्य भेट्छ, अनि किन कैयौँ चाहिँ सङ्घर्ष गरिरहन्छन् र पनि कतै पुग्दैनन्। यी प्रश्नहरूको उत्तर खोज्दै अगाडि बढ्ने हो भने तपाईँ हामीले जीवनमा क्रान्ति नै ल्याउन सक्छौँ, यो हाम्रो विश्वास हो। मेहनतले सफलता हासिल गर्नु र भाग्य र संयोगले सफलता हासिल गर्नुमा धेरै अन्तर छ। हामीले पाएको प्राप्तिमा मनको सन्तुष्टि हुनु पर्यो, त्यसमा स्वाभिमान पनि रहनु पर्यो, त्यसमा आफ्नो पसिना रहनु पर्यो, त्यसमा आफ्नो मेहनत पनि रहनु पर्यो। जहाँ मेहनत, पसिना र स्वाभिमान छ, त्यो जित पो जित होइन र हो भने कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमा आज फेरि पनि आनी छुइङको स्वरमा रहेको अर्को एउटा गीत सौगात, चुलबुले चञ्चले मेरै मञ्चरी

कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा आज हामीले आनी छोइङ डोल्माको स्वरमा रहेको गीत सौगात क्रमैसँग यहाँहरूमा आज राखिरहेका छौँ। र आज हामीले सफलता र असफलताको सत्यतालाई यहाँहरूमा राखी भनिरहेका छौँ। इतिहासले बताउँछ महान विजेताहरू सजिलै मौका मिलेर मात्र विजयी बनेका छैनन्, विजय हुनु अघि कयौँ बाधा र निराशाको सामना उनीहरूले पनि गरेका थिए। असफलतासँग निरन्तर जुझ्ने सामर्थ्यकै कारण अन्तत उनीहरू विजेता बन्न पुगेका हुन्। जसले इतिहास रचे, इतिहास रचेनन् अमर बने, अमर मात्र बनेनन् सबैको सम्झनामा रहे। जीवनमा आइपर्ने परीक्षाहरूको सामना हामी कसरी गर्छौँ, यस आधारमा नै पीडा वा खुसीहरू हाम्रो जीवनमा, हाम्रो मनमा, हाम्रो मस्तिष्कमा भित्रिने गर्छन्। सामना कसरी गर्ने, यो हामी आफैमा निर्भर रहन्छ। कोसिसबाट नै सफलता मिल्छ, यही हामीले सिकेको जानेको कुरा हो। अनि त्यो जितले अरू कसैको नोक्सानी पनि नपारोस्, त्यो जितले सानाले गर्व गर्न सकुन्, ठुलाले त्यो जितमा हामीलाई आशीर्वाद दिउन्, स्याबासी दिउन्, अनि हाम्रो जित यथार्थमा जित रहन्छ, होइन र हो भने। फेरि पनि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा अर्को एउटा गीत सौगात यहाँहरूमा हामी राख्दैछौँ। फेरि पनि हामी छुइङको स्वरमा, म त ठुलो हुँदै होइन, तिमी पनि होइन, देशभन्दा ठुलो अरू केही पनि छैन।

मुस्कुराउँदै प्रेममय बन्नु, निस्वार्थ सेवामा समर्पित बन्नु, उत्साही बने हाँस खेल गर्न सक्नु अनि आत्मैदेखि भावपूर्ण गीत गुनगुनाउनु, यदि तपाईँले जान्नुभएको छ भने पक्कै तपाईँले जीवनलाई जित्नु भएको छ। जित र हारको के कुरा भएर मन कति खुसी छ, मन कति खुसी बनाएर बाँच्यौँ, कति मन खुसी बनाएर अरूलाई पनि बचायौँ, यही त हो जीवनको सुख। यस्तै जीवनको सुख सूत्रहरूलाई पल्टाउनको लागि कर्मनिष्ठ व्यक्तित्वको सफल जीवनी पन्नालाई प्रेरणाको स्रोत बनाएर यहाँहरूमा आज पल्टाउनको लागि फेरि पनि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा अर्को साता मंगलबार तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि पनि बिदा माग्नुपर्ने सङ्केत मिलिसकेको छ। आनी छुइङको स्वरमा रहेको मिठो गीत सौगात यहाँहरू माझ राख्दै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट प्राविधिक साथी राधिका ओझालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। 1 बजेको समय सदा चाहिँ हाम्रो समाचारको रहनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल यो आत्मीय आग्रहसँगै। आजको लागि भने नमस्कार, शुभ दिन।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
4: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
3: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
5: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
3: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
5: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
6: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो बन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो 3 बजे परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिने जानकारी दिनुभयो। यही वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। रौतहटमा हालसम्म 3190 हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। अतिक्रमणको चपेटामा परेको मध्ये 1425 हेक्टर चुरे क्षेत्र तथा 1746 हेक्टर भाबर तथा तराई क्षेत्र रहेको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद शाहका अनुसार व्यवस्थित वनको 1328 हेक्टर, सामुदायिक वनको 754, साझेदारी वनको 905 हेक्टर र सागरनाथ वृक्षारोपण क्षेत्रको 201 हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगंज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ। भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुन सकेको छैन। गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रिया सहभागी भएका छैनन्, जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारी साधन रोकिने क्रम बढ्दो छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 डुङ्गामा आक्रमण गरेको बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुङ्गाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेका छन्। इरानी विदेश मन्त्रीले जहाजहरू छुटाउने अमेरिकी सैन्य अभियान सफल नहुने बताउनु भएको छ। चीनको हुनान प्रान्तमा पटाका कारखानामा भएको विस्फोटमा 22 मृत्यु हुनका साथै 61 घाइते भएका छन्। हुवा सिङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताहरूले 3 किलोमिटर ओरपरसम्मका मानिसहरूलाई हटाएको थियो। विस्फोटपछि खोज र उद्धारका लागि 500+ उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अब मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ। त्यसै गरी आज राति कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी झापा जिल्ला कौरादह नगरपालिका वडा नम्बर 6 रहेको कोपिला डाँगी बहुउद्देश्य कृषि फर्मका सञ्चालक नरेन्द्र डाँगीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। केही दशक पहिला कृषक डाँगी शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो, तर मासिक तलबले घर खर्च धान्न र बच्चा बच्ची पढाउन गाह्रो भएपछि शिक्षकको भूमिकालाई बिट मार्दै उहाँ कृषितिर लाग्नुभयो। अहिले उहाँ धान, मकै, फापर र तोरीको बिउ उत्पादन गर्नुका साथै छोटो समयमा राम्रो आमदानी दिने भएकाले तरबुजा खेती पनि गर्दै आउनु भएको छ।
4: कृषि अन्तर्गत अहिले धान बालीमा उत्पादन गरेको धानबाट मात्रै केही आयस्रोत नजुट्ने हुँदा मैले हरदिना धानको बिउ उत्पादन गर्छु, अनि स्वर्ण सबको धानको बिउ उत्पादन गर्छु, कालो नुनिया, तरारा 2, अनि हरदिना 6 विभिन्न खालका धानको बिउ उत्पादन गरेर बजारमा आफ्नो खडा बाली निरीक्षण उमार शक्ति चेक गरेर झुम्कामा लगेर आफ्नो बजारमा त्यो आफ्नो उत्पादन धानहरू बेच्छु। त्यो लगायत नगदे बालीको रूपमा मैले अहिले बर्खे धान पनि बिउको धान पनि लगाएको छु 2-2.5 बिघा जति 3 बिघा जतिमा, र यो वैकल्पिक रूपमा यो हामीले खरबुजा खेती गर्न थालेको 3 वर्ष भयो। बिस्तारै गर्दै गर्दा यसमा चाहिँ अरूभन्दा अलिक छिटो बिक्ने र केही आय आर्जन हुने, आफूले गरेको श्रमको केही बढी फाइदा हुने हुनाले यो बालीमा चाहिँ हामीले सुरु गर्न थालेको। पहिले म शिक्षक पेसा पनि गर्थेँ। शिक्षक पेसामा मेरो परिवार 5-6 छोराछोरी थिए, उनीहरूलाई पढाउन त्यो डेरा भाडा गर्न नसकेको हुनाले मैले जागिर राजीनामा दिएर यही पेसा मैले अँगालेको है। मैले निरन्तर यही पेसा गरिरहेको छु। शिक्षक पेसा मैले 15-16 जति गरेँ। मैले 48
3: सुरुका वर्षहरूमा उहाँले परम्परागत रूपमा धान र मकै जस्ता अन्न बाली मात्र लगाउनुहुन्थ्यो। मेहनत धेरै भए पनि आमदानी सन्तोषजनक थिएन। तर जब उहाँले अन्न भन्दा उन्नत बिउको बजार मूल्य र माग धेरै हुन्छ भन्ने थाहा पाउनुभयो, तबदेखि उहाँ बिउ उत्पादन तर्फ सक्रिय हुनुभयो।
4: हुलास भयो अनि किन खोज्ने भन्ने गोल्सा एउटा कम्पनी छ, त्यसले चाहिँ त्यो अलिकति डायबिटिजलाई हुने खालका रातो जातको बासमती धानको बिउ चाहिँ ल्याएर दिनुभयो। मैले त्यसलाई उत्पादन गर्ने 15 किलोलाई मैले 25 मन बनाएँ। 25 मन बनाइसकेपछि त्यो मैले बजारमा 100 रुपियाँ किलो बेचेँ। अनि बिउ बेच्दा अलिकति पैसा आउने रहेछ भन्ने कुरा मैले थाहा पाएर अनि अरू जातका धानको बिउहरू मैले उत्पादन गर्दै यो धानको भाउभन्दा केही बढी मूल्य हुँदा आफ्नो जन लाउन आफ्नो खर्च टार्ने हुँदाले त्यो पेसा अगाडि बढाउँदै लगे। तोरीको बिउ पनि उत्पादन गर्छु। तोरी सकेपछिको सिजन सकेपछि यो खरबुजा लगाएको हो। तोरीको बाली पनि उत्पादन गर्छु र तोरी बजारमा मैले किलोको 150-150 किलो 200 किलोमा बिउ बेच्छु। अनि तोरी सकेपछि यो खरबुजा खेती गर्छु र त्यस पछाडि यो पाकेपछि अरू बिउ धानहरू लगाउने काम गर्छु र अरू मैले फापर बिउ पनि म उत्पादन गर्छु। यो कित्ताहरूमा रजमाको बिउ पनि उत्पादन गर्छु र बजारमा अरूको भन्दा केही 2 पैसा बढी मूल्य लगाएर त्यो बिउहरू।
3: कृषक डाँगीको यो यात्रामा राज्यका निकायहरूले पनि तालिम र अनुदान मार्फत सहयोग गरिरहेका छन्। विभिन्न निकायबाट प्राप्त तालिम र कृषि अनुदानले उहाँको व्यावसायिक यात्रालाई अझ सहज बनाएको छ। नयाँ प्रविधिको प्रयोग र आधुनिक कृषि प्रणालीले उत्पादनमा वृद्धि ल्याउनुका साथै उहाँको हौसला पनि बढाएको छ।
4: खासै तालिम चाहिँ लिएको छैन, तर कृषि ज्ञान केन्द्र कृषि शाखाबाट चाहिँ हामीलाई जुन तालिमहरू त्यो तोरी बाली अनुसन्धान कार्यालयबाट जो सरहरू आउनुहुन्छ उहाँले तालिममा बोलाउनुहुन्छ, त्यो तालिममा चाहिँ म जसरी पनि जान्छु र सिकेका कुराहरू आफ्नो डायरीमा लेखेर ल्याएर त्यसमा ती लेखेका कुराहरूको आधारमा म गरेर चाहिँ अगाडि बढिरहेको। पोहोर मलाई यो खरबुजा खेतीमा अनुदान दिएको छ यो बिउमा पनि मलाई बिउको आदि बिउ उत्पादनलाई नै आदि अनुदान दिनुहुन्छ र राष्ट्रिय कृषि आधुनिकरण कार्यालयले हामीलाई अनुदान दिएको छ र गौडा द कृषि शाखाबाट त्रिपालहरू जुन हामीलाई चाहिँ टनेलहरूलाई अनुदान दिन्छ।
3: आफ्नो अनुभव र प्राप्त तालिमले दक्ष हुनुभएका कृषक डाङ्गीले तरबुजाको फल मात्र होइन बेर्ना पनि बिक्री गर्नुहुन्छ।
4: यो सबभन्दा पहिले हामी यो खरबुजाको बिउ पहिले चाहिँ हामी वीरगन्ज अथवा वीरगन्जबाट ल्याउन बिर्तामोठमा ल्याउँछौँ। यो खरबुजा अरू खरबुजा त भिन्न जातको हो, यसको बिउ किलोको 70,000 पर्छ। एक प्याकेट 10 ग्राम खरबुजाको बिउलाई 1500 देखि 1600 पर्छ। त्यो बिउ ल्याउँछौँ, बिउ ल्याएर हामी चाहिँ त्यो कोको बिट ल्याउँछौँ अनि प्राङ्गारिक मल ल्याउँछौँ अनि ट्रे भन्ने हुन्छ हामीसँग सानो सानो 105-110 पोवाल भएको, त्यो पोवालमा चाहिँ हामीले त्यसलाई चाहिँ खरबुजाका बिउ 2 दिन भिजाउँछौँ। 2 दिन भिजाइसकेपछि अनि त्यसलाई फेरि अलिकति भुसमा चाहिँ पानीमा भिजाएर त्यसलाई चाहिँ परालभित्र राख्छौँ तातो बनाउन। पुसमाको त तातो हुँदैन, अनि परालभित्र त्यसलाई राखेपछि 2 दिनदेखि 3 दिनमा त्यो सेतो सेतो मुखामा टुसो आउँछ। टुसो आएपछि त्यो टुसो आएकोलाई चाहिँ जरातिर भुइँमा गाडेर त्यसलाई त्यो टेमा माटोहरू बनाएको टेमा चाहिँ हामीले पकाइदासम्म रोप्छौँ। रोपेपछि त्यसलाई रोपिसकेपछि त्यसलाई चाहिँ गुमुज बनाउनु पर्छ। त्यति बेला चिसो वातावरण बढी हुन्छ, गुमुज चाहिँ सेतो प्लास्टिक टनेल ओढाएर बाँसको भाटो नुहाएर त्यसलाई चाहिँ तल ठक्क राखेर दिउँसो घाम लाग्दा त्यसलाई हामीले निकालिदिने प्लास्टिक, राति चाहिँ त्यसलाई छोपिदिने, अनि 3-4 दिनमा चाहिँ त्यो हामीले धुसेको दबाई साफ अरू विभिन्न किसिमका धुसिए दबाईहरू हान्ने अनि त्यसरी चाहिँ बिउ उत्पादन गर्छौँ। मैले खरबुजाको बिउ मात्रै अहिले 15,000 बेचेँ, एउटा बिरुवालाई मैले 10-15 रुपियाँ बेचेँ, 15,000 बिउ बेचेँ। यो एरियामा लगभग मैले दिएको बिउ लगभग 3 बिघा जति खरबुजा खेती गरेँ।
3: सफल तरबुजा खेतीको लागि आवश्यक माटोको तयारीदेखि मल तथा सिँचाइ व्यवस्थापनसम्मको हरेक पाटोमा कृषक डाङ्गीले उत्तिकै ध्यान पुर्याउनुहुन्छ। उहाँले आफ्नो खेतीमा नयाँ प्रविधिहरू पनि अपनाउनु भएको छ।
4: 2 पातदेखि 3 पात भएपछि यसलाई हामीले माटो तयार गरेर कित्तामा लान्छौँ। यसलाई 2 पल्टदेखि 3 पल्ट राम्रो माटो तयार गर्नुपर्छ। राम्रो माटो तयार गरेपछि त्यसलाई 10-12 फिटको ड्याङ बनाउनु पर्छ। 12 फिटको ड्याङ बनाएपछि मर्चिन प्लास्टिक अहिले 2 लाइन ओछ्याउँथ्यौँ, अब त्यो 3 लाइन ओछ्याउनु पर्छ भने हामीलाई ज्ञान भयो किन त्यसको लहरा बढी जाँदो रहेछ लहरी बारी। अब 2 लाइन ओछ्याएर त्यसको साइडमा 2 फिटको बिचमा चाहिँ एउटा गिलासले अथवा केही खम्बाले खनेर पाल पार्छौँ। पाल पारेर ठ्याक्क ठ्याक्क त्यो सानो बिरुवा 3 पाते बिरुवा लिएर त्यहाँ रोप्छौँ र त्यसमा हजारीले पानी हाल्छौँ। हजारीले पानी चाहिँ बिस्तारै सर्दै जान्छ। 5-6 दिन पछाडि त्यसलाई हामी सानो नाली हुन्छ त्यो बनाएको, अहिले पानी हाल्छ, त्यो नालीबाट मोटरको पानी कुदाउँछौँ। कुदाइसकेपछि बिस्तारै बढ्दै जान्छ अनि धुसिएको दबाई अनि विषादी धुस हल्का विषादी पनि हाल्छौँ। खरबुजा खेती 15-16 कट्टा मिनिमम मैले लगाएको छ। यसमा यो मर्चिन प्लास्टिक बढी ओछ्याउनु पर्छ अनि विष त्यो भिटामिन पनि हाल्नुपर्छ अनि यो गोबर मलहरू हामीले किन्नुपर्छ, गर्दा हाम्रो 2-2.5 लाख रुपियाँ यसमा खर्च हुन्छ। पानी हाम्रो यही बोरिङ हो, बिजुलीको तारबाट बोरिङ गाडेको छ, यही बोरिङ क्या प्रशस्ती पुग्छ हामीलाई। 2 बोरिङ मेरो 3 बोरिङ छ, 3 बोरिङ लिएर प्रशस्ती मात्रामा पुग्छ।
3: कृषक डाङ्गीले बगरमै मात्र सम्भव मानिएको तरबुजा खेती आफ्नै खेतमा सुरु गर्नुभयो। सुरुवाती दिनहरूमा उहाँलाई धेरैले तरबुजा खेती माटोमा सफल हुन सक्दैन भनेका थिए, तर उहाँको नयाँ अभ्यास सफल भएपछि अहिले गौरादह नगरपालिकामा कृषकको खेतबारीमा नै तरबुजा खेती फस्टाइरहेको छ।
4: यो माटोमा फल्ने चिज हो, यो कृषि अनुसन्धानबाट यो माटो खोलाको माटो बालुवा हुन्छ, यसलाई चाहिँ मुसर बनाएर चाहिँ त्यो चिसोबाट जोगाउनको लागि यो मर्चिन प्लास्टिक हालेपछि यो माटो मुसर हुन्छ, मुलायम हुन्छ, खोलाको भन्दा बढी हुन्छ भन्ने कुरा मैले महसुस गरेँ। अनि त्यही महसुस गरेकाले यो मर्चिन प्लास्टिक ओछ्याएर यो सुरु गरेको एकदम राम्रो सफल हो। यो गरेको पहिले पनि मैले 2 वर्ष गरेर छोडेँ नभ्याएर, अहिले मैले लगातार गरेको 3 वर्ष हो। खरबुजा खेती यहाँ थिएन, कसैले गरेका थिएन, सन्तोष कार्कीले मैले गरेको हो। यो हुँदैन फल्दैन भन्नुहुन्थ्यो र त्यति बेला मैले यो खरबुजा खेती गरेँ, गरेपछि फलेपछि उहाँहरू आउनुभयो गाउँमा अनि बेच्यौँ हुन्छ भने प्रमाणित भयो। हामीले खरबुजा खेती गरेका थियौँ भने अहिले खरबुजा किलोको 60 रुपियाँदेखि 70 हुने होला छ। किन भन्दाखेरि रतुवामा बाढी आयो, माईमा बाढी आयो, त्यो खरबुजा पानीको खरबुजा बढेन, पानी बढी भयो खरबुजा बढेन, खोलाको खरबुजा भएन। यो खरबुजाले अहिले मार्केट दाम छ, पोहोरको भन्दा अहिले यो खरबुजामा 10-15 रुपियाँ किलो बढीमा बिक्छ।
3: कृषक डाङ्गी गौरादह नगरपालिका वडा नम्बर 6 लाई तरबुजा खेतीको हबका रूपमा विकास भएको हेर्न चाहनुहुन्छ।
4: खेतीमा यसरी बढाइरहेका छौँ। यो राज्यले हाम्रो कुरा सुनिदिएर यो गौडा दह छलाई चाहिँ खरबुजाको हबको रूपमा लिएर यहाँ हामीलाई चाहिँ अलिक पेसामा आकर्षित गराएर अरू चाहिँ जसको माटो दोमट माटो छ बालुवा माटो भएकामा चाहिँ हुन्छ भन्ने सन्देश दिएर तालिमको व्यवस्था गराएर केही मर्चेन्ट प्लास्टिकहरूको अनुदान दिएर त्यसको अवलोकन गरेर खेती गर्न लागेमा चाहिँ गौरादा लगायत देशभरिका जनताहरू चाहिँ किसानहरू चाहिँ आर्थिक समृद्धि भएर आर्थिक उन्नतितिर लाग्नु हुनेछ। आगुनदेखि यहाँ लगभग गौरा यो गौरादा छमा 20 बिघा जति खरबुजा खेती गर्ने हाम्रो योजना।
3: आफू आत्मनिर्भर बनेसँगै उहाँले गाउँका अन्य छिमेकीहरूलाई पनि स्वरोजगार बन्न प्रेरित गर्नुभएको छ। आज उहाँको फर्ममा गाउँका अन्यले पनि काम पाइरहनु भएको छ।
4: यसको व्यवस्थान गर्दा मेरो यो नालीको झार काट्ने ओर्ने हाम्रो एकजना सतानी बहिनी छन्, एउटा भाइ अहिले घाँस काटिरहेछ, दुईजना मान्छे हाम्रो कन्टिन्यू हुन्छ, अर्को एक्स्ट्रा मान्छे त्यो बिचबिचमा बिरुवालाई कसो गर्ने के गर्ने कसरी सुरक्षा गर्ने भन्ने एउटा युवा भाइ छन्, तिनजना मान्छे र म लगायत कन्टिन्यू हामी 3-4 मान्छे खट्छौँ। परिवारको सहयोग भनेको अरू छोराहरू भयो, अहिलेका युवाहरू खेतीमा त्यति मन दिँदैनन्, परिवार र म यो निरन्तर हाम्रो जीवन यही हो र यही पेसा गर्नुपर्छ र अरूले पनि यो पेसालाई अँगालुन् र खेतीबाट केही आय आर्जन हुन्छ भन्ने सन्देश दिने विचारले यो पेसा गरे।
3: मेहनत गरे पक्का फल लिन पाइने र मानो रोपेर मुरी फलाउन सकिन्छ भन्ने आफूले देखेको हुँदा कहिले कृषि छोड्ने सोच नआएको कृषक डाँगीको भनाइ छ।
4: व्यापार गर्दाखेरि धेरै डुब्ने, लगेको लगानी पनि कोहीसँग नउठ्ने भएपछि यो कृषिमा त जति लगानी गर जति मिहिनेत गर भने त बेचे आफूसँग आम्दानी हुन्छ, त्यसले बेचेर चाहिँ छोराछोरी पढाउने केही फाइदा हुन्छ भनेर मैले अहिले जस्तो कुनै ट्र्याक्टरहरू थिएन, पावर टिलरहरू थिएन, मैले 4 हल गोरु जोतेर 16-17 बिघा जग्गा खेती गरेर छोराछोरी पढाएको। अहिले पनि मेरो जग्गा यहाँ खेती गर्ने जग्गा 12 बिघा जग्गा, 2-3 बिघा धान लगाएको छ, मकैको बिउ छ, यो मकै छ। हामीले 1 बिघा जग्गामा 1 मन धानको बिउ रोप्छौँ, 1 मन धानको बिउ रोप्दा हामी 100 मन धानदेखि 120 मन धान उत्पादन गर्छौँ र हामीले 100 मन धान उत्पादन गर्छौँ, 100 मनले लगभग 3-4 परिवारलाई मजाले खान पुग्छ। अनि हाम्रो यो उत्पादन हुन्छ भने हामीले देखेको छ, म शिक्षक पनि हुँ, कृषिमा छ भने देखेको छ। तर सरकारले हामीलाई के गरिदिएको छ भने जुन व्यापारीले 1 किलो गहुँ किन्छ, सुन्नुहोस् 1 किलो गहुँ किन्छ, उसलाई चाहिँ मिलमा पिठो बनाउँदा मैदा बनाएर 700 ग्राम बनाउँछ, ऊ चाहिँ नाफामा हुन्छ, जहिले पनि उसको हिसाब किताब जोडिन्छ। तर हाम्रो चाहिँ 1 मनले 100 मन धान बनाउँदा नि राज्यले हामीलाई अपहेलना गरिदिएको छ क्या। त्यो 100 मन धान फलाउँदा पनि हाम्रो मजदुरी आफ्नो खर्च सबै मेन्टेन गर्ने खालको भाउ हामीलाई छैन। तर कुनै दिन राज्यमा अलिक अनिकाल परो, कुनै समस्या परो भने यो पेसाले एक दिन पैसा उत्पादन हुन्छ भन्ने चाहिँ मलाई लागेको छ।
3: कृषक डागीले किसानको श्रम उचित आम्दानीसँग जोड्न राज्यले अझ प्रभावकारी भूमिका निभाउनु पर्ने र आफूले पनि राज्यसँग यही अपेक्षा राखेको बताउनुहुन्छ।
4: हामीले उत्पादन गरेको वस्तुलाई त्यो हामीले गरेको श्रमसँग जोडिदिएर 10-15% मुनाफा हुने खालको आम्दानी हुने खालको हाम्रो कृषिको उपजलाई चाहिँ मूल्य राखिदिए हामी सहस्र रूपमा राज्यलाई पनि धन्यवाद दिँदै कृषि शाखालाई पनि धन्यवाद दिँदै यसलाई उत्साहको साथ यो गर्मीलाई हामीले प्रवाह नगरिकन बिहानदेखि बेलुका आनन्दसँग हामी खेती गर्न तयार छ।
3: कृषक डाँगी कृषिमै भविष्य छ भन्ने सोच राखेर अगाडि बढ्न सुझाव पनि दिनुहुन्छ।
4: यो कृषि पेसालाई चाहिँ यसमा नै भविष्य छ भनेर लागिदिन अनुरोध गर्छु। र अर्को कुरा, यो मकैमा पनि राम्रो आम्दानी हुन्छ, मकैलाई पनि त्याग्नु हुँदैन, मकैमा विभिन्न किसिमका प्रकार तयार हुन्छन्, त्यसको बारेमा सरकारले हामीलाई ज्ञान दिन आवश्यक छ। र खरबुजा खेती गरेको खण्डमा आफ्नै माटोमा स्वादिष्ट खरबुजा फलाएर मार्केटमा बढीभन्दा बढी फलाउन सकिन्छ र यो पेसा गर्न आउँदा नजिकमा हामी ज्ञान पनि सिकाउँछौँ। यो पेसाबाट अरू बालीभन्दा स्वास्थ्यलाई फाइदा पनि हुन्छ, बढी उत्पादन पनि हुन्छ। यो लहरे बाली हो, यो बढी आय आर्जन गरेर नगदे बाली हो, यसलाई चाहिँ बढीभन्दा बढी प्रमोट गरेर आफ्नै देशमा उत्पादन गरेर जो अरूलाई पनि खुवाएर खाएर सन्तुष्टि लिनको लागि म सबैमा हार्दिक अनुरोध गर्दछु।
3: कृषिमा लगानी भनेको आफ्नै भविष्यमा लगानी हो भन्ने कुराको उदाहरण हुनुहुन्छ कृषक नरेन्द्र डाँगी।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भन्या?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौँ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम सिने संसारमा यहाँलाई हार्दिक स्वागत गर्छौ। म रमा ढुङ्गाना र प्राविधिक सहकर्मी रमा वाग्ले। कार्यक्रम सिने संसार हरेक मङ्गलबार यही समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी, गीत संगीत सुनाउनेछौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुरु गर्नुभन्दा अघि कार्यक्रमको सुरुवात गर्छौ यो साङ्गीतिक कोसेलीबाट। गीत हो चलचित्र काजीबाट।

0: बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। अब हामी अगाडि बढ्छौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: चलचित्र जुबाको छायाङ्कन सुरु भएको छ। अस्त्र फिल्म्सको प्रस्तुति रहने चलचित्रको छायाङ्कन सर्लाईबाट सुरु भएको हो। बुधबार शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु भएको चलचित्र 7 दिन खिचिनेछ। सर्लाई र काठमाडौँ सँगै यो सिनेमा भारतको राजस्थानमा पनि सुटिङ हुनेछ। 75 दिनको छायाङ्कन सेड्युल राख्नुले यो चलचित्रले पूर्ण रूपमा सिनेमेटिक फिल दिने प्रष्ट हुन्छ। ठुलो क्यानभासमा सिनेमा खिचिने यसको लोकेसन र सुटिङ डेजले पनि पुष्टि हुन्छ। जुबाको मुख्य भूमिकामा सौगात मल्ल छन्। प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिन प्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोड्युसरमा निर्देशक कर्ण र राइटर वर्षा दुबै छन्। चलचित्रमा नायिकाको रूपमा सोफी धरेलले डेब्यू गर्ने भएकी छन्। सौगात र सोफी सँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुदन पोखरेल छन्। उनको यो तेस्रो चलचित्र हो। यसअघि उनले 2 सिनेमामा काम गरिसकेका छन्। मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो। रक क्यासल स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै 3 क्यारेक्टर पोस्टर यसअघि नै सार्वजनिक गरिएको थियो। चलचित्र बा एक योद्धाको आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ 19 गतेबाट देशभरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउने भएको हो। हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्रलाई कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा देशभरका सिनेमा घरमा प्रदर्शनमा ल्याउन लागेको जानकारी दिएको छ। नेपाली सङ्गीत क्षेत्रमा दर्जनौ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार लम्सालले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यू गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो

समुद्रको कथा र पटकथा संगीत गायनमा स्थापित लम्साल आफैले तयार पारेका हुन्। संगीतमा आफ्नै छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतूहलता र चासो रहने भएको छ। चलचित्र बा एक योद्धाको निर्माता बसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र कर्मा निर्माण गरेका थिए। यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ। गत चैत 9 गतेदेखि छायाङ्कन सुरु भएको चलचित्रको निर्माण पक्षले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर सस्पेन्स कायम राख्दै आएको थियो। केही दिन अघि छायाङ्कन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापा र अभिनेता दिव्य देव पन्त चलचित्रको मुख्य भूमिकामा रहेको जानकारी बाहिर ल्याइएको थियो। झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन्। वास्तविक जीवनमा आमा छोरी रहेका उनीहरू चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिने छन्। चलचित्रको शीर्षकले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ। नेपाली परिवारमा बुबाको महत्व, उनको सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा योद्धाको रूपमा चित्रण गर्न खोजेको बुझिन्छ। विशेष गरी ग्रामीण तथा शहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ। यो सिनेमामा शिवराम श्रेष्ठको छायाङ्कन रहेको छ। श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर साबित भएका चलचित्रहरू पूर्ण बहादुरको सारङ्गी, बोक्सीको घर, परान जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन्। चलचित्र बा एक योद्धा भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ। चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस चलचित्रबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोसल ड्रामायुक्त मनोरञ्जनात्मक सिनेमा दिने अपेक्षा राखेको छ। शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म लाली बजार कानूनी विवादमा तानिएपछि तत्कालका लागि प्रदर्शन रोकिएको छ। उच्च अदालत पाटनले वैशाख 22 फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै फिल्मको प्रदर्शन रोकिएको हो। प्रदर्शनको पूर्व सन्ध्यामा प्रचार प्रसार दौड र प्रिमियर शोको तयारीमा रहेका फिल्मको कलाकार तथा प्राविधिकहरू अदालतको आदेशपछि निराश बनेका छन्। मंगलबार साँझ तय गरिएको प्रिमियर शो समेत अन्तिम समयमा स्थगित भएपछि निर्माण युनिट निराश बनेको छ। बादी समुदायको इतिहास र पहिचानलाई गलत ढंगले चित्रण गरेको भन्दै रोशनी नेपालीले सोमबार अदालतमा रिट दायर गरेकी थिइन्। फिल्मले बादी समुदायको पहिचानलाई केवल यौन व्यवसायसँग जोडेर चरित्र हत्या गरेको र समाजमा नकारात्मक सन्देश फैलाएको दावी रिटमा गरेको छ। बादी समुदायका युवा पुस्तामा ग्लानी र मानसिक तनाव बढाउने खालका दृश्य र संवाद रहेको दावी गर्दै दायरा रिटमाथि सुनवाई गर्दै न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले वैशाख 22 फिल्म प्रदर्शन नगर्न नगराउन आदेश दिएको हो। अदालतको आदेशका कारण फिल्म लाली बजारको प्रदर्शन रोकिएपछि फिल्म क्षेत्र आन्दोलित बनेको छ। नेपाली चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति पाइसकेको फिल्मलाई एक व्यक्तिकै उजुरीको भरमा रोकिनुलाई फिल्म कर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भनेका छन्। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। बलिउड अभिनेता रणवीर सिंह हालैको फिल्म धुरन्धर र धुरन्धर 2 सफलताको उत्सवमा व्यस्त छन्। यही बीच उनको श्रीमती तथा अभिनेत्री दीपिका पादुकोण भने दोस्रो गर्भावस्थाका बावजुद पनि फिल्मको सेटमा सक्रिय देखेकी छिन्। दीपिका आफ्नो आगामी फिल्म किङको छायाङ्कनमा जुटेकी छन्, जहाँ उनी शाहरुख खानसँग देखिने छिन्। सेटबाट सार्वजनिक भएका केही तस्विरले सामाजिक सञ्जालमा चर्चा पाएका छन्। यी तस्विरमा दीपिका को प्रेग्नेन्सी ग्लो स्पष्ट देखिन्छ। हालै दोस्रो गर्भावस्था घोषणा गरेकी दीपिका दक्षिण अफ्रिकाको केप टाउनमा छायाङ्कनमा व्यस्त छिन्। सार्वजनिक तस्विरमा उनी शाहरुखसँग हातमा हात समाएर हिँडिरहेको देखिन्छिन्। लामो समयदेखि फिल्मबाट टाढा रहेकी दीपिकाले कल्की 2898 AD पछि पहिलो सन्तानलाई जन्म दिएकी थिइन् र अहिले पुनः गर्भवती छिन्। आउटडोर सुटिङका क्रममा उनी मुस्कुराउँदै क्यामेरामा देखेकी छिन्। सेटमा शाहरुख अगाडि हिँडिरहेको देखिन्छ भने अर्को दृश्यमा उनले दीपिकाको हात समातेको देखिन्छ। दीपिकाले यस्तो पहिरन नोजेकी छिन् जसले उनको बेबी बम्प लुकाएको जस्तो देखिन्छ। उता शाहरुख भने रफ एन्ड टफ लुकमा प्रस्तुत भएका छन्। यस्तै सेटबाट आएका तस्विरमा शाहरुख नयाँ हेयर स्टाइलमा देखेका छन्। यसअघि ग्रे कपाल सहित सेटमा देखिँदा उनी निकै चर्चामा आएका थिए।
दोस्रो गर्भावस्थाका बावजुद पनि दीपिकाले आफ्नो कामप्रतिको प्रतिबद्धता कायम राखेकी छन्। यही साताको शुरूआतमा उनी श्रीमान रणवीर सिंहसँग मुम्बईबाट बाहिरिँदै गरेको अवस्थामा देखेकी थिइन्। विमानस्थलमा उनको सरल र सहज शैलीले धेरैको ध्यान खिचेको थियो। यो दृश्य दोस्रो गर्भावस्था सार्वजनिक भएपछि पहिलो पटक दुवैजना क्यामेरामा देखेको छियो थियो। त्यसबेला रणवीर निकै सुरक्षात्मक भूमिकामा देखिएका थिए। कारबाट झार्नेदेखि विमानस्थलभित्र प्रवेश गराउँदासम्म उनले दीपिकाको विशेष ख्याल राखेको देखिन्थ्यो। फिल्म किङ बारे कुरा गर्दा यो फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दको सबैभन्दा महत्वाकांक्षी एक्सन थ्रिलर प्रोजेक्ट मानिएको छ। छायाङ्कन अहिले तीव्र गतिमा भइरहेको छ। यसमा शाहरुखकी छोरी सुहाना खान, अभिषेक बच्चन, रानी मुखर्जी लगायत अन्य कलाकारको पनि अभिनय रहनेछ। बलिउड चर्चित गायक अभिजित भट्टाचार्यले फेरि एकपटक सुपरस्टार शाहरुख खानमाथि निशाना साधेका छन्। हालै एउटा पडकास्टमा कुराकानी गर्दै अभिजितले आफू र शाहरुख बीच आएको दूरीको मुख्य कारण शाहरुखको अहंकार र आफ्नो स्वाभिमान भएको बताएका हुन्। उनले शाहरुखसँगको बिग्रिएको सम्बन्धबारे खुलेर कुरा गर्दै आजसम्म शाहरुखले आफूसँग एकपटक पनि माफी नमागेको गुनासो गरे। उनले भने फराह खानका श्रीमानले गाली गर्दा पनि शाहरुखले उनलाई अंगालो हाले। आमिर खानले त आफ्नो कुकुरको नाम नै शाहरुख राखेका थिए, तैपनि पछि उनीहरू साथी बने। तर मलाई दुःख यस कुरामा छ कि उनी यति ठुलो मान्छे भएर पनि मलाई एकपटक पनि सरी भनेनन्। अभिजितले सुपरस्टारहरूको तुलना गायकहरूसँग गर्दै आफ्नो आउने पुस्ताले कलाकारलाई नभई गायकलाई मात्र याद राख्ने दावी गरे। उनले राजेश खन्नाको उदाहरण दिँदै आजका मानिसहरूलाई राजेश खन्ना को थिए भन्ने पनि थाहा नभएको तर पनि आफ्नो समयका निकै ठुला सुपरस्टार रहेको स्मरण गराए। मानिसहरू किशोर कुमार, मोहम्मद रफीका गीत सुन्छन् तर ती गीत राजेश खन्नामाथि छायाङ्कन गरिएका थिए भन्ने उनीहरूलाई थाहै नहुने उनको तर्क छ। यही कुरा शाहरुखको हकमा पनि लागू हुने र आउने पुस्ताले ती चर्चित गीतहरू शाहरुखका हुन् भनेर नचिनी केवल गायकलाई मात्र याद गर्ने अभिजितले दावी गरे। शाहरुख र अभिजित बीचको विवाद जट सन् 2004 रिलिज भएको फिल्म मेहुनाबाट शुरू भएको हो। उक्त फिल्मको अन्त्यमा देखाइने क्रेडिट्समा गायकहरूलाई उचित सम्मान नदिएको भन्दै अभिजितलाई निकै ठेस पुगेको थियो। शाहरुखलाई एक शुद्ध व्यापारिक मान्छेको संज्ञा दिँदै अभिजितले उनी आफ्नो सफलताको बाटोमा जो कसैलाई पनि हटाउन सक्ने मानिसहरूको प्रयोग मात्र गर्ने आरोप लगाए। आफूले इगोका कारण नभई आत्मसम्मानमा गहिरो चोट पुगेका कारण शाहरुखका लागि गीत गाउन छोडेको उनले स्पष्ट पारे। कार्यक्रममा अब भने पालो भएको छ साङ्गीतिक कोशीले। अब सुनाउँछौ चलचित्र लाली बजारबाट यो सम्बन्धित गीत।

0: तपाईँ यति बेला रेडियो नेपालको एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुने संसारमा हामीले यहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो चलचित्र समीक्षाको।
1: चलचित्र समीक्षा।
0: नेपाली फिल्म क्षेत्रमा सामाजिक यथार्थमा आधारित कथावस्तु प्रस्तुत गर्ने प्रयास पछिल्ला वर्षहरूमा बढ्दो छ। यही क्रममा निर्माता विनोद पौडेलले निर्माण गरेको फिल्म रोल नम्बर 1 ले पनि समाजको एक गम्भीर पाटोलाई समेट्ने संकेत दिएको छ। हालै सार्वजनिक टिजरले फिल्म प्रतिको दर्शकलाई चासो उल्लेखनीय रूपमा बढाएको छ। निर्देशक जोन योन्जनको निर्देशनमा तयार भएको यस फिल्मको टिजरले नेपाली शिक्षा प्रणाली भित्र लुकेका असमानता र त्यसमा निम्ताउने पीडालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। टिजरको शुरूआतमै मौसम जस्तै छिनमै खोसिने सपना भन्ने भावले दर्शकलाई भावनात्मक रूपमा जोड्छ। विशेष गरी छात्रवृत्तिमा निर्भर गरीब तथा विपन्न परिवारका बालबालिकाको कथा यस केन्द्रमा देखिन्छ। फिल्मले उठाएको मुख्य प्रश्न हो के पढाइ केवल प्रतिस्पर्धा मात्र हो? सरकारी छात्रवृत्ति पाउन कथामा प्रथम हुनै पर्ने व्यवस्था सुनिदा सामान्य लागे पनि व्यवहारमा यसले धेरै विद्यार्थीलाई अवसरबाट वञ्चित गरिरहेको यथार्थ टिजरले मार्मिक ढंगले देखाएको छ। यसले समाजमा इज्जत र पहिचान पनि पढाइसँगै जोडेको कडुवा सत्यलाई उजागर गर्छ। रोल नम्बर 1 ले केवल शैक्षिक समस्या मात्र उठाएको छैन, यसले बाल मनोविज्ञानमा पर्ने असरलाई पनि गहिराईबाट केलाउने प्रयास गरेको देखिन्छ। निरन्तर दबाव, प्रतिस्पर्धा र असफलताको डरले एउटा बालकको मानसिक अवस्थामाथि कस्तो प्रभाव पार्छ भन्ने प्रश्न टिजरबाटै अनुभूति गर्न सकिन्छ। यही कारणले यो फिल्म मनोरञ्जन भन्दा बढी सन्देश प्रदान बन्ने संकेत देखिन्छ। अभिनय पक्षमा मुकुन भुषाल, सुशांत मैनाली, रेणु योगी र सृजना अधिकारी जस्ता कलाकारको उपस्थिति फिल्मको मजबुत पक्ष मान्न सकिन्छ। साथै बाल कलाकारहरू निर्विक रेग्मी, रिन्छेन लामा, सम्यम कटुवाल र सिजल श्रेष्ठको अभिनयले कथालाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ। छायाङ्कन हिमाली जिल्ला म्याग्दी जिल्लाका रमणीय ग्रामीण तथा भेगहरूमा गरिएको छ, जसले कथालाई यथार्थपरक वातावरण प्रदान गरेको छ। ग्रामीण परिवेश, अभाव र संघर्षको चित्रणले फिल्मको भावनात्मक गहिराईलाई थप बल पुर्याउने देखिन्छ। प्राविधिक पक्षमा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरे को सम्पादनले टिजरलाई सशक्त बनाएको छ। निर्माता पौडेलको अघिल्लो सफल परियोजना पूर्ण बहादुरको सारङ्गी पछि आएको यो फिल्मले पनि सामाजिक विषयमा केन्द्रित कथा रोजेकाले अपेक्षा उच्च छ। रोल नम्बर 1 जेठ 15 प्रदर्शनमा आउने तयारीमा छ, जुन दिनको प्रतीकात्मक अर्थ स्वतन्त्रता र अधिकारसँग फिल्मको सन्देश पनि सान्दर्भिक देखिन्छ। समग्रमा रोल नम्बर 1 एउटा यस्तो फिल्म हुने संकेत देखिन्छ जसले नेपाली समाजमा गहिरो जरा गाडेको शैक्षिक असमानता र प्रतिस्पर्धात्मक दबावमाथि प्रश्न उठाउँछ। यदि फिल्मले टिजरले देखाएको भावनात्मक गहिराई र यथार्थ पर प्रस्तुति कायम राख्न सक्यो भने यसले दर्शकलाई केवल मनोरञ्जन मात्र होइन सोच्न बाध्य बनाउनेछ। कार्यक्रम सुने संसारमा हामीले यहाँहरूलाई चलचित्र समाचार, चलचित्र समीक्षा सुनायौं। अबको पालो कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: आजको विशेष कुराकानीमा हामीसँग एकजना यस्तो विशेष अतिथि हुनुहुन्छ जसको नाम नै सफलताको पर्यायवाची बनेको छ। उहाँका हरेक गीत ट्रेन्डिङ हुन्छन् र हरेक धुनमा मौलिकता झल्किन्छ। आउनुहोस्, स्वागत गरौँ चर्चित संगीतकार तथा गायक राजनराज शिवाकोटीलाई। राजनजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
2: हजुर, धन्यवाद।
0: अचेल केमा व्यस्त हुनुहुन्छ?
2: अचेल चाहिँ अब कन्सर्टहरूमा व्यस्त छु, केही रेकर्डिङको काममा।
0: तपाईँको साङ्गीतिक यात्राको सुरुवात चाहिँ निकै संघर्षमय थियो। आज जुन पछाडि फर्केर हेर्दा ती दिनहरूले तपाईँलाई के सिकाए जस्तो लाग्छ?
2: पहिला चाहिँ अब अलिकति अनौठो लाग्थ्यो, आश्चर्य लाग्थ्यो, होइन?
0: हजुर,
2: यो क्षेत्रमा यसरी आए, यो क्षेत्रमा यसरी हात हाले, अब के हुने हो, कसो हुने हो, होइन? अलिकति अतल लिने टाइपको हुन्छ नि। तर अहिले चाहिँ बिस्तारै समय सँगसँगै यो कुराहरू पनि अब बुझ्दै गइयो भनौँ न। अहिले आएर फर्केर हेर्दाखेरि चाहिँ म पनि एउटा प्रकृतिको एउटा नेचरको एउटा पात्र हुँ र म आफ्नो कर्तव्यलाई चाहिँ निर्वाह गरिरहेको छु, त्यो क्रम चलिरहेको छ जस्तो लाग्छ मलाई।
0: तपाईँका गीतहरूमा चाहिँ गाउँघरका एकदमै ठेठ शब्दहरूको प्रयोग गर्नुभएको हुन्छ तपाईँले, होइन? त्यो शब्दहरू चाहिँ तपाईँलाई कहाँबाट फुट्छ, कहाँबाट ल्याउनुहुन्छ ती शब्दहरूलाई?
2: यहाँले अब विभिन्न गीतहरू सुन्दाखेरि त्यो चिजहरू पत्ता लगाउनु हो। जस्तै सुर्खे थैली नै सुन्नु हो भने अब सुर्खे थैली अब मेरो हजिरामा आमाहरूले बोकिराख्ने एउटा प्राचीन हाम्रो नेपाली एउटा मौलिक पर्व हो, होइन?
0: हजुर,
2: अब त्यसमा खेती मदानी अब खाता बही जति पनि शब्दहरू भेट्नुहुन्छ होइन हजुरबा हजुरआमाहरूसँग खेल्दा खाँदा हुर्किँदाखेरि त्यही छिपेका शब्दावलीहरू हुन् तिनै चिजहरूलाई मैले चाहिँ अब प्रयोगमा ल्याएको हुँ यो चाहिँ किनभने अब बिस्तारै अब समय सँगसँगै ती शब्दहरू ती चिजहरू पनि बिस्तारै लोप हुँदै जाने अवस्थामा पनि थिए होइन यो त्यसलाई लोप हुन दिनु हुँदैन भन्ने एउटा मनसायको साथ चाहिँ मैले त्यसलाई कलेक्सन गरेको हुँ
0: र आज भोलि गीतको सफलतालाई चाहिँ भ्युज र टिकटक ट्रेन्डबाट मापन गरिन्छ होइन तपाईँलाई यो के सही हो जस्तो लाग्छ
2: म त यो चिजमा पूर्ण रूपमा विश्वास राख्दिनँ होइन अब मेरो पनि अब भनौँ न अब कयौँ गीतहरू अब बेसरी भ्युज भएका गीतहरू पनि छन् अब कतिपय गीतहरू भ्युज नगरेका गीतहरू पनि छन् त्यो पूर्ण रूपमा चाहिँ म विश्वास गर्दिनँ कहिलेकाहीँ चाहिँ दर्शक श्रोताहरूको इच्छा भनौँ समय ठ्याक्क मिल्छ कि अब कहीँ भ्युज पनि राम्रो भइदिन्छ त्यसका शब्द सङ्गीत स्वरहरू पनि राम्रा भइदिएका हुन्छन् सायद समयमा टक्क परेर पनि हुनसक्छ होइन कहिले अत्यन्त सुन्दर सिर्जना हुँदाखेरि पनि अब त्यो टिकटक र भ्युजहरू गरिराखेका हुँदैनन् त्यो दर्शक श्रोताको टेस्टमा पनि डिपेन्ड पर्छ अथवा कहिलेकाहीँ समयभन्दा अगाडि अथवा समयभन्दा पछाडि सिर्जना गरियो कि जस्तो फिल भएर आउँछ मलाई चाहिँ त्यसकारण 100% त्यो चाहिँ मापदण्ड त्यसबाट मात्रै हुन्छ भन्ने छैन
0: हजुर र युट्युबमा करोडौँ भ्युज पाउँदाको खुसी र रेडियोमा रेडियो कार्यक्रममा चाहिँ फ्यानहरूले फरमाइसमा तपाईँको गीत सुन्दाको खुसीमा तपाईँलाई चाहिँ कुन चाहिँ बढी खास लाग्छ
2: करिब करिब उस्तै हो त्यस्तो पृथक त होइन कुनै बेलामा चाहिँ अब रेडियो टेलिभिजनमा चाहिँ मेरो गीत बजिदिए हुन्थ्यो होइन जुन बेलामा अहिलेको जस्तो इन्टरनेटको एक्सेस थिएन त्यो एउटा फिलिङ्स त्यो मनमा चाहिँ रिभाइभ भएर आउँदो रहेछ क्यारे होइन त्यसले गर्दा रेडियो टेलिभिजनबाट बढेको सुन्दा त्यहाँ फरमाइसहरू आएको सुन्दाखेरि अझ बढी गौरव फिल चाहिँ हुन्छ है
0: भने पछाडि रेडियोमा तपाईँहरूले फोन गरेर राजनाथ शिवाकोटीको चाहिँ सुर्खे थैली कुटुमा कुटु गीत सुन्न पाउँदाखेरि तपाईँले सुन्दाखेरि तपाईँलाई छुट्टै खुसी मिल्छ
2: एकदम किनभने त्यो चाहिँ पक्का परिपक्व जस्तो लाग्छ कि परिपक्व दर्शक श्रोताहरूको त्यो अफर हो भन्ने जस्तो लाग्छ माया हो भन्ने जस्तो लाग्छ होइन उहाँहरूले बिस्तारी सुनेर बुझेर पुरै स्टडी गरेर मलाई चाहिँ खोज्नु भएको हो भन्ने फिल हुन्छ यता पनि अब युट्युब भ्युजमा पनि खासमा त्यही हो अप्रत्यक्ष रूपमा त उहाँहरूले सुनेर बुझेर होइन खोजेर चाहिँ हाम्रो सिर्जनाहरूलाई मन पराउनु भएको हुन्छ तर त्यहाँ जस्तो टोकेरै भनौँ न त्यसरी चाहिँ थाहा हुँदैन नि त त्यस कारण यसमा अलिक बढी माया हुन्छ
0: र अहिले नयाँ पुस्ताका गायक गायिका सङ्गीतकारहरूलाई चाहिँ यो क्षेत्रमा टिक्नको लागि अलिकति गाह्रो छ उहाँहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ तपाईँ
2: त्यही हो पछाडि हट्नु भएन यो यति सजिलो क्षेत्र चाहिँ होइन किनभने यो दर्शक श्रोताहरूको बिचमा धेरै प्रतिस्पर्धाको बिचमा जाने कुरा हो अनि मुख्य कुरा भनेको आम दर्शक श्रोताहरूको मन मस्तिष्कमा प्रिन्ट हुने गरी आफ्ना सिर्जनालाई भनौँ न आफ्ना भावनालाई पोख्ने कुरा हो यो सङ्घर्ष गर्नै पर्छ विदाउट स्ट्रगल त्यो सम्भव छैन र के कुरा सोच्नु पर्यो भने मैले दर्शक श्रोताहरूको मस्तिष्कमा गएर आफ्ना सिर्जनाहरूलाई चाहिँ छपाउनु छ भन्ने किसिमको एउटा सोच भइसकेपछि त्यही अनुसारको तयारीका साथ जानुपर्छ होइन र अलिकति दुःख पर्दाखेरि पनि पछाडि हटिहाल्ने राम्रो भइहाल्दाखेरि पनि अलिक उत्तेजित भइहाल्ने स्वभावलाई चाहिँ आफ्नो नियन्त्रणमा राख्नुपर्छ यो निरन्तर अभ्यास हो म यसमा चाहिँ निरन्तर रूपमा लागिराख्नुपर्छ यो मेरो कर्तव्य हो प्रकृतिले दिएको एउटा वरदान हो यसमा चाहिँ दुःख पीडा कष्टहरू आइपर्न सक्छ त्यसलाई मैले स्वीकार्नुपर्छ भन्ने भावनाका छ अगाडि बढ्नुभयो भने पक्कै पनि राम्रो हुन्छ भन्छु म
0: हजुर र अन्त्यमा तपाईँको अब आउने नयाँ प्रोजेक्टहरू के छन् अब श्रोताहरूले चाहिँ अब कस्तो खालको स्वाद पाउनुहुनेछ त तपाईँबाट
2: अब आउने मेरो नयाँ प्रोजेक्टहरूमा भर्खर मात्रै एउटा आइसक्यो हाम्रो मालती मङ्गली चलचित्रमा यो पटक चाहिँ रामकृष्ण ढकाल दाईले गाउनु भएको छ मेरो चाहिँ झ्याम्पारम झ्याम्पारम भन्ने एउटा चलचित्र अन्य केही चलचित्रका गीतहरू चाहिँ लगभग फाइनल भइसकेका छन् उनीहरू आउन बाँकी छ भनौँ होइन अब यो दसैँ ताका रेली हुने चलचित्रहरूको लागि यी चलचित्रहरूमा काम गरेको छु भर्खरै मात्रै हाम्रो बिहारीका रेडियोको स्टेसन भन्ने मुभीमा पनि मेरो फाइनल भएको कुरा त्यसपछि मेरो सोलो एल्बमहरू आउँदैछ मेरो चाहिँ अलिकति सोलो भनेको मेरो आफ्नै प्रोजेक्ट भनौँ आफ्नै युट्युब च्यानलमा आउने गरी अब चाहिँ तत्काल ताजा आउने प्रोजेक्ट भनेको चाहिँ आज मेरो सुटिङ पनि छ यसको अलिकति बाँकी रहेको पार्टको सुटिङ पनि छ बैरी गाउँको मेला भन्ने एउटा एल्बमको गीत आउँदैछ, त्यसपछि अन्य चाहिँ मेरा तिन चारवटा प्रोजेक्टहरू चाहिँ लाइनअपमा छन्, भिडियो बनेर बसेकाहरू प्रमुख रूपमा आउँछन् भनौँ। अब भइसक्यो देशभित्रमा किनभने तिन चारवटा प्रोजेक्टहरू मेरो बाहिर आउँछ।
0: हजुर, र रेडियो नेपाल सुनेर बस्नुहुने र हाम्रो राजन राज सेवाकोटीलाई माया गर्नुहुने हाम्रो आदरणीय श्रोतालाई के भन्न चाहनुहुन्छ?
2: रेडियो नेपाल सुनेर बस्नुहुने जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूप्रति मेरो हृदयदेखि नै आभार छ। उहाँहरूले मेरो सिर्जनाहरूलाई अत्यन्तै रुचाइदिनु भएको छ र धेरै समयपछि रेडियो नेपाल मार्फत यसरी चाहिँ बोल्ने मौका पाइयो, एकदमै मेरो सौभाग्यको कुरा हो। उहाँहरूलाई फेरि मेरो सिर्जनाहरूलाई यसै गरी मन पराइदिनुहोस्, मलाई आशीर्वाद दिनुहोस् भन्न चाहन्छु।
0: हस्, र व्यस्त समयका बावजुद पनि यहाँले हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
2: यहाँले रेडियो नेपाल मार्फत आफ्नो भावनाहरू पोख्ने मौका दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: कार्यक्रममा आउने विदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र प्रविधिमा सहयोग गर्नुहुने रमा वाग्लीलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हाम्रो भेट हुने नै छ, त्यतिन्जेलसम्म म रमा बिदा हुन्छु। हस्त, नमस्ते।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।

0: आजका नारी। समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज।
1: महिलाहरूले पनि सक्छन्।
2: आमा, दिदी, बहिनी, छोरीको भित्र शक्ति हुन्छ भनेर थाहा पाउनु पर्छ।
0: जीवन संघर्ष र सफलताका कथा व्यथाको संगालो कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान 8:15 बजे केवल रेडियो नेपालमा सुन्न नभुल्नुहोला कार्यक्रम आजका नारी।
3: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
4: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
3: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
5: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
3: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
5: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
6: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 99.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेले स्टेशनहरूबाट एफएम 99.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी अनि म विमला राई।

अब प्रस्तुत गर्दैछौ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 कार्यक्रम बागमती सेरोफेरो सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान सञ्जीव कोइरालाको स्वरमा, बलराम कोइरालाको रचना रहेको छ भने किशोर खतिवडाको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय यही स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा राधिका ओझा अनि म विद्या चौधरी। यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेब 792 किलोहर्जबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी रमाइला रमाइला गीत सङ्गीतहरूको साथमा

0: आएको छ। त्यस्तै व्यवसाय संघहरूले चाहिँ यो समयलाई कतिको प्रभावकारी मानेका छन् यिनै विषयवस्तुमा रहेर आज हामी कुराकानी गर्नेछौँ। यसका लागि हामीले आज श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शाखा अधिकृत हुनुहुन्छ भोजराज खतिवडा, उहाँसँग पनि कुराकानी गर्नेछौँ। उहाँसँग चाहिँ हामीले कर्मचारी अथवा राष्ट्रिय सेवकका हिसाबले चाहिँ सरकारले परिवर्तन गरेको समयलाई कसरी लिनुभएको छ उहाँसँग कुराकानी गर्नेछौँ। त्यसै गरी आजको कार्यक्रममा हामीले ट्राफिक जाममा चाहिँ कतिको समस्या अथवा सहज भएको छ भन्ने विषयमा हामीले उपत्यका ट्राफिक प्रहरीका सूचना अधिकारी नरेश सुवेदीसँग कुराकानी गर्नेछौँ। त्यसै गरी हामीले यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजय सुवरसँग कुराकानी गर्नेछौँ। यातायात क्षेत्रको अवस्था चाहिँ कस्तो छ, यातायातका साधनहरूमा चाहिँ समय परिवर्तनले कतिको प्रभाव परेको छ अथवा समय परिवर्तनसँगै यातायातका क्षेत्रमा पनि केही परिवर्तनहरू भएका छन् कि, यो विषयमा आज हामी कुराकानी गर्नेछौँ। कार्यक्रममा सबैभन्दा पहिला श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शाखा अधिकृत भोजराज खतिवडासँग आज हामी कुराकानी गर्नेछौँ। अब उहाँहरूको अनुभव अथवा उहाँहरूको अनुसार सेवा लिन आउने सेवाग्राहीहरू समेत नयाँ समय व्यवस्थापन प्रति चाहिँ कतिको सन्तुष्टि छन्, लागौँ कुराकानी तर्फ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: यो अहिले पछिल्लो समय नयाँ सरकार निर्माण भएपछि कार्यालय समयमा केही फेरबदल आएको छ थोरै, यसले चाहिँ तपाईँको दैनिक काम गर्ने तालिकासँग यो समय कतिको मिल्छ जस्तो लाग्छ?
1: यो यस्तो छ, हामी कर्मचारी भनेको त राज्यका अथवा सरकारको क्रियाशील हातहरू हौ, त्यसले गर्दाखेरि सरकारले लागू गरेको नीतिमा चल्नु हामी हाम्रो कर्तव्य हो। त्यो भएको हुनाले हामीले यसमा त्यति असहज मानेका छैनौँ होइन, तर एउटा निरन्तर किसिमले चाहिँ गइरहेको रुटिनमा चाहिँ फेरबदल हुँदाखेरि पक्कै केही समय चाहिँ नयाँ हुन्छ, नयाँ हुन्जेल चाहिँ त्यसको अलिकति रुटिनमा चाहिँ असहज जस्तो चाहिँ लाग्न सक्छ।
0: अब 9 बजे अफिस पुगिसक्नु पर्ने अवस्था हुँदाखेरि पहिलाको तुलनामा अहिले सेवाग्राहीहरू चाहिँ तपाईँहरूबाट कतिको सन्तुष्टि छन्?
1: अब सेवाग्राहीको सन्तुष्टि भयो कि भएन भनेर यो लागू भएको धेरै समय भएको छैन, त्यो चाहिँ मापन गरेर हेर्नुपर्छ होइन। तर हामी 9 बजे पुग्दै गर्दा सेवाग्राहीहरू चाहिँ 9 बजे कार्यालयमा सेवा लिन आइपुग्नु भएको हामी देख्छौँ र 5 बजेसम्म नै उहाँहरू चाहिँ बसेर सेवा लिनु भएको अवस्था छ होइन। त्यसो भएको हुँदाखेरि सेवाग्राहीहरूलाई चाहिँ यसले राम्रै भएको छ भन्ने मलाई लाग्छ। उहाँहरूले 1 घन्टा भए पनि अगाडि सेवा पाउनु भएको छ, त्यो चाहिँ एउटा उत्पादनशील प्रोडक्टिभ टाइम चाहिँ 1 घन्टा बढेकोमा सेवाग्राहीलाई त थप 1 घन्टा सुविधा अगाडि नै पाउने अवस्था रह्यो नि त।
0: हजुर, यो यसमा चाहिँ जस्ट कामको गुणस्तरमा चाहिँ कस्तो किसिमको प्रभाव पर्ने रहेछ यो समय थप गर्नु?
1: समयको हेराफेरीले कामको गुणस्तरमा त के फरक पर्छ र? पहिले पनि त हप्तामा 1 दिन बिदा हुन्थ्यो भने अब अहिले 2 दिन भएको छ त्यति मात्रै हो, त्यो 1 घन्टा बराबरको त 1 दिन बिदाको लागि थपिएकै अवस्था छ भनेपछि कर्मचारीले त अझ बढी चाहिँ सुविधा पाए को हो भन्ने मलाई लाग्छ। यो प्राइभेट सेक्टर र इन्टरनेसनल प्र्याक्टिसमा पनि यो चाहिँ रहेको देखिन्छ, त्यसले गर्दाखेरि चाहिँ आफ्नो समय व्यवस्थापनको लागि अरू दिन 1 घन्टा ढिलो उठिन्थ्यो भने अब चाहिँ 1 घन्टा छिटो उठ्दाखेरि सम्पूर्ण कुराहरू चाहिँ म्यानेजमेन्ट हुन्छ भन्ने मलाई लाग्छ। यसले चाहिँ तात्विक यस्तो फरक परेको छैन, सेवाको गुणस्तरमा त पहिले जे थियो त्यही अनुसारले चाहिँ गुणस्तर प्रवाह गर्न सकिन्छ भन्ने नै मेरो चाहिँ बुझाइ हो।
0: विशेष गरी महिलाहरूलाई चाहिँ अलिकति असहज बनाएको हो कि बिहान आफ्नो बालबच्चाहरू स्कुल छोडेर अथवा परिवारलाई खानाको व्यवस्था गरेर आउनु पर्दा चाहिँ अलिकति हतारो हुन्छ भने जस्तो कुरा गर्नु भएको छ तपाईँहरूको दृष्टिकोणबाट?
1: त्यो चाहिँ हो, महिलाको पर्सपेक्टिभबाट हेर्ने हो भने चाहिँ उहाँहरूको बहुदायित्व चाहिँ निर्वाह गर्नुपर्छ, श्रीमान श्रीमतीको अलावा परिवारका अन्य सदस्यहरू सासु ससुरादेखि लिएर अथवा परिवारको अरू सदस्य लगायत बालबच्चाहरू पनि लाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि बच्चाको स्कुल र आफ्नो अफिस जाने समय चाहिँ तालमेल भइदिएन भने त्यहाँनेरि चाहिँ समस्या हुन सक्छ। तर मलाई लाग्छ स्कुलको पनि समय यही ढङ्गले चाहिँ व्यवस्थापन हुँदै जाँदा त्यो समस्या पनि हल भएर जान्छ
0: यो
1: भन्ने हुने हो।
0: यो जस्तो कार्यालय समय थप 1 घन्टा घन्टा बढ्दाखेरि चाहिँ हाम्रो हप्तामा दुई दिनको बिदा छ होइन, यो जुन पहिला शनिबार मात्र हुने बिदा चाहिँ अहिले आइतबार पनि भएको छ। आइतबारको बिदाले चाहिँ तपाईँहरूसँग जोडिने सेवाग्राहीले हिजो बिदाका कारण चाहिँ यो काम भएन अथवा हामीलाई अप्ठ्यारो परेको छ भन्ने चाहिँ कतिको आउनुहुन्छ अथवा आउनुहुन्न?
1: प्रणाली नै दुई दिन बिदा राख्ने भइसकेको खण्डमा त अब सेवाग्राहीले पनि त्यही ढङ्ग

0: माइन्ड मेकअप गर्नु भएको देखिन्छ अहिलेसम्मको अभ्यास अनुभवले हेर्दाखेरि। अनि सेवक राईले चाहिँ दुई दिन बिदा छ, दुई दिन पछाडि नै हो मैले काम पाउने भन्ने चाहिँ उहाँले एउटा मानस तयारी भएको हुनाले त्यस्तो किसिमको गुनासोहरू चाहिँ अहिलेसम्म आएको छैन। तर सुरु सुरुमा त एउटा निरन्तरतामा परिवर्तन आउँदाखेरि त्यस्तो किसिमको प्रतिक्रियाहरू देखिनु त त्यो स्वाभाविकै हो भन्ने लाग्छ मलाई चाहिँ। त्यस्तै हो समग्रमा चाहिँ सेवक राईको त्यो जुन लेभलले चाहिँ यस्तो होला कि भन्ने हामी अनुमान गर्न सक्छौँ अथवा गरेका छौँ त्यस्तो किसिमको चाहिँ प्रतिक्रियाको रूपमा चाहिँ अहिले नै प्राप्त भइ नसकेको हाम्रो महसुस छ। किनभने यो त इन्टरनेसनल प्र्याक्टिस हो, यो त टेस्टेड चिज हो। दुई दिन बिदा अनि 9 to 5 भनेर त धेरैवटा नेपाल नै पनि थुप्रै निजी संस्थाहरूले चाहिँ त्यो प्रयोगमा ल्याएका छन्। त्यसो भएको हुँदाखेरि यसलाई चाहिँ अभ्यासबाट चाहिँ स्थापित गरेर जाँदाखेरि राम्रै हुन्छ होला जस्तो लाग्छ।
1: तपाईँको दृष्टिकोणबाट चाहिँ समय सम्बन्धी कुनै त्यस्तो अथवा यस्तो गरिदिए अझ हुन्थ्यो भन्ने केही छ
0: त्यस्तो सुझावको रूपमा? त
1: हुन त अब हजुरहरू पनि राज्यकै निकाय
0: छैन, किनभने राज्यको नीति हामीले नै हामीले राज्यको नीतिलाई कार्यान्वयन गर्ने एउटा संयन्त्र हो कर्मचारी तन्त्र भनेको होइन। त्यसो भएको हुनाले हामीले सुझाव दिने भन्दा पनि राज्यले लागू गरेको नीतिलाई चाहिँ कार्यान्वयन गर्ने हो र राज्यले जसरी चाहिँ नीति लागू गर्छ हामीले त्यही ढङ्गले कार्यान्वयन गर्ने अवस्था रहने भएको हुनाले यो अहिले जुन पद्धति छ अथवा जुन नीति लिइएको छ त्यो नीतिलाई चाहिँ अब अभ्यासबाट लागू गर्दै हेर्दै अनुभव गर्दै जानुपर्ने नै हो भन्ने मलाई लाग्छ।
1: राज्यले जुन नीति लिएको छ कार्यालय समयका विषयमा लिएर चाहिँ त्यस सम्बन्धमा चाहिँ राष्ट्र सेवा कर्मचारीहरू चाहिँ राज्यलाई सहयोग गर्न अथवा सन्तुष्टि नै हुनुहुन्छ?
0: होइन, तत्पर छन् कर्मचारी तन्त्र, तत्पर छौँ, छन् र हुनु पनि पर्छ। किनभने हामीले सैद्धान्तिक रूपमा नै हेर्ने हो भने पनि हामी त राज्यका हातहरू हौ नि त। राज्यको फङ्सन गर्ने, नीतिलाई फङ्सनमा ल्याउने अथवा कार्यान्वयनमा उतार्ने संयन्त्र हो निजामती अथवा कर्मचारी तन्त्र भनेको होइन। त्यसले गर्दाखेरि त सरकारले जे नीति लिन्छ, राज्यले जे नीति लिन्छ त्यसलाई चाहिँ व्यवहारमा रूपान्तरण गर्ने, लागू गर्ने काममा चाहिँ हामी एकदमै क्रियाशील छौँ।
1: हुन्छ, हजुरको समय र संवादका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, नेपाल परिवारलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शाखा अधिकृत भोजराज खतिवडा, जो चाहिँ श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका कर्मचारी हुनुहुन्छ। उहाँले आफ्नो अनुभव बाँड्दै जाँदा राज्यले अथवा सरकारले गरेका निर्णयमा आफू पनि सरकारकै अङ्ग भएका कारण सहयोग गर्ने र खासै यसले चाहिँ कर्मचारीहरूमा ठुलो परिवर्तन अथवा ठुलो असर चाहिँ नपरेको, तर महिला कर्मचारीहरूमा भने थोरै अलिकति असर परेको हो कि भन्ने पनि महसुस उहाँले गर्नुभएको छ। र बिस्तारै यसलाई अझ व्यवस्थापन गर्दै लाने हो भनेदेखि सहज हुन्छ भन्ने उहाँको भनाइ छ। यता कार्यालय समय परिवर्तनसँगै ट्राफिकको अवस्था समेत सुधार आएको देखिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीका अनुसार अघिल्लो समयको तुलनामा चाहिँ ट्राफिक जाम घटेको र सवारी आवागमन केही सहज भएको बताउनु भएको छ। उहाँसँग गरेको कुराकानी सुनौ है त। सरकारले पछिल्लो समय भर्खरै लागू गरेको यो कार्यालय समय फेरबदलको थोरै जस्तै 10 बजेदेखि थियो भने 9 बजेदेखि भनेर सरकारले राख्दै गर्दाखेरि सडकमा कतिको जाम हुने, ट्राफिकिङको समस्या चाहिँ कतिको आइरहेको छ?
2: अब काठमाडौँ उपत्यकामा दैनिक सरदर 18 लाख भन्दा बढी सवारी साधनहरू चाहिँ गुड्ने गरेको चाहिँ विभिन्न तथ्याङ्कहरूले देखिएका छन् र ती 18 लाख गाडीहरूको तथ्याङ्कलाई हेर्दा पनि काठमाडौँ उपत्यकामा चाहिँ अब सवारी आवागमनको प्रेसर चाहिँ सधैँ नै रहिरहने नै अवस्था छ। किनभने हाम्रा अलिकति सडकहरू साँगुरा सडकहरू छन्, मोडहरू साँगुरा छन्, डेडिकेटेड लेनहरू पर्याप्त मात्रामा छैनन्, त्यसले गर्दा पनि सवारीको प्रेसरहरू बढ्ने गरेकै छ। र विशेष गरी अब जुन अहिले पछिल्लो समय चाहिँ कार्यालय समयलाई चाहिँ 9 बजेबाट सुरु गर्ने चाहिँ जुन निर्णय भएको छ त्यो निर्णयले गर्दा चाहिँ अब हामीले पनि त्यो निर्णयलाई चाहिँ त्यो निर्णय अनुसार चाहिँ ट्राफिक व्यवस्थापन मिलाउनको लागि भनेर कार्यालय समयभन्दा 1 घन्टा अगाडि चाहिँ सम्पूर्ण प्रहरीहरूलाई चाहिँ हामी सडकमा खटाइ सक्छौँ र त्यसलाई चाहिँ हामीले पिक आवर भन्छौँ। पिक आवरमा चाहिँ हाम्रो बिहान 8 बजेदेखि पिक आवर लिन्छौँ भने बेलुका चाहिँ 4 बजेदेखि पिक आवरको समय हुन्छ हाम्रो। त्यो हिसाबले हेर्दाखेरि अब ट्राफिक डिप्लोमेन्ट चाहिँ एउटा आवागमनलाई सहज बनाउनलाई यात्रुहरूलाई चाहिँ त्यस्तो असहजता नहोस् भनेर व्यवस्था गरेको हुन्छ र जुन कार्यालय समय अब 9 बजे निर्धारण गरिएपछि ट्राफिक व्यवस्थापन गर्नलाई चाहिँ हामीलाई केही सहज महसुस चाहिँ हामीले अनुभव गरेका छौँ।
1: अझ सहज चाहिँ महसुस भएको छ है यसले गर्दा?
2: हजुर, अलिकति हजुर अलिक सहज महसुस भएको छ।
1: यो बिहान बेलुकाको यो जुन पिक समय भन्छ नि, अलिकति भिडभाड बढी हुने समय जहाँ चाहिँ कार्यालय समय बन्द भएपछि र बिहान कार्यालय समय जाने बेलाको यो अवधिलाई चाहिँ कसरी म्यानेजमेन्ट गरिरहनु भएको?
2: अब नर्मल्ली हामीले चाहिँ जस्तो पिक आवरको समयलाई व्यवस्थापन गर्नलाई अब फोहोर मैला व्यवस्थापन गर्ने गाडीहरूलाई त्यो समयभन्दा अगावै फोहोर मैला व्यवस्थापन गर्नको लागि हामीले अनुरोध गरेका छौँ। त्यस्तै गरी अब हेभी गाडीहरू जो चाहिँ अब सरसामान बोकेर आएका चाहिँ हेभी गाडीहरू हुन्छ, त्यो गाडी चाहिँ पिक आवरको समयमा चाहिँ रिङ रोडभित्र नछिर्नलाई पनि हामीले अनुरोध गरेका छौँ। त्यसलाई स्ट्रिक्टली कार्यान्वयनमा पनि ल्याएका छौँ र विशेष गरी अब पिक आवरमा चाहिँ अब विद्यालयका गाडीहरू पनि, विद्यार्थीहरू बोकेको विद्यालयका गाडीहरू पनि देखिन्छन् भने कार्यालयका गाडीहरू पनि देखिन्छन् र त्यस्तै अब भाडाका गाडीहरूको पनि अब अलिकति कर्मचारी लगायत अन्य प्रशासनिक भनौँ न अन्य व्यक्तिहरू चाहिँ

0: प्राथमिकतामा राखेर गाडीहरू खटाका हुन्छौँ कि रोड साना तीमाथि अब डेडिकेटेड लेन नहुँदा चाहिँ मैले चाहिँ समय समयमा चाहिँ यो हाम्रो ट्राफिक व्यवस्थापनका कुराहरू त्यस्तै गरी अब ट्राफिक क्युमा बस्नुपर्ने कुरा ट्राफिक जामका कुरा चाहिँ हाम्रो चाहिँ यो मेट्रो ट्राफिक एफएमबाट पनि हामीले नागरिकहरूलाई सुसूचित गर्ने गरेका छौँ र यसै गरी व्यवस्थापन चाहिँ गर्छौँ र बिचमा चाहिँ अब हामीले चाहिँ प्रविधिलाई प्रयोग गरेर सिसी क्यामेराबाट पनि हामीले मनिटर गरेका हुन्छौँ र अब ट्राफिक लाइट त छँदैछ रेगुलर ट्राफिक लाइटहरू पनि चलिरहेको अवस्था हुन्छ
1: यो समय फेरबदल भए पछाडिको अवस्थालाई हेर्दा चाहिँ दुर्घटनाको दरमा पनि कुनै परिवर्तनहरू आएको छ
0: अब अहिले पछिल्लो समय हामीले एक हप्ता जतिको विवरणलाई हेऱ्यौँ त्यस्तो ठुल्ठुला दुर्घटनाहरू उपत्यकामा भएका छैनन् अब एक हप्ताको रेसियोमा चाहिँ जम्मा दुईजनाको डेथ भयो एक हप्तामा चाहिँ दुईजनाको डेथ भएको छ र अब अहिले दुर्घटना चाहिँ विगतको भन्दा अलिकति कन्ट्रोल पनि भयो
1: सार्वजनिक यातायातले चाहिँ समयमा यात्रुहरूलाई गन्तव्यमा नपुर्याउने पनि अर्को समस्या थियो अहिले पनि तत्काल तपाईँहरू फिल्डमै काम गरि रहनु भएको छ होइन अहिलेको यो अवस्थालाई हेर्दाखेरि चाहिँ तपाईँहरूले यात्रुहरूले गन्तव्यमा पुग्न लाग्ने समय औसत समय चाहिँ घटेको अथवा बढेको के अनुभव गर्नु भएको छ
0: अब अहिले हामीले हेर्दाखेरि चाहिँ त्यो समय पक्कै पनि घटेको जस्तो हामीले फिल गरेका छौँ किनभने त्यस्तो किसिमको लामो जाम भएर बस्नुपर्ने अवस्था छैन अब कोही कर्मचारीहरू भनौँ न निजी सेक्टरका कर्मचारीहरू अलिकति आधी घन्टा एक घन्टा ढिलो पनि निस्किनु भएकाहरू देखिन्छन् गाडीहरूको अवस्थालाई हेर्दाखेरि सरकारी प्रयोजनका गाडीहरू र कर्मचारीहरू अलिकति अगाडि नै निस्किनु भएको छ त्यसले गर्दाखेरि पनि अलिकति म्यानेजमेन्टलाई सजिलो भएको छ र अब दुर्घटना पनि अलिकति न्यूनीकरण भएको छ र अब जुन अहिले पछिल्लो समय चाहिँ अब ट्राफिक प्रहरीले जुन सक्रियतापूर्वक चाहिँ काम गरिरहेको छ एउटा सचेतना अभिवृद्धि लगायतका कानुनी कारवाहीको कुरालाई पनि अलिकति कडाइका साथ लगेको कारणले गर्दा ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने एउटा चाहिँ नागरिकहरू आम सडक प्रयोगकर्ताहरूमा पनि त्यो भावना चाहिँ बढेको हामीले महसुस गरेका छौँ त्यसले गर्दा सडकमा केही सहजता चाहिँ देखिन्छ
1: हजुर अहिले तपाईँले देख्दाखेरि चाहिँ सुधार गर्नुपर्ने कुनै क्षेत्रहरू छ अहिले पनि
0: अब हामीले यहाँ अब ट्राफिक व्यवस्थापनको लागि सुधार्नु पक्ष भनेको चाहिँ अब सबैभन्दा अब हामीले चाहिँ प्रविधि मैत्री ट्राफिक व्यवस्थापनमा जोड दिनुपर्छ त्यसको मोनिटर गर्ने चाहिँ अब सबै ट्राफिक म्यानुअल्ली भन्दा पनि प्रविधिले चाहिँ मोनिटर गर्नुपर्ने अवस्था एउटा छ भने हाम्रा चाहिँ पूर्वाधारहरू विशेष गरी अब चोक जङ्सनहरूलाई चाहिँ अलिकति सुदृढीकरण गर्नुपर्छ सुधार्नुपर्छ र कति ठाउँमा चाहिँ अब सडक चिन्हहरू मेटिएका छन् ती सडक चिन्हलाई पनि हामीले चाहिँ दुरुस्त बनाउनुपर्छ सडक चिन्हहरू ट्राफिक साइनहरू सङ्केतहरूलाई चाहिँ व्यवस्थित गर्दै जानुपर्छ र नागरिकहरूमा पनि ट्राफिक नियम पालना गर्ने चाहिँ सचेतना बढाउँदै ट्राफिक नियम चाहिँ हरेक सडक प्रयोगकर्ताको सुरक्षाको लागि हो भन्ने चाहिँ एउटा भावनाको विकास पनि हामीले गराउनु पर्ने स्थिति चाहिँ छ
1: अब यो जस्तो तपाईँ फिल्डमै काम गर्ने भएको हिसाबले यात्रा गर्ने यात्रुसँग प्रत्यक्ष रूपमा प्रत्येक दिन जोडिनुहुन्छ होइन नागरिकबाट आएको प्रतिक्रिया पनि केही सुन्नु भएको छ
0: अब हामीहरूले पनि अब नागरिकहरूको प्रतिक्रिया हामीले लिन्छौँ र विशेष गरी अहिले पछिल्लो समय यो भाडाका कुराहरूमा पनि नागरिकले हामीलाई चाहिँ अलिकति गुनासो पनि गर्नुभएको छ ती गुनासोलाई चाहिँ हामीले चाहिँ अब चाँडोभन्दा चाँडो सम्बोधन पनि गर्ने गरेका छौँ र नागरिकहरूको आम नागरिकहरूको हामीलाई सुझाव पनि अलिकति प्रविधि मैत्री ट्राफिक व्यवस्थापन होस् ट्राफिक डिप्लोयमेन्ट राम्रो भएर अलिकति सहज तरिकाले चाहिँ हामी आवागमन गर्न पाऊँ दुर्घटनामा पर्नु नपरोस् एउटा कसैको कमजोरीले गर्दा अर्को निर्दोष मान्छे चाहिँ दुर्घटनामा नपरोस् भन्ने चाहिँ उहाँहरूको सुझाव छ त्यसैलाई नै हामीले चाहिँ मध्यनजर गरेर यस्ता किसिमका अप्रिय घटनाहरू कसैले सुन्नु नपरोस् यो अप्रिय घटनाको कारणले गर्दा कोही नागरिक पीडित हुनु नपरोस् कोही दुखी हुनु नपरोस् भनेर नै हामीले काम गरिराखेका छौँ
1: यो चाहिँ उपयुक्तै पाउनु भएको छ तपाईँहरूले
0: हजुर अब ट्राफिक व्यवस्थापनको हिसाबले हेर्दाखेरि यो अत्यन्त उपयोगी नै हामीले महसुस गरेका छौँ
1: वहाँ हुनुहुन्थ्यो उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदी सरकारले गरेको यो निर्णयले चाहिँ ट्राफिक जाममा चाहिँ धेरै सहज भएको र दुर्घटना समेत कम भएको कुरा उहाँले राखिसक्नु भएको छ अझ यसलाई कार्यालय समयसँगै अबका निजी सवारी साधन र सार्वजनिक सवारी साधनहरूलाई अझ अलिकति व्यवस्थापन गर्न सकियो भने चाहिँ पक्कै पनि जाम कम हुने र काठमाडौँ उपत्यकाको अवस्थामा पनि यात्रा गर्न सहज हुने कुरा चाहिँ उहाँले बताउनु भएको छ पहिलाको तुलनामा यात्रुहरू अहिले समयमै गन्तव्यमा पुग्न सकेको समेत उहाँको अनुभव छ र यात्रुहरू पनि योबाट सन्तुष्टि भएको कुरा उहाँले अहिले भर्खरै पनि उहाँ फिल्डमै हुनुहुन्छ सोही कुरा बताउनु भएको छ अब भने हामी यातायात क्षेत्रका व्यक्तिसँग कुराकानी गर्नेछौँ यातायात क्षेत्रले पनि यो निर्णयलाई कसरी कार्यान्वयन गरिरहेको छ अथवा क्रमशः यो निर्णयलाई चाहिँ कसरी आत्मसात गर्दै आइरहेको छ भन्ने विषयमा आज हामीले यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वरसँग गरेको कुराकानी कार्यक्रममा अब प्रस्तुत गर्नेछौँ उहाँसँग गरेको कुराकानी सुनौ है त
2: नमस्कार, म विजय बहादुर सर।
1: हजुर, यो नयाँ कार्यालय समयले चाहिँ यात्रु संख्या र यो भिडमा चाहिँ कस्तो परिवर्तन आएको पाउनु भएको छ?
2: यो सहरी यातायातमा जस्तो छुट्टीको दिनमा छुट्टी भइसकेपछि अब

0: अफिस स्कुल सबै बिदा भएपछि प्यासेन्जरको भोल्युम कम हुने स्वाभाविक हो. पहिला शनिबार मात्र हुँदाखेरिको समयमा अलिक कम हुन्थ्यो भने अहिले दुई दिनै चाहिँ मान्छेको चाहिँ यो अब अफिस जाने स्कुल जाने यो सबै चाहिँ कमी हुने हुनाले सहरी यातायातमा यसको असर परेको चाहिँ देखिन्छ. तर देखिन्छ त्यो हुनाले अब हुन त अब केही मात्रामा दुई दिन छुट्टी भएपछि बाहिर अब घुम्न जाने यताउति गर्ने कुरामा चाहिँ अलिकति वृद्धि भएको देखिन्छ.
1: त्यो बेला चाहिँ यात्रुहरू संख्या बढेको चाहिँ अनुभव
0: हो होइन? होइन, सहरी यात्रामा चाहिँ अलिक कम नै हुने नै भयो. किन भन्दाखेरि अफिसहरू सबै क्लोज भइसकेपछि सार्वजनिक यातायात चल्ने मान्छे त चढ्दैनन् नि त, होइन? त्यो कमी आउनु, जस्तो शनिबारको दिन भिडभाड गाडीमा हुँदैन नि, त्यस्तै अहिले आइतबार पनि त्यो भिडभाड कम हुने अवस्था देखिया. र अर्को कुरा चाहिँ लामो दूरी, अब बिदा ती मनाउनु जाँदाखेरि बिदा जाने लामो दूरीमा जाँदा मध्यम दूरीमा जाने मान्छेको चाहिँ अलिकति भोल्युम चाहिँ बढेको देखिन्छ.
1: चालकहरूलाई तपाईँहरूले एउटा तालिका अथवा एउटा समय अनुसार चाहिँ चलाइरहनु भएको हुन्छ, उहाँहरूले आफ्नो काम गरिरहनु भएको हुन्छ, होइन? यो समय परिवर्तन भइसके पछाडि चाहिँ उहाँहरूको काम गर्ने समयमा चाहिँ केही परिवर्तन भएको छ कि छैन?
0: होइन, त्यो अब छुट्टी भएपछि त्यो तालिका अलिकति फरक परिहाल्छ. किन भन्दाखेरि बिहानको समयमा जुन रस हुने आवर छ त्यो रस आवर त हुँदैन. त्यो हुनाले गाडीको संख्या कम हुने र क्यू संख्या पनि कम हुने त त्यसलाई असर नपर्नु त परि नै हाल्छ. तर अरू समग्रमा अब सेक्टर भन्दा पनि यातायातमा सार्वजनिक छुट्टी भएको दिन सार्वजनिक यातायात सहरी यातायातमा चाहिँ कमै हुन्छ.
1: अब यसमा चाहिँ यो इन्धन खर्च अनि सञ्चालन यो लागतमा चाहिँ कुनै फरक अथवा परिवर्तन भएको छ तपाईँहरूमा?
0: अब इन्धन त यस्तो हो, अब एउटा प्यासेन्जर बस्यो भने पनि इन्धन त्यति नै लाग्ने हो गाडीको, होइन? अघि गाडी नै थन्काउनु पर्यो इन्धन कम लाग्नको लागि, होइन? नभए त हाम्रो सार्वजनिक यातायातमा चाहिँ यसले चाहिँ कम गर्ने कुरो भएन. निजी सवारी साधनहरू कम चलेमा चाहिँ त्यसको एउटा पाटो भयो. सार्वजनिक यातायातमा चाहिँ केही कमी चाहिँ किन आउँछ आउन चाहिँ, जस्तो अब चार ट्रिप हुन्थ्यो भने त्यो तिन ट्रिप हुने बित्तिकै एक ट्रिपको फ्युल त कम हुने नै भयो, तर त्यसले आमदानीमा पनि असर चाहिँ गर्छ. यतापट्टि फ्युल कम भए पनि यसले चाहिँ हाम्रो दैनिक आमदानीमा त्यसले कमी त ल्याउने नै भयो नि.
1: यो सरकारले यो निर्णय परिवर्तन गर्दै गर्दाखेरि चाहिँ निर्णय लिनुभन्दा अघि भनौँ न, यो व्यवसायीहरू तपाईँहरू जस्तो यातायात व्यवसायीहरूसँग चाहिँ कतिको परामर्श भएको थियो?
0: होइन, हामीसँग चाहिँ यो विषयमा यातायात भौतिक पूर्वाधार यातायात मन्त्रालयमा पनि कुरा भएको थियो र प्रधानमन्त्री कार्यालयमा पनि विज्ञ टोलीसँग हाम्रो छलफल भएको थियो. अब यो अहिलेको अवस्था भनेको जुन चाहिँ यो फ्युलको यो द्वन्द यो चाहिँ युद्ध पछिको चाहिँ जुन क्राइसिस हो त्यो आधारमा फ्युलको जुन चाहिँ माग डिमान्डलाई कम गर्नको लागि के गर्न सकिन्छ भने उपायको रूपमा चाहिँ दुई दिन छुट्टी पहिलो आएको, होइन? अब यो युद्ध बढ्दै गएमा जोर बिजोर पनि लगाएर चाहिँ कम गर्ने भन्ने कुराहरू आएकै थिए. त्यो कुरामा हामीसँग छलफल भएको हो.
1: हजुर, अहिले अब लागू पनि भइसक्यो. व्यवसाय सङ्घदेखि लिएर कर्मचारीदेखि लिएर सम्पूर्ण क्षेत्रले चाहिँ सरकारले गरेको निर्णयलाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अगाडि बढ्दै गर्दा अब नयाँ समयसँग मिलाउन चाहिँ यो सबैभन्दा ठुलो चुनौती चाहिँ तपाईँले के देख्नुभयो आफ्नो क्षेत्रमा?
0: होइन, यो समय मिलाउने भने मैले अघि नै तपाईँलाई अनुरोध गरेँ. जस्तो शनिबारको दिनको जुन चाहिँ आमदानी थियो जसरी कम हुन्छ त्यसरी अब दुई दिन चाहिँ कम हुने भयो कि. त्यो हुनाले चाहिँ यसको फ्लोलाई चाहिँ कन्ट्रोल गर्नको लागि जस्तो 9 बजेबाट चाहिँ कार्यालय सञ्चालन भएको हुनाले त्यसको चाप चाहिँ 9 बजेतिरको चाप एउटा हुने भयो. मुभमेन्ट चाहिँ अरू दिनमा बढी हुने भयो र चाहिँ आइतबारको दिनको छुट्टीले गर्दाखेरि त्यसले हाम्रो व्यावसायिक रूपमा हुने आमदानीलाई चाहिँ असर गर्नु स्वाभाविक नै हो. ट्रिप कम हुनेपछि कि प्यासेन्जर कम हुनेपछि त्यसले असर गरेको छ. तर अब हामीले यसलाई चाहिँ कुन रूपमा लिएका छौँ भन्दाखेरि अहिले जुन चाहिँ यो फ्युलको क्राइसिसको लागि लिएको सरकारले गरेको निर्णयलाई नै आधार मानेर अहिले यो चाहिँ सङ्कटको बेलामा चाहिँ हामीले गर्नुपर्ने सहयोगको रूपमा यसलाई त्यसरी लिएका छौँ हामीले.
1: यो फेरि पुनः समय कुनै परिवर्तन गर्नुपर्ने, जस्तो हिजोकै दिनमा जसरी सञ्चालन भइरहेको थियो त्यही अनुसार लागू गर्नुपर्ने, अथवा यो समयलाई पनि फेरि कुनै फेरबदल गर्नुपर्ने अवस्था त्यस्तो आयो र गरियो भने चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
0: अहिले तपाईँले बडा राम्रो प्रश्न गर्नुभयो. यसले जस्तो सार्वजनिक यातायातमा एउटा पाटो भयो होइन, र अर्को भनेको चाहिँ के भन्दाखेरि यसले समग्रमा कति असर गरेको छ सरकारले चाहिँ एनालाइज गरे होला. यसले बजारमा कति असर पारेको छ, यसले अरू चिजमा कसरी असर पारेको छ, यो कुराहरूमा चाहिँ खपतको हिसाबमा पनि जस्तो आदिगमको बिक्रीमा यसले कति असर पारेको छ भने मतलब यसले कति कमी लिएर आएको छ त्यो आधारमा हो. अब बिस्तारै अब यो चाहिँ डिजेल चाहिँ पेट्रोलियम पदार्थ भन्दा पनि हामीसँग भएको ऊर्जालाई नै खपत हुने गरेर नीति अगाडि बढाउनु पर्छ भनेर हामी यातायात मन्त्रालयमा मन्त्रीज्यूकै कार्यकर्ता बसेर छलफल गरे पनि गरे. गरेका थियौँ। लङ टर्ममा जाने बेलामा यसको दीर्घकालीन असर भन्दा पनि यो चाहिँ यसलाई चाहिँ हाम्रा सवारी साधनलाई अब चाहिँ प्रदूषण मुक्त बनाएर यसलाई चाहिँ विद्युतीय सवारी साधनलाई चाहिँ अलिकता सार्वजनिक यातायातलाई के सहुलियत दिएर चाहिँ अझै पनि यसलाई चाहिँ हामीले यसको लागि प्रमोट गर्नुपर्छ भन्ने कुरा नै हो। त्यसमा सरकारको पनि त्यही किसिमको इच्छा हामीले पाएका छौँ, उद्देश्य पाएका छौँ र यसमा सबैभन्दा चाहिँ यो आयात गर्दाखेरिको यसको सरकारले नयाँ नीति ल्याए एमआरपीलाई कुरा गरेका छ। हामीले पनि भने वास्तविक मूल्य कति हो त्यो त खुल्नु पर्यो नि भनेर त्यो सरकारले त्यो अहिले निर्णय आएको छ र त्यसमाथि पनि सार्वजनिक यातायातमा लाग्ने यी पार्टहरू चाहिँ ब्याट्रीको कुराहरू यी रिप्लेसका कुराहरूलाई पनि सहुलियत दिनुपर्छ। यसले गर्दाखेरि चाहिँ अझै उत्साह रहन्छ र चाहिँ सबै मान्छे चाहिँ इभीतिर चाहिँ विद्युतीय सवारी साधनतिर आकर्षण बढ्छ भन्ने लागेको छ। त्यो भएपछि यो त अब जोर गर्नुपर्ने अथवा त्यस्तो अवस्था चाहिँ हामी देख्दैनौँ। अब यसलाई चाहिँ कार्यक्षमताको आधारमा चाहिँ अगाडि बढाउने कुरामा चाहिँ यो एनालाइज हुँदैछ। यसले असर पार्ने कुराहरू कहाँ कहाँ भइरहेछ, सरकारीबाट पाउने सेवामा असर परेको छ कि नागरिकलाई, जस्तो स्वास्थ्य सेवामा आइरहेछ होइन, ओपिडीहरू बन्द हुँदाखेरि अब दुई दिन चाहिँ सेवा नपाउने यस्ता कुराहरू आइरहेछन्। यसका कतिपय कुराहरू राम्रा पनि छन्, कतिपय कुराहरू यसले सामाजिक रूपमा असर पनि परेको छ। यसको मूल्याङ्कन गरेर सरकारले चाहिँ निर्णय गर्ला।
1: उहाँ हुनुहुन्थ्यो यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वर। यातायात क्षेत्रले पनि यो निर्णयलाई क्रमशः आत्मसात गर्दै आएको जनाएको छ। उहाँका अनुसार सरकारले निजी क्षेत्र जस्तै यातायात व्यवसायी सङ्घ लगायत अन्य क्षेत्रहरूसँग पनि निर्णय परिवर्तन गर्ने कुरामा चाहिँ पहिल्यै छलफल भएको र उहाँहरूकै सहमतिमा निर्णय परिवर्तन भएको समेत उहाँले जानकारी गराइसक्नु भएको छ। त्यसै गरी अब सरकारले गरेको निर्णयमा सबै क्षेत्रहरूले चाहिँ आत्मसात गरेर सहयोग गर्ने हो भने पक्कै पनि सहज बन्दै जान्छ भन्ने कुरा चाहिँ उहाँको छ। यसरी हेर्दा कार्यालय समय परिवर्तनले सेवा प्रवाह, ट्राफिक व्यवस्थापन र यातायातका क्षेत्रमा सकारात्मक संकेत देखिन थालेका छन्। यद्यपि दीर्घकालीन प्रभावका लागि भने अझै केही समय पर्खिनु पर्ने अवस्था चाहिँ छ। तपाईँ हामी सबैजनाले यो निर्णयलाई अथवा सरकारले गरेको निर्णयलाई सहयोग गर्नु चाहिँ तपाईँ हाम्रो पनि दायित्व हो। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नु होला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट विदा माग्छु। अर्को साता मंगलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि विदा दिनुहोस्। हवस् त, नमस्कार।
2: सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
3: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
2: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
2: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौँदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो भन्ने बताउनुभयो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाईँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नुभयो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्थापन लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धकको वस्तुपरक विवरण पनि माग गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने, सवारी चालक एवं सवारी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार र भ्याकेसन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको आक्रमणमा 5 जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले जनाएको छ। अमेरिकी सेनाले 6 वटा इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ भने इरानको कुनै पनि लडाकु जहाजहरू आक्रमणबाट प्रभावित नभएको बताइएको छ। ओमानको तटमा खसाबाट इरानतर्फ जाँदै गरेको 2 वटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार 5 जना साधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्ग्युर सेलोनाङ सिलोन बालेन्द्र साकी लोपटुकताङ ल्याचतपतिवाला सबसितला सक्सुक कितुप मेङ्यौ सिचु खुर्नेङुप सुङ्वाय सामाजिक सञ्जाल फेसबुक तेमा तुसोरिङ बुने जुन लोपटुकताङ ल्याचतपतु सबसित सोखातुई छोक्ला लाका किउ तङ लोपजुङताङ योन्देनकी शिला मिदा ग्याने सबसित शुक्ला खाक्सनपो सिसीमा मिमाङतुई इछेङ्युङ मगलुप सुङसुङ सिलोन साहाकी लोपटुकताङ ल्याचतपतिवाला सबसितला सक्सुक किमिज्यू सिसु ग्याल्खा बेर्ग्या जब्ला खुर्नेवाउ सलुजो नाङसुङ ल्याचतपतिवा कसे कितुपर्ला योन्देन लोपजुङकी शिलाकी गोसाङ सिलोन साहाकी सुङसुङ सिलोन साहाकी तन्दा सुङकी किं ओतुब्लाका थियो सबसित सोखी खप्तेला मिन्दा क्याने जुक्थम्बी तन्दोक्ला हुर्थक हिन्दुप्ताङ सुङकी अध्यादेश तेमासाङ गेलखप गिरो तोङ्गुप टडी किं ओतुप खेन्तोक नाङसुङ सिङजिन रामचन्द्र पौडेलकी संवैधानिक परिषद कोरकी अध्यादेश खेपेल क्या नङवाए एमी सुङकी लोनसकी सक्दुकी दाङ थेङीला सिफारिस क्याउ अध्यादेश सिङजिनकी दाङ खेपेल क्या नगुबिन दुनठक्चिक गमाला लोनसकी सिफारिस क्याउ दि अध्यादेश सिङजिनकी याङलुङ नासम तोङ्गौला लोनसकला लक्ष्मीमा सुङकी सर्क्याक दाङ सिङजिनला पेस क्याउन् सिङजिन पौडेलकी ती अध्यादेश दाङ खेपेल क्या नगुब सिङजिन ल्याकुङकी विज्ञप्ति तेमा सेन वाए ठिमखाङ छेन्पोकी सुकुम्बासी देउ दासा थियो तङबा जप्ला जो सिचु ताङ थाक्चोत कोर्की इगी चिगे गोला सुङला आदेश बिनवाए ठिम्पोन सुनिल कुमार पोखरेलकी एकल इजलासकी दाङ बुदाङला सुकुम्बासी बस्ती तङबा जप तन्दोकलाई क्याउ थाक्चोत चिगेकोला आदेश बिन्दुबिन एमबी सुङकी लन्सोक्ने थाक्चोत चुङ्ने लक्लेन क्याउ शासकीय सुधार कोर्की बुदा सही चिके नाङला बुदा चुरगुला टडिक ओतुप टडिक लगलेन कितुप्रिमाला सुकुम्बासी तुई खाङबा चिल्ला रम्बु हिन्ताङ दि कोर्ला काङकाङ सिचुतियो खुर्ने वाउ वान वाय सिरुप कोर्ला इगितियो सिग्यो गौला ठिमखाङ छेन्बोकी आदेश मिदुबिन दुग्राङ क्याने ठिमखाङकी तन्दा खाङबा रम्सीमा सुकुम्बासी तियोला खाङबा लोपजुङ ताङ मेन्जुकी तन्दोक्ला सुङकी काङकाङ लाका तियो कि वाय सिरुप कोर्लासाङ टिवा जाङ वाय सुकुम्बासी तुई तन्दोक्ला तन्दी तन्द अस्थायी शिला भक्तपुरकी खरिपाटीला ओतुप नेपाल विद्युत प्राधिकरणकी जङदर केन्द्रला ठोतेन मेन्जु ताङ लोपजुङ तेरुप्लाका गोजुन वाय दाङने जुन भक्तपुर म्यानखाङकी म्यानपा नर्स लक्सेपी सोक्पा ताङ तिलगङ्गा मिक म्यानखाङकी म्यानपा तुई सोक्पी शिविर जिङक्योङ क्याने मेन्जु क्यान तेरुप्लाका ताङ म्यान गोन तेरुप्लाका गोजु मिमाङ ठोतेन अधिकृत तेजिन ल्याखुङकी सो अन्जना खड्काकी खेन्तोक नाङसुङ बागमती प्रदेश सुङकी ठोतेन लोनपो किरण थापा मगरकी सङ्घीय ठोतेन लोनखाङ ताङ क्यान दि कोर्ला टोङ्गु कि ओतुप खेन्तोक नगिन प्रदेश सुङकी शिविरला ओतुप निरपुतुई मेन्जुकी ल्यागेन बागमती ठोतेन लोनखाङकी लङ्गु खेन्तोक नाङसुङ छरवाकी जोसालेन्सी टोक्पा गेम्ने गेलखपकी दासा नासोक्ला गेलाम सो त्यो जिन्कङकी माथोपु सेनुवाए दाङ गमु इलामकी रोङ युलसोक्पी ओडा आङ टुक सलकपुरला ओतुब्लाम काभ्रे नमबुद्ध टङ्केर ओडा आङ टुक चौकी डाँडा रोसी युलसोक्पा ओडा आङ दिन गुमाउने ताङ चार सय बेसीला ओतुप बिपी गेलाम लाम जिन्कङकी माथोपु केन्द्रीय कोर्सुङमकपी सुङसेपा तेजिन डिआइजी अभिनारायण काफ्लेकी खेन्तोक नाङसुङ एर्बी तुसोला स्योतोक ताङ टुक्पी कले बङ्गी उङ्गुप्तपकी फारसुर फेउपल्ला च्याकपुकी गोलासङ कोर्सुङ मगमेकी मिमाङ तिवला सिउए दिपारलाङ ग्याल्योङ रङजुङ कले न्युङ्गो जोप तेजिन टडिक सोक्पी कले ओतुप लाम्ला गाडी त्यो तोङ्गु म्याङ्गु लाम्ला युकुमी त्यो ताङ डिमजुल गाडी तुई सुङकेपकी गोला जोङखा तेरिकी प्रशासन ल्याकुङ तिवला निर्देशन बिनुवाए सोक्पी कले ओतुप दासाला गाडी त्यो तोङ्गुप तिवला ठिम तोङ्गोलासङ निर्देशन बिनुवाए दाङगोमु काभ्रे जोङखाला ओतुप रोसी चाङबुला छु ग्यासीमा कलेला स्वरूप गाडी ङला सुङकेप क्याउ सेनुवाए सोक्पी जल तेजिन मौसम विज्ञान विभागकी मौसम पूर्वानुमान महाशाखा कि खेपेल क्याउ लेन्त्यो गेन गोलासङ मिमाङतिवाला सुङवाए सुङकी सहकारीला ठगिला खेलुप मितुई ट्याङ्गा लोकुलाका जेठ लाखी दुन्ठक ताङबोने जुन गोजुतुप सेनुवाए वैशाख लाखी गते गुने जुन लाका गोजु सहकारी टडिक सोक्पी सहकारीला ट्याङ्गा जेकु मितुई थो दुने ट्याङ्गा लोकु टडिक क्याउ सेनुवाए सोक्पी क्याउ लोपजुङ नङसिन सहकारीला कालेला स्वरूप तोङ दिन्छु थोन टुक मितुई ट्याङ्गा अरब सिप्चु स्या टुक लोकुला लुन ओतुप सेनुवाए ससिङ टडिक सहकारी तेजिन गरिबी निवारण लोनपु प्रतिभा रावलकी सहकारीला ट्याङ्गा सुरु मितुई ट्याङ्गा लोकु तन्दोक्ला लाका बङ्गी गोजुन सिन्धुप ताङ त ट्याङ्गा लोकु लाका गोजुतुप खेन्तोक नाङसुङ स्मार्ट टेलिकम प्रालीकी सर्वेश जोशी ठगी ताङ ठिम्की खप्तेला लाका क्याउ
क्योनला जिमवाय एमबी कोर्सुङ मकमिकी केन्द्रीय अनुसन्धान ब्युरो कि जोसिकी ठिमकी खप्तेला गल्ने एमबी सुङकी ओङसाला क्योन फोकु मिकिलजाङ ने लाका क्याउ क्योनला जिम्बु सेनवाय तान्द जोसिकी कोर्ला काठमाडौँ जोङकी ठिमखाङकी न्यामसिपकी ओदु ब्युरो कि सेनवाय स्मार्ट टेलिकम प्राली कि नेपाल दूरसञ्चार प्राली ने विक्रम ढोङितोङ दिन्छु बैशाख लाकी गते निकी छेर्मु दूरसञ्चार सेवा जिन्क्योङ कितुब्ला आधारभूत टेलिफोन सेवा कि अनुमति पत्र लाउ सेनवाय बैतडीकी सिगा सिल्सोकमा वडा आङचिक बसकोटला कृषक पाठशाला गोजुनवाए ससिङ लाका कितुप्तेला सिङ्खलारङ टिन गल्ने कृषि प्रणालीकी कोरला लोबजोङ तेरुब्लाका गोजुतुप परियोजना कि सो भूपाल बोहराकी ख्यातोक नगुबिन परियोजना कि सो बोहराकी ससिङ लाका कितुप्तेला लतोक कोरला टोङ्गु तेरुप थाङ लतोकला गेकु भूमेता जब सिजु कोरलासँग लोबजोङ तेरुब्लाका कितुप सुङसुङ सुदूरपश्चिम प्रदेशकी लोन्छन कमलबहादुर शाहकी त बजेट त जब बजेटला बुम निसुङ सिनाङ युङ डोसुङ होतुप छर्सितीय मजोकु सुङकी सिचु होतुप सुङवाए लोन्छन तेजिन लोन्सोकी हारिङ दनगढीला कोडिक्याउ प्रदेश सभा छोकमिती अताङक्यान सिचु तेजिन बजेट टडिक ताङ लक्लेनकोर्की ल्यारिमला सुङलप नगिन लोन्छन शाहकी त खुर्नेङ्गु बजेटला बुम निसुङ सिनाङ युङ डोसुङकी छर्सितीय मजोकु ताङ ती नाङसिन बजेट दोगोला ड्यालो होतुप सकपातीवाला निर्देशन नाङसुङ लोन्छन शाहकी प्रदेशकी यर्गेकी तन्दोक समानुपातिक शिला बजेट टडिकी तुप्ताङ सुङकी सिचु ल्यारिम ताङ बजेटला फेन्चेन पोजोप्ला रोक्रा मुङ्गुप क्याने सोखातीय तेरिला टोङ्गु पेसकी तुप्ला प्रदेश सभा छोकमितीवाला सु नाङसुङ ल्यारिमला प्रदेश सभा छोकमिती प्रदेशकी यर्गेला खक्सेन पोचिने जुक्थम्बी तन्दोकला सिचु ल्यारिम ताङ बजेट जोगौला सुगेप नाङसुङ ग्यालखापकी मन्सार ल्याखुङ सो वीरगन्ज मन्सार ल्याखुङ दुन्ठक चिग्ने जुन फेन्छेन बोक्याने जिन्कोङ कि माथोपु सेनवाए मन्सारला एमआरपी लकलेन कितुप क्याने हुर्थक क्यासीमा दुन्ठक चिग्ने जुन पेट्रोलियम पदार्थ जुकटुन लगौ कच्चा पदार्थ थियो तरकारी तङ फलफुल थियो तङ याम्बा चालक थियो जाँसपास कि माथोपु सेनवाए गलुप भैँसाक लाकी गते च्याङी छेर्मुने जुन ग्याकर्की रक्सौल छोकला चालक खुर्ने डब गाडी थियो मन्सार लारङ लुन होतुप सेनवाए वीरगन्ज जुकटुन छङमेन पिचिख्याप हरिप्रसाद गौतमकी दिकल्या तुसोरिङ भुस्याक देसिङ ग्यालखाप्ताङ छङमेन निकर्ला खेपसाङ म्याङ्गुतपकी सिग्डिल क्याने कलेमेता जोगौला सुहजाङ वाए सुङकी जपेम्बा तङ जङ्गिमी छेर्मु दुन्ठाकला निमाङी कुङसाङ तेरुप लाका गोसुसीमा टसम सकुल पोखरालाई फेन्चेन पोचुङ्गुप सेनवाए दुन्ठाकला निमाङी कुङसाङ बिन्सीमा पोखराकी सखाङतीवाला गमला सिनाङ ग्यासा चितम्बा मितियो फरूप होटेल एसोसिएसन पोखराकी चिखाप लक्ष्मण सुवेदीकी खेन्तोक नाङसुङ पोखराला ग्यालखाप नङ्गी मितियो बङ्गी जिकोरला वासीमा पोखराकी टसम सङमेन्तीवाला रोक्रम चुङ्गुपसाङ चिखेप सुवेदीकी सुङसुङ जल तेजिन मौसम विज्ञान विभागकी मौसम पूर्वानुमान महाशाखाकी सेतुप नङसिन आरिङ कोशी ताङ गण्डकी प्रदेशकी दासा लालाला ताङ याम्बा प्रदेशकी दासा तेवला थोक ताङ डुगेको ताङ छरो ताङ खागेको सेनवाए तुक्राङ क्याने आरिङ गोमु कोशी मधेस बागमती ताङ गण्डकी प्रदेशला मुक्पा सुपु ताङ कोशी मधेस ताङ बागमती प्रदेशकी दासा लालाला थोक ताङ डुगेको ताङ याम्बा प्रदेशकी दासा चिक्सोङिसोला थोक ताङ डुगेको ताङ खा ताङ छरो गेक्थोपु महाशाखाकी सेनवाए रेडियो नेपालले आरिङ किशोरी साङ्गिर डुप्सुङ तुजिछे।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न वज्राचार्य, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गको भकुण्डे बेसी खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रबिन ढकालले जानकारी दिनुभयो। प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने 3 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 9 बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका 1 घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका 1 घर भएकी 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। सरकारले वैशाख 28 गते सङ्घीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख 28 गते दिउँसो 2 बजे सङ्घीय संसदको दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसअघि सरकारले वैशाख 17 गतेका लागि आह्वान गरेको अधिवेशन स्थगित गरिएको थियो। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा 2,293 सवारी चालकलाई कारवाही गरेको छ। आज बिहानसम्म मादक पदार्थ सेवन मापासे गरी सवारी साधन चलाउने 113, राइड सेयरिङमा 184, रातोबत्तीमा 157, तीव्र गतिमा 124, लेन क्रसमा 219, सडक फुटपाथमा 123, हरण निषेधमा 73, एकतर्फीमा 105, अन्यमा 1,195 गरी कुल 2,293 जना चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उक्त कारवाहीबाट जम्मा रकम 24,26,001 राजस्व दाखिला भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आज रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेपास्त्र तथा ड्रोन आक्रमणलाई पुनः सङ्कीपनको संज्ञा दिनुभएको छ। उहाँले मस्कोले आगामी मे 9 आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु नै विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो। मस्को र कियेभले यस हप्ता अलग अलग मितिमा अस्थायी युद्धविरामको घोषणा गरे पनि यसबीच नै आक्रमण र प्रतिआक्रमण जारी रहँदा दुवैतर्फ मानवीय क्षति भएको छ। मस्कोले मे 9 दोस्रो विश्वयुद्ध विजय दिवसका अवसरमा युद्धविराम लागू गर्ने घोषणा गरेको छ भने युक्रेनले मे 6 गोलीबारी रोक्ने बताएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 1 रहेको मेघ बिजुली विवाह कविता अन्तर्गत रहेर शब्दकोशको प्रयोग, त्यसै गरी नाम, सर्वनाम र विशेषण शब्दको पहिचान र प्रयोग सम्बन्धी क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्कार सर।
4: नमस्कार। आज तपाईँहरू यता आउनुभएछ त?
3: अँ, आज सरसँग कुरा गरौँ भनेर आएका।
4: आज शुक्रबार, तपाईँहरू अतिरिक्त क्रियाकलापमा सहभागी हुनुभएन?
5: आज फुटबल र भलिबलको प्रशिक्षण कार्यक्रम छ, कोही उतातिर गए, हामी चाहिँ यतातिर आएका।
4: म पनि आज यसो फुर्सद भएकाले पुस्तकालयमा पत्रिका पढौँ भनेर। अँ, तपाईँहरू किन आउनुभयो त?
6: अस्ति हामी तिनैजना वक्तृत्व कला कार्यक्रममा गएका थियौँ, त्यस दिन छुटेको पाठको कुरा गरौँ कि भनेर सर।
4: ल, बधाई पनि छ है तपाईँहरूलाई। तपाईँहरू वक्तृत्व कला प्रतियोगितामा प्रथम हुनुभएछ।
6: साँच्चै भन्ने हो भने त्यो बधाईको असली हकदार त सर नै हुनुहुन्छ। सरले निर्देशन नदिनु भएको भए कसरी जितिन्थ्यो र?
3: हामीले सर जस्तो शिक्षक पाएका छौँ र पो विद्यालयको इज्जत बढेको छ त।
4: मान्छेलाई फुर्क्याउन त तपाईँहरू सिपालु हुनुहुँदो रहेछ।
5: शब्दकोश प्रयोगको तरिकाका सम्बन्धमा छलफल गरौँ कि?
4: हुन्छ, किन नहुनु। ऊ त्यहाँ नेपाली शब्दकोशको किताब छ, झिक्नुहोस् त।
6: शब्दकोशमा शब्दको रखाइक्रम नेपाली वर्णको वर्णानुक्रम अनुसार राखिएको हुन्छ, होइन र?
4: हो, त्यही क्रममा राखिएको हुन्छ। शब्दकोश पल्टाएर हेर्नुहोस् त।
3: शब्दकोशमा त अबाट सुरु भएका शब्द पो छन् त सर। यी यहाँ त अकाई अङ्गार जस्ता शब्द पो सुरुमा राखिएका छन्।
5: यो नेपाली वर्णमालाको क्रम अनुसार त मिलेन त सर।
4: लौ, नेपाली वर्णमालाको क्रममा स्वर वर्णको क्रम भन्नुहोस् त।
3: स्वर वर्णको क्रम अ आ इ ई उ ऊ रि ए ऐ ओ औ अम अ त हो नि।
4: नेपाली शब्दकोशको क्रम यस्तो छ, अ अम अ आ ई ई ऊ ऊ रि ए ऐ ओ औ।
6: व्यञ्जन वर्णको क्रम चाहिँ कस्तो हुन्छ त सर?
4: स्वर वर्णको जस्तै त हो नि, तर व्यञ्जन वर्णको मात्राको क्रम अनुसार राख्नुपर्छ।
3: कुरो अलि बुझिएन सर।
4: व्यञ्जन वर्णको क्रम चाहिँ यसरी रहेको हुन्छ भनेको, जस्तै क कम क का कि कि कु कु क्रि के कै को कौ क्य क्र क्ल क्व क्ष
6: कृपा कृष्ण जस्ता शब्द चाहिँ कु पछि खोज्नु पर्ने भयो होइन त
5: हो रहेछ शब्दकोशमा कुल शब्दपछि कृत कृतकार्य जस्ता शब्द दिइएको रहेछ
3: क्य क्र क्ल क्व क्षबाट बनेका शब्द कौ पछिको क्रममा खोज्नुपर्ने भयो होइन त
4: हो ठिक भन्नुभयो
6: क पछिका अरू वर्णको क्रम पनि यही हो
4: हो ख ग घ ङ च आदि वर्णको क्रम पनि यही हो तर ज्ञबाट बनेका शब्द ज वर्णको क्रममा जौ पछि र त्रबाट बनेका शब्दको त वर्णको क्रममा त्य पछि राखिएका हुन्छन्
5: मैले त छ त्र ज्ञको क्रम त ह पछि आउँछ पो भन्ठानेकी थिएँ अहिले त प्रष्ट भयो
4: क र कम्स काम कृषि क्यारे क्षय शब्दलाई शब्दकोशको क्रम अनुसार भन्नुहोस् त
6: म भन्छु है कम्स क र काम कृषि क्यारे क्षय हुन्छ होइन त
4: लौ त्यसो भए अब शब्दको अर्थ खोज्नलाई अल्मलिनु पर्दैन होइन त
5: यो त प्रष्ट भयो अब भाषिक संरचना र वर्ण विन्यासका बारेमा छलफल गर्न पाए हुन्थ्यो नि सर
3: नाम सर्वनाम विशेषण कसरी चिन्ने म त यसमा अल्मली रहन्छु
4: हुन्छ सबैभन्दा पहिले नाम शब्दका सम्बन्धमा छलफल गरौँ न त त्यसका लागि म एउटा अनुच्छेद प्रस्तुत गर्छु तपाईँहरू त्यसमा प्रयोग भएका नाम शब्द चिन्नुहोस् है त
6: हुन्छ सर हामी कोसिस गर्छौँ
4: लौ म अनुच्छेद प्रस्तुत गर्छु तपाईँहरू चाहिँ कुन कुन शब्द नाम रहेछन् चिन्नुहोस् है त मदन र ममता आज मामा घर गए उनीहरूले रामलखन मोहम्मद र सबिनालाई मामा घर जाने कुरा हिजै भनिसकेका थिए उनीहरू आफ्नो मामा घर पाल्पा हुँदै श्रीनगरतर्फ लागे मामा घर पुग्ने बित्तिकै हजुरबा र हजुरआमालाई नमस्कार गरे अनि मामा माइजू र भाइ बहिनीलाई भेटे उनीहरूले दुःख सुखका कुरा गरे उनीहरू थकाइ मार्दै माइजूले मायाले दिएको तात तातो चिया र खाजा खाँदै रमाए
5: मदन ममता रामलखन मोहम्मद सबिना व्यक्ति बुझाउने नाम हुन्
3: मामा घर पाल्पा श्रीनगर पनि त नाम हुन् अनि मामा माइजू हजुरबा हजुरआमा पनि त नाम बुझाउने शब्द हुन्
6: दुःख सुख थकाई चिया खाजा पनि त नाम शब्द नै हुन् नि होइन र
4: हो ठिक छ तपाईँहरूले राम्ररी चिन्नुभयो को के कुन ठाउँ भनी प्रश्न गर्दा जवाफमा आउने शब्द नाम शब्द हुन्छन् माथिको अनुच्छेदका नाम शब्द यसका आधारमा ठम्म्याउनुहोस् त
5: ए त्यसरी पनि चिन्न सकिने रहेछ को मामा माइजू हजुरबा हजुरआमा आदि
3: के चिया खाजा
6: कुन ठाउँ मामा घर पाल्पा श्रीनगर कति सजिलो तरिका पो रहेछ नाम चिन्ने
5: समूह बुझाउने शब्द पनि नाम शब्द हुन्छन् होइन र
4: भिड बथान लहर थुप्रो गुच्छा फौज रास जस्ता समूह बुझाउने नाम हुन्
6: पानी तेल सुन चाँदी चामल पिठो जस्ता शब्द पनि नाम शब्द हुन्
4: हो चिया दुध फलाम हिरा डिजेल पेट्रोल जस्ता नापतौल गर्न सकिने तरल पदार्थ ठोस पदार्थ खाद्य पदार्थ ग्यास आदि द्रव्य पदार्थ बुझाउने नाम हुन्
3: माया प्रेम घृणा शब्द पनि नाम नै हुन् होइन र सर
4: हो कुनै व्यक्ति वस्तु आदिमा रहेको गुण दोष अवस्था आदि भाव बुझाउने शब्द पनि नाम नै हुन् दया माया रिस ईर्ष्या क्रोध जस्ता भाव बुझाउने शब्द हुन्
6: नाम शब्द त प्रष्ट भयो अब सर्वनाम शब्दका बारेमा पनि यस्तै सजिलोसित बताइदिनुहोस् न
4: हुन्छ त्यसो भए म एउटा सानो अनुच्छेद प्रस्तुत गर्छु त्यस अनुच्छेदमा प्रयोग भएका सर्वनाम शब्द तपाईँहरू चाहिँ चिन्ने काम गर्नुहोस् है त नरेश सानो छ ऊ कक्षा एकमा पढ्छ कमला र दिनेश उसका साथी हुन् उनीहरू पनि कक्षा एकमा पढ्छन् अब उनीहरूलाई पनि तँ होइन तिमी र तपाईँ भन्न सिकाउनु पर्छ म पनि तपाईँ भन्न थालेको छु
3: ऊ उनीहरू सर्वनाम होइनन् त सर
6: तँ तिमी तपाईँ पनि त सर्वनाम नै हुन् नि।
5: म पनि त सर्वनाम हो।
4: ओ ठिक भन्नुभयो। ऊ उनीहरू त तिमी तपाईँ म सर्वनाम बुझाउने शब्द हुन्। यसरी नामको सट्टामा प्रयोग हुन आउने शब्दलाई सर्वनाम भनिन्छ।
6: अरू पनि सर्वनाम बुझाउने शब्द छन् कि?
4: किन नहुनु? यो त्यो जे जुन के कुन आदि पनि सर्वनाम नै हुन्।
5: यसको प्रयोग पनि गर्न पाए अझ स्पष्ट हुन्थ्यो कि?
4: प्रयोगबाट झन् प्रष्ट हुन्छ। जस्तै चरो रुखको हाँगोमा बसेको छ, चरोको सट्टामा यो वा त्यो प्रयोग गर्न सकिन्छ। जस्तै यो रुखको हाँगोमा बसेको छ।
6: जेको पनि प्रयोग गर्न सिकाइदिनुहोस् न सर।
4: हुन्छ, जे भन्नुपर्ने हो मलाई भन। कुन मनपर्छ रोजेर किन।
3: अब त हामी पनि के को आदिको प्रयोग गर्न सक्छौँ। सर्वनाम शब्दमा पुरुषको पनि कुरा छ नि सर।
4: हो, म हामी प्रथम पुरुष हुन्। त्यस्तै गरी त तिमी तपाईँ हजुर द्वितीय पुरुष र ऊ त्यो उनीहरू तिनीहरू आदि तृतीय पुरुष बुझाउने सर्वनाम हुन्। यी पुरुषवाचक सर्वनाम अन्तर्गत पर्दछन्।
5: अब विशेषणका विषयमा छलफल गर्ने हो कि?
4: हुन्छ, किन नहुनु। यसको लागि पनि म एउटा अनुच्छेद प्रस्तुत गर्छु। तपाईँहरू त्यसमा कुन कुन विशेषण शब्दहरू प्रयोग भएका छन् चिन्नुहोस् है त। चाँदी झैँ टल्किने सेता हिमालको आकर्षक दृश्यले विदेशी पर्यटकहरूको मात्र होइन नेपाली नागरिकहरूको पनि मन लोभ्याउँछ। सर्वोच्च शिखर सगरमाथा लगायत सयौँ हिमाल तथा हजारौँ नदीनाला कैयौँ झरना र तालहरू नेपालमा छन्। यस्ता प्राकृतिक रमणीय दृश्य हेर्न विदेशी पर्यटकहरू नेपाल आउने गर्छन्।
3: यस अनुच्छेदमा सेतो आकर्षक विदेशी जस्ता शब्द विशेषण हुन्।
6: यहाँ सयौँ हजारौँ शब्द पनि विशेषणका रूपमा प्रयोग भएका छन्।
5: सर्वोच्च रमणीय शब्द पनि विशेषण जस्तै लाग्छन् होइन र?
4: हो, तपाईँहरू ठिक भन्दै हुनुहुन्छ। नाम

0: भन्दा पढेको, बितेको, बगेको जस्ता शब्द पनि त कस्तो प्रश्नको जवाफमा आउने शब्द हुन्?
1: तपाईँहरूले बुझिसक्नु भएको रहेछ। अब कत्रो, कति भन्दा आउने जवाफ भन्नुहोस् त।
2: थोरै मानिस, धेरै कुरा, ठुलो खोला, घना बस्ती, अग्लो रुख। यहाँ थोरै, धेरै, ठुलो, घना, अग्लो विशेषणको रूपमा प्रयोग भएका छन्।
1: ठिक छ, अब म एउटा अनुच्छेद प्रस्तुत गर्छु। तपाईँहरू त्यहाँबाट नाम, सर्वनाम र विशेषण शब्द पहिचान गर्नुहोस् है त। ल, अनुच्छेद सुन्नुहोस्। हिमाली जिल्ला मुस्ताङमा स्याउ, आलु, जौ जस्ता फलफुल तथा अन्नबाली लगाइन्छ। यहाँका मानिस भेडा च्याङ्ग्रा, चौरी लगायतका पशुपालन गर्छन्। भौगोलिक विकटताले गर्दा केही समय अघिसम्म नुन, तेल, ग्यास, मट्टितेल आदि ओसार पसार गर्न कठिनाई थियो। अहिले भने यातायातको सुविधा भएकाले त्यस्तो समस्या छैन। मुस्ताङमा बाह्रै महिना चिसो हावा चल्छ भने चैत वैशाखमा ठुलो हुरी बतास आउँछ। छिमेकीका बिचमा सुख दुःखमा सहयोग, दया, माया, सद्भाव आदि प्रकट गरी आत्मीय भाव प्रकट गर्छन्। त, ऊ, ती, मान्छे यी दाजुभाइ र आफ्ना नातागोता जस्ता कुराले भेदभाव गरी कसैको दुःखमा टुलु टुलु हेरेर बस्ने बानी उनीहरूमा छैन। ल, अब नबिनाको समूहले नाम शब्द, शैलेशको समूहले सर्वनाम शब्द र कमलाको समूहले विशेषण शब्दको सूची बनाउनुहोस् त।
3: हुन्छ सर।
4: हाम्रो समूहको छलफलबाट आएका कुरा म बताउँछु नि। जिल्ला, स्याउ, आलु, फलफुल, मानिस, भेडा, च्याङ्ग्रा, चौरी, नुन, तेल, ग्यास, मट्टितेल, कठिनाई, हुरी बतास आदि नाम हुन्।
1: अरू पनि नाम छन् कि?
0: सुख दुःख, सहयोग, दया, माया, सद्भाव जस्ता शब्द पनि त नाम हुन् नि, होइन र सर?
2: दाजुभाइ, नातागोता पनि त नाम हुन्।
1: नबिनाले छुट्याएका कुरा तपाईँहरूले भनिदिनु भयो।
2: अब म सर्वनाम शब्द भन्दैछु है। त, ऊ, ती, यी, आफ्ना, उनीहरू सर्वनाम बुझाउने शब्द हुन्।
0: अब म विशेषण शब्द बताउँछु। हिमाली, भौगोलिक, चिसो, ठुलो, आत्मीय विशेषण बुझाउने शब्द हुन्।
1: माथि पढिएको कवितामा प्रयोग भएका पाँचवटा नाम र पाँचवटा विशेषण शब्द खोज्नुहोस् त।
4: बिजुली, गगन, गलैँचा नाम हुन्।
2: चौदुवा, मण्डप, पगरी पनि त नाम हुन्।
1: तपाईँहरू त सिपालु हुनुभएछ।
0: मैले विशेषण शब्द खोजेको छु। असारे, हरियो, रुचिर, कालो विशेषण शब्द हुन्।
1: अब एउटा अनुच्छेद भन्छु, त्यसबाट तपाईँहरू सुरु, बीच र अन्त्यमा ह्रस्व इकार लागेका शब्द चिनेर भन्नुहोस् है। मेरो विद्यालय भोलि बिहान ठिक 10 बजे सुरु हुन्छ। पहिलो कक्षा नेपाली विषय भएकाले गोवर्धन गुरुले हामी सबैलाई रमाइलो चुटकिला सुनाउँदै कक्षा प्रारम्भ गर्नुहुन्छ। उहाँ रमाइलो गरी पढाउनुहुन्छ। टिनिनिनि घन्टी बजेर जब उहाँको कक्षा सुरु हुन्छ तब हामी कक्षामा पसिहाल्छौँ।
2: सुरुमा ह्रस्व इकार भएका शब्द विद्यालय, बिहान, विषय, टिनिनिनि हुन्।
4: पहिलो, रमाइलो, चुटकिला बीचमा ह्रस्व इकार भएका शब्द हुन्।
0: भोलि अन्त्यमा ह्रस्व इकार भएको शब्द हो।
2: अब त घन्टी पनि बजिसक्यो सर।
1: लौ, रमाइलो कुराकानी भयो। आज हामीले मेघ बिजुली विवाह कविता अन्तर्गत शब्दकोश प्रयोग गर्ने तरिका, नाम, सर्वनाम र विशेषणको पहिचानका तरिका र ह्रस्व इकार सम्बन्धी वर्ण विन्यासका कुरा सिक्यौँ।
5: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
5: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने बताउनु भएको छ। आज प्रदेशसभा सदस्यहरूसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने उल्लेख गर्दै सबै दलबाट प्रतिनिधित्व हुने गरी बजेट सुझाव समिति गठन गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्री शाहले बजेट निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्दै बजेट सुझाव समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले सरकारलाई आवश्यक सुझाव दिन प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा 3 सदस्यीय बजेट सुझाव समिति गठन गरेको पनि जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीय स्थललाई विशेष प्राथमिकता दिने भएकाले सोही अनुसार योजना तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टलाई निर्देशन दिनुभयो। यस्तै कोटेसन मार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिँदै उहाँले त्यस्तो कार्यमा संलग्न कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिनुभयो। कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले प्रदेशको समग्र विकासका लागि साझा संकल्पसहित अघि बढ्नुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता प्राथमिक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र दिगो विकास योजना लागू गर्नुपर्ने सुझाव दिएका थिए। गण्डकी प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाउनु भएको छ। नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलको विधान 2074 धारा 11 उपधारा 1 बमोजिम उहाँलाई नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवं मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो। बराल यसअघि सचेतकको जिम्मेवारीमा रहनु भएको थियो। यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहनु भएकोमा उहाँ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो। मध्य प्रदेशमा पुनः सरकार परिवर्तनको खेल सुरु भएको छ। मध्य प्रदेश सभामा रहेको चौथो ठूलो दलको रूपमा जनमत पार्टीले संसदीय दलका नेता नै परिवर्तन गरेको छ। सो पार्टीले मध्य प्रदेशमा आफ्नो संसदीय दलको नेता चन्दन कुमार सिंहलाई तोकेको जनाएको हो। पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले यसअघि संसदीय दलको रूपमा रहेका पूर्व अर्थमन्त्री महेशलाल यादवको ठाउँमा प्रमुख सचेतक रहनुभएका सिंहलाई ल्याउनु भएको छ। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारमा दोस्रो वरियतामा जनमत पार्टीका हालका संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री रहनुभएको छ। यसअघि परिवर्तनका लागि मध्य प्रदेश सरकारमा सङ्केतहरू आउन थालिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउको नसाको शल्यक्रिया न्युरो सर्जरी गरिएको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान राष्ट्रिय ट्रामा सेन्टरका वरिष्ठ न्युरो सर्जन नीलम कुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले पतारासी गाउँपालिका 3 स्थित छुम गाउँका गोरबहादुर बोहराको टाउको न्युरो सर्जरी सफल भएको हो। यही वैशाख 18 गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारको लागि प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानमा चिकित्सकको समस्याले गर्दा बोहरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफरको तयारी समेत गरिएको थियो। प्रतिष्ठानमा कार्यरत डाक्टर निर्मल थापाले दिनुभएको जानकारी अनुसार डाक्टर खड्का जिल्लामै रहने भएको सूचना पाएपछि शल्यक्रिया गरिदिन बिरामीको आफन्तले आग्रह गरेका थिए। योग शिविरका लागि डाक्टर खड्का गुठीचौर गाउँपालिका 5 देपाल गाउँमा रहनुभएको थियो। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा 2293 सवारी चालकलाई कारवाही गरेको छ।
आज बिहानसम्म मादक पदार्थ सेवन, मापसे गरी सवारी साधन चलाउने 113 जना, राइड सेयरिङमा 184, रातो बत्तीमा 157, तीव्र गतिमा 124, लेन क्रसमा 219, सडक फुटपाथमा 123, हर्न निषेधमा 73, एकतर्फीमा 105, अन्यमा 1900 गरी कुल 2293 जना चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी परीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप लाइन, जिप कोस्टर, जेटस्की, मोटर बोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेको साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। सूचना अधिकारी गौतमले इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई 30 दिनभित्र अनुमति लिन आग्रह गर्नुभयो। आज विश्व दम दिवस, दम भएका सबैलाई एन्टी इन्फ्लामेटरी इनहेलरमा पहुँच अहिलेको प्रमुख आवश्यकता नाराका साथ विविध कार्यक्रम गरी मनाइएको छ। दिवसकै अवसरमा इपिडियोमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा करिब 6-8% मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ। उहाँको अनुसार नेपालमा तीव्र सहजीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ। दमले बालबालिका, किशोर किशोरी, वयस्क तथा वृद्ध सहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उहाँको भनाइ छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार विश्वभर करिब 26-30 करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ। दमले शारीरिक गतिविधिमा सीमितता आउने, निन्द्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्छन्। यसैसाथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेर पछि नै यहाँहरूले सुन्नुहुनेछ स्वास्थ्य गतिविधि कार्यक्रम। 6:40 प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि शैक्षिक कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि केही बेर यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीत सुनिसकेपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि खेल संसार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि गजल गङ्गा कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको यो समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने जारी रहनेछ। रात्रिकालीन प्रसारणमा विभिन्न सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6:40 प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। अब हामी प्रस्तुत गर्दैछौँ स्वास्थ्य गतिविधि कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।
4: नमस्कार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको प्रायोजनमा रेडियो नेपालले उत्पादन गरेको स्वास्थ्य गतिविधि कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालबाट हरेक मङ्गलबार साँझ यसै बेला सुन्न सक्नुहुन्छ। त्यसका साथै रेडियो नेपाल online.com लगायत रेडियो नेपालको लोगो भएको मोबाइल एपमा पनि यो कार्यक्रम सुन्न सकिन्छ।
5: हामी स्वस्थ रहन हाम्रो बानी व्यवहार र आचरणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने व्यवहार अप्नाएको खण्डमा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ। जनस्वास्थ्यका बारेमा आम नागरिकलाई सुसूचित गराउनु स्वास्थ्य गतिविधि कार्यक्रमको प्रमुख उद्देश्य हो।
4: आजको कार्यक्रममा सर्पदंशका बारेमा जलेश्वर अस्पताल महोत्तरीका फिजिसियन डाक्टर प्रभात कुमार गामीसँग गरिएको कुराकानी सहित यसै विषयमा तयार पारिएको सामग्री सुन्न सक्नुहुन्छ।
5: सर्पले टोकिहालेमा उपचार हुन्छ, तर उपचार बेलैमा गर्नुपर्ने हुन्छ। बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजानु हामी सबैको कर्तव्य हो। अब सर्पले टोकेको उपचार र रोकथामका विषयमा तयार पारिएको सामग्री सुनाऊ।
4: नेपालमा झन्डै 89 प्रजातिका सर्प मध्ये 17 प्रजातिका सर्प विषालु रहेको र यी मध्ये 10 प्रकारका विषालु प्रजातिका सर्प पहाडी र हिमाली भेगमा समेत पाइने एक अध्ययनले जनाएको छ। वन जङ्गल, घाँसे मैदान, खेतबारी, तातो जलवायु, मौसमी वर्षा, प्राकृतिक वनस्पति, भ्यागुता आदि जस्ता उभयचर प्राणी हुने तराई क्षेत्रलाई सर्पको बसोबासका लागि राम्रो ठाउँ मानिन्छ। तराईमा अहिले ठ्याक्कै यस्तै मौसम हुने भएकोले सर्पदंश अथवा सर्पले मानिसलाई टोकेका घटना भइरहन्छन्। नेपालमा सबैभन्दा धेरै मानिसको ज्यान लिने सर्प, करेत र गोमनका विभिन्न प्रजाति मानिन्छन्। गर्मी र वर्षायामको यो समयमा सर्पको टोकाइबाट बस्न सरसफाई, खेतबारीको काम, घर वरिपरिको वातावरण सर्पको लागि प्रतिकूल हुन के कुरामा ध्यान दिनु आवश्यक हुन्छ? धनगढी उपमहानगरपालिका वार्ड नम्बर 3 की समाजसेवी मिना मल्ल सिंहको भनाई।
6: खेतबारीमा काम गर्दाखेरि सर्प त रातिमा अँध्यारोमा गर्नु हुँदैन, त्यो चाहिँ एकदम असुरक्षित तरिका हुन्छ। यदि गर्नै पर्छ भने पनि उज्यालो लाइटहरू टर्चहरू बालेर गर्नुपर्ने हुन्छ। अनि बुट लगाउने गर्नुहोस्, खुट्टामा बुटको युज गर्ने गर्नुहोस् हजुरहरूले, त्यसरी काम गर्नुहोस्। बाहिर हिँड्न डुल्न एकदमै आवश्यकता पर्यो भने राति सुत्दाखेरि जमिनमा नसुत्ने, सुत्दाखेरि झुलहरू लगाउने, अनि बेड बिस्ताराको तल पनि एकदम सफा राख्ने, कहीँबाट सर्प आउने जस्तो सर्पले बासस्थान हुने तरिकाले चाहिँ घर राख्नु हुँदैन, एकदम स्वस्थ र सफा राख्ने। अनि सर्प त जहाँ एकदम झाडी हुन्छ उसले लुक्ने ठाउँ बासस्थान पाउँछ त्यहीँ नै बस्ने हो, त्यसलाई बासस्थान दिने मौका नदिनुहोस्, त्यसरी बस्नुहोस्। र मट्टितेल छर्यो भने पनि धेरै सर्प टाढा भाग्छ, मट्टितेलको पनि प्रयोग गर्ने गर्नुहोस्। नालीहरूमा त्यस्तोमा उज्यालोको व्यवस्था हुने, यसो मुसाको पालहरू कहीँ छ भने पनि टाल्ने, घर वरिपरि पनि एकदमै झारहरू उखालेर सफा बनाउने, पालहरू छ भने सर्प बस्ने दुलो छ भने पनि त्यसलाई पनि टालटुल गर्ने, त्यसरी हामी सर्पदंशबाट बच्न सकिन्छ।
4: अध्ययन अनुसार हाम्रो समाजमा खास गरी खेती किसानीमा सम्बन्धित मानिसलाई सर्पले टोकेका घटना बढी पाइन्छन्। लापरवाही, चेतनाको कमी र अन्य अभावले पनि यो वर्गका मानिस सर्पदंशको घटनामा पर्ने गरेका छन्। यसरी सर्पको टोकाइबाट बस्न स्थानीय सरकारका प्रतिनिधि समुदाय स्तरमा के कस्ता क्रियाकलाप गरिरहेका छन्? धनगढी उपमहानगरपालिका

0: सम्बन्धी अथवा योबाट हुने सुरक्षा सम्बन्धी एकदमै जागरूक भएको पाइन्छ। पहिला पहिला सर्प देखेपछि मार्नु नै समाधानको रूपमा लिन्थे, तर अहिले नागरिकहरू सर्प देख्ने बित्तिकै फोन गरेर यहाँ सर्प देखिएको छ भनेर कल आउँछ। हामीले सर्पबाट कसरी बच्ने अथवा सर्पलाई मन नपर्ने गन्धहरूबाट जस्तो मट्टितेल पेट्रोलहरू छर्केर चाहिँ बस्नु भनेर हामी जनचेतनाका कुराहरू पनि गर्छौँ। यही यावत कुराबाट अहिले सर्पदंश सम्बन्धी जनचेतना जनतामा उच्च स्तरको छ। हामीले 3300 ओभर सर्पहरूलाई उद्धार गरेका छौँ र अहिले पहिला जस्तो सर्पले टोकेर घटना घट्यो भन्ने खालको त्यस्तो धेरै घटनाहरू छैन।
1: सर्पले मानिसलाई नियत बस कहिल्यै टोक्दैन। जब उसलाई कसैबाट खतरा महसुस हुन्छ तब मात्रै आफ्नो सुरक्षाका लागि टोक्ने गर्छ। जुनसुकै अवस्थामा सर्पले टोक्ने बित्तिकै अपनाउनु पर्ने सावधानी सहित उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने र ज्यान खतराको जोखिमबाट बस्नुपर्ने धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीको सुझाव।
2: यदि सावधानी अपनाउन आउँदैन भने सर्पले टोक्न सक्छ। टोकिहाल्नेमा सबैभन्दा राम्रो उपाय भनेको सर्पले टोकेको मान्छेलाई धेरै हिन्डुल गराउने चाहिँ गर्नुहुन्न, सकेसम्म स्थिर गराउने, समयमै अस्पताल पुर्याउने, यो चाहिँ सबैभन्दा प्रमुख र महत्त्वपूर्ण उपाय हो। सर्पले टोकिहाल्नेमा सर्प विषालु थियो अथवा विषमा भएको थियो भनेर छुट्याउनु भन्दा उसलाई समयमै अस्पताल पुर्याउने। धनगढीको हकमा सेती प्रादेशिक अस्पताल यसको सर्पदंशको उपचार केन्द्र रहेको छ र अझै पनि समुदायमा यसलाई झारफुकले निको गर्न सकिन्छ अथवा घरायसी उपचारले निको पार्न सकिन्छ भन्ने प्रचलन चाहिँ रहिआएको छ। यो चाहिँ गर्नु हुँदैन। यदि घरमै राखेर विषको लक्षण देखियो भने त्यसपछि बचाउनु चाहिँ गाह्रो हुन्छ। अहिले चाहिँ सर्प उपचार दंशहरूमा प्रायः यसको उपचारहरू चाहिँ निशुल्क नै हुने गर्छ। केही सामग्रीहरू अथवा केही चाहिने उपकरणहरूमा अस्पतालबाट किन्नु परे पनि यसको जुन एन्टिभेनम भन्छौँ हामी त्यो चाहिँ निशुल्क नै हुन्छ। विष नै देखिसकेपछि त्यसको गर्ने उपचार चाहिँ निशुल्क नै हुन्छ।
1: सर्पले मानिसलाई टोक्दैमा मानिसको ज्यान गइहाल्ने भन्ने हुँदैन र बिना कारण सर्पले मानिसलाई टोक्दा पनि टोक्दैन। कुनै कारणवश सर्पले टोकिहालेमा छिटोभन्दा छिटो उपचार केन्द्रमा गई सम्पर्क राख्न स्वास्थ्य कर्मीहरूको सुझाव रहेको छ।
3: गर्मी र वर्षायामको सुरुवातसँगै नेपालका विभिन्न ठाउँहरूमा विषालु सर्पहरू देखिन थाल्छन्। गाउँघर छरछिमेकमा मेलापात गर्दा, हिँडडुल गर्दा र अन्य घरायसी कामकाज गर्दा समेत विषालु सर्पबाट होसियारी हुनुपर्छ। घर वरिपरि सफा सुग्घर राख्नुपर्छ। यदि काठ ढुङ्गाको थुप्रो छ भने त्यस्ता ठाउँमा सर्प बस्ने हुँदा ती सामानहरूलाई घरदेखि टाढै राख्नु राम्रो हुन्छ।
1: राति सुत्दा घर बाहिर खुल्ला ठाउँमा सुत्ने गर्नु हुँदैन। घरभित्र सुत्दा पनि झुल हालेर सुत्ने गर्नुपर्छ। यदि सर्पले टोकिहालेमा हेलचेक्र्याइ नगरी घर परिवार र टोल छिमेकीले नातिकन जति सक्दो चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। विषालु सर्पले टोकेको ठाउँमा 20 दन्तका चिन्हहरू हुन्छन्। टोकेको ठाउँमा पोल्ने, सुन्निने, दुख्ने हुन्छ, रेङ्गटा लाग्ने, बेहोस हुने, रगत बगिरहने, श्वास फेर्न कठिनाइ हुने, बान्ता हुने, आँखाको परेली भारी हुने र पेट दुख्ने विषालु सर्पले टोकेका लक्षणहरू हुन्। आज सर्पदंशकै विषयमा जलेश्वर अस्पताल महोत्तरीका फिजिसियन डाक्टर प्रभात कुमार गामीसँग कुराकानी गर्दैछौँ।
4: अब सबभन्दा पहिलो कुरो चाहिँ के बुझ्नु पर्यो भने चाहिँ अब हामी चाहिँ तराई भेगमा बस्ने मान्छे भयो, तराई भेगमा सर्पको चाहिँ बिगबिगी धेरै नै छ। अब सर्पसँग बच्ने उपायहरू चाहिँ के छ भने चाहिँ हामी जति पनि साना साना दुलोहरू छन् त्यो सबैलाई पहिला पुर्नु पर्यो। सबभन्दा पहिलो कुरा त्यो त्यो बच्ने उपाय। अर्को चाहिँ हाम्रो गाउँहरूमा के हुन्छ भने चाहिँ अब झुल लगाएर सुत्यो भने अलिकति रिस्क चाहिँ यसबाट घट्दो रहेछ। अनि राति राति बाहिर निस्कियो भने चाहिँ हामीले टर्च लिएर बालेर अनि मात्र निस्केको भयो भने चाहिँ यो चाहिँ सर्पको टोकाइबाट अलिकति न्यून हुन्छ भन्ने चाहिँ मैले बुझ्छु।
3: हजुर डाक्टर साहब, अब यो विषालु सर्प हो अथवा होइन भन्ने चाहिँ कसरी थाहा पाउन सकिन्छ?
4: अब विषालु सर्पको चिनाइ गर्दाखेरि चाहिँ हामीले चाहिँ अब यसलाई चाहिँ यसरी बुझ्नु पर्यो भने चाहिँ हाम्रो भेगरञ्च अनुसारले हुन्छ। अब हाम्रो तराईमा चाहिँ बढी कमन सर्पहरू जुन पाइन्छ यहाँ, जस्तै हाम्रो यहाँ करेट पाइन्छ, अनि त्यसपछि कोब्रा भन्छ जुन हामीले यहाँ भन्छौँ त्यो पनि पाइन्छ। अब त्यो हामीले फ्याङ हेरेर पनि यो हुन्छ र प्लस बाइट मार्क सर्पलिकको टोकाइको जुन हामीले मार्क हेर्छौँ त्यसलाई कसरी त्यहाँ राखे कसरी त्यो मार्ककोमा चाहिँ लागेको छ त्यो अनुसारले पनि सर्प यो विषालु हो या नविषालु भन्ने हामीले थाहा पाउँछौँ।
3: सर्पले टोकिहाल्यो भने तत्काल उपचार कसरी गर्ने?
4: अब सन्द पहिलो चाहिँ हामीले सर्पले इनकेस कसैलाई टोकिहाल्यो भने सन्द पहिलो चाहिँ हामीले

0: चाहिँ आत्तिनु चाहिँ भएन। र त्यसलाई के गर्न सकिन्छ भने चाहिँ चौन्दा पहिला जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ सफा पानीले दर्रा पानीले चाहिँ सफा गरिदिनु पर्यो। अनि त्यसपछि नजिकको अस्पताल जुन सरकारी अस्पताल छ त्यहाँ गएर चाहिँ तुरन्त अस्पतालमा डक्टरसँग परामर्श लिनु पर्यो जति चाँडै सक्यो भने।
1: हामीले घरेलु उपचार चाहिँ के गर्न सकिन्छ?
0: घरेलु उपचार सर्पदण्डमा खासै हामीले चाहिँ राख्दैनौँ, घरेलु उपचार दिनु हुँदैन। यसमा चाहिँ हामीले अस्पतालै आउनु पर्यो अनि अस्पतालमै आएर चाहिँ हामीले त्यसपछि सर्पले टोकाएको पिक लागेछ छैन भन्ने चाहिँ हेर्छौँ। अनि त्यही अनुसारले हामीले त्यही अनुसारले कसैलाई एन्टिस्नेक भेनम जुन भन्छ हामीले ट्रिटमेन्टको लागि त्यो दिनुपर्छ कि पर्दैन हामीले त्यसपछि डिसाइड गर्ने।
1: डक्टर साहबले अघि अलिकति भन्नुभएको थियो अहिले तराईमा सर्पको बिग बिगी नै छ, पहाडमा भन्दा अहिले पहाडतिर पनि ठाउँ ठाउँमा सर्प देखियो, विषालु सर्प देखियो भन्ने कुरा पनि हामीले सुन्ने गर्छौँ। तर तराईमा चाहिँ सर्पले टोक्यो भने तत्कालै उपचार गराउन लैजानको लागि चाहिँ समस्या नै पर्छ होला नि, के छ यसको चाहिँ अवस्था व्यवस्था?
0: अब जुन अब पहाडी भेगको कुरा गर्नुभयो, पहाडी भेगमा पनि सर्प नहुने भन्ने चाहिँ छैन, त्यहाँ पनि सर्प त छ, त्यहाँ पनि विषालु सर्प नै छ। टोक्यो भने चाहिँ अब तपाईँले भने अनुसार चाहिँ अब हामीले प्राथमिकता घरमै के गर्न सक्छ भन्ने प्रश्न सोध्नुभयो होला।
1: हजुर,
0: घरमा हामीले केही गर्न सक्ने भनेको चाहिँ हामीले भन्छौँ कि कति ठाउँमा अब प्र्याक्टिस के छ भने चाहिँ भनेको गाउँको प्र्याक्टिस ठुलो कपडा लिने बाँध्दिने त्यो चाहिँ नगर्ने, त्यो गर्नै भएन, त्यो टाइट बाँध्ने काटेर त्यसलाई रगत निकाल्ने त्यस्तो चाहिँ गर्न भएन, त्यसले चाहिँ झन् नराम्रो निम्तो दिन्छ हामीले त्यो सर्पको टोकाइले गर्दा। जति चाँडै सकोस् अहिले हामीले भन्छौँ मोटरसाइकलबाट पनि बिरामीलाई राखेर लिएर चाहिँ अस्पतालै पुगाउनु पर्यो।
1: भनेपछि घरमा आफैले त्यस्तो टालो बाँध्ने त्यस्तो चाहिँ गर्न भएन?
0: हजुर, टोकिसकेछ भने जति चाँडै सक्दो चाहे एम्बुलेन्स पाएन भने मोटरसाइकलमा भयो भने भिक्षामा राखेर दुई एकजनाले अगाडि पछाडि राखेर लिएर चाहिँ अस्पताल आउनु पर्यो।
1: डाक्टर साहब, सर्पले कुन अवस्थामा मानिसलाई टोक्छ र यसले कुन समयमा चाहिँ बढी टोक्छ जस्तो लाग्छ यहाँलाई?
0: समयको कुरा गर्नुभयो भने बढी जसो सर्पको टोकाई बेलुका हुने समयमा, त्यसपछि जब हाम्रो पानी पर्यो, पानी परिसकेको पछि मौसममा पनि सर्पहरू बढी निस्किने छ, बाहिर निस्किन्छ, अनि बढी चाहिँ हामीले सन्ध्याकाल भन्छौँ र रातिको कालमा, रातिमा धेरै लाइट पनि हुँदैन, मान्छेले हेर्न पनि सक्दैन, राम्रोसँग देखेन भने चाहिँ सर्पकैमा कहिले काहीँ खुट्टा गइरहेको हुन्छ, त्यसले गर्दा पनि अब हामीले त इन्टेन्सनली सर्पले टोक्दैन, अब कसलाई केही पर्यो भने आउँले मान्छेलाई टोक्ने।
1: अब सर्पको टोकाइबाट बच्न चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ त?
0: टोकाइबाट बच्नकै कुरा गर्नु पर्यो भने चाहिँ अब सबभन्दा पहिला हामीले चाहिँ सफा राख्नु पर्यो, आफ्नो वरिपरिको सबै ठाउँ सफा राख्नु, नालाहरूलाई चाहिँ सफा राख्नु पर्यो। त्यसपछि हामीले सानो सानो जुन पलहरू हुन्छ घरमा, भित्ताहरूमा पल हुन्छ त्यसलाई टाल्नु पर्यो। त्यसपछि हामीले घरको वरिपरि जति पनि घाँसफुसहरू छ, ठुला ठुला घाँसफुसहरू छ त्यसलाई पनि काटेर क्लियर गर्नु पर्यो, ताकि सर्प यदि इनकेस हामीले घाँसमा हेरिरहेछौँ सर्प देखिएन भने चाहिँ त्यसले पनि टोक्न सक्छ भन्ने चाहिँ डर हुन्छ भनेर चाहिँ त्यसलाई सहयोग क्लियर गर्नु।
1: घर वरिपरि सधैँ सफा राख्नु पर्यो भन्न खोज्नु भयो?
0: हजुर हजुर।
1: नजिकको सरकारी स्वास्थ्य संस्थामा सर्पले टोकिहाल्यो भने उपचार गराउन जानुपर्छ भन्ने कुरा त यहाँले गर्नुभयो, त्यहाँ उपचार चाहिँ निशुल्क हुन्छ कि के छ, त्यसको व्यवस्थाको बारेमा नि अलिकति भनिदिनु।
0: अब हाम्रो चाहिँ नेपाल सरकारले चाहिँ एन्टी स्नेक भेनम भन्छ, त्यो चाहिँ निशुल्क हो, कुनै कुनै बिरामीलाई चाहिँ कहिले काहीँ चिकित्सक पर्यो, जस्तो हाम्रो कुनै सर्पले टोकेको खण्डमा चाहिँ जस्तै न्युरोटोक्सिकले टोक्यो भने चाहिँ कसै कसैलाई भेन्टिलेटरसम्म चाहिन सक्छ, त्यस्तो कन्डिसन पर्यो भने चाहिँ बिरामीलाई चाहिँ सरकारी अस्पतालमै राखिदिनुपर्छ हामीले, इन्क्लुड भेन्टिलेटर आवश्यकता पर्यो भने भेन्टिलेटर भएकै सरकारी अस्पतालमा पठाएर सरकारीकै यस केसमा हामीले चाहिँ ट्रिटमेन्ट गर्छ।
1: औषधि उपचारको पैसा लाग्दैन?
0: औषधिको लाग्दैन, एन्टी स्नेक भेनमको पैसा चाहिँ लाग्दै लाग्दैन,
1: निशुल्क हुन्छ,
0: निशुल्क हुन्छ।
1: जसले रेडियो सुनिरहनु भएको छ यति बेला उहाँहरूलाई अब यो बर्खासँगै सर्पहरू देखिने गर्छ तराईका विभिन्न भागहरूमा, योबाट बच्नको लागि अझै के कुरामा सावधानी अप्नाउनु पर्ला, त्यो विषयमा पनि केही भनिदिनुहुन्छ?
0: हाम्रो तराईमा चाहिँ अब खेतीको पनि सिजन हुन्छ, बर्खायाममा मान्छेहरू बाहिर निस्किँदाखेरि चाहिँ बुटहरू लगाउने, ठुला ठुला बुट लगाउने, खुट्टामा त अब टोक्ने बढी चाहिँ सामान खुट्टामा टोक्ने हुन्छ, अनि त्यो वरिपरिको जति पनि ठुला ठुला यो घाँसहरू छ त्यसलाई बरु राम्रोसँग हेरिकन काट्नु पर्यो, सफा राख्नु पर्यो, आफ्नो वरिपरिको सबै ठाउँ सफा राख्नु, नालाहरूलाई चाहिँ सफा राख्नु पर्यो।
2: अहिले सुन्दै हुनुहुन्थ्यो सर्पको टोकाइबाट बस्ने उपायका बारेमा जलेश्वर अस्पताल महोत्तरीका फिजिसियन डाक्टर प्रभात कुमार गामीसँग गरिएको कुराकानी।
1: आजको कार्यक्रम सुनिसकेपछि तपाईँमा पनि केही जिज्ञासा अवश्य पनि आयो होला। सल्लाह, सुझाव र प्रतिक्रिया भए janaswasthya.radionepal@gmail.com पत्राचार गर्नुहोला। साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौँको ठेगानामा पनि पत्राचार गर्न सक्नुहुन्छ।
2: आजका लागि स्वास्थ्य गतिविधि कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को मङ्गलबार आजकै समयमा पुनः उपस्थित हुने बाचासहित प्राविधिक सहकर्मी देवकी भण्डारी सहित रिता तिमल सिन्हा,
1: टङ्क खनाल
2: अनि म टेक बहादुर अयर हामी सबै बिदा हुन्छौँ।
1: नमस्कार, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
3: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
4: अनि म चित्रकला चौहान।
3: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामी वैशाख महिनाको तेस्रो साता खाद्यान्न, तरकारी र फलफुल बालीमा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। अबको प्रस्तुतिमा खाद्यान्न बालीमा वैशाख महिनाको तेस्रो सातामा गर्नुपर्ने मुख्य कृषि कर्महरू। मौसमको अवस्था हेरी गहुँलाई खेतमा नछोडी भित्राउनुहोस्। छिटो गरी गहुँ भित्राउन उपलब्ध मेसिनहरू जस्तै कम्बाइन हार्वेस्टर, रिपर, थ्रेसर प्रयोग गर्नुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेका कृषि अवशेषहरू नजलाउनुहोस्। चैते धान बालीमा सिफारिस मात्राको युरिया टप ड्रेस गर्नुहोस्। टप ड्रेस गरिसकेपछि 24 घण्टासम्म खेतबाट पानी बगेर बाहिर जान नदिनुहोस्। चैते धानमा झारपात आउन नदिन बिटाक्लोर 5% ग्रानुल 1 केजी प्रतिरोपनी वा 0.6 केजी प्रति कठ्ठाको दरले धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस्। अथवा प्रेटिल्याक्लोर 50% इसी 25 लिटर पानीमा 50 ml को दरले 1 रोपनीमा वा 17 लिटर पानीमा 34 ml को दरले 1 कठ्ठामा धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्। मेसिनबाट लाइनमा लगाइएको चैते धान गोडमेल गर्न कोनो विडर प्रयोग गर्नुहोस्। यस मेसिनको प्रयोगले 4-5 घण्टामा 1 रोपनी धान गोडमेल गर्न सकिन्छ। चैते धानमा गवारो किराको व्यवस्थापन गर्न फिप्रोनेल 0.3% ग्रानुल 10 केजी प्रति हेक्टरको दरले पानी नपरेको समय पारेर छर्कनुहोस्। मध्य पहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू मनकामना 1, मनकामना 3, मनकामना 4, मनकामना 5, मनकामना 6, पोसिलो मकै 1, खुमल पहेँलो, सितला, देउती, खुमल हाइब्रिड 2 आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण 3, अरुण 4, अरुण 6 र उच्च पहाडी क्षेत्रका लागि गणेश 1, गणेश 2 छर्नुहोस्। पहाडी भेगहरूमा सिफारिस गरिएको मकैका उन्नत जातहरू 1-1.5 केजी प्रति रोपनीका दरले लगाउनुहोस्। मकै लगाउन जग्गा तयारीको बेला सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गर्नुहोस्। मकै बालीमा फौजी किराले नोक्सानी गर्ने भएकोले किराको नियमित अनुगमन गर्नुहोस्। किरा व्यवस्थापनको लागि इमामेक्टिन बेन्जोएट 5% एसजी 0.4 ग्राम वा स्पिनोस्याड 45% एससी 0.3 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस्। मध्य पहाडी क्षेत्रका गहुँ बालीमा लागेको पहेँलो सिन्दुरे रोग तीव्र रूपमा फैलिन सक्ने तथा तापक्रम बढ्दै जाँदा खैरो र कालो सिन्दुरे रोगको समेत जोखिम बढ्न सक्छ। यी रोगहरू देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल 1 ml वा ट्याबुकोनाजोल 50% र ट्राइफ्लोक्सिस्ट्रोबिन 25% मिश्रित ढुसीनाशक विषादी 0.5 ग्राम प्रति लिटर पानीको दरले 10-12 दिनको फरकमा 2-3 पटकसम्म पात भिज्ने गरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। मुङ लगाउनुहुने कृषकहरूले कल्याण, प्रतीक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बिउलाई राइजोबियम जीवाणुले उपचार गरी 1-1.5 केजी बिउ प्रति कठाका दरले छर्नुहोस्। जग्गा तयारीको समयमा 4.4 केजी डिएपी, 500 ग्राम युरिया र 1.7 केजी म्युरेट अफ पोटास प्रतिरोपणी अथवा 2.9 केजी डिएपी, 320 ग्राम युरिया र 1.1 केजी म्युरेट अफ पोटास प्रति कठाका दरले माटोमा राम्ररी मिलाउनुहोस्। पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरू तरकारी भटमास 1, लुम्ले भटमास 1, सेती, पूजा र रेन्सम राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्। भटमास एकल बालीको रूपमा लाइनमा लगाउँदा एक हारदेखि अर्को हारसम्मको दूरी 50 सेन्टिमिटर र बोटबाट बोटसम्मको दूरी 10-15 सेन्टिमिटरमा बिउलाई 3-4 सेन्टिमिटर गहिरोमा रोप्नुहोस्। बिउ एक रोपनीको लागि 2.5-3 केजीसम्म प्रयोग गर्नुहोस्। तर भटमासलाई मकैसँग अन्तरबालीको रूपमा लगाउँदा मकैको हारको दूरी 1 मिटर र एक बोटदेखि अर्को बोटसम्मको दूरी 25 सेन्टिमिटर हुने गरी एक हार मकै र 2 हार भटमास लगाउनुहोस्।
4: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी वैशाख महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य क्रियाकलापहरूको बारेमा चर्चा गर्न गइरहेका छौँ। फलफुल बारीमा फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोफ्लेक्स 1 ml प्रति लिटर पानीमा घोली फल र पात भिज्ने गरी छर्कनुहोस्। लिची बगैँचामा सुलसुलेको नियमित अनुगमन गर्नुहोस्। किराको प्रकोप कम गर्नको लागि स्पाइरोमेसिफेन 22.9 SC 1 ml प्रति लिटर पानीको दरले वा डाइमेथोएट 1.5 ml प्रति लिटर पानीको दरले बिसादी छर्नुहोस्। यसरी बिसादी छर्दा 7-10 दिनको फरकमा 2-3 पटक पानी नपरेको समयमा छर्कनुहोस्। आँप र लिचीको बगैँचामा मधुवा किरा लाग्ने समय भएकोले किराको व्यवस्थापनको लागि बगैँचाको सरसफाइमा विशेष ध्यान दिनुहोस्। साथै आँप केराउगेडे आकारको फल भएपछि मात्र इमिडा क्लोरोपिट 17.8 SL 1 ml 3 लिटर पानीमा मिसाई पानी नपरेको समय पारेर छर्कनुहोस्। आँपको कोयामा लाग्ने घुन किराको नोक्सानी हुने बगैँचाहरूमा किरा व्यवस्थापनको लागि बगैँचामा झरेका फलहरू सङ्कलन गरी नष्ट गर्नुहोस्। केराउगेडे आकारको फल भएपछि मात्र थायोमेथोक जाम 25% WG 0.5 ग्राम प्रति लिटर पानीमा घोलेर बोटको हाँगाहरू र हाँगाको कापमा 15 दिनको फरकमा 3 पटक हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। सुन्तला जात फलफुल बगैँचामा सूक्ष्म खाद्य तत्वको व्यवस्थापनको लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि 2 पटक मल्टिप्लेक्स 2.5 ग्राम प्रति लिटर पानीमा घोली पात लपक्क भिज्ने गरी छर्कनुहोस्। सुन्तलाजात फलफुलको डाँठमा पुवाल पार्ने गवारो, पात खन्ने किरा, पुतलीको लार्वा र कत्ले किराको प्रकोप बढ्न सक्ने भएकोले बगैँचा निरीक्षण गरी कत्ले किरा व्यवस्थापनको लागि खनिज तेल 10 ml प्रति लिटर र गवारो र पात खन्ने किराको व्यवस्थापनको लागि स्पिनोस्याट 45% SC 0.3 ml प्रति लिटर पानीमा राखी छर्कनुहोस्। पुतली किराको कारणले अनारमा फल झर्ने र कुहिने समस्या हुने भएकोले चिचिला लाग्दादेखि फल तयार हुने बेलासम्म निमजन्य विषादी 5 ml प्रति लिटर पानीमा घोली 15 दिनको फरकमा 4 पटकसम्म पानी नपरेको समयमा छर्कनुहोस्। केरा रोप्ने समय भएकोले बेर्नालाई कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई बनाइए को घोलमा 20-25 मिनटसम्म डुबाई बाहिर निकालेर कम्तीमा 30 मिनटसम्म छायामा राखी ओभानो भएपछि रोप्नुहोस्। केराको बेर्ना रोपिसकेपछि उक्त घोलले फेद वरिपरि भिजाउनुहोस् अथवा ड्रेन्चिङ गर्नुहोस्। केराको बोट ओइलाउने रोग अन्यत्र फैलिन नदिनको लागि केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित रोग रहित स्वास्थ्य बिरुवा लगाउनुहोस्। केराको ओइलाउने रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरूबाट फैलन सक्ने भएकोले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनु पूर्व सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। केरा बारीमा प्रयोग हुने औजार उपकरणलाई 1% सोडियम हाइपोक्लोराइट वा 10% ब्लिचमा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्नुहोस्। केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरू ओसार पसार गर्ने ढुवानीको साधन उत्पादनहरू रोग देखिएका केराबारीभित्र प्रवेश गर्न नदिनुहोस्। पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्। यो सिजनमा पसाएको केराको काइँयो छुट्टिएको अवस्थामा घरीको 15 सेन्टिमिटर तलबाट बुङ्गो हटाउनुहोस्। केराको कवारो किरा व्यवस्थापनको लागि केरा काटिसकेपछि थामलाई हटाउनुहोस् र बगैँचालाई सरसफाई गर्नुहोस्। किरालाई पासोमा आकर्षित गरी नष्ट गर्नुहोस्। केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने, बोटको आँखा छोटो भई होचो हुने तथा केराको काइँयो छोटो पातलो फलको आकार बिग्रने हुनाले प्रत्येक बोटमा वर्षै पिच्छे 400 ग्राम म्युरेट अफ पोटास राख्नुहोस्। रुख कटहरको फल कुहिने समस्या देखिरहेमा कपर अक्सिक्लोराइड 2 ग्राम प्रति लिटर पानीमा घोली छर्नुहोस्। साथै फलको आकारको वृद्धि असमान देखिएमा सूक्ष्म खाद्य तत्त्वयुक्त घोल जस्तै पेजी म्याक्स वा मल्टिप्लेक्स पातमा छर्कनुहोस्। ड्रागन फ्रुटमा लाग्ने क्याङ्कर रोगको प्रकोप व्यवस्थापनको लागि प्रोपिकोनाजोल वा सेक्टिन 2 ग्राम प्रति लिटर पानीको दरले 15-20 दिनको फरकमा 3-4 पटकसम्म छर्केर उपचार गर्नुहोस्। स्याउमा लाग्ने भुवादार लाई किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाई किराबाट संक्रमित हाँगा मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले यसलाई नोक्सान पुर्याउने भएकोले यसको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एपिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 ml प्रति लिटर पानीमा मिसाई भुवादार लाई लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्।
3: श्रोतावेन, अबको प्रस्तुतिमा तरकारी बालीमा वैशाख महिनाको तेस्रो साता गर्नुपर्ने मुख्य कृषि कर्महरू। उच्च पहाडमा फागुनमा लगाएको आलु बालीमा गोडमेल, उकेरा र सिँचाइ दिई युरिया 4.4 केजी प्रतिरोपणीका दरले टप ड्रेस पनि गर्नुहोस्। मध्य पहाडमा बिउका लागि लगाएको आलु बालीमा आवश्यकता अनुसार रगिङ र हाल्म पुलिङ गर्नुहोस्। रगिङ गर्दा भाइरस लागेका, रोगी, बेजातका, कमजोर र मसिना बिरुवाहरू उखेलेर हटाउनुहोस्। मध्य पहाडमा आलुको दानामा लाग्ने पुतली किराले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना छोपिने गरी उखेरा लगाउनुहोस्। पछौटे डडुवाको संक्रमण भएमा आलु बालीको पात, डाँठ तथा मुनामा लक्षणहरू देखा पर्दछन्। यस्ता लक्षणहरू देखा परेमा म्यानकोजेब 75% WP 2 ग्राम प्रति लिटर पानीमा मिसाएर आलुको बोट भिज्ने गरी अपराह्नपछि स्प्रे गर्नुहोस्। प्रकोप बढी भएमा फेनामिडोन 10% र म्यानकोजेब 50% WG वा डाइमेथोमोर्फ 50% WP 1.5 ग्राम प्रति लिटर पानीमा मिसाएर सम्पूर्ण बाग भिज्ने गरी छर्कनुहोस्। मध्य पहाडी क्षेत्रमा विभिन्न तरकारी बालीहरू जस्तै गोलभेडा, भन्टा, खुर्सानी र भेडे खुर्सानीको बिउ जमाउनुहोस्। साथै सिमी र बोडी लगाउन लाइनदेखि लाइनसम्मको दूरी 120 सेन्टिमिटर र बोटदेखि बोटसम्मको दूरी 20 सेन्टिमिटर फरक गरी एउटा पालमा 2 गेडा बिउ खसाल्नुहोस्। नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोग लाग्न सक्ने भएकाले नर्सरी ब्याडको नियमित निरीक्षण गर्नुहोस्। यस्ता किरा र रोगको व्यवस्थापन गर्न क्रमशः फिप्रोनिल 5% SC 0.5 ml र कार्बेन्डाजिम 50% WP 2 ग्राम प्रति लिटर पानीमा घोली नर्सरी ब्याडमा माटो भिज्ने गरी छर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाका दरले रोपेको 15-20 दिनमा, 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेस गर्नुहोस्। लहरे बालीमा लाग्ने सिते ढुसी रोगको अनुगमन गर्नुहोस्। रोग देखिएमा प्रकोप व्यवस्थापनको लागि रोगग्रस्त तल्लो र पुराना पातहरू हटाउने, सिँचाइ दिँदा स्प्रिङ्कल प्रयोग नगर्ने, साथै म्यानकोजेब र मेटालेक्सिल जस्ता विषादीहरू 2 ग्राम प्रति लिटर लिटर पानीको दरले 10 देखि 12 दिनको फरकमा 2 देखि 4 पटकसम्म सम्पूर्ण पातहरू भिज्ने गरी छर्कनुहोस्। लहरे बालीमा रातो खपटे किराका लार्भाहरू जमिनको सतहभन्दा अलिकति मुनि बस्ने भएकाले यसको व्यवस्थापनको लागि गोडमेल गर्नुहोस्। किराले बिहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। नोक्सानी धेरै भएमा साँझ पख साइपरमेथ्रिन 10% इसी 2 ml प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्ने गरी छर्कनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औंसा किराको नोक्सानी व्यवस्थापनका लागि क्युल्युर युक्त ट्र्याप प्रतिरोपणी 6 देखि 8 वटाको दरले राख्नुहोस्। लसुन प्याजको प्याजी डडुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाई म्यान्कोजेफ युक्त विषादी 2.5 ग्राम वा क्लोरोथालोनिल 2 ग्राम प्रति लिटर पानीका दरले 8 देखि 10 दिनको फरकमा 2 देखि 3 पटकसम्म सम्पूर्ण बोट भिज्ने गरी छर्कनुहोस्। गोल भेडामा पात खन्ने खिरा टुटा एप्सुलुटा लागेको अवस्थामा क्लोरान ट्रेनिलिपोल 18.5% यासी वा स्पिनोसाड 45% यासी नामक विषादी 1 ml प्रति 3 लिटर पानीमा मिसाएर 15 दिनको फरकमा छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस्। आज हामीले वैशाख महिनाको तेस्रो साता खाद्यान्न फलफुल र तरकारी बालीमा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो इमेल info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो टोल फ्री नम्बर 1660-01-95-00-00 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
5: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
8: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513-45701 र 98513-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
12: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
13: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
12: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
13: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
12: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
13: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
14: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: संघीय संसदका माननीय सदस्यहरूलाई संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी संघीय संसद सचिवालयको अत्यन्त जरुरी सूचना। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 1 बमोजिम मिति 2083 साल वैशाख 28 गते सोमबार 14 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकोले तोकिएको स्थानमा सभाका सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ। प्रतिनिधि सभा स्थान निर्माणाधीन संघीय संसद भवनको प्रतिनिधि सभा कक्ष, बहुउद्देश्य कक्ष, सिंहदरबार, राष्ट्रिय सभा स्थान संघीय संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्ष, सिंहदरबार, महासचिव पद्म प्रसाद पाण्डे, संघीय संसद सचिवालय।
17: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 47 दिन बाँकी।
18: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेसागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकियले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो भन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो भन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम गर्न थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोसी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थानमा रोक्दा रोक्दै 5 वटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको छ। सडकमा जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। बदलिँदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गिनीले जानकारी दिनुभयो। ती मध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। स्थानीय स्तरमा जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणको प्रयासहरू सफल बनाउने उद्देश्यले दाङमा हालै सम्पन्न जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलनले समुदाय स्तरमा अनुकूलनका योजनाहरू विस्तार गर्नुपर्नेमा जोड दिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
3: जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढाउने बारे साझा धारणा निर्माण गरिएको छ। जुन धारणा जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास स्थानीयकरण वित्त र न्याय भन्ने मूल नाराका साथ भएको 7 राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12 सामाजिक संस्थाहरूको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड दिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार।
4: जलाशय बनाउनु हो भने किसानलाई सिँचाइ पनि हुन्छ, पशु पक्षीले रमाउने ठाउँ पनि हुन्छ र जलको असर जुन तल
3: सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा प्राप्त नीति भए तापनि कार्यान्वयन पछि कमजोर रहेकाले संघीय प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको थियो। प्रकृति रिसोर्सेस सेन्टरका सन्त कुमार महर्जन।
5: जलवायु वित्त वा जलवायु बजेट चाहिँ अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौ यो कुरा पनि हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
3: तीनै तहका सरकारले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। टेवा संस्थाका प्रतिनिधि मुना पोखरेल।
6: बजेट प्रणालीको सुरुवातले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासको विकास प्रति प्रतिबद्धता झन स्पष्ट पारेको छ। तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ।
3: दाङ सम्मेलनले जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न नीति निर्माण मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन र समुदायसम्म पुग्ने व्यवहारिक योजनाको खाँचो औल्याउँदै तीनै तहका सरकार र सरकारवाला बीच समन्वय सुदृढी गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुधामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्थापन लगायतका न्यूनतम मानव अधिकारको अवस्था के कस्तो भइरहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरिएको छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बिमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी करिडोर, च्याम्ताङ घोम्पा सडक आयोजना, कर्णाली सडक आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सडक आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिएको छ। यसै गरी काठमाडौँ तराई मधेस द्रुत मार्ग सडक आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बङ्करदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोक राज सिग्देलले करिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विङ, क्यानोइङ, स्काई डाइभिङ, जिप लाइन, जिप स्कोट, त्यसै गरी जेट स्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गको भकुण्डेबेसी खुरकोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचाका करिब 55 घर परिवारले सामान्य चोटपटक लाग्दा हुने स्वास्थ्य समस्याहरूमा घरेलु उपचार विधि अपनाउँदै आएका छन्। खैचा गाउँका पटुवार जातिले पुस्तौँदेखि स्थानीय स्तरमै पाइने जडीबुटीको प्रयोग मार्फत स्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिने गरेका हुन्। बालिका माध्यमको रिपोर्ट।
7: ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचा निवासी उमेरले 65 वर्ष पुग्नु भएकी ज्ञानमाया पुटुवार स्थानीय जडीबुटीको प्रयोग र यसको उपचार विधिको अनुभव ज्ञानका कारण गाउँलेहरूबीच निकै चर्चित हुनुहुन्छ। 55 भन्दा बढी घर परिवारको बसोबास रहेको खैचा गाउँका जो कोहीलाई चोटपटक लागेमा हात खुट्टा मर्किए वा ज्वरो रुगाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या परेमा उपचारका लागि दगुर्दै ज्ञानमाया कहाँ पुग्ने गर्दछन्। बाल्यकालदेखि नै परिवारमा अभिभावकले प्रयोग गर्ने गरेको घरेलु जडीबुटीका उपचार विधिबारे ज्ञान आर्जन गर्नुभएकी ज्ञानमायाले हालसम्म स्वास्थ्य उपचारका लागि आफूले औषधि मूलो गर्न अस्पताल धाउनु परेको अनुभव छैन। हालसम्म कति गाउँलेको उपचार भयो भन्ने संख्यामै भने सम्झन नसक्ने ज्ञानमायाले आफू जवानै हुँदा श्रीमानको मर्किएको खुट्टाको उपचार गरेको यसरी सम्झनुहुन्छ।
8: मेरो श्रीमान त पहिला गोदावरी जङ्गल गएर आएको, बुगमतीमा बाँडा खान्जानी भनेर गएको थियो, अनि त्यहाँ गाडीमा बसेर गएको होला। त्यहाँबाट हाम फालेको रे, हाम फाल्दाखेरि खुट्टो भाँचे थियो। बुहारीको नन्नले ठुल्यामा ठुलबाट खुट्टो मर्केर त्यहाँ रोइराख्यो भन्यो, अनि हेर्न जाँदाखेरि हो रहेछ। अनि मैले बोकेर लिएर भनेको बुढा मानेन, लाजले स्कुलको विद्यार्थी बच्चाहरू हाँसे, अनि खिसार्दै घरमा आइपुग्यो, औषधि लगाइदिएको। अनि भोलिपल्ट बिहान त्यस्तै औषधि पिनेर लगाइदियो, 3 हप्तासम्म लगायो अनि ठिक भयो त्यो पनि, अनि दुखे पनि भनेन, अनि खेत खन्न पनि सक्छ दुख्दैन भन्यो।
7: हात गोडा मर्किएमा वा शरीरको दुखाइ कम गर्न घरेलु मालिस तेल बनाउन काम गर्दै आउनु भएकी विष्णुमाया पुटुवारले भने पहिलेको समयमा झै सहजै जडीबुटी पाउन छाडेको गुनासो गर्नुभयो।
8: दोदर आयो, दोदर सबै बिउ कानलो सानो फटकाएर दोदर लगायो, पोलोथिन गर्यो, अनि त्यही भएर मासियो, अनि त्यही खोज्नलाई गाह्रो छ, समय लाग्छ।
7: स्थानीय पुटुवार समाज पुस्तौंदेखि अपनाउँदै आएको घरेलु उपचार विधि सम्बन्धी ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन्। स्थानीय स्तरमै उपलब्ध हुने जडीबुटी हराउन थालेपछि यसको वृक्षरोपण र संरक्षणमा समेत स्थानीय अगुवाहरू लाग्न थालेका छन्। स्थानीय शिक्षिका सपना साख्य,
9: यहाँको मान्छेहरू चाहिँ सानो चोटपटक लाग्दाखेरि चाहिँ घरेलु उपचार नै गर्नुहुन्छ। हाम्रो पहलटु भन्ने कार्यक्रम सञ्चालन गर्यौँ, रैथाने जडीबुटीहरूको चाहिँ उत्थान गर्नुको लागि। स्थानीय स्तरमा पाइने चाहिँ हामी अनुसन्धान गर्दाखेरि चाहिँ करिब करिब 25-26 टाइपको चाहिँ पायौँ। अनि हस्तान्तरण भन्ने प्रोग्राम थियो कि, त्यो प्रोग्रामले गर्दाखेरि चाहिँ महिला दिदी बहिनीहरूलाई थप सहयोग पुगेको छ। सबैले चाहिँ आफ्नो घरमा चाहिँ जडीबुटीहरू एउटा न एउटा भए पनि रोप्न थालिसके।
7: जटिल स्वास्थ्य समस्याहरूको चमत्कारिक उपचार प्रणालीको विकासले स्वास्थ्य उपचारमा सहज बनाएकै छ। तर सामान्य स्वास्थ्य जटिलतामा समेत जथाभावी एन्टिबायोटिक लिने जस्ता हानिकारक व्यवहारबाट टाढा रहेका पुटुवार जातिको घरेलु उपचार पद्धति तथा यस विधिको संरक्षण र सम्वर्धन गर्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
2: आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बाका लागि सङ्कलनका लागि खुला गरिने भएको छ। आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा सङ्कलनका लागि खुल्ला गर्ने निर्णय भएको सेफोक्सुन्टो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा सङ्कलनका लागि सेफोक्सुन्टो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वन क्षेत्रको भागमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला हुने उहाँले जानकारी दिनुभयो। यात्रा गुम्बा सङ्कलनका लागि जेठ 5, 6 र 7 गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाइसक्नुपर्ने र 16 वर्ष मुनिका बालबालिकालाई निषेध गरिने निकुञ्जले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने 3 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका नौबस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका एक घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका एक घर भएकी 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। किसानहरूलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागि प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। स्याङ्जाको वालिङ नगरपालिका र भिरकोट नगरपालिकाका 13,000 घर परिवार 3 दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन्। गत शनिबार राति वालिङ 1 कालीमाटे स्थित सब स्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उपभोक्ताहरू विद्युत सेवाबाट वञ्चित भएका हुन्। ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि मर्मत गर्न झण्डै 25 दिन समय लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी ग्ल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटाका कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनका साथै 61 जना घाइते भएका छन्। हुवासिङ कारखानामा भएको सो विस्फोटनपछि उद्धारकर्ताहरूले 3 किलोमिटर वरपरसम्मका मानिसहरूलाई हटाएका थिए। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 डुङ्गामा आक्रमण गरेको बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुङ्गाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका 3 ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पुँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी कोषलाई अब धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितो पत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बिमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बिमा कम्पनी वा धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा पुँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनु भयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो 4 दिन कारोबार निरन्तर घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अङ्कले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अङ्कले बढेर 2712.86 को बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता शेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
2: अब खेल समाचार अझै बमबाट।
12: नेपालले विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्यु क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 1 बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरुद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेट पछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लिग 2 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22-29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 उद्घाटन खेलमा समूह एका इरान र बङ्गलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बङ्गलादेश बाहेक काजगिस्तान र श्रीलङ्का छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
2: अब मौसम। आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना हुनुका साथै बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमालतिर हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.3, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.2, न्यूनतम 13, वर्षा 8.8 मिलिमिटर। पोखराको अधिकतम 26.8, न्यूनतम 14.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.7, न्यूनतम 14.3, वर्षा 13.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 29.2, न्यूनतम 15.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान, संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेसागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ 1 सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको फराकिलो जित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल

0: नाथ धमला, सानिध्य भट्टराई र अप्रिमा श्रेष्ठ। आउनुहोस् अब सुनौँ शैक्षिक रेडियो नाटक भोलिको उज्यालो।
1: श्रीजल, आज त चाँडै उठेछौ त। बिहान छिट्टै उठ्ने बानीले जीवनमा धेरै कुरा परिवर्तन ल्याउँछ। यसले शरीर तन्दुरुस्त राख्छ र दिमाग पनि ताजा बनाउँछ। यो बानी विकास गर्नुपर्छ है।
2: हो बुबा, म बुझ्दैछु यो कुरा। अबदेखि म अलार्म राखेर समयमै उठ्छु। अल्छी गर्यो भने त अलार्म बन्द गरेर सुतिन्छ। अब म यस्तो काम गर्दिन।
3: होइन, छोरीले पनि आज त कोठा चटक्क पारेको देख्छु त। सन्ध्या, आफ्नो कोठा सफा राख्नु राम्रो बानी हो। सफा वातावरणले मन शान्त हुन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ। यो कोठा सधैँ यस्तै राख्नु है।
4: आमा, म अबदेखि आफ्नो कोठा आफै सफा गर्छु। यसले मलाई जिम्मेवार बन्न सिकाउँछ रे। हिजो स्कुलमा पनि यही पढाउनु भएको थियो।
1: कुनै घरका केटाकेटीहरूलाई बाबुआमाले काम लगाउँदैनन्, केटाकेटी पनि काम गर्दैनन्। जान्ने बुझ्नेहरू बाल श्रमका कुरा गर्छन्, तर घरका काममा सघाउनु भनेको परिवारप्रतिको माया देखाउनु पनि हो। यसले सबैलाई व्यावहारिक बनाउँछ र सम्बन्ध बलियो हुन्छ।
2: बुबा, म आजदेखि भान्सामा पनि हजुरलाई सहयोग गर्छु। यसले मलाई काम सिकाउँछ र तपाईँहरूलाई पनि सजिलो हुन्छ। पछि एक्लै बस्नु पर्यो भने काम लाग्छ नि।
3: धन्यवाद छोरा, धन्यवाद, माफ पाऊ भन्नु पनि हाम्रो राम्रो संस्कार हो। यो पनि सिक्नु पर्छ। यसले मानिसलाई नम्र र सभ्य बनाउँछ, बुझिराख्नु है।
4: हुन्छ आमा, म पनि अब साना कुरामा सबैलाई धन्यवाद भन्न बिर्सन्न। यसले अरूलाई सम्मान दिएको महसुस गराउँछ है आमा। विदेशी त थ्याङ्क यू भन्दा कति खुसी हुन्छन्। ए, आज त चाँडै स्कुल जानु छ। भाइ, जाउँ अब।
5: विद्यार्थीहरू, आज हामी सिक्नुपर्ने कुराका बारेमा छलफल गरौँ है। सबभन्दा पहिले हामीले अनुशासन सिक्नुपर्छ। अनुशासन जीवनको मेरुदण्ड हो। अनुशासन बिना कुनै पनि लक्ष्य हासिल गर्न गाह्रो हुन्छ। यसका लागि समय खेर नफाली काम गर्नुपर्छ है।
2: सर, म घरमा पनि आफ्नो समय तालिका बनाएर काम गर्छु। यसले मलाई व्यवस्थित बनाएको छ। यो पनि एक किसिमको अनुशासन नै हो, होइन र सर?
5: हो नि, समय व्यवस्थापन गर्न सिक्नु धेरै आवश्यक छ। सबैले सिक्नुपर्छ। समयको सही प्रयोगले सफलता सुनिश्चित गर्छ। सफल हुन समय चिन्नुपर्छ।
4: सर, मैले पनि पढाइ, खेल र आराम सबैको सन्तुलन मिलाउने प्रयास गरेकी छु। यसले मेरो हरेक दिनलाई राम्रो बनाउँदै लगेको छ।
5: सामाजिक नियम पालना गर्नु हाम्रो पनि कर्तव्य हो। यसले समाजलाई व्यवस्थित र सुरक्षित बनाउँछ। बुझेका छौ नि?
2: हो सर, अस्ति नै हाम्रो छिमेकीले बाटामा फोहोर फाल्दा कस्तो गाली गरेका थिए। त्यस दिनदेखि मैले सार्वजनिक स्थानमा कहिले कुनै फोहोर नफाल्ने निर्णय गरे। यसले वातावरण सफा राख्न मद्दत गर्दो रहेछ, त्यो पनि सिके।
5: बाटामा हिँड्दा ट्राफिक नियम पालना गर्नुपर्छ। यो जीवन रक्षाको आधार हो। सानो गल्तीले ठुलो दुर्घटना हुन सक्छ। ट्राफिक नियम पालनाले दुर्घटनाबाट बचाउँछ।
4: सर, म त सडक पार गर्दा दायाँ बायाँ हेरेर मात्र पार गर्छु। यस्तो गर्दा दुर्घटनाबाट बच्न सकिन्छ र सुरक्षित पनि भइन्छ। यस्ता कुरामा हामी इमान्दार बन्नुपर्छ, होइन त सर?
5: हो त, इमान्दारी सबैभन्दा ठुलो सम्पत्ति हो। झुटले केही समय फाइदा दिन सक्छ, तर अन्तत हानि नै गर्छ। त्यसैले मानिस इमान्दार हुनुपर्छ। कसैलाई ढाँट्नु पनि हुँदैन है।
2: सर, म त ढाँट्दिनँ कसैलाई, सधैँ सत्य बोल्छु।
5: हो त, कति राम्रो कुरा भयो आज। आज मेरो अलिकति काम छ, पहिलो दिनको कक्षा पनि हो। आफू छलफल गर्दै गर है।
4: हुन्छ सर।
2: ल, बल्ल भाडा माझिसक्यो। आज त बुबाले सँगै बसेर कुरा गर्ने भन्नुभएको छ। बुबा, आज सँगै बसेर गफ गर्ने भनेको होइन, कतिखेर
1: हो? हो त, सबै आऊ न, सँगै बसेर गफ गरौँ। परिवारसँग बसेर कुरा गर्नु पनि आवश्यक छ। यसले एकअर्काको भावना बुझ्न मद्दत गर्छ। साना ठुला सबैको कुरा सुन्न पाइन्छ।
2: बुबा, हामी हरेक बेलुका सँगै बसेर कुरा गरौँ न। यसले हाम्रो सम्बन्ध अझ नजिक बनाउँछ, होइन र?
3: अरूको भावना बुझ्न सक्नु ठुलो गुण हो। यसले झगडा घटाउँछ र माया बढाउँछ। घरमा गरेका यस्ता कुराले स्कुलमा पनि अरूका कुरा सुन्ने बानी विकास हुन्छ।
4: आमा, म त साथीहरूको कुरा ध्यान दिएर सुन्छु। भाइ चाहिँ अलि ध्यान दिँदैन। अरूका कुरा सुन्दा उनीहरू पनि कति खुसी हुँदा रहेछन्।
1: अर्को कुरा पनि छ।

0: हामीले खर्च गर्दा खुब ध्यान दिनुपर्छ। सकेसम्म खर्चभन्दा बढी बचत गर्नुपर्छ। बचत गर्ने बानीले भविष्य सुरक्षित बनाउँछ।
1: बुबा, मैले त हजुरले दिने खाजा खर्चबाट केही पैसा बचत गर्ने योजना बनाएको छु। एउटा खुत्रुके किनिदिनु न, म बचेको पैसा त्यसैमा राख्छु। यसले मलाई आर्थिक रूपमा सचेत बनाउँछ र पछि धेरै पैसा पनि हुन्छ।
2: खाजा नखाई पैसा बचाउनु चाहिँ हुन्न नि नानी, स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो नि।
0: बरु कसैले दक्षिणा उपहार दिएको पैसा बचत गर्दा हुन्छ। यसै गरी हामीले वातावरण पनि जोगाउनु पर्छ। रुख रोप्दा भविष्य सुरक्षित हुन्छ, यसले पनि पैसा बचाउन सहयोग गर्छ।
3: आमा, हामी पनि मिलेर खोरियामा रुख रोपौँ न, हुन्न र? यसले समाजमा सकारात्मक सन्देश दिन्छ।
0: कति राम्रो कुरा गर्यो। यस्तो आत्मविश्वासले मानिसलाई अगाडि बढाउँछ। आफूमा विश्वास भएमा कुनै पनि काम गर्न सजिलो हुन्छ। यसपालि वर्षा लाग्ने बेलामा रुख रोपाउन त सबै मिलेर, हुँदैन?
1: हुन्छ बुबा, यसले हामीमा काम गर्ने क्षमता छ भन्ने पनि देखाउँछ नि। सरले पनि आफ्नो क्षमतामा विश्वास गर्दा डर मुक्त बन्न सकिन्छ भन्नुहुन्थ्यो। हामी सबै काम गर्न सक्छौँ भन्ने प्रमाणित गर्नुपर्छ रे हामीले।
0: तिमीहरूको गृहकार्य पनि होला नि। आज यति कुरा गरौँ, भोलि पनि थप कुरा गरौँला। जाऊ अब गृहकार्य गर्न।
1: हुन्छ बाबामा, शुभरात्रि।
4: विद्यार्थीहरू, तिमीहरूलाई आजभोलि कुनै समस्या आएको छ? आएको छ भने त्यो आफैले समाधान गर्नुपर्छ। समस्या समाधान गर्ने क्षमता जीवनमा अत्यन्त आवश्यक हुन्छ। कठिन अवस्थामा शान्त भएर सोच्न सके मात्र सही निर्णय लिन सकिन्छ। यो कुरा सिक्नुपर्छ है।
1: सर, मलाई अब समस्या देख्दा डर लाग्दैन। म आफै समाधान खोज्ने प्रयास गर्छु। नसके साथीहरूसँग कुरा गरेर सहकार्य गर्छु।
4: हो त, सहकार्यले ठुलो उपलब्धि दिलाउँछ। टोलीमा काम गर्दा नयाँ कुरा सिकिन्छ, त्यसलाई आफ्नो जीवनमा पनि उपयोग गर्न सकिन्छ।
3: हो सर।
4: हो त, विद्यार्थीले पढाइसँगै सृजनशीलता पनि विकास गर्नुपर्छ। नयाँ कुरा सोच्न सक्ने क्षमता महत्त्वपूर्ण हुन्छ है।
1: म यसो गर्छु भन्दा त अरूले जान्ने भए कि भनेर गाली गर्छन्।
4: के भयो त, आलोचना स्वीकार गर्न सिक्नु पनि पो आवश्यक छ। यसले सुधारको अवसर दिन्छ। हामीले त अरूप्रति सहानुभूति राख्नुपर्छ। सहानुभूति राख्नु सामाजिक जीवनको आधार हो। अरूको पीडा बुझ्न सक्नु ठुलो कुरा हो नि सन्ध्या।
1: आज गृह कार्य नहेर्ने सर, मैले कस्ता राम्रा कुरा लेखेर ल्याएकी थिएँ।
4: ए ल, त्यसो भए आज यति कुरा गर्ने। सन्ध्या, तिमीले सबैको गृह कार्य सङ्कलन गर ल।
0: सृजल, आज कस्तो भयो त कक्षा? कुनै पनि काममा धैर्य राख्नुपर्छ। हतार गर्दा प्रायः गल्ती हुन्छ। हिजो गृह कार्य गर्दा अलिक हतार गरे जस्तो लागेको थियो।
3: एकदम राम्रो बुबुबा, म अब काम गर्दा सोचेर मात्र गर्छु। यसले मेरो काम राम्रो बनाउँछ भन्ने बुझेँ नि मैले।
2: राम्रो बाबु। अनि अर्को कुरा, नम्र व्यवहारले सबैको मन जित्न सकिन्छ। रिसले सम्बन्ध बिगार्छ, नम्रताले सुधार्छ। त्यसैले रिसाउनु हुँदैन।
1: आमा, म त सधैँ नम्र भएर बोल्छु।
3: अब म मोबाइल पनि कम मात्र प्रयोग गर्छु।
0: विद्यार्थीले पढ्दा पढ्दै नेतृत्व क्षमता पनि विकास गर्नुपर्छ। यसका लागि स्कुलमा पनि साना साना जिम्मेवारी लिनुपर्छ। यसले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउँछ।
1: मलाई त कक्षा कोठामा समूह नेता बनाएका छन् नि बुबा। यसले मलाई सिक्ने मौका दिएको छ। कक्षा व्यवस्थित गर्ने जिम्मेवारी पाएको छु मैले।
2: कति राम्रो भएछ। स्वास्थ्यको ख्याल गर्नुपर्छ होइन नि? स्वास्थ्य राम्रो राख्न दैनिक व्यायाम गर्नुपर्छ। यसले शरीरलाई तन्दुरुस्त बनाउँछ। भोलिदेखि हामी सबैले सँगै व्यायाम गर्न पाए हुन्थ्यो, मिल्छ?
3: आमा, म त बिहान दौडन जान्छु। यसले मलाई क्रियाशील र जागरिलो बनाउँछ।
0: व्यायाम गरेर मात्रै पुग्दैन, सन्तुलित खाना पनि खानुपर्छ। सन्तुलित खाना खानु स्वास्थ्यको लागि आवश्यक छ। जङ्क फुडले शरीरलाई कमजोर बनाउँछ, खानु हुँदैन है।
1: हामी त घरकै पोसिलो खाना खाने। यसले स्वास्थ्य राम्रो राख्छ, होइन त बुबा?
3: बुबा, म त साथीहरूलाई पढाइमा पनि सहयोग गर्छु नि।
0: पढाइ र सिकाउने कुराका साथमा अन्य कुरा पनि जान्नुपर्छ। जोखिमबाट बच्न सिक्नुपर्छ। सानो सावधानीले ठुलो दुर्घटना टार्न सक्छ।
2: अचेल त आत्मरक्षाका सामान्य सिप सिक्नु पनि आवश्यक छ। बाहिरी वातावरण ठिक छैन, यसले सङ्कटमा बच्न मद्दत गर्छ। स्कुल जाँदा आउँदा सङ्कट पर्न सक्छ, आत्मरक्षा सिपले यसबाट बचाउँछ। जीवनमा आफूलाई चाहिने कुरा निरन्तर सिकिरहनु पर्छ। सिकाइ कहिले रोकिनु हुँदैन।
1: आमा, आत्मरक्षाको तालिम पनि हुन्छ रे। म आत्मरक्षा तालिम लिन जान्छु नि, यसले मेरो आत्मविश्वास बढाउँछ।
3: म पनि सिक्छु या हू उस, यसले मलाई अगाडि बढाउँछ। कसैले आक्रमण गर्यो भने आफू जोगिन पनि सकिन्छ होला आमा।
0: आफ्नो काम आफै गर्न सिक्नु आत्मनिर्भरता हो, यसले आत्मसम्मान बढाउँछ। पैसा आउने, सुरक्षा पाइने, सम्मान पाइने, अरूको उपकार हुने, सब काम गर्न पछि हट्नु हुँदैन है
2: बाबु नानी। हामीले परिवारप्रति कर्तव्य निर्वाह गर्न कहिले भुल्नु हुँदैन है। आमा बा हजुरबा हजुरआमा सबैप्रति छोराछोरीको कर्तव्य हुन्छ, त्यसको पालना गर्नुपर्छ, यसले परिवारको सम्बन्ध बलियो बनाउँछ।
3: आमा, हामीले त कर्तव्य निर्वाह गरेका छौँ है, तपाईँहरूले हामीलाई माया गर्नुहुन्छ, हामी आदर गर्छौँ।
2: परिवारप्रति मात्र होइन, समाजप्रति पनि जिम्मेवारी बोध हुनु आवश्यक छ, यसले असल नागरिक बनाउँछ। तिमीहरू देशका असल नागरिक बन्नुपर्छ बाबु।
1: म त ठुलो भएर समाजका लागि केही गर्ने हो।
0: इमान्दार व्यक्तिलाई सबैले सम्मान गर्छन्। विश्वास कमाउन समय लाग्छ, तर केही राम्रो काम गरेर भोलिको लागि बाँच्नुपर्छ है छोरी।
3: इमान्दारी पहिचान हो रे है बुबा। हाम्रो किताबमा इमान्दार व्यक्तिले आफ्नो परिचय कहिले गुमाउँदैन भन्ने लेखेको छ।
2: हो त, इमान्दार हुनु, सहयोगी भावना राख्नु राम्रो कुरा हो, यसले समाजमा एकता ल्याउँछ।
1: आमा, मलाई त अरूलाई सहयोग गर्दा कति खुसी लाग्छ, त्यस दिन निन्द्रा पनि राम्रो लाग्छ।
0: हो त, सहयोग गर्नु भनेको ज्ञान बाँड्नु हो, ज्ञान बाँड्दा बढ्छ, अरूलाई सिकाउनु पनि ठुलो सेवा हो नि। हामीले नि आत्मसम्मान जोगाउनु पनि आवश्यक छ, यसले व्यक्तित्व बलियो बनाउँछ।
1: आमा, आफ्नो मूल्य सिके आत्मविश्वासी बन्न सकिन्छ रे, आफ्नो दिन सन्तुलित बनाउन र स्वस्थ हुन सकिन्छ रे। हो त,
2: हो त छोरी, यसमा धैर्य चाहिन्छ। धैर्यले सफलता नजिक ल्याउँछ भने हतारले चाहिँ प्राय असफलता मात्र दिन्छ।
3: आमा, म पनि यसपालि धैर्यपूर्वक काम गरेर प्रथम हुने हो।
0: प्रथम हुनु वा नहुनु ठुलो कुरा होइन, तर जीवनमा सन्तुलन राख्न सक्नुपर्छ। पढाइ, खेल र आराम सबै आवश्यक छन् तिमीहरूलाई। हेर, असफलताबाट डराउनु हुँदैन, यसले सिक्ने अवसर दिन्छ।
3: बुबा, म त असफल हुँदा डराइन, मेरो पहिलो त्रैमासिक कस्तो भएको थियो, यसैबाट सिकेर म सधैँ सफल बन्छु। अब
2: आशावादी सोचले जीवन उज्यालो बनाउँछ, निराशाले प्रगति रोक्छ, यो कुरा बुझ्नुपर्छ नानी हो।
1: आमाले यसो भनेपछि को आशावादी नबन्ला, कसले भविष्य उज्यालो बनाउला। बरु आफ्नो लक्ष्य लेखेर त्यसकै मार्गदर्शनमा हिँड्नु पर्छ होला है।
3: अरूको आलोचनाबाट पनि सिक्नु पर्ने रहेछ नि दिदी।
0: कति राम्रो कुरा गर्यो, आत्मालोचना सहनु, समयको मूल्य बुझ्नु जीवनको ठुलो शिक्षा हो। गुमेको समय कहिल्यै फर्कँदैन, अरूलाई गरेको गाली पनि कहिल्यै सुन्दर हुँदैन।
2: सकारात्मक सोचले कठिनाईलाई सजिलो बनाउँछ, नकारात्मक सोचले समस्या बढाउँछ। त्यसैले सधैँ सकारात्मक सोच राख्नुपर्छ है, सधैँ राम्रो पक्ष हेर्ने प्रयास गर्नुपर्छ, यसले सबैलाई खुसी बनाउँछ। साथीहरूको भावना बुझ्ने प्रयासले हाम्रो सम्बन्ध पनि गहिरो बनाउँछ।
3: आज त हामीले धेरै कुरा सिक्यौँ, यी सबै कुरालाई व्यवहारमा उतार्दा त घरमा मात्र होइन समाजमा पनि सकारात्मक परिवर्तन आउँछ।
2: यस्तै असल बानीले त जीवन उज्यालो बनाउँछ नि, साना प्रयासले ठुलो परिवर्तन सम्भव हुन्छ।
0: सधैँ सकारात्मक सोच राख्दा कठिनाईलाई अवसरमा बदल्न सकिन्छ। हामीले त कहिल्यै हार नमानि आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्नुपर्छ।
4: भाइ बहिनी हो, हामीले दुई तिन दिन नचाहिने कुरा गरेर समय खेर फाल्यौँ है, यस्तो लागेको भए त्यो होइन। यो हामीले सिक्नुपर्ने कुरा शीर्षकको पढाइ थियो। तिमीहरूले घरमा पनि छलफल गरेका छौ, कक्षामा पनि छलफल भयो, हामीले के सिक्यौँ त एक एक गरी सबैले भनौँ, म लेख्न थाल्छु है।
1: म पहिले भन्छु सर, हतारमा निर्णय गर्नु हुँदैन, साना उपलब्धिमा पनि खुसी हुने प्रयास गर्नुपर्छ, आफ्नो लक्ष्यप्रति गम्भीर रहेर अगाडि बढ्नुपर्छ, सबै सिकेका कुरा अभ्यास गरेर जीवन सफल बनाउनुपर्छ, हामी जिम्मेवार नागरिक बनेर देशलाई समृद्ध बनाउनुपर्छ।
4: आहा, कति राम्रो। सिर्जल केही भन्ने कि?
3: भन्ने सर, मेहनत गर्न कहिले पछि हट्नु हुँदैन।
4: अनि बाबा आमाले चाहिँ के भन्नुभयो नि?
3: आमाले खुसी रहन साना कुरामा पनि आनन्द लिनुपर्छ, असल बानीले जीवन उज्यालो बनाउँछ, साना प्रयासले ठुलो परिवर्तन सम्भव हुन्छ भन्नुभयो।
1: मेहनत बिना सफलता सम्भव हुँदैन, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्छ, सकारात्मक सोच राख्नुपर्छ भन्नुभयो।
4: कति राम्रो सिकाइ भएछ।
5: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। पहिलो गीत सुनाउँछौँ प्रमोद खरेलको स्वर, विवेक सिंह ठकुरीको रचना र सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो हिमाल सागर र अन्नु चौधरीको स्वर, विमल अधिकारीको रचना र संगीतमा रहेको आधुनिक गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। आधुनिक गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ, एलिना चौहानको स्वर, सुरेश विशीको रचना र संगीतमा। यो गीत सुनिसकेपछि बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपालमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:25 को समय रहनेछ। करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रमको समाचारपछि सुन्न सक्नुहुनेछ लोकगीत। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो तारा देवीको स्वर हरिबहादुर रञ्जितको संकलनमा रहेको लोकगीत। तपाईँ यति बेला रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ साविद्री पाण्डेको स्वर तथा संकलनमा। यो गीत सुनिसकेपछि यहाँहरूले शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 6 प्रकृति र वातावरण अन्तर्गत पारिस्थितिक पद्धतिका जैविक र अजैविक अवयवहरूका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: आमा, कस्तो मिठो आवाज है चराचुरुङ्गीहरूको, मन नै प्रफुल्ल हुने।
4: हो त नि, प्रकृतिमा भुल्नुको आनन्द नै बेग्लै हुन्छ छोरी।
5: यो प्रकृति त हाम्रो जीवनको अभिन्न अङ्ग हो रे। अनि यहाँ हामी सबै जीवहरू एकअर्कामा भर परेका हुन्छौँ रे। अनि यस्तै धेरै विषयमा मैले हिजो विद्यालयमा पढेको थिएँ नि आमा।
4: ए हो र, अति राम्रो। हामीले आफू बस्ने वासस्थानको बारेमा, प्रकृतिको बारेमा जान्नु बुझ्नु पर्छ नि।
3: ए हो र भाइ, उसो भए भन त, पारिस्थितिक पद्धति भनेको के रहेछ?
5: मलाई आइहाल्छ नि। ल सुन्नुहोस् दिदी, पारिस्थितिक पद्धति भनेको एक निरन्तर चलिरहने चक्र हो, जुन चक्रमा सजीव निर्जीव वस्तुहरू बीच अन्तर सम्बन्ध रहेको हुन्छ।
3: वाह, मेरो भाइ त जान्ने पो भइसकेछ त।
5: आमा, मैले त सजीव र निर्जीव बीच सम्बन्ध हुन्छ भनेर मात्र बुझेँ, तर विस्तृत रूपमा कस्तो र कसरी भन्ने चाहिँ बुझ्न सकेका छैन। घरमा तपाईँलाई सोध्छु भनेर सोचिरहेको थिएँ, आज हिँड्दै कुरा गर्ने पो मौका पाएँ त।
4: भइहाल्छ नि छोरा, तिम्रो कौतूहलतादेखि म ज्यादै खुसी छु। आफूले नजानेका, आफूलाई अन्यल लागेका कुराहरू आफूभन्दा ठुला जान्नेलाई सोध्नु त धेरै राम्रो हो नि।
3: यो विषय त मेरो पनि मनपर्ने विषय हो नि। आज भाइले गर्दा मैले पनि आमाबाट सिक्ने मौका पाउने भए।
4: ल सुन, हाम्रा वरिपरि रहेका हरिया बोट बिरुवाहरूले माटोबाट लवण, पानी, त्यस्तै वायुमण्डलबाट कार्बन डाइअक्साइड अनि सूर्यको प्रकाशको उपस्थितिमा पातमा रहेको हरित कणमा खाना बनाउँछन्। अनि भन त, त्यो खाना कसले उपभोग गर्दछ?
5: म भन्छु आमा, जनावर, मानिस, पशु पन्छी अनि हामी सबैले नि, होइन र?
4: स्याबास, हो त नि। त्यस्तै जीवहरूले पनि सास फेर्न वातावरणबाट अक्सिजन लिन्छन् र कार्बन डाइअक्साइड फाल्छन्।
3: अनि यही कार्बन डाइअक्साइड बिरुवाले खाना बनाउन प्रयोग गर्छन् हगियामा।
4: हो स्याबास, जस्तै पोखरीमा पनि जलकुम्भी लगायत वनस्पतिहरू हुन्छन् जसले पोखरीको पानी तथा माटोबाट आवश्यक तत्त्वहरू सोसेर लिन्छन्। फेरि यी सबै जीवहरू मरेपछि यिनीहरूको शरीर विच्छेदकद्वारा कुहिन्छ र ससाना अणुमा परिणत भई बिरुवाले पुनः सोसेर प्राप्त गर्ने गर्दछ।
5: ओ आमा, मेरो मिसले पनि यस्तै भन्नुभएको थियो नि। अनि वातावरणको यही चक्रसँग जनावर, बिरुवा र वातावरण अन्तर सम्बन्धित हुन्छन्। साथै जन्तु र वनस्पति एक अर्कामा अन्तर सम्बन्धित तथा निर्भर हुन्छन्। यसैलाई पारिस्थितिक पद्धति भनिन्छ, हगि आमा?
4: एकदम ठिक भन्यो। सजीव र निर्जीव बीच पनि अन्तर सम्बन्ध रहेको हुन्छ भने जनावर र बिरुवा बीच पनि अन्तर सम्बन्ध रहेको हुन्छ। यसरी समुदाय र भौतिक वातावरण

0: वातावरण जस्तै ताप, प्रकाश, हावा, पानी, माटो आदि बीचको निरन्तर एवं स्थायी रूपमा चलिरहने अन्तर सम्बन्ध नै पारिस्थितिक पद्धति हो, हैन त?
1: स्याबास, अति राम्रो छोरी।
2: आमा, मैले के बुझे भने एउटै साझा वातावरणमा रहेका मानिस, वनस्पति, पशु पन्छी, जीवाणु आदि सजीव समुदायका जैविक तत्त्वहरू हुन् र हावा, पानी, माटो, प्रकाश आदि निर्जीव वस्तुहरू भौतिक तत्त्व हुन् अनि यी जैविक र अजैविक तत्त्वहरू बीच एक किसिमको शक्ति र अन्य वस्तुहरूको निरन्तर आदान प्रदान भइरहन्छ। साथै एक अर्काको आवश्यकता पूर्ति भइरहन्छ जसले पारिस्थितिक पद्धतिमा सन्तुलन पनि बनाइराख्छ।
1: स्याबास छोरा, अति राम्रो, तिमीले ठिक भन्यौ।
0: भाइ त धेरै नै जान्ने भइसकेछ अघि आमा। वाह भाइ वाह।
2: आमा, यो जैविक र अजैविक तत्त्वहरूको बारेमा पनि अलि स्पष्ट पारिदिनुहोस् न। अलिअलि त मैले पनि बुझेको छु, अलि प्रष्ट हुन मन लागेको।
1: कस्तो राम्रो कुरा भइहाल्छ नि, ल सुन।
0: ओहो, होइन भाइ, आज कताबाट घाम उदाएको छ, म त छक्क परे।
1: हेर छोरा, सबै किसिमका पारिस्थितिक पद्धतिमा जैविक र अजैविक तत्त्वहरू हुन्छन्। अजैविक भन्नाले?
2: आमा, म भन्छु है त।
1: हुन्छ हुन्छ बाबु, भन त।
2: मेरो मिसले भन्नुभएको अजैविक भन्नाले हावा, पानी, माटो, तापक्रम जस्ता तत्त्वहरू हुन् रे, जसले जैविक तत्त्वहरूलाई बाँच्न मद्दत गर्दछन्।
1: एकदम ठिक हो। अजैविक तत्त्व भनेका पारिस्थितिक पद्धतिमा प्रभाव पार्ने निर्जीव तत्त्वहरू हुन्।
0: साथै ऊर्जा, आर्द्रता, यी पनि अजैविक तत्त्व हुन्, होइन र आमा?
1: हो छोरी, यी अजैविक तत्त्वहरू र जैविक तत्त्वहरू एक आपसमा निर्भर र अन्तर सम्बन्धित हुन्छन्।
2: यी अजैविक तत्त्वहरूले कसरी जैविक तत्त्वहरूलाई मद्दत गर्छन् त आमा, थोरै बताइदिनुहोस् न।
1: ल भन त छोरा, हावा एक अजैविक तत्त्व हो कि होइन?
2: हो आमा।
1: अनि तिमी मानिस एक जैविक प्राणी हो कि होइन?
2: हो नि आमा।
1: तिमी हावा बिना बाँच्न सक्छौ?
2: म त मरिहाल्छु नि, हामीलाई सास फेर्न हावा चाहिन्छ नि, होइन र आमा?
1: हो, तिमीले एकदम ठिक भन्यौ। यो त प्रत्यक्ष रूपमा देखिने एउटा उदाहरण मात्रै हो। हावाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जैविक तत्त्वहरूलाई मद्दत पुर्याइरहेको हुन्छ।
0: अप्रत्यक्ष रूपमा कसरी मद्दत पुर्याउँछ आमा, अलि स्पष्ट भनिदिनुहोस् न।
1: ल सुन, हामीले श्वास फेर्दा अक्सिजन लिन्छौँ र कार्बन डाइअक्साइड फाल्छौँ। यही कार्बन डाइअक्साइड प्रयोग गरी बिरुवाले खाना बनाउँछन् र अक्सिजन फाल्छन्। त्यस्तै वायुमण्डलमा भएको नाइट्रोजन चाहिँ घुलनशील नाइट्रेट यौगिकका रूपमा बिरुवाको जराले सोसेर लिन्छ। त्यही बिरुवाबाट हामी सजीवहरूले खाना प्राप्त गर्छौँ।
0: ओहो, हावाले त जीव जन्तु वनस्पतिलाई बाँच्न कति सहयोग गर्ने पो रहेछ नि। अनि जीव जन्तु र वनस्पति बीच पनि अन्तर सम्बन्ध हुने रहेछ।
2: अनि पानीले चाहिँ कसरी मद्दत गर्दछ?
1: हावा जस्तै पानी बिना पनि हामी बाँच्न सक्दैनौ। मानिसको शरीरमा करिब 60% भाग पानी हुन्छ। मानिस लगायत अन्य जीव जन्तुहरूले पोखरी, ताल, नदी आदिको पानी प्रयोग गर्दछन्।
2: हाम्रो शरीरमा पानीको मात्रा चाहिँ कसरी आपूर्ति हुन्छ नि आमा?
1: अति राम्रो प्रश्न। हामी विभिन्न प्रकारका खानेकुराहरू खान्छौँ, पानी पिउँछौँ, यिनैबाट पानीको आवश्यकता पूरा गर्छौँ।
0: अनि बोट बिरुवाले नि?
1: सुन सुन, म भन्दैछु, बोट बिरुवाहरूले माटोबाट सोसेर पानीको मात्रा पुर्याउँछन्।
2: त्यही भएर बोट बिरुवामा पर्याप्त पानी हालेन भने सुकेर जाने र मर्ने रहेछ।
1: हो त, त्यसैले त पानी नभएको ठाउँमा जनावर र वनस्पतिहरूलाई हुर्कन बढ्न कठिन हुन्छ।
0: आमा, गुफाभित्र पनि वनस्पतिहरू पाइन्छन् र?
2: को हेर्न गएको छ र, होइन र आमा?
1: राम्रो प्रश्न सोध्यो छोरी। सूर्यको प्रकाश, ताप प्रशस्त मात्रामा गुफाभित्र पुग्न सक्दैन अनि जहाँ प्रशस्त ताप र प्रकाश हुँदैन, प्रकाश संश्लेषण पनि सम्भव हुँदैन। तसर्थ गुफाभित्र निकै कम मात्रामा मात्र वनस्पतिहरू पाइन्छन्।
2: अनि आमा, समुद्रको गहिराईमा नि?
1: त्यहाँ पनि कम मात्रामा मात्र पाइन्छन्।
0: त्यसैले होला अघि आमा, विभिन्न स्थानको हावा पानी, त्यहाँ हुने वर्षा, असमान सौर्य ऊर्जाका कारण फरक फरक जनावर र बिरुवाहरू पाइने।
1: हो छोरी, सूर्यबाट आउने तापले जलचक्र कायम गर्दछ, साथै पृथ्वीको तापक्रम पनि सन्तुलनमा राख्दछ।
2: मैले त आज कति धेरै नयाँ कुराहरू थाहा पाएँ नि आमा। माटोमा हामीले घर बनाएर बस्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने हुनाले माटोलाई महत्त्वपूर्ण अजैविक तत्त्व भनिएको हो आमा।
0: अनि माटोमा बोट बिरुवाहरू हुर्कने तथा वृद्धि हुने भएर पनि हो नि, होइन र?
1: स्याबास, तिमीहरू दुबैले भनेको ठिक हो। माटोसँग सजीवहरू अर्थात् जीव जन्तु र वनस्पतिहरूको घनिष्ठ सम्बन्ध रहेको छ। माटोमा भएका विभिन्न खनिज तत्त्वहरू, पानी, प्राङ्गारिक पदार्थ, जीवाणु साथै रासायनिक तत्त्वहरू जस्तै नाइट्रोजन, फस्फोरस, पोटासियम आदि बोट बिरुवाहरूले सोसेर लिन्छन्।
0: अनि तिनै बोट बिरुवाहरूबाट उत्पादन भएका अन्न, फलफुल, सागपात मानिस लगायत अन्य जीव जन्तुहरूले उपयोग गर्छन्।

0: नि आफ्नो खानाको आवश्यकता पूरा गर्छन्।
1: ओहो, तिमीहरू त जान्ने पो भइसकेछौ।
0: आमा, अब जैविक तत्त्वहरूका बारेमा पनि भनिदिनुहोस् न।
1: भइहाल्छ नि, ल सुन, जैविक तत्त्व भन्नाले।
2: आमा, म भनौ?
1: कति राम्रो, ल भन।
2: जैविक भन्नाले विभिन्न प्रकारका वनस्पति, जनावर, फङ्गाई, ब्याक्टेरिया तथा अति सूक्ष्म जीवाणुहरू हुन्, होइन र आमा?
1: हो छोरी, यी जैविक तत्त्वहरू पनि एक अर्कामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अन्तर सम्बन्धित हुन्छ।
0: जैविक र जैविक अनि जैविक र अजैविक बीच पनि अन्तर सम्बन्ध हुन्छ नि, होइन र आमा?
1: तिमीले ठिक सुन्यौ। त्यसैले पारिस्थितिक पद्धतिमा शक्ति प्रवाहका आधारमा जीव समुदायलाई उत्पादक, उपभोक्ता र विच्छेदक गरी वर्गीकरण गरिएको हुन्छ।
2: यो बुझ्न त मलाई पनि कति मन लागिरहेको थियो। मेरी आमा त यस विषयमा विज्ञ नै हुनुहुन्छ नि। आमा, यिनीहरूका बारेमा पनि भनिदिनुहोस् न।
1: ल भन त, उत्पादक भन्नाले के बुझ्यौ, भन्न सक्छौ?
0: म कोसिस गर्छु है त आमा।
1: हुन्छ नि, भन त।
0: उत्पादक भन्नाले आफ्नो खाना आफै तयार गर्ने बोट बिरुवाहरू हुन्, होइन त आमा?
1: स्याबास, साह्रै राम्रो भन्यो।
2: म पनि थप्छु है आमा केही कुरा।
1: हुन्छ, थप न, ल भन त।
2: उत्पादक भनेका हरित कणयुक्त एककोशीय, बहुकोशीय तथा बोट बिरुवाहरू जसले प्रकाश संश्लेषण प्रक्रियाद्वारा खाना बनाउँछन्, होइन त आमा?
1: हो, तिमीले ठिक भन्यो। यसरी उत्पादकहरू खानाका लागि अरू सजीवमा भर पर्दैनन्, त्यसैले यिनीहरूलाई स्वपोषित जीव भनेर पनि भनिन्छ।
0: ए, उसो भयो नि आमा, पोखरीमा हुने लेउ, घाँसपात र अन्य सबै हरिया बोट बिरुवाहरू उत्पादक होलान्, होइन त?
1: हो, स्याबास। त्यस्तै साइनो ब्याक्टेरिया, डाइएटम जस्ता फाइटोप्लाङ्कटन पनि उत्पादक अन्तर्गत नै पर्दछ।
2: अर्थात् आमा, खाना बनाउने क्रममा सौर्य शक्ति वा रासायनिक शक्ति आदिको प्रयोग गरेर अजैविक वस्तुलाई जैविक वस्तुमा परिणत गर्दछ, जसलाई माथिल्लो तहका जीवहरूले उपभोग गर्दछ।
1: अति उत्तम। त्यसैले प्रायजसो पारिस्थितिक पद्धतिमा उत्पादकहरूको संख्या सबैभन्दा बढी हुने गर्दछ।
0: उत्पादकका बारेमा म त स्पष्ट भएँ आमा, अब उपभोक्ताका बारेमा पनि केही भनिदिनुहोस् न।
2: आजको हिँडाइ त साह्रै लाभदायक हुँदैछ त, शारीरिक कसरत पनि, बौद्धिक विकास पनि।
1: उपभोक्ता भन्नाले सामान्यतया उपभोग गर्ने अर्थात् आफ्नो खानाको लागि उत्पादकमा भर पर्ने जीव भन्ने बुझिन्छ।
0: आमा, उसो भए हामी पनि उपभोक्ता हौ नि, होइन र?
1: हो बाबु, तर उपभोक्तालाई पनि विभिन्न समूहमा विभाजन गर्न सकिन्छ। जस्तै प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताका आधारमा।
0: उसो भए आमा, उपभोक्ताहरू त खानाका लागि उत्पादकमा पो भर पर्ने रहेछन्। अनि प्राथमिक उपभोक्ता भन्नाले कस्ता उपभोक्ताहरू पर्दछन् त आमा?
1: ल सुन, खानाका लागि विभिन्न वनस्पतिहरूमा मात्र भर पर्ने सजीवलाई प्राथमिक उपभोक्ता भनिन्छ। उदाहरणका लागि
2: म भनौ आमा?
1: हुन्छ, ल भन त।
2: जस्तै गाई, भैँसी, हरिण, भेडा, बाख्रा, किरा, फट्याङ्ग्रा आदि। मिल्यो आमा?
1: स्याबास। त्यस्तै यस समूहमा जू प्लाङ्कटन पनि पर्छ, जसले फाइटो प्लाङ्कटनको उपभोग गर्दछ।
0: ए, अनि द्वितीय उपभोक्ता चाहिँ कस्तो हो?
2: मेरो विचारमा नि भाइ, प्राथमिक उपभोक्तामा भर पर्ने सबै सजीवहरू चाहिँ द्वितीय उपभोक्ता होला, हो त आमा?
1: हो छोरी, तिमीले ठिक भन्यो। यस समूहमा साना माछाहरू, स्याल, भ्यागुता, सर्प, मुसा आदि पर्दछन्।
0: अनि तृतीय उपभोक्ता भन्नाले द्वितीय उपभोक्तालाई खाएर बाँच्ने सजीवहरू पर्छन् होला, होइन त आमा? मैले पनि यसो कोसिस गरिहालेको नि।
1: तिम्रो कोसिस एकदम सही छ। यस समूह अन्तर्गत उच्च तहका मांसाहारीहरू जस्तै बाघ, सिंह, व्हेल माछा, गोही जस्ता जीवहरू पर्दछन्।
0: आहा, मैले भनेको पनि मिल्यो आमा। अब विच्छेदकका बारेमा पनि केही भनिदिनुहोस् न।
1: भइहाल्छ नि, ल सुन। विच्छेदक भन्नाले माटोमा हुने ब्याक्टेरिया, फन्जाई तथा सूक्ष्म जीवहरू हुन्, जसले मरेका जीवको शरीरलाई कुहाउने, गलाउने कार्य गर्दछन् र सरल अणुमा परिणत गरी माटोमा मिलाउँछन्।
2: आमा, उसो भए त यी ब्याक्टेरिया र फन्जाईले मरेका जन्तु र वनस्पतिको शरीरलाई सरल अणुमा टुक्र्याई माटोमा मिलाई वातावरण सफा बनाउन सहयोग पो गर्दो रहेछ।
1: हो त नि, त्यसैले त यिनीहरूलाई नेचुरल स्क्यावेन्जर भनिन्छ।
0: आमा, उसो भए मैले बुझेको बोट बिरुवाहरूले प्रकाश संश्लेषण प्रक्रियाबाट खाना बनाउँछन्। त्यो खानालाई क्रमशः प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताहरूले प्रयोग गर्छन् र अन्त्यमा ती उपभोक्ताहरूको मृत्यु भएपछि विच्छेदकहरूले कुहाउने, गलाउने गर्छन् र पुनः माटोमा नै मिलाइदिन्छन्।
2: अनि भाइ, प्रकृतिमा यो चक्र निरन्तर यसरी नै चलिरहन्छ र सजीवहरूले आफ्नो आवश्यकता पूरा गरिरहन्छन्।
1: स्याबास, कति राम्रो। तिमीहरू दुवैजनाले भनेको एकदम ठिक छ। ल हेर त, आज तिमीहरूसँग कुराकानी गर्दै हिँड्दा त्यति लामो बाटो पनि कति छिट्टै काटिए जस्तो भयो त।
2: त्यही त आमा, आज त शारीरिक र मानसिक दुवै कष्ट पो भयो त, अनि रमाइलो पनि।
0: मैले त कति नबुझेका कुराहरू थिए, अब स्पष्ट भयो। मेरी आमालाई धेरै धेरै धन्यवाद।
1: ल ल, घर पनि आइपुग्यो। जाऊ, पहिले हात खुट्टा धोएर सफा हो अनि खाना खाउला, हुन्न र?
2: हुन्छ आमा, त्यसै गरौँ।
3: हस्त श्रोता बिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
10: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 5 रहेको समाजका आधारभूत तत्वका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
11: नमस्कार म्याम।
12: नमस्कार सर। हजुरहरूलाई आजको हाम्रो यस कार्यक्रममा स्वागत छ। बस्नुहोस् सर सबैजना।
11: हस्, धन्यवाद म्याम। मैले विद्यालयबाट विद्यार्थीहरू पनि लिएर आएको छु।
12: एकदम राम्रो गर्नुभयो सर। हामीले आज समाज विकासका आधारभूत तत्व र असल समाज निर्माणमा व्यक्तिको भूमिका सम्बन्धमा विद्यार्थीहरूसँग नै अन्तर्क्रिया कार्यक्रम राखेका हौँ।
11: एकदम राम्रो। हाम्रा विद्यार्थीहरू पनि निकै खुसी छन् आजको यस अन्तर्क्रिया कार्यक्रममा आउन पाएकोमा। म्याम, यिनीहरू पूरण र पवित्रा हुन्। दुवै कक्षा 9 अध्ययन गर्छन्।
13: नमस्कार म्याम।
12: नमस्कार बाबु नानी।
13: म्याम, आज त हामीले धेरै कुरा सिक्न पाउने भयो।
12: हो नि, तपाईँहरू जति सक्रिय हुनुभयो त्यति नै राम्रो सिकाइ हुन्छ। ल नानी बाबु, सुरुमा ध्यान आकर्षणका लागि एउटा भिडियो हेरौँ है त। भिडियो हेर्नुभयो होइन त?
13: हेर्यो म्याम।
12: अनि भिडियोमा के देख्नुभयो त, एकजनाले भन्नुहोस् त।
14: समाजमा एक आपसमा मेलमिलाप कायम भएको देखिन्छ। सबैजना मिलेर सरसफाई र वृक्षारोपण कार्यमा भाग लिइरहेका छन्।
12: ठिक भन्नुभयो। अनि यो भिडियोले दिन खोजेको सन्देश चाहिँ के होला त, भन्न सक्नुहुन्छ?
13: समाजमा एक आपसमा मेलमिलाप कायम हुन सक्यो भने सभ्य समाज बन्न सक्छ भन्ने सन्देश दिन खोजेको हो कि जस्तो लाग्छ।
12: स्याबास, सही अनुमान गर्नुभयो। समाजका आधारभूत तत्त्वहरू मध्ये केही तत्त्वहरू यो भिडियोमा हामी प्रष्ट रूपमा देख्न सक्छौ। तपाईँहरू कहाँ पढ्न जानुहुन्छ भन्नुहोस् त एकपटक।
14: विद्यालयमा हो नि म्याम, किन र?
12: ल अब भन्नुहोस् त, विद्यालय पनि एउटा समाज हो भनेर भन्न सकिन्छ कि सकिँदैन?
13: सकिन्छ नि। साँच्चै विद्यालय एउटा समाज नै त हो।
14: जसरी समाजमा विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक तथा जातीय पृष्ठभूमिका मानिस बसोबास गरेका हुन्छन्, त्यस्तै गरी विद्यालयमा पनि विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक तथा जातीय पृष्ठभूमिका विद्यार्थी हुन्छन् म्याम।
12: स्याबास, कस्तो राम्रोसँग भन्नुभयो।
13: अझ नि म्याम, जसरी विद्यालयलाई व्यवस्थित बनाउनका लागि निश्चित नियमहरू हुन्छन् नि, त्यस्तै सभ्य समाज बनाउनका लागि पनि नियमहरूको आवश्यकता पर्छ।
12: हो, अब भने मलाई सजिलो हुने भयो कुरा अगाडि बढाउन। जसरी विद्यालयलाई राम्रो बनाउनका लागि विभिन्न प्रयासहरू गरिन्छन्, त्यस्तै सभ्य समाजको लागि पनि विभिन्न प्रयासहरू गरिनुपर्छ।
14: म्याम, समाजका लागि आधारभूत तत्व भनेको असल समाज बनाउनका लागि आवश्यक पर्ने तत्व भनेको हो।
12: हो बाबु, तपाईँहरूको विचारमा असल समाज बनाउनका लागि अति आवश्यक तत्वहरू के होला त भन्न सक्नुहुन्छ?
13: मेरो विचारमा मेलमिलाप, सहयोग, सहकार्य, आफ्नोपन, शान्ति जस्ता गुणहरू असल समाजका लागि अति आवश्यक तत्वहरू हुन् कि जस्तो लाग्छ।
12: कति राम्रो विचार, सही भन्नुभयो। ल, अब एकजनाले यहाँ स्लाइडमा हेरेर सबैले सुन्ने गरी पढ्नुहोस् त।
13: समाजका आधारभूत तत्वहरू आफ्नोपना र पहिचान, शान्ति सुरक्षा, पारस्परिक सम्बन्ध र अन्तर्निर्भरता, सद्भाव र एकता।
12: धन्यवाद, अघि तपाईँले भन्नुभएको र यी पनि असल समाजका आधारभूत तत्वहरू हुन्। अब हामी क्रमैसँग यिनीहरूकै बारेमा छलफल गर्नेछौँ।
14: हस् म्याम, आफ्नोपना कसरी समाजको आधारभूत तत्व भयो म्याम, यसको बारेमा बताइदिनुहोस् न।
12: यस्तो हो, समाजमा बसोबास गर्ने सबैमा समाज मेरो लागि र म समाजको लागि हो भन्ने सोचाइ हुनुपर्छ, र समाज निर्माणका लागि उक्त समाजमा बसोबास गर्ने सबैमा सकारात्मक सोच पनि हुनुपर्छ।
13: जसरी हामी आफ्नो वस्तुको धेरै माया र जतन गर्छौँ नि, त्यसरी नै समाजमा बस्ने सबैजनाले आफ्नो समाज सम्झेर समाजका लागि काम गर्यो भने उक्त समाज सभ्य समाज बन्छ, होइन त म्याम?
12: कति राम्रो कुरा गर्नुभयो पवित्रा तपाईँले। अनि अर्को कुरा सुन्नुहोस् है त, समाजलाई आफ्नो सम्झनु नै अपनत्वको भावना हो।
14: यसको मतलब सबैले आफू बसेको समाजलाई आफ्नो घर जस्तै सम्झिएर समाजको हकित र भलाइका लागि काम गर्यो भने मात्र उक्त समाज सभ्य समाज बन्छ, हो म्याम?
12: हो नि, अब भने बुझ्नुभयो होइन त?
15: बुझ्यौ म्याम।
12: शान्ति सुरक्षालाई कसरी समाजको आधारभूत तत्व भन्न सकिन्छ, भन्न सक्नुहुन्छ?
13: शान्ति सुरक्षा त समाजको आधारभूत तत्व नै हो कि जस्तो लाग्छ मलाई त म्याम।
12: कसरी, ल भन्नुहोस् त।
14: हो त, शान्ति सुरक्षा बिना न त समाजको न त व्यक्तिको विकास हुन्छ, किनभने डर, त्रास र भययुक्त वातावरणमा समाजमा केही पनि काम राम्रोसँग हुन सक्दैन।
12: एकदम ठिक भन्नुभयो। समाजमा बसोबास गर्ने हरेक व्यक्तिले शान्ति, सुरक्षा र भयरहित वातावरण महसुस गर्न पाउनुपर्छ, अनि बल्ल त्यो समाजमा विकासका काम राम्रोसँग हुन सक्छन्।
13: पारस्परिक सम्बन्ध भनेको त समाजमा बसोबास गर्ने सबैको बीचमा एक आपसमा राम्रो सम्बन्ध र सहयोगको वातावरण हुनुपर्छ भनेको हो कि जस्तो लाग्छ।
12: हो, तपाईँले भन्न खोज्नु भएको ठिक छ। ल, एकछिन एउटा भिडियो हेरौँ है त। भिडियो हेर्नु भयो होइन त?
14: हेर्यौ म्याम।
12: भिडियो हेरेर त्यसबाट के सन्देश पाउनुभयो त?
14: म्याम, कमिलाको समूह मिलेर आफूभन्दा कति गुणा ठुलो फटेङ्ग्रा बोकेर हिँड्दैछन्।
13: यसबाट हामीले समूहमा मिलेर काम गर्यो भने जस्तो सुकी असम्भव काम पनि पुरा गर्न सक्छौ भन्ने सन्देश पायौ म्याम।
12: स्याबास, एकदम ठिक भन्नुभयो। हो, यसरी त्यति साना जीवहरूले त आफ्नो आवश्यकता पुरा गर्न पारस्परिक सम्बन्ध कायम गरेर काम गरेका छन् भने हामी मानिस त चेतनशील प्राणी हौ।
14: हामी मानिसले आफ्ना सम्पूर्ण आवश्यकताहरू हामी आफैले पुरा गर्न सक्दैनौँ, त्यसका लागि पनि हामी बीचमा पारस्परिक सम्बन्ध हुनै पर्छ, होइन त म्याम?
12: हो नि, समाजमा बसिसकेपछि आपसी लेनदेन, पारस्परिकता, सहकार्य, सहयोग, साझेदारीपन आदि जस्ता व्यवहारहरू हुनै पर्छ।
13: म्याम, समाज निर्माणको उद्देश्य नै व्यक्तिको जीवनलाई सरल र सहज बनाउनु हो, र त्यो चाहिँ पारस्परिक सम्बन्ध बिना सम्भव नै हुँदैन, होइन त म्याम?
12: हो, अब त तपाईँहरूले पारस्परिक सम्बन्ध र अन्तर्निर्भरताको बारेमा प्रष्ट रूपमा बुझिहाल्नुभयो, होइन त? ल, अब सद्भाव चाहिँ कसरी समाजको आधारभूत तत्व भयो भन्न सक्नुहुन्छ?
14: सबैप्रति समान भावना राखेर व्यवहार गर्नुलाई सद्भाव भनिन्छ, होइन त म्याम?
12: हो, यसरी समाजमा बसोबास गर्ने फरक जाति, भाषा, धर्म, लिङ्गका मानिसले एक अर्कालाई सम्मान गर्ने, समान व्यवहार गर्ने जस्ता कार्य गर्यो भने सामाजिक सद्भावमा वृद्धि हुन्छ।
13: व्यक्ति व्यक्ति बीचमा एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना भयो भने पनि सामाजिक सद्भाव कायम हुन्छ, होइन त म्याम?
12: भेरी नाइस। ल अब अर्को समाजको आधारभूत तत्त्व कुन हो रे? अघि मैले सुरुमै भनेको थिएँ नि, सम्झनु भएको छ त?
14: जिम्मेवारी बहन, होइन त म्याम?
12: हो, जिम्मेवारी बहन कसरी समाजको आधारभूत तत्त्व भयो होला, भन्न सक्नुहुन्छ?
13: म कोसिस गर्छु है म्याम। असल समाज बनाउनका लागि समाजका हरेक सदस्यले आफ्नो कर्तव्य पूरा गर्नु नै जिम्मेवारी हो, होइन त म्याम?
12: हो, यसरी समाजका सबैले आआफ्नो योग्यता, क्षमता र अनुभवको आधारमा जिम्मेवारी पालना गर्दै गयो भने अघिको भिडियोमा कमिलाहरूले जस्तै सफलता प्राप्त गर्न सकिन्छ।
14: म्याम, जिम्मेवारी बहनले त मानिसलाई सबैप्रति विश्वास योग्य र परिपक्व पनि बनाउँछ जस्तो लाग्छ मलाई त।
12: आहा, कति चित्त बुझ्दो कुरा गर्नुभयो। हो, जिम्मेवारी बहनले मानिसमा जुनसुकै काम पनि प्रभावकारी ढङ्गले पुरा गर्न सक्ने सिपको विकास गराउँछ।
13: जिम्मेवारी बहनले त मानिसमा आनन्द महसुस पनि हुन्छ कि जस्तो लाग्छ, किनभने काम राम्रोसँग सम्पन्न हुन्छ अनि सबैले राम्रो दृष्टिले पनि हेर्छन्।
12: तपाईँहरू त अब त धेरै नै सिपालु भइसक्नु भएछ। ल अब समाजको अर्को आधारभूत तत्त्व के हो भन्न सक्नुहुन्छ?
13: समानुभूति, होइन र म्याम?
12: अनि समानुभूति भनेको चाहिँ के हो त?
14: म्याम, अरूको मर्म र भावना बुझेर सोही अनुकूल गरिने व्यवहारलाई समानुभूति भनिन्छ, होइन त?
12: हो, अरूलाई परेको पीर मर्का आफूलाई परेको जस्तै सम्झेर ऊ प्रति हामीले गर्ने सहयोग, सल्लाह र सुझाव नै समानुभूति हो।
13: समानुभूतिपूर्ण व्यवहारले समाजमा एक अर्कामा सम्मान, सहयोग र सकारात्मक भावनाको विकास हुन्छ, है म्याम?
12: हो नि, समानुभूति नभएर यदि स्वार्थपूर्ण वातावरण भयो भने त असल समाज भनेर परिकल्पना नै गर्नु पर्दैन नि।
14: समाजका आधारभूत तत्त्वहरूको बारेमा त धेरै छलफल गरियो, अब असल समाज निर्माणमा व्यक्तिको भूमिका के हुन सक्छ छलफल गरौँ है म्याम?
12: आफ्नो समाजलाई असल बनाउने कि खराब बनाउने भन्ने हामी व्यक्तिको नै हातमा हुन्छ, त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीमा सामाजिक मूल्य र आदर्शको गुण हुनुपर्छ।
13: म्याम, सामाजिक मूल्य र आदर्श जस्ता गुणको विकास त हामीले समाजमा एक आपसमा गरिने अन्तर्क्रिया, सहयोग, सहकार्यबाट नै हुन्छ कि जस्तो लाग्छ मलाई त।
12: हो नि, सही भन्नुभयो। असल समाज निर्माणका लागि समाजमा एक आपसमा एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना हुनुपर्छ।
14: समाजमा बसेपछि हामीमा सामूहिक भावनाको सोच हुनुपर्छ, होइन त म्याम?
12: हो नि, समाजमा बस्ने सबैमा सामूहिक भावनाको सोच भएमा र सँगै मिलेर सामूहिक कार्यहरू गरेमा समाजमा विकास निर्माणका कार्यहरू पनि सजिलै गर्न सकिन्छ।
13: म्याम, कुनै पनि काम सहकार्य गरेर गर्नु पनि असल समाज निर्माणमा व्यक्तिको भूमिका, होइन त?
12: हो नानु, सहकार्य साझा लक्ष्य प्राप्त गर्ने प्रमुख माध्यम हो। यसबाट नै मित्रता, सहयोग, सम्बन्ध र नेतृत्व क्षमता बढाउन सकिन्छ।
14: यसको उदाहरण त अघि हामीले हेरेको कमिलाको भिडियोलाई पनि लिन सकिन्छ, होइन त म्याम?
12: हो, तपाईँले सम्झिरहनु भएको रहेछ। समाजमा बसेपछि त्यहाँका नागरिकहरू अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, आफ्नो समाजप्रति सकारात्मक सोच राख्ने हुनुपर्छ।
13: समाजलाई व्यवस्थित बनाउनका लागि सामाजिक नियम बनाउने, नियमको आफू पनि पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउने पनि हामी नागरिकको दायित्व, होइन त म्याम?
12: त्यो त हो नि, आफ्नो समाजप्रति जिम्मेवारी बोध गर्ने, समाजमा भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने पनि व्यक्तिको नै भूमिका हो।
14: म्याम, समाजमा चलिआएका विकृति र विसङ्गतिका विरुद्ध आवाज उठाउनु पनि असल समाज निर्माणमा हाम्रो दायित्व, होइन त?
12: हो नि, त्यस्तै गरी समाजमा बसोबास गर्ने हरेक नागरिकले समाजमा प्रचलित मूल्य, मान्यता र असल आचरणको पनि पालना गर्नुपर्छ।
13: यदि आफ्नो समाजको हित हुन्छ भने त्यस्तो अवस्थामा सबै व्यक्तिले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने, उपस्थिति जनाउने पनि गर्नुपर्छ है म्याम?
12: एकदम ठिक भन्नुभयो। समाजमा बस्ने सबैमा समाज मेरा लागि र म समाजका लागि भन्ने साझा सोचाइ हुनुपर्छ।
14: म्याम, आज त समाजका आधारभूत तत्त्वहरूको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो।
12: तपाईँहरूले पनि त सिक्नका लागि निकै नै रुचि राख्नुभयो, त्यसैले त रमाइलो छलफल भइरहेछ। ल अब तपाईँहरूको विचारमा असल समाज निर्माणमा विद्यार्थीहरूको भूमिका चाहिँ के हुन्छ होला?
13: अनि म्याम, अहिलेसम्म चाहिँ के छलफल गरेको हो त? हामी विद्यार्थीहरू चाहिँ नागरिक होइन र?
12: तपाईँले भन्न खोज्नु भएको पनि एकदमै ठिक छ, तर तपाईँहरूले चाहिँ आफ्नो समाजलाई असल बनाउनका लागि के गर्न सक्नुहुन्छ भन्न खोजेको नि।
14: म भन्छु है म्याम, घर परिवार र छर छिमेकमा सबैले आफूले सकेको सहयोग गर्न सक्छौँ।
12: पवित्रा, अब त बुझ्नुभयो होइन त?
13: बुझे म्याम, हामीले समाजमा आफूभन्दा ठुलालाई आदर सत्कार र आफूभन्दा सानालाई माया गर्न सक्छौँ।
14: म्याम, अनि नि विद्यालयमा सिकेका राम्रा राम्रा कुराहरू घर छिमेकमा सबैलाई सिकाउन सकिन्छ।
12: अनि अरू के गर्न सकिन्छ भन्नुहोस् त?
13: सामाजिक समस्या समाधान सम्बन्धी सचेतना जगाउन सकिन्छ।
14: समाजमा सरसफाई कार्यक्रममा सहभागी हुन सकिन्छ। वृक्षारोपण कार्यमा सहभागी हुन पनि सकिन्छ।
12: अरू सुन्नुहोस् है त, अशक्त अपाङ्गता भएका र दिन दुखीहरूको सेवा सत्कार पनि गर्न सक्नुहुन्छ होइन त?
13: ठिक कुरा सम्झाउनु भयो म्याम। समाजमा मेला पर्वहरूमा स्वयं सेवकको भूमिका पनि निर्वाह गर्न सक्छौ होइन त म्याम?
12: समाज मात्र होइन, आफ्नो विद्यालय राम्रो बनाउन पनि तपाईँहरूले धेरै योगदान गर्न सक्नुहुन्छ नि, होइन र?
14: हो नि म्याम, विद्यालय राम्रो बनाउने हात हामी विद्यार्थीकै त हो।
12: ल, आफ्नो विद्यालयको लागि के गर्न सक्नुहुन्छ भन्नुहोस् त?
13: कक्षा कोठामा नियम बनाएर कार्यान्वयन गर्ने, कक्षा कोठा र विद्यालय सरसफाई गर्ने।
14: त्यस्तै विद्यालयमा बाल क्लब गठन गरेर बाल क्लब मार्फत विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने।
12: मुख्य कुरा त छुट्यो है। आफू पनि अनुशासित भई अरूलाई पनि अनुशासनमा राख्ने चाहिँ होइन र?
13: हो नि म्याम, हजुरले पो सम्झाइदिनु भयो। गुरु आमालाई आदर सत्कार गर्ने, लगनशील र मेहनत गरेर पढ्ने।
12: अब त तपाईँहरू जति पनि भन्न सक्ने भइसक्नु भयो। धेरै रमाइलो छलफल भयो आज। ल, एकपटक छोटकरीमा आज सिकेका महत्त्वपूर्ण कुराहरू भन्नुहोस् त।
14: सबैभन्दा पहिले त आफ्नोपना र पहिचान, शान्ति सुरक्षा, पारस्परिक सम्बन्ध र अन्तर्निर्भरता, सद्भाव र एकता आदि समाज विकासका आधारभूत तत्त्वहरू हुन् भन्ने थाहा पायौँ।
13: विभिन्न भिडियोहरू हेर्दै उदाहरणहरू सहित समाज विकासका आधारभूत तत्त्वहरूको बारेमा प्रष्ट हुने गरी छलफल गर्यौं।
14: असल समाज निर्माणमा व्यक्तिको भूमिकाको सम्बन्धमा पनि छलफल गर्यौं।
13: असल समाज निर्माणमा हामी विद्यार्थीको भूमिकाको सम्बन्धमा पनि छलफल गर्यौं।
12: स्याबास दुवैजनालाई, सिकेका कुराहरू राम्रोसँग सम्झनु भएको रहेछ र आफ्नो व्यवहारमा पनि सुधार गर्नुपर्छ है।
15: हस म्याम।
11: आज हाम्रा विद्यार्थीहरू त यस अन्तर्क्रिया कार्यक्रममा साह्रै सक्रियतापूर्वक सहभागी भएको अनुभव मैले गरेँ।
12: हो र सर, विद्यार्थीहरू पनि त धेरै राम्रा, ज्ञानी र असल रहेछन् नि। उनीहरूले पनि सक्रियतापूर्वक छलफलमा भाग लिए।
11: ल म्याम, अब हामी विद्यालयतिर लाग्नुपर्छ।
13: कमला म्याम, हजुरलाई धेरै धेरै धन्यवाद। आजको अन्तर्क्रिया कार्यक्रमबाट हामीले धेरै कुराहरू सिक्ने अवसर पायौँ।
12: फेरि पनि हामी यस्ता कार्यक्रमहरू सञ्चालन गर्छौँ। बोलाएको बेलामा आउनुहोस् है त।
13: हस म्याम, अहिलेलाई जान्छु है। बाई म्याम।
12: बाई।
3: हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
1: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
16: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
17: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
19: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ।
15: छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
18: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
15: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
18: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
15: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
19: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 9:45 को समयमा सुन्न सक्नुहुनेछ सदाबहार गीत। समाचार पछिको समय रहनेछ कार्यक्रम खेल संसारको। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेसागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो बन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकाल जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी साधनलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। वदनिधो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एक इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरेको छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बिमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 पक्राउ गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढी प्रगति देखिएको छ। मन्त्रालयको प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी कोरिडोर, च्याम्ताङ घोङपा सडक आयोजना, कर्णाली सडक आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सडक आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिइयो। यसै गरी काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बङ्करदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समिति बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुन्डेबेसी खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटाखा कारखानामा भएको विस्फोटमा 26 मृत्यु हुनुका साथै 61 घाइते भएका छन्। हुआसेङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताले 3 किलोमिटर वरपरसम्मका मानिसलाई हटाएको थियो। विस्फोटपछि खोज र उद्धारका लागि 500 बढी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अब आर्थिक समाचार।
6: सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका तीन ठुला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पुँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषलाई अब धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितो पत्र इकाइमा लगानी गर्ने स्पष्ट कानुनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बिमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बिमा कम्पनी वा धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनु भयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो 4 दिन कारोबार निरन्तर घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अङ्कले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अङ्कले बढेर 2712.86 को बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता शेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: नेपालले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्यु क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 1 बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरुद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेट पछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लिग टूमा 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22 29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 बजे उद्घाटन खेलमा समूह एका इरान र बङ्गलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बङ्गलादेश बाहेक काजगिस्तान र श्रीलङ्का छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
8: हेलो
9: हजुर। हेलो,
8: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
10: हजुर।
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
10: लु दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर।
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भनेर छ, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, म किन दिन्थे।
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
11: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए बाबु, अँध्यारो

0: सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज। खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
3: नमस्कार, खेल, खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ। खेल संसार मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारमा हामी हुनेछौँ सहकर्मी मुकुन्द भण्डारी, एसएन श्रेष्ठ र म मनुका कुँवर।
5: विश्वभर लोकप्रिय इन्डोर खेलको रूपमा चिनेको ब्याडमिन्टन नेपालमा पनि पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ। स्वास्थ्य, फिटनेस र प्रतिस्पर्धात्मक खेलका रूपमा यसको आकर्षण युवा पुस्तामा बढ्दो छ भने विद्यालयदेखि राष्ट्रिय स्तरसम्म यसको उपस्थिति मजबुत बन्दै गएको छ। सीमित पूर्वाधार र स्रोतका बावजुद नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो उपस्थिति जनाउँदै देशको गौरव बढाइरहेका छन्। तर खेल पूर्वाधारको विकास, दक्ष प्रशिक्षकको अभाव, खेलाडी उत्पादनको दीर्घकालीन योजना र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि जस्ता चुनौतीहरू अझै समाधान हुन बाँकी छन्। यिनै सन्दर्भमा नेपालमा ब्याडमिन्टन खेलको वर्तमान अवस्था, सङ्घले खेलेको भूमिका, उपलब्धि र चुनौतीहरूका साथै आगामी योजना र रणनीतिबारे विस्तृत रूपमा हामी कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ। यहाँलाई कार्यक्रममा स्वागत छ। ब्याडमिन्टन खेल पछिल्लो समय नेपालीहरूमा आज लोकप्रिय खेलको रूपमा विकास भइरहेको छ, यो हुँदै गर्दाखेरि यसको अवस्था के छ, यहाँहरू कसरी अगाडि बढिराख्नु भएको छ, त्यो बारेमा बताइदिनु न।
6: सबैभन्दा पहिला त म यहाँलाई हाम्रो नेपाललाई म धन्यवाद दिन चाहन्छु। ब्याडमिन्टनको के कुरा हामी पाइरहेको छु मैले, अहिले नेपालमा ब्याडमिन्टन एकदम लोकप्रिय छ र यहाँ चाहिँ अहिले धेरै मान्छे धेरैले खेल्ने गरेका छन्। यहाँले भन्नुभएको जस्तै अहिले यो ब्याडमिन्टन खेल भने 6 वर्षदेखि अब 80 वर्षसम्म खेल्न सक्ने चाहिँ यो खेल चाहिँ आफ्नो हिसाबले खेल्न सकिन्छ। र अब हामीले विगतदेखि नै हामीले चाहिँ अब यो हामी हामीभन्दा धेरै पूर्वदेखि नै अब 2008 सालमा नेपाल ब्याडमिन्टन सङ्घको चाहिँ स्थापना भयो। स्थापना कालभन्दा अगाडिदेखि नै ब्याडमिन्टन खेल चाहिँ हाम्रो काठमाडौँमा चाहिँ एकदम खेल्दै आएको खेल हो यो। र हाम्रो पूर्वदेखि हाम्रो अब अगाडिको पुस्ताहरूदेखि नै ब्याडमिन्टनलाई चाहिँ विकास गर्दै ल्याइरहेको हामीले यसलाई त्यसले नियन्त्रण गरिरहेको छौँ र नियन्त्रणता हाम्रो दिइरहेको छौँ र त्यो हुनाले राम्रो जति सक्ने हामी गरिरहेको छौँ। अहिले चाहिँ देशभरि नै ब्याडमिन्टनको यस्तो माहौल छ कि अहिले हरेक चाहिँ पालिका, वडा चाहिँदेखि लिएर जिल्ला, प्रदेशदेखि लिएर चाहिँ अब नेसनल स्तरको हरेक ठाउँमा चाहिँ यो प्रतियोगिता एकदम सञ्चालन हुन्छ। खेलाडीहरूले धेरैभन्दा धेरै चाहिँ खेल खेल्न पाइरहेको छ। नेपाल ब्याडमिन्टन सङ्घले पनि सबैलाई अहिले हामीसँग चाहिँ अहिले नेपाल ब्याडमिन्टन सङ्घ झन्झन हामीसँग 60 वटा जिल्ला आबद्ध छन्, हामीसँग 7 वटा प्रदेश आबद्ध छन् र सबैले चाहिँ आफ्नो चाहिँ हिसाबले सबैले प्रतियोगिता गरेका छ। हामी सबैलाई चाहिँ सबै जिल्ला प्रदेशहरूलाई चाहिँ त्यही हिसाबले हामीले चाहिँ नियमन गरेर उहाँलाई चाहिँ निर्देशन गरेर हाम्रो चाहिँ अम्पायरहरू खटाएर हाम्रो कोचहरू खटाएर सबै ठाउँमा चाहिँ ब्याडमिन्टनलाई चाहिँ एउटा चाहिँ खेलाडीहरूलाई उत्पादन गर्ने र ब्याडमिन्टन एउटा विकास गर्नलाई चाहिँ कसरी सबैले चाहिँ लाग्न सक्छ भन्ने हिसाबले चाहिँ नेपाल ब्यान्ड चाहिँ त्यसरी लागेको छ र प्रतियोगिता चाहिँ राम्रो ठाउँ सबै ठाउँ भइरहेछ। खेलाडीले आफ्नो ट्रेनिङ गरिरहेछन्, सबैले बुढापाकाले बाहिर खेल्नेदेखि लिएर बाहिर पनि खेल्ने आउटडोर टुर्नामेन्ट पनि खेलिरहेछन्, इन्डोर टुर्नामेन्ट खेलिरहेछन्। ब्याडमिन्टन यही हिसाबले चाहिँ माहौल चाहिँ अहिले नेपालमा सबैभन्दा बढी चाहिँ खेलाडी खेल्ने खेल भन्दा ब्याडमिन्टन नै भएको छ।
5: ब्याडमिन्टन खेललाई महँगो खेल पनि भनिन्छ र यसको भौतिक संरचनाका कुराहरू पनि सबै ठाउँ छैनन्, त्यसैले अलिकति समस्या त छ नि, यहाँले भने यस्तो सजिलो छैन।
6: अब यस्तो छ, अब महँगो खेल भने यस्तो फेदर कप जुन ब्याडमिन्टन अहिले संसारभरि नै एउटा के समस्या भइसकेको छ भने फेदर कप चाहिँ संसारले नै अहिले अहिले धान्न नसक्ने भइसकेको छ।
5: हजुर,
6: एक दर्जन सर्टल कपको भनौँ 5,000 जति मिनिमम 5,000 पर्छ अहिले होइन, त्यो फेदर कप खेल्दाखेरि 5,000 सर्टल राम्रो खेलाडीले खेल्ने भने चारजनालाई पनि त्यो एक दर्जन ककले पुग्दैन, एक टाइम खेल्दाखेरि पुग्दैन भन्दाखेरि गाह्रो भएको छ। अहिले चाहिँ वर्ल्ड ब्याडमिन्टन फेडरेसन र ब्याडमिन्टन एसिया ब्याडमिन्टनको निकाय माथिल्लो निकायहरूले पनि यसलाई चाहिँ कसरी चाहिँ यसलाई अब सजिलो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ अब सेन्थेटिक कर्कहरू चाहिँ ल्याउन सुरु गरेका छ। यो चाहिँ इन्टरनेसनली कुरा हो। हाम्रो देशमा चाहिँ कस्तो होइन, अहिले प्लास्टिक सर्टल ककै युज गर्छौँ हामी, अब धेरै अब प्लास्टिक सर्टल ककहरू एक डब्बाको भनौँ न 1500-1700 वर्ष, त्यसमा 6 सर्टल कक पाउँछ हुन्छ देशमा, कमसेकम त्यसले चाहिँ दुई दिनलाई खेला चाहिँ पुग्छ कि त्यो सर्टल कक चाहिँ।
5: हजुर,
6: भन्दाखेरि प्लास्टिक सर्टल कक गर्दा चाहिँ अलिकति चाहिँ खेल्न सक्ने वातावरण बनिया छ, फेदर कक त खेल्न सकिन्न होइन। त्यही त्यही हिसाबले चाहिँ अब महँगो खेल भनेर सबैमा अब लुगाहरूको ऱ्याकेटहरूको भनौँ न यो जुत्ताहरू यस्तो चाहिँ अब आफ्नो हिसाबले पाइयो नि होइन, आफूले आफ्नो गच्छे अनुसार किन पाइयो। अब त्यो महँगो भन्दा 20,000 पनि भयो ऱ्याकेट, 25,000 ऱ्याकेट छ, त्यही हिसाबले 5,000 ऱ्याकेट पनि छ होइन। अब त्यही हिसाबले आफ्नो गच्छे अनुसार चाहिँ खेल्न सकिने भयो। सबभन्दा समस्या महँगो समस्या भने चाहिँ फेदर कपकै हो।
5: हजुर,
6: त्यसलाई चाहिँ इन्टरनेसनली प्रब्लम छ, त्यसलाई चाहिँ अब इन्टरनेसनली यसलाई चाहिँ नियमन गर्नु खोजिरहेको छ, कसरी सुविधा चाहिँ यसलाई सुलभ कसरी गर्ने भन्ने कुरा चाहिँ गर्नु खोजिरहेको छ।
5: 60 जिल्लामा यहाँहरूको जिल्ला समिति छ, त्यो मार्फत पनि जो खेलको पहुँचमा पुग्न सक्दैनन्, आर्थिक अभावले कमजोर छन्, उहाँलाई समावेश गर्न सक्ने केही योजनाहरू छन् कि यहाँहरूसँग?
6: अब यो हामीले यसमा हामीले सर्टल टाइम प्रोग्रामहरू भन्ने पनि पहिला गरेका थियौँ हामीले, यो पनि अब सुरु हुँदैरहेछ। हामीले अहिले यस्तो छ कस्तो भने, कति खेलाडीहरूलाई चाहिँ अब जुन चाहिँ आर्थिक अवस्था एकदम कमजोर भएको खेलाडी र जुन पोटेन्सियल भएको खेलाडी जहाँ भोलि राम्रो हुन सक्ने खेलाडीहरूलाई हामीले त्यहाँबाट प्रमोट पनि गर्छौँ, जिल्लाले पनि प्रमोट गर्छ होइन। त्यसपछि हामीले चाहिँ कि कमसेकम हाम्रो तिनवटा विभागीय टिमहरू छ अहिले होइन, पुलिस आर्मी सशस्त्र होइन, उहाँहरूलाई चाहिँ अलिक राम्रो भइसक्यो, उहाँ हामी चाहिँ अलिक राम्रो पोटेन्सियल भएको खेलाडीलाई त खाना बस्ने सुविधा दिएर पनि हामीले राखेका छौँ होइन। त्यहाँ अब त्यहीँबाट पढ्न जान्छन्, त्यहीँ खेल्न जान्छन्, त्यो चाहिँ हामीले नेपाल ब्यान्डसँग धेरै कुरा गर्न बाँकी छ, धेरै कुरा गर्न सकिएको छैन, तर सकिने कुरा जति चाहिँ हामीले जो राम्रो खेलाडीले चाहिँ नेपालको राम्रो खेलाडी र खेल्न चाहने खेलाडी चाहिँ वञ्चित नहोस् भन्ने कुरा चाहिँ हामी सबै लागेका छौँ।
5: अहिले पनि भलिबल फुटबल क्रिकेटतिर युवाहरूको बढी आकर्षण छ, यद्यपि ब्याडमिन्टनमा छैन भन्न खोजेको होइन, तर उहाँहरूको सहज पहुँच नभएका कारणले खेलाडीहरू ब्याडमिन्टनमा चाहेर पनि आउन सकिरहेका छैनन्। विद्यालय स्तरदेखि नै यसको विकासको लागि यहाँहरू कसरी अगाडि बढिराख्नु भएको छ, केही योजनाहरू छन् कि भन्न खोजेको?
6: यस्तो यसमा विद्यालयमा त हामी भर्खर अब अलि टाइप हुँदैछौँ होइन, यो चाहिँ सबभन्दा चाहिँ यो यसमा त हामीले पहल त गर्ने नै हो। हामीले चाहिँ अब ब्याडमिन्टनलाई जुनियर खेलाडीहरू सानो बच्चादेखि आओस् भन्ने कुरा त हामीले गर्ने नै हो।
5: हजुर,
6: हामीले यो सटल टाइम प्रोग्राम भन्ने अहिले चाहिँ वर्ल्ड ब्याडमिन्टन फेडरेसनले एउटा चाहिँ के कार्यक्रम ल्याएको छ भने 5-15 बच्चाहरू चाहिँ त्यो टाइम भर्खर चाहिँ खेलकुद कुन च्वाइस गर्ने टाइममा चाहिँ ब्याडमिन्टन नै च्वाइस गरोस् भन्ने हिसाबले सटल टाइम प्रोग्राम ल्याएको छ। त्यो बच्चाहरूलाई सिधा ब्याडमिन्टन खेल्ने होइन कि बेलुन खेलेर हुन्छ कि ऱ्याकेटले समातेर हुन्छ कि त्यो भन्ने सटल टाइम हामी देशभरि नै चाहिँ अब सुधार गर्नु पनि लागेको छौँ। पहिला हामीले 2016-17 चाहिँ हामीले डिस्ट्रिक्टले गरेका थियौँ, त्यो 50 जिल्लामा कार्यक्रम गरेका थियौँ, त्यो 50 जिल्लामा गर्दाखेरि झन् त्यो टाइममा झन् 2 30,000 बच्चाहरूले ब्याडमिन्टन खेलिहाल्थ्यो त्यो बेला होइन। ऱ्याकेट सबै हामी सबैलाई त्यति बाँड्यौँ, त्यति 30,000 बच्चाहरूलाई बाँड्यौँ। त्यहाँबाट हामीले झन् स्कुल चाहिँ जुन चाहिँ टिचरहरू जुन चाहिँ स्कुल चाहिँ ब्याडमिन्टनको टिचरहरू पनि हामी झन् त्यो बेला हामीले 500-700 जाने उत्पादन गर्थ्यौँ। त्यो मतलब बेसिक चाहिँ स्कुलमा चाहिँ सानो बच्चाहरूलाई कसरी ब्याडमिन्टन सिकाउन सकोस्, यो चाहिँ अब हामी यो गर्दाखेरि सबभन्दा पहिला चाहिँ हामीलाई चाहिँ स्कुलबाटै हामीले गर्नुपर्छ। हजुर, स्कुल टु ओलम्पिक भन्ने यो प्रोग्रामहरू छ कि हजुर हामीले,
5: हजुर
6: स्कुलमा त हामीले हरेक स्कुलमा त कमसेकम बच्चाहरूलाई त खेलाउन सकिन्छ नि, त्यहाँ उसको चाहिँ खेलकुदको शुल्क लिएको छ, स्कुलको आफ्नो बजेटै हुन्छ, एउटा स्कुलको टिचरहरू जुन चाहिँ हामीले मैले भने अहिले स्कुल टिचर हामीले ट्रेनिङ गरेर हामी कमसेकम ती स्कुल टिचर चाहिँ एउटा भलिन्टियर टिचर भलिन्टियर कोचहरूलाई चाहिँ एक एकवटा स्कुलले एउटा हायर गरिदियो भने पनि बच्चाहरूलाई चाहिँ स्कुलदेखि नै खेलाउन सकिन्छ क्या। यो चाहिँ नि स्कुलमा खेलाउँदा महँगो पर्दैन, यो सब सर्व ऱ्याकेटहरू पनि सस्तै पर्छ, प्लास्टिक सर्व सस्तै हुन्छ, त्यहाँबाट हामीले चाहिँ अब सुरु गर्नु खोजिरहेको छौँ स्कुलबाट

0: बजेटहरू, बजेट हो मेन कुरा नि, इन्टरनेसनली बजेटको कुराहरू पनि हुन्छ। अब हामीसँग पनि अब त्यो फुटबल र क्रिकेट जस्तो बजेट भए त हामी देशभरि नै यो सबै गर्थ्यौँ हामीले, होइन, देशभरि नै बच्चा ल्याउँथ्यौँ। अन्त बजेटको कुराहरू यसलाई चाहिँ सरकारले एउटा नियम बनाएर, सरकारले नै एउटा चाहिँ त्यो गरेर चाहिँ स्कुलदेखि नै कम्पलसरी चाहिँ गरेर चाहिँ सबै खेलहरूको गऱ्यो भने चाहिँ बच्चाहरू चाहिँ कोही पनि इन्ट्रेस्ट भएको बच्चाहरू चाहिँ वञ्चित हुन सक्दैन, कुनै पनि खेलमा जानु वञ्चित हुन सक्दैन।
1: यसको लागि त पहल यहाँहरूले गर्नु पर्यो नि।
0: पहल त हामी गरिरहेछौँ, गरिरहेछौँ, डेफिनेटली गरेर। मैले अहिले भर्खर भनिदिनँ, हामी एउटा यहाँ स्कुल फेडरेसन नै रहेछ, अब स्कुल खेलकुद फेडरेसन छ, उसँग हामी टाइअप गरेका छौँ। हामी सबै सबै स्कुलहरूलाई त्यहाँ पत्रचार गरिरहेछौँ, कमसे कम यहाँहरूले एक एकजना भोलिन्टियर कोचहरू राख्नु होला। हामीले भोलिन्टियर कोच 100 कोचभन्दा बढी भोलिन्टियर कोचहरू हामीले उत्पादन गरेका छौँ, लेभल 1 कोच गरेका छौँ, इन्टरनेसनल चाहिँ जाँच दिएर इन्टरनेसनल कोर्स गरेका छौँ। कमसे कम उहाँहरूलाई पनि एउटा चाहिँ उहाँ जागिर पनि हुने, उहाँले आफ्नो जाने सिकाउनु पनि पाउने, बच्चाहरू पनि गर्ने चाहिँ हामीले पहिले पनि गरेका छौँ।
1: ब्याडमिन्टन खेलको कुरा गर्दाखेरि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा खेलिरहेको कुरा यहाँले भन्नुभयो, उपलब्धि के कस्तो छ?
0: अब उपलब्धि त हाम्रो धेरै राम्रो छ। अब भर्खर अहिले भन्नु भइले अहिले रिजनल गेम भर्खर पाकिस्तान एक महिना अगाडि पाकिस्तानमा भएको थियो रिजनल गेम।
1: हजुर,
0: हाम्रो प्रिन्स दाहालले मेन सिङ्गलमा जित्यो, मिक्स डबलमा चाहिँ प्रिन्स दाहाल र रसिलाले जित्यो, होइन,
1: हजुर,
0: रसिला महर्जीले गोल्ड मेडल जित्यो, अनि चाहिँ के अरे प्रिन्सहरूले डबल चाहिँ सिल्भर मेडल जित्यो, त्यहाँबाट मिक्स डबलमा चाहिँ के अरे ओमेन्स डबल्समा के अरे चाहिँ हाम्रो ब्रोन्ज मेडल जित्यो, टिम च्याम्पियनसिपमा अब चाहिँ हामीले चाहिँ सिल्भर मेडल जित्यौँ, होइन, यस्तो साथमा हामी मेडल जितिरहेको सबै ठाउँ जितिरहेको छौँ। हाम्रो खेलाडीले प्रिन्स दाहालले 2024 ओलम्पिक खेले, यो फर्स्ट टाइम ओलम्पिक खेले, होइन,
1: हजुर,
0: अब हाम्रो यही प्रिन्स दाहाल चाहिँ हाम्रो 2021-22 साइड टाइममा अन्डर 19 वर्ल्ड नम्बर 1 ऱ्याङ्किङमा भयो भन्दाखेरि हाम्रो उपलब्धि धेरै छ। हाम्रो यो टाइममा हामीले हाम्रो खेलाडीले धेरै इन्टरनेसनल मेडल जितिया छन्, धेरै जितिया छन्। मैले भने अब अहिले मेन भर्खर भर्खर त मैले यहाँ उदाहरण दिएँ, हाम्रो उपलब्धिहरू धेरै भएको छ, अझ धेरै उपलब्ध हुँदैछन्। हाम्रो खेलाडीले राम्रो पर्फर्मेन्स गरिरहेको छ, हामी सँगले राम्रो चाहिँ आफ्नो गर्नुसक्ने काम गरिरहेछौँ। अहिले परिषद र नेपाल ओलम्पिक कमिटीले हामीले त्यत्तिकै सहयोग गरिरहेको छ, हामीले वर्ल्ड ब्याडमिन्टन फेडरेसन र ब्याडमिन्टन एसियासँग पनि हाम्रो त्यत्तिकै समन्वय छ, त्यति नै सहयोग छ, र हामीले नेपाल ब्याडमिन्टन सबैसँग सहकार्य गरेर चाहिँ नेपाल ब्याडमिन्टनले आफ्नो बेस्टभन्दा बेस्ट दिइरहेछौँ, अझ हामी दिँदैछौँ हामीले।
1: यो त अन्तर्राष्ट्रिय खेलका कुराहरू भए, देशभित्रका खेलाडीहरूको लागि के कस्तो अवसर दिनुभएको छ यहाँहरूले?
0: देशभित्रको यस्तो हो कि अवसर हामीले दिने भने हामीले ट्र्याक बनाउने हो हामीले खेलाडीहरूलाई। अहिले हाम्रो झन्झनै भन्नुहोस् न, हाम्रो 30-40 खेलाडीहरू त हाम्रो यो 3 विभागीय टिममै छ, आबद्ध छन्,
1: होइन, देशभित्रका प्रतियोगिताहरू त हुनु पर्यो नि त
0: भाइ। अब अहिले सबै ठाउँ भइरहेको छ, इन्टरनेसनल सबै भइरहेको छ। अब यो 19 हाम्रो त्यहीँ अब नेसनल च्याम्पियनसिप हुँदैछ, हाम्रो यो 42 नेसनल च्याम्पियनसिप हुँदैछ, यो चाहिँ 29 हाम्रो इन्टरनेसनल च्याम्पियनसिप कुनै पनि हामीले सकेसम्म हामी भाग लिने छोडेर हामीले चाहिँ टिमहरू हामीले पठाइरहेछौँ। अब योभन्दा बढी त के हुनसक्छ? हाम्रो नेसनल च्याम्पियनसिप 42 राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदैछ यही 19।
1: यो खेलमा खेलाडीहरू कसरी सहभागी हुन्छन्?
0: हामीले सबै हाम्रो चाहिँ प्रदेश 5-7 प्रदेशलाई हामीले पत्रचार गरिसकेका छौँ। हामीसँग आबद्ध भए सबै जिल्ला र अब नभए जिल्लाहरूलाई सबैलाई चाहिँ हामीले आह्वान गरेका छौँ, र प्रदेशले चाहिँ त्यहाँ सबै जिल्लाको चाहिँ खेलाडीहरूलाई चाहिँ भेला गरेर सेलेक्सन गरेर हरेक प्रदेशले चाहिँ 7 चाहिँ पुरुष र 5 महिला चाहिँ उहाँ सबै प्रदेशबाट आउँछन् टोटल गरेर, अनि 3 विभागीय टिम खेल्छन्, होइन, टोटल गरेर चाहिँ हाम्रो चाहिँ 120 खेलाडी हुन्छ। अफिसियल कोचहरू बाहेक चाहिँ हाम्रो 120 खेलाडी हुन्छ, त्यो मध्येमा हामीले 5 विधामा चाहिँ यो नेसनल च्याम्पियनसिप हामी गर्दैछौँ।
1: यहाँहरू ब्याडमिन्टनको प्रतियोगिता गर्दै हुनुहुन्छ, होइन, खेलहरू सञ्चालन गरिराख्नु भएको छ, जुन भौतिक पूर्वाधारका कुराहरू छन् नि, कोर्टका कुराहरू, हलका कुराहरू, यी कुराहरू पर्याप्त छन् या छैनन्? के कसरी सञ्चालन गरिराख्नु भएको छ खेलहरू?
0: अब यो अहिले हाम्रो प्रतियोगिता त हाम्रो राष्ट्रिय खेलको परिषदमा हुँदैछ,
1: हजुर,
0: नेपाल सरकारको चाहिँ कभर हल हो, नेपालको सबै वान अफ द बेस्ट र चाहिँ त्यो कभर हलमै पर्छ यो, होइन। अब तपाईँले भौतिक पूर्वाधारको कुरा गर्नुभयो भने अब नेपाल ब्याडमिन्टन सङ्घले आफ्नो कभर हल एउटा छैन अहिलेसम्म, हामीले प्रयास गरिराख्छौँ धेरै ठाउँ, अहिले चाहिँ मैकापमा चाहिँ हामीले प्रयास गरिरहेछौँ, केही चाहिँ यो राज्यले चाहिँ दिनुपर्ने चाहिँ अलिकति सहयोग गर्नुपर्ने पैसा अलिक केही हिसाबले नभएर चाहिँ अलिक रोकिरहेको छ हाम्रो, होइन,
1: हजुर,
0: अरू चाहिँ खेलाडी खेल्न चाहिँ काहीँ वञ्चित छैन अहिले देशमा कभर हल भने, अब मैले भन्यो भने अब त्यो काठमाडौँ मात्र अहिले कभर हल 200 कभर हल होला काठमाडौँमा, त्यतिवटा कभर हल छन्, खेलाडीहरू खेल्नलाई काहीँ पनि वञ्चित छैन। तर त्यो एउटा कुरा के चाहिँ हो भने चाहिँ अब हाम्रै आफ्नो हुँदाखेरि चाहिँ अब नेपाल ब्यान्डसँगै कभर हुँदा सहज हुन्छ होइन। र यसमा चाहिँ एउटा अर्को कुरा यो के जोडिदिन्छु भने हाम्रो आफ्नै भन्ने पनि हुने हिसाब चाहिँ एउटा चाहिँ परिषदको त आफ्नै भइहाल्यो होइन, त्यहाँ हाम्रो प्रतियोगिताहरू सबै गरिहाल्यो।

0: गराउँछौँ, त्यहाँ त्यस्तै पनि ट्रेनिङ पनि गराउँछौँ। अहिले चाहिँ एउटा चाहिँ इन्टरनेसनल ओलम्पिक कमिटीको ले चाहिँ हामीलाई चाहिँ नेपाल ओलम्पिक कमिटीलाई चाहिँ एउटा चाहिँ हाम्रो अर्थक्वेक चाहिँ एउटा चाहिँ हुँदाखेरि चाहिँ एउटा चाहिँ उहाँहरूले फन्डिङ गर्नुभएको थियो। त्यसमा चाहिँ हामीले यहाँ डल्लु आवास क्षेत्र नेपाल ओलम्पिक कमिटीले एउटा भवन बनाएको छ, त्यहाँ भवन भने त्यो कभर हल बनाएको छ।
1: तर नेपालमा भौतिक पूर्वाधारहरू भएनन्, खेलहरू खेलाउन गाह्रो भयो भनिरहँदाखेरि नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्दाखेरि, ब्याडमिन्टन प्रतियोगिता गर्दाखेरि हलको समस्या छैन त्यसो भए?
0: अहिले मैले भने नि त्यही हामी गर्छौँ कि अन्तर्राष्ट्रिय प्रतियोगिता समस्या छैन। अब हामी यहीँ काठमाडौँ भनेर दसवटा अनङ्गशाला छ, त्यहाँ के अरे त्यहाँ आर्मीको कभर हल छ, पोखरा भन्दा पोखरा त्यत्रो त्यहाँ चाहिँ त्यत्रो कभर हलहरू छन् होइन। अब सबै ठाउँ बनिसकेको छ अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा पनि हामी गरिरहेछौँ। अन्तर्राष्ट्रिय 2024 सालमा हामीले 2024 डिसेम्बरमा हामीले चाहिँ अब दुईवटा टुर्नामेन्ट गऱ्यौँ त्यहाँ होइन, जुनियर इन्टरनेसनल सिरिज र इन्टरनेसनल च्यालेन्ज, दुईवटा नेपाल इन्टरनेसनल च्यालेन्ज र नेपाल इन्टरनेसनल जुनियर सिरिज गर्थ्यौँ। हामीले नेपालमा ब्याडमिन्टन सुधारो भइरहेको छ। अब 2027 पनि हामी सुरुमा हामीले नेपाली इन्टरनेसनल च्यालेन्ज गर्दैछौँ र नेपाली इन्टरनेसनल सिरिज पनि दुईवटा इन्टरनेसनल च्याम्पियनसिप गरिरहेछौँ। हामीले विगतदेखि इन्टरनेसनल च्याम्पियनसिप हामीले आफैले अर्गनाइज गरिरहेछौँ कि हामीले रिजनल च्याम्पियनसिप गरिरहेछौँ। हामीले यस गर्नु पनि हामीले अहिलेलाई चाहिँ हाम्रो हलको समस्या छैन।
1: नेपालमा खेलाडीहरू राम्रा छन्, राम्रोसँग खेल खेलिरहेका छन्, तर खेलकुद सङ्घहरूमा आउने विवादले गर्दा नेपालको खेल क्षेत्र नै प्रभावित हुने गरेको छ। यसलाई व्यवस्थित गर्न कसरी अगाडि बढ्नु पर्ला यहाँको सुझाव के छ?
0: यो त राष्ट्रिय खेलकुद परिषदले नै यसलाई हेर्नु पर्यो नि। राष्ट्रिय यो चाहिँ अब जुन चाहिँ अब नियमित हिसाबले पनि चाहिँ अब निर्वाचन भइरहेको सङ्घहरूलाई पनि अब त्यो अब त्यो विवाद बनायो भने त भएन। जो चाहिँ अब सङ्घहरूले पनि आफ्नो गर्नुपर्ने काम त वार्षिक हिसाबमा त गर्नै पर्यो होइन। वार्षिक हिसाबमा गर्नुपर्ने अब जुन चाहिँ वार्षिकले हुँदैन, जुन चाहिँले गर्नु सक्दैन उहाँहरूलाई त नियमन गर्नु पर्यो। जो गरिरहेछ, जसले राम्रो काम गरिरहेछ उसलाई चाहिँ अब सजिलोकरण गर्नु पर्यो। अब यसमा त विभाग भनेर त परिषद ओलम्पिक कमिटी अब राष्ट्रिय के अरे मन्त्रालय बसेर गर्नु पर्यो नि, त्यो सबै छलफल गरेर त्यसलाई चाहिँ सजिलोकरण गर्नु पर्यो।
1: खेलाडीहरू एउटा प्रतियोगिता खेल्ने पछि हराउने यो किसिमको प्रवृत्ति पनि नेपालमा देखिने गरेको छ। खेलाडीहरूले व्यावसायिक बनाउनको लागि यहाँहरूसँग के कस्ता योजनाहरू छन्, सरकारसँग कसरी समन्वय राख्नु भएको छ?
0: यो त अब खेलाडी पलायन नहुने भन्ने कुरा त अब यो चाहिँ अब संसारमै अब जुन चाहिँ अन्डर डेभलप कन्ट्री अब सबैमा हुने नै कुराहरू हो होइन। यो सबैभन्दा त राज्यले एक नम्बरको राज्यको कुरा भयो कि, राज्यले खेलाडीहरूलाई देशमा बस्नु सक्ने अवस्था बनाउनु पर्यो कि। सबभन्दा पहिला त एउटा सङ्घले बनाउनु सक्दैन, कुनै पनि देशमा कुनै पनि जहाँ घर सङ्घले गर्न सक्दैन यो कुराहरू। यो सबभन्दा पहिला यो दायित्व भने राज्यको दायित्व हो। एउटा खेलाडी देशमा बसेर खेल्न सक्ने वातावरण कसले बनाउनु पर्यो? राज्यले बनाउनु पर्यो। कमसेकम उसले एउटा खेलाडीले चाहिँ 10 वर्ष चाहिँ हिरो भएर खेलिसकेपछि उसले आफ्टर 10 वर्षपछि रिटायर भइसक्यो उसको लाइफ के त भन्ने कुरा चाहिँ उसको लाइफको सुरक्षा त चाहिँ राज्यले गर्नु पर्ला नि त। यो राम्रो खेलाडीहरूको सबैलाई गर्नु भने भनिनँ मैले, जो देशको लागि उसले चाहिँ 10औं वर्ष 20औं वर्ष चाहिँ रगत पसिना गरेर जसले काम गरेर गरिरहेको छ उसलाई त राज्यले हेर्नु पर्ला नि त यो कसरी वातावरण बनाउने भन्ने कुरा। हामीले त खेलाडीलाई हामीले सङ्घले त अब पहल गर्ने हो, राज्यलाई पहल गर्ने हो। अब चाहिँ अब हामीले त अब खेलाउने हो उसलाई, इन्टरनेसनल खेलाउने, उसलाई एक्सपोजर दिने हो, उसको चाहिँ बढीभन्दा बढी हामीले पदक दिलाउने हो, त्यो पो गर्ने हो हामीले, खेलाउने हो त्यो। अरू कुरा त राज्यको कुरा हो, राज्यले चाहिँ हामीलाई चाहिँ ल यस्तो किसिमले गर्दै यो जागिर खुवाउन सकिन्छ, यस्तो किसिमको दल दिन सकिन्छ भन्ने कुरा राज्यले एउटा नियम बनायो भने चाहिँ यसमा त खेलाडीले खेलिहाल्छ नि, आफ्नो हिसाबले खेलिहाल्छ।
1: पछिल्लो समय खेलकुदप्रति युवाहरूको आकर्षण बढिरहेको छ, यो अवस्थामा विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरू अझै भन्यो भने खेलकुद क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भइरहेका छन्, क्षेत्रीय प्रतियोगिताहरू पनि भइरहेका छन्, तर पनि समस्याका कुराहरू आउँछ नि। ब्याडमिन्टन क्षेत्रमा के कस्ता समस्याहरू छन्?
0: अब त्यो सानसानो समस्याहरू त भइरहन्छन् हजुर, यो देशैमा अलिअलि सानसानो समस्या त देशमै छ होइन। यो कुराहरू त अब यो कुराहरू लिएर अब साध्य पनि भएन, यसलाई चाहिँ अब समाधान गर्दै जाने हो कि हजुर।
1: के भइदियो भने अझ राम्रो हुन्थ्यो।
0: यसमा त राजनीति कहीँ पनि हस्तक्षेप नगरिकन जसले काम गर्छ, जो चाहिँ खेलकुदसँग आबद्ध भएको मान्छे हो, जो हिजो खेलाडी हो, हिजो खेलमा केही गर्छ भनेर आएको मान्छेहरूलाई उहाँलाई सहजीकरण गर्नु पर्यो। राज्यले एउटा यो चाहिँ बजेट राम्रो निकासा गरिदिनु पर्यो होइन, एउटा चाहिँ नियमन गरिदिनु पर्यो कि बजेट निकासा गर्दैमा चाहिँ पनि सङ्घले सबैले गर्छ राम्रो गर्छ भन्ने होइन। बजेट निकासा गरेर एउटा कार्यक्रम गरेर पनि उसले चाहिँ सङ्घले राम्रो काम गरेन, नेपाल भाइसँगले सबै भनौँ, सपोज नेपाल भाइसँगले राम्रो काम गरेन भने चाहिँ उहाँलाई सजाय दिने कि राम्रो काम गरेको पुरस्कृत गर्ने कि त्यो चाहिँ गर्नु पर्यो कि राज्यले।
1: तर पछिल्लो समयमा खेलकुद सङ्घहरूले राम्रो काम नगर्ने अथवा राजनीतिकरण बढी गर्ने दोष चाहिँ सरकारलाई दिने प्रवृत्ति बढेको छ नि।
0: त्यस्तो होइन, त्यस्तो हुँदै होइन। त्यो खेलकुद सङ्घले किन राजनीति गर्छ र खेलकुद आफ्नो हिसाबले काम गर्न पाइरहेछ, आफ्नो हिसाबले आफ्नो आफूले मेहनत गरेर गरेर पास छ भने उसले राजनीति गर्नु पर्छ पर्दैन.
1: खेलकुद सँगहरूमा राजनीति भएको छैन त्यसो भए
0: राजनीति मैले के र त्यसलाई तपाईँले राजनीतिलाई कसरी राजनीति भन्नुहुन्छ त्यो अब के कुरा राजनीति भन्नुहुन्छ होइन जसले कुनै सङ्घमा के होला भने म सबै कुरा म चाहिँ भन्ने म ब्यान्डरको कुरा गर्छु म ब्यान्डरमा त्यस्तो त्यस्तो देख्दिनँ. अब कसैले डिस्टर्ब गर्छ भने त्यसलाई चिर्दै जाने हो राम्रो काम गर्दै जाने हो त्यसो सबैसँग फेस गर्दै जाने हो त्यसमा खासै म त्यसमा राजनीति त्यस्तो लाग्दैन मलाई.
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ. नेपाली ब्याडमिन्टनको भविष्य कस्तो देख्नुहुन्छ यहाँ?
0: म नेपाल ब्याडमिन्टनको भविष्य एकदम राम्रो देख्छु नेपालमा ब्याडमिन्टनको. अब भनौँ न मैले अहिले भर्खर भने एउटा हाम्रो खेलाडीले अब ओलम्पिक खेलिसके अब भर्खर त्यत्रो अब मेडल जितिसकेका छन् होइन अब खेलिरहेका छन् अब मेडल जित्दैछन् खेलाडीहरू अहिले यति खेलाडीहरू छन् कि हाम्रो अब यहाँले चाहिँ अब अझ के भन्नु अब अहिले जुनियर खेलाडीहरू यहाँले कम भन्नुभयो त्यो कम होला तर अहिले यस्तो किसिम ड्रास्टिकली चेन्ज भएको खेलाडीहरू भएको छ कि अहिले हामीले एउटा सेलेक्सन म्याच गराउँदाखेरि पनि कहीँ विदेश पठाउँदाखेरि हामीले अन्डर 19 एउटा सेलेक्सन खेलाउनु पऱ्यो भने हामीले 4-5 फेजा गरी खेलाउनुपर्छ. त्यति खेलाडी हुन्छ जुनियर खेलाडीहरू त्यति उत्पादन भएको छ खेलाडी त्यति आकर्षित भएको छन् र हरेक विधाहरूमा केटाहरू केटीहरूमा त्यही हिसाबले बढेका छन्. हामीले अझ गर्नुपर्ने कामहरू चाहिँ हामी गरिरहेछौँ गर्नु बाँकी छ धेरै कामहरू. हामी सङ्घहरू खेलाडीहरू कोचहरू होइन परिषद भए हाम्रो चाहिँ अब ओलम्पिक कमिटी भयो ब्याडमिन्टन एसिया वर्ल्ड ब्याडमिन्टन फेडरेसन हामी अब प्रदेश बोर्डहरू सबैसँग हामी समन्वय गरेर विकासको लागि हामी एकदम राम्रो काम गरिरहेछौँ हामी गर्छौँ.
1: हुन्छ अदाज्यू हामीलाई समय दिनुभयो यहाँलाई धन्यवाद.
0: हस् धन्यवाद.
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठसँग.
2: आजलाई खेल संसारका सामग्रीहरू यति नै. यो कार्यक्रम रेडियो नेपालको वेबसाइट र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ. कार्यक्रमबाट सहकर्मी एसएन श्रेष्ठ मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौ. नमस्कार.
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ. यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ.
4: नागरिक लगानी कोष.
5: झण्डु आयुर्वेद.
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
5: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
6: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
6: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ.
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ. दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ.
4: नागरिक लगानी कोष.
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल.
9: नेपालको समावेशी आवाज.
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल. अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत. यसै क्रमको पहिलो गीत राख्दैछौ तारा देवीको स्वरमा कृष्ण प्रसाद पराजुलीको रचना नाति काजीको संगीतमा.

तपाई सुन्दै हुनुहुन्छ सदाबहार गीत। यसै क्रममा अब राख्दैछौ कोइली देवीको स्वरमा मबिबी शाहको रचना गायिका स्वयंकै संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ गंगा मल्ल राणाको स्वरमा रविन्द्र शाहको रचना मोहन कुमारको संगीतमा।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौँ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम गजल गङ्गा। यति बेला भने रातिको 10 बज्न लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: तिमीलाई सधैँ मेरो भन्ने हक होस्, आशा छ आगामी भेट सार्थक होस्। तिमीलाई सधैँ मेरो भन्ने हक होस्, आशा छ आगामी भेट सार्थक होस्। त्यो हेलचक्राई हो तर भन्न सक्दैन, त्यो हेलचक्राई हो तर भन्न सक्दैन। गल्ती हो भने मात्र एक पटक होस्, आशा छ आगामी भेट सार्थक होस्। आमाले खोजेको खुसी नै के हो र, आमाले खोजेको खुसी नै के हो र। आँगनमा धारा छेउमै सडक होस्, आशा छ आगामी भेट सार्थक होस्। कोही मनलाई फलाम बनाएर बस्यो, कोही मनलाई फलाम बनाएर बस्यो। म चाहन्छु मेरो मनभित्र चुम्बक होस्, आशा छ आगामी भेट सार्थक होस्। तिमीलाई सधैँ मेरो भन्ने हक होस्। इन्द्र लम्साल सुर्खेतका यिनै गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। गजल गङ्गा लिएर हामी आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा 10 बजेको हिन्दी समाचारपछि झन्डै 45-50 मिनट गजल अनुरागीको हृदयमा बास बस्न, गजलका कुरा गर्न अनि गजलमा रम्न रमाउन। आजको बसाइमा पनि हामी निकै मिठा गजलहरू सुन्नेछौँ, सुनाउनेछौँ, साथमा श्रुति मधुर गजल सङ्गीतहरू पनि रहनेछन्। कार्यक्रमको सुरुवातमा जोडौँ किन हजुर नबोलेको गजल हो कृष्ण हरिबरालको, स्वर सपना श्रीको रहेको छ, सङ्गीत गैरी सुरेशको।

0: किन हजुर नबोलेको कृष्णहरि बरालको गजल, सपनाश्रीको स्वर र गैरी सुरेशको सङ्गीत थियो हामीले गजल गङ्गाको उठानमा राख्यौँ। आजको गजल गङ्गामा हामी इन्द्रलम्साल सुर्खेतलाई सुन्नेछौँ, उहाँका गजलहरू सुन्नेछौँ, केही अन्तरङ्ग कुराकानी पनि हुनेछ। गजल गङ्गाको यो पलेटीमा यहाँलाई हृदयको स्वागत छ।
1: धन्यवाद विद्याजी, एकदम खुसी लाग्यो बोलाउनु भयो।
0: कस्तो चल्दैछ जिन्दगी?
1: एउटा सामान्य नेपालीको जसरी दिनचर्या चल्ने गर्छ मेरो पनि त्यसै गरी अगाडि बढिरहेछ।
0: गजल लेखनीको पाटो?
1: गजल लेखनीलाई जुन गति दिनुपर्ने थियो त्यति गति दिन सकिरहेको जस्तो मलाई लागेको छैन। तैपनि कहिलेकाहीँ एउटा भावनालाई अक्षरको रूपमा उतारेर आफूलाई यो विधाबाट यो बाटोबाट अलग राख्न सकिने रहेनछ, त्यही भएर साधनारत नै छु।
0: अब गजल सुनाउन।
1: हुन्छ, म आजको बसाइको पहिलो गजल वाचन गर्छु। पहिलो पटक तिम्रो मधुर मुस्कान पायो, पहिलो पटक तिम्रो मधुर मुस्कान पायो, मेरो आँखाले बल्ल सही स्थान पायो। मेरो आँखाले बल्ल सही स्थान पायो, राम बन्ने दौडमा निस्किएको एक मुसाफिर, राम बन्ने दौडमा निस्किएको एक मुसाफिर, न भगवान बन्न सक्यो न हनुमान पायो। मेरो आँखाले आज बल्ल सही स्थान पायो, ढुङ्गासँगको सम्बन्ध चिसो हुँदै गयो, ढुङ्गासँगको सम्बन्ध चिसो हुँदै गयो, ढुङ्गासँगको सम्बन्ध चिसो हुँदै गयो, पुरानो अगेनोले आज नयाँ उदान पायो। पुरानो अगेनोले आज नयाँ उदान पायो, अपमानकै लागि भए पनि तिमी आँगनसम्म आयौ, अपमानकै लागि भए पनि तिमी आँगनसम्म आयौ, मेरो घरको आँगनले पनि पहिचान पायो। मेरो घरको आँगनले पनि पहिचान पायो, चुम्बकको समान ध्रुव जस्तै रहेछौँ हामी, चुम्बकको समान ध्रुव जस्तै रहेछौँ हामी, रहरले ढिलै गरेर भए पनि ज्ञान पायो, पहिलो पटक तिम्रो मधुर मुस्कान पायो, मेरो आँखाले आज बल्ल सही स्थान पायो। धन्यवाद।
0: मेरो आँखाले बल्ल आज सही स्थान पायो, मैले कार्यक्रमको सुरुवातमै उठान गरेको गजलमा पनि चुम्बक भन्ने शब्द थियो, यसमा पनि चुम्बक भन्ने शब्द आयो। गजलकारहरूले केही आफ्ना शब्दहरू दोहोऱ्याइरहन्छन्, चुम्बकसँग केही निकटता हो अथवा के कसरी आयो यो चुम्बक भन्ने शब्द?
1: चुम्बक भनेको एउटा भौतिक वस्तु भए तापनि यसका विभिन्न चुम्बकीय गुणले गर्दाखेरि आकर्षण र विकर्षणको एउटा फरक यसमा भौतिक गुण हुन्छ। त्यसै गरी मनको भावना प्रेम पनि एक अर्काप्रति आकर्षित हुने विकर्षण हुने यो एउटा मानवीय जीवनमा पनि एउटा निरन्तर भइरहने प्रक्रिया भएको हुनाले प्रयोग भइरहेको छ, अब दोहोरिन्छ नि शब्दहरू।
0: अर्कोतिर तपाईँको अध्ययनको विषय पनि विज्ञान साइन्स,
1: हजुर हजुर,
0: त्यसको पनि केही प्रभाव हो कि यो?
1: यसमा अध्ययनलाई पनि जोड्दै गर्दाखेरि पक्कै पनि जोडिन्छ। जस्तो हामी भूभौतिकी होइन जियो फिजिकल स्टडी गर्छौँ, त्यहाँभित्र पनि एउटा विधा हुन्छ होइन, म्याग्नेटिक सर्वे भन्छौँ हामी, त्यसले पनि चुम्बकीय गुणहरूलाई विभिन्न चट्टानहरूका चुम्बकीय गुणहरूका आधारमा सब सर्फेसमा भएका केही रकका भनौँ न चट्टानका केही विशेषताहरूका आधारमा हामी त्यसलाई फरक तरिकाले इन्टरप्रिटेसन गर्छौँ, त्यसमा यसको पनि केही प्रभाव परेको हुनसक्छ।
0: कहिलेकाहीँ काम गर्ने क्रममा अध्ययनका सिलसिलामा प्रयोग हुने शब्दहरू पनि लेखनीमा आउने रहेछन् भन्ने बुझियो। तपाईँको अब एउटा पाटो गजल लेखनी भयो, अर्को पाटो पढेको विषय कुरा गरिहाल्नु भयो, अब जागिरको वृत्ति कतै कस्तो छ के छ?
1: म सन् 2018 त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह भूगर्भशास्त्रमा पढाइसकेर निस्किसकेपछि विभिन्न तरिकाले आफूलाई व्यस्त राख्दैछु। त्यसपछि मैले लगत्तै त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापकको रूपमा आफ्नो भनौँ न एउटा सेवा अथवा जागिरलाई सुरु गरे। अहिले चाहिँ म त्यो सँगै विभिन्न परामर्श कम्पनीहरूमा आफूलाई भूगर्भविदका रूपमा सेवा दिइरहेको छु भने सौर्य सिमेन्ट लिमिटेडमा सिनियर जियोलोजिस्ट भएर पनि काम गर्दैछु र विभिन्न राष्ट्रिय परियोजनाहरू राष्ट्रिय गौरवका परियोजनाहरूमा पनि आफूलाई परामर्शदाताका रूपमा विभिन्न क्षेत्रमा आफू अहिले व्यस्त रहेको छु।
0: यो प्रसङ्ग उठाउनुको पछाडि के थियो भन्दा सुरुमा दुईवटा गजल, एउटा मैले वाचन गरेको सुरुवातमा, त्यसपछि तपाईँले वाचन गरेकोमा चाहिँ चुम्बक भन्ने शब्द आएपछि केही यहाँको अध्ययनसँग जीवनवृत्तिसँग जोडिएको छ कि भन्ने ध्येयका साथ मैले उठाएको थिएँ। यो प्रसङ्ग पनि अलिअलि पनि मिलेछ। अब पुनः गजल सुनौ।
1: भाग्यले कठिन पलमा सधैँ छल गरिरह्यो, भाग्यले कठिन पलमा सधैँ छल गरिरह्यो, र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो, र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो, गिजाले चपाउन सकेनन् पेटले पचाउन सकेन, गिजाले चपाउन सकेनन् पेटले पचाउन सकेन, जिब्रोले भने आफ्नो विचार फेरबदल गरिरह्यो, जिब्रोले भने आफ्नो विचार फेरबदल गरिरह्यो र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो। खुसीको परिभाषा खोज्दै एउटा बुढो मान्छे, खुसीको परिभाषा खोज्दै एउटा बुढो मान्छे कहिले पुतली सडक कहिले जमल गरिरह्यो। खुसीको परिभाषा खोज्दै एउटा बुढो मान्छे कहिले पुतली सडक कहिले जमल गरिरह्यो र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो। कोही लोकप्रिय छ समस्या मात्रै देखाएर, लोकप्रिय छ समस्या मात्रै देखाएर, कोही भने समस्याको चुपचाप हल गरिरह्यो, कोही भने समस्याको चुपचाप हल गरिरह्यो र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो। भित्तामा एकहोरो प्रेमले बाँच्न दिँदैन लेखेरै, भित्तामा एकहोरो प्रेमले बाँच्न दिँदैन लेखेरै उसले चोकमा गुलाबको खुद्रा पसल गरिरह्यो।
0: दामी दामी।
1: भित्तामा एकहोरो प्रेमले बाँच्न दिँदैन लेखेरै उसले चोकमा गुलाबको खुद्रा पसल गरिरह्यो। भाग्यले कठिन पलमा सधैँ छल गरिरह्यो र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो।
0: र पनि जिन्दगीले जिउने जोडबल गरिरह्यो। आशा र निराशा बीचमा पनि एउटा आशा अर्को आशा छ। यो भोगाई हो या वास्तविकता हो या यो कसैप्रति लक्षित हो, कसैलाई देखेर हो, कसरी लेख्नु भयो यो गजल?
1: यो गजल
0: जस्तै जमलको कुरा छ होइन,
1: काल्पनिक रूपमा पनि यसलाई चित्रण गर्न सकिन्छ। यो काठमाडौँ विविध किसिमका मान्छेहरूको जमघट हुने ठाउँ हो। देशभरिका मान्छेहरू कोही रोजगारीको खोजीमा हुन्छन्, कोही आफ्नो भविष्यको लागि कठिन परिश्रम गरिरहेका हुन्छन्, कोही सन्तानको उच्च शिक्षा लागि काठमाडौँमा छन्। यी विभिन्न मान्छेहरूले ओहोर दोहोर गरिरहँदा मान्छेको एउटा मोबिलिटी बढ्दै गर्दाखेरि हामीले पर्सनली भन्दाखेरि मैले भोगाई आफ्नो अनुभवलाई चाहिँ यो शब्दमा उतार्नु मात्रै नभएर एउटा वरिपरिको परिवेश र वातावरणलाई पनि शब्दमा उतार्दै गर्दाखेरि यी यस्ता चाहिँ गजलका शेरहरूमा भावनाहरू समेटिने गर्छन्।
0: भनिन्छ लेखकहरू चाहिँ आफ्नो कुरा मात्रै गर्दैनन्, अरू देखिने कुराहरू पनि गर्छन्, अरूले देख्ने कुराहरू देख्छन्, तर लेखकहरूले नदेखेको कुरालाई देखेर लेख्छन्
1: पक्कै
0: भन्ने पनि सुनिन्छ। यही पेरिफेरीमा रहेर लेख्नु भयो, अघि प्रसङ्ग उठाउनु भयो, काठमाडौँ आम नेपालीहरूको गन्तव्यको एउटा स्थान हो, एउटा थलो हो, कर्मवृत्तिको होस् अथवा जागिर वृत्तिको होस्, अध्ययनको होस्, अनुसन्धानको होस्, सम्पर्क सञ्जालका हिसाबले होस् होइन। तपाईँको राजधानी प्रवेशको कुरा पनि गरौँ होइन, राजधानी प्रवेश चाहिँ कसरी भयो?
1: मेरो प्राथमिक तहको पढाइ सुर्खेत जिल्ला, मेरो जन्मस्थान हालको पञ्चपुरी नगरपालिका वडा नम्बर 3 साबिकको सालकोट गाविस वडा नम्बर 9 रहेको छ। मेरो प्राथमिक र माध्यमिक तह उतिखेर 10 कक्षासम्मलाई माध्यमिक भन्ने गरिन्थ्यो। सूर्यप्रकाश उच्च मावि पलैटेमा मैले सम्पन्न गरेँ र सँगै त्यतिखेरको एउटा मेधावी विद्यार्थीको नाताले सामाजिक रूपमा पनि विज्ञान पढ्नुपर्छ भन्ने एउटा भनौँ न परिपाटी थियो। घरमा पनि सबैको सल्लाहले ल यो विषय राम्रै छ भन्ने बुझाइ भएर म वीरेन्द्रनगर सुर्खेतमा रहेको जन उच्च मावि विज्ञान विषय लिएर कक्षा 12 उत्तीर्ण गरेपछि 2068 सालको भदौ महिनाको 28 गते काठमाडौँको लागि सुर्खेतदेखि काठमाडौँको लागि बस चढेँ। यो सँगै आइसकेपछि काठमाडौँको त्रिचन्द्र कलेजमा भूगर्भशास्त्रमा बिएससी तहमा भर्ना भएँ र त्यसपछि मेरा सङ्घर्षका दिनहरू काठमाडौँमा राजधानीमा एक आम व्यक्तिले, एक आम युवाले, राजधानी बाहिरको युवाले जस्तो किसिमको जीवन यापन गर्छ, जस्तो सङ्घर्ष गर्छ, ती सङ्घर्षका कथाहरू, ती सङ्घर्षका बाटाहरू मैले पनि पछ्याएर हिँडेको छु।
0: गाउँदेखि सहरसम्मको यात्रा, गजल लेखनीको यात्रा, एउटा जियोलोजिस्टले गर्नुपर्ने काम, एउटा शिक्षण पेसामा सम्बद्ध रहेर गर्नुपर्ने काम, 3-4 आयामहरू सँगसँगै लगिरहनु भएको छ। यो लिँदै गर्दा तिनवटै क्षेत्रमा समय व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ?
1: यो एकदमै चुनौतीपूर्ण कुरा हो। वास्तवमा साहित्य लेखन एउटा आफैमा पेसा नभएर हाम्रो जस्तो समाजमा, हाम्रो जस्तो देशमा एउटा शोकको रूपमा मात्रै उठाउनु पर्ने अवस्था छ। किन भन्दाखेरि अब आजको दिनमा केही सीमित व्यक्तिले यसलाई पेसाको रूपमा अगाडि बढाउनु भएको होला, नत्र प्राय जसो व्यक्तिले यसलाई एउटा रुचिको विषय बनाउनु भएको छ। यो हाम्रो बाध्यता पनि हो। अब समय व्यवस्थापनको कुरा गर्दाखेरि अध्ययनको क्रममा त हामी त्यति व्यस्त थिएनौँ भनौँ। त्यो समयमा साहित्य लेखन अलिकता एउटा गति बढेको थियो, साँझ बिहान फुर्सद हुन्थ्यो, अलिकता म लेख्नलाई चाहिँ एकान्त रुचाउँछु, एकान्त त्यतिखेर उपलब्ध पनि हुन्थ्यो। अहिले पछिल्लो समय चाहिँ अध्यापनको पेसा सँगै यतापट्टि अरू भूगर्भविदको रूपमा अन्यत्र पुर्याउनु पर्ने सेवा सँगै साहित्यलाई पनि अगाडि अथवा गजल लेखनलाई पनि

0: पनि अब बिस्तारै गतिमा बिस्तारै लगेर गइरहेको
1: छ, सबैलाई सँगसँगै लिएर जानुभएको छ। गजल लेखी पनि गजलको गजल लेखनी पनि उत्तिकै चलिरहेको छ र साथमा आफ्नो जीवन वृत्ति कर्मवृत्ति पनि चलिरहेको छ। हामी गजल गङ्गामा छौँ, इन्द्र लम्सालसँग छौँ, उहाँसँग अन्तरङ्ग कुराकानी भइरहेको छ र उहाँका गजलहरू सुनिरहेका छौँ, सुनाइरहेका छौँ। यहाँलाई पनि अवश्य पनि मिठो लागिरहेको छ व्यवसाय भन्ने विश्वास मनभरि सङ्गाल्दै पुनः यहाँको गजल सुन।
0: हुन्छ, म अर्को गजल वाचन गर्छु। फुटकरमा भेटिन्छु 150 हुँ म, फुटकरमा भेटिन्छु 150 हुँ म, सपनाको भरिया रहरको दास हुँ म, सपनाको भरिया रहरको दास हुँ म, नजिकै पुगेकी तिम्रो रोजाइमा नपरेको, नजिकै पुगेकी तिम्रो रोजाइमा नपरेको, फेवा भन्दा अलिक परको बेगनास हुँ म, सपनाको भरिया रहरको दास हुँ म, छोटो समय बडो जतनले राखिएको, छोटो समय बडो जतनले राखिएको, फौजीको विदा सकिएको गेट पास हुँ म, छोटो समय बडो जतनले राखिएको, फौजीको विदा सकिएको गेट पास हुँ म, सपनाको भरिया रहरको दास हुँ म, तिमीले आधा खाली छ भनेर गुमाएको, तिमीले आधा खाली छ भनेर गुमाएको, मैले आधा भरि देखेको गिलास हुँ म,
1: दामी दामी,
0: तिमीले आधा खाली छ भनेर गुमाएको, आफैले आधा भरि देखेको गिलास हुँ म, सपनाको भरिया रहरको दास हुँ म, फुटकरमा भेटिन्छु 150 हुँ म,
1: तिमीले आधा खाली राखेको,
0: आधा खाली छ भनेर गुमाएको,
1: आधा खाली छ भनेर गुमाएको,
0: मैले आधा भरि देखेको गिलास हुँ म,
1: मैले आधा भरि देखेको गिलास हुँ म। गजललाई प्रेमको प्रतीक पनि भनिन्छ, भनिँदै आयो
0: हजुर।
1: त्यसपछि गजलले समसामयिक विषय पनि बोल्नुपर्छ, दर्शन पनि बोल्नुपर्छ, साहित्यका अरू विधाहरू जस्तै गजलले पनि नेपालमा एउटा आफ्नो विशिष्ट स्थान कायम गर्दै गइरहेको छ। यसबीचमा हजुरको अघिल्लै गजलमा पनि हामीले हेर्दा समसामयिकतादेखि विचार दर्शनसम्म पनि भेटिन्छ। गजलको आयाममा तपाईँलाई मनपर्ने आयामहरू कुन हो? श्रृङ्गार हो अथवा वैचारिक दर्शन हो अथवा समसामयिक विषयवस्तुहरू हुन्? कुन मनपर्छ तपाईँको गजलमा? 3-4 विधा सबै सँगसँगै आइराखेका छ, तर मनदेखि तपाईँलाई मनपर्ने आयाम कुन हो?
0: मेरा गजलमा फरक फरक भावहरू समेटिने भए तापनि मलाई यो समसामयिक भनौँ न धार, त्यो धार चाहिँ बढी आफूलाई सजिलो अथवा म त्यसप्रति अलिक बढी सकारात्मक छु। किन भन्दाखेरि प्रेम भन्ने कुरा चाहिँ एउटा प्रेम हुन त अनन्त छ र पनि एउटा प्रेमभित्रको आकर्षण भनेको एउटा उमेर समूहमा सीमित भएपछि त्यसपछिको लेखन भनेको यस्तै समसामयिक भावनात्मक होइन यस्तै चिजमा गएर निरन्तरता पाउने गर्छ। त्यो हिसाबले पनि म चाहिँ प्रेम त अनन्त भइहाल्यो, मिसिनै हाल्छ, जसरी पनि हामी प्रेमभन्दा अलग त हुनै सक्दैनौँ। त्यो भए तापनि मलाई चाहिँ योभन्दा भनौँ न फरक खालको सृजनशीलतामा आफूलाई म उभ्याउन प्रयासरत छु।
1: गजल सुन्ने र सुनाउने गरौँ होला, अर्को गजल सुनाउन।
0: हुन्छ, म अर्को गजल वाचन गर्छु। निकाल्नु पर्ने चर्को आवाज यो घाँटीमा छ, चिब्रो भए तापनि के कति बोल्ने सीमा छ, निकाल्नु पर्ने चर्को आवाज यो घाँटीमा छ, जिब्रो भए तापनि के कति बोल्ने सीमा छ, सुत्ने मात्र काम हुँदा पनि पुगेन बाको निद्रा, सुत्ने मात्र काम हुँदा पनि पुगेन बाको निद्रा, दुखै भए पनि आराम त राडी पाखीमा छ, सुत्ने मात्र काम हुँदा पनि पुगेन बाको निद्रा, दुखै भए पनि आराम त राडी पाखीमा छ, बलियो हुँदैमा कहाँ सकिन्छ सबैलाई जित्न, बलियो हुँदैमा कहाँ सकिन्छ सबैलाई जित्न, जम्मै बिहारको दुःख हाम्रो कोशीमा छ, जम्मै बिहारको दुःख हाम्रो कोशीमा छ, छिमेकीको घरभन्दा उँचो छ बाको कद, छोरो न मालपोतमा छ न नापीमा छ। धन्यवाद।
1: सामाजिक कटाक्ष र वर्तमान सेवा प्रणालीमाथिको कटाक्ष आयो। अब यति बेला हामी गजल गङ्गामा गजल सङ्गीत जोड्छौँ, त्यसपछि पुनः इन्द्र लम्सालका गजलका बानकीहरू सुन्नेछौँ, सुनाउनेछौँ। मस्जिद मन्दिर उस्तै त हो नि, सबैलाई पीर उस्तै त हो नि, गजल जे सागरको हो, राज सिग्देल र कृष्ण प्राजुलीको स्वर रहेको छ। यति बेला हामी गजल गङ्गामा जोड्छौँ।

0: हजुर, मस्जिद मन्दिर उस्तै त हो नि, सबैलाई पीर उस्तै त हो नि, जे सागरको गजल हामीले राख्यौँ यति बेला, राज सिग्देल र कृष्ण पुराजीलको स्वर रहेको थियो। हामी गजल गङ्गामा इन्द्रलम सालसँग छौँ। काठमाडौँलाई कर्मथलो बनाएर गजल लेखनी सँगसँगै अध्यापन, अध्ययन र जियोलोजिस्टका रूपमा उहाँले काम गरिरहनु भएको छ। यी तिनवटै क्षेत्रलाई उहाँले समानान्तर रूपमा अगाडि बढाइरहनु भएको छ। उहाँसँग कुराकानी गरिरहेका छौँ। हामीले गजलको कुराकानी गऱ्यौँ। काठमाडौँ राजधानी, केन्द्रको राजधानी, सातामा महिना दिनमा विभिन्न कार्यक्रमहरू भइरहन्छन् गजलका पनि, र गजलका क्षेत्रमा भनेर विभिन्न सङ्घ सङ्गठनहरू पनि खुलिरहेकै छन्। यी सङ्घ सङ्गठनहरू बीच खुल्ने कार्यक्रमहरू हुने परिवेशहरू हेर्दा तपाईँ राजधानीका धेरै जसो कार्यक्रममा पनि जानुभएको छ, पुग्नु भएको छ, र यी कार्यक्रमहरूमा गइरहँदा कार्यक्रमको माहौल, वाचन हुने सृजना, वाचकमा रहने स्रष्टाहरू कस्तो लाग्छ यहाँलाई?
1: राजधानीमा हामी प्रवेश गरेदेखि नै 2068, 69, 70 निकै धेरै कार्यक्रमहरू हुने गर्थे। हामी शनिबारको दिन साताको एकपटक, भनौँ न दिनभरको समय चाहिँ यी साहित्य लेखन कार्यक्रमहरूमा सहभागितामै बित्ने गर्थ्यो। त्यतिखेरका चर्चित कार्यक्रमहरू हामी आफैले उद्गार साहित्य समाज भनेर त्रिचन्द्र कलेजमा त्यसको एउटा संस्थापन,
0: यो प्रसङ्ग उठाउनलाई नै मैले त्यो प्रसङ्ग उठाएको थिएँ। हजुर हजुर, जस
1: उद्गार साहित्य समाज गठन गरेर हामीले त्यहाँ पनि नियमित कार्यक्रमहरू गर्थ्यौँ। यो सँगै यता अनाम मण्डली आरआर क्याम्पसमा हुने गर्थ्यो एउटा कार्यक्रम। त्यसै गरी विभिन्न पुस्तकहरूका विमोचन कार्यक्रम सँगै फरक फरक धारका, फरक फरक साहित्यका, फरक फरक विधाका कार्यक्रमहरू राजधानीमा हुने गर्थे। त्यसमा हामी नियमित जस्तो सहभागी हुन्थ्यौँ। त्यतिखेर समय पनि त्यस्तै थियो, हामी अलिक समयको हिसाबले फुर्सदिला पनि थियौँ। पछिल्लो समय राजधानीमा नवप्रतिभाहरूका लागि अलिकता उपयोगी हुने खालका कार्यक्रमहरूको सङ्ख्या घट्दै गएको मैले आभास गरेको छु। नयाँ जन्मिने साहित्य लेखनमा अगाडि बढिरहेका, जसलाई सुन्ने मान्छे श्रोताहरूको आवश्यकता छ, हौसलाको आवश्यकता छ, प्रतिक्रियाको आवश्यकता छ, सुधार गर्नुपर्ने चिजहरू औँलाइदिने मान्छेको आवश्यकता छ, त्यो समयमा 70 अझै 60 भनौँ, त्यतिखेर यस्ता कार्यक्रम धेरै हुन्थे र मान्छे सिक्दै गरेको मान्छे पनि निखारिएर आउने विभिन्न बाटाहरू थिए। अहिले राजधानीमा त्यस्ता किसिमका कार्यक्रमहरू अलिक कम भएको मैले आभास गरेको छु, जसले गर्दाखेरि यो साहित्य लेखनमा ठुलो एउटा समय चाहिँ कालखण्ड नै भनौँ यसलाई, ग्यापको रूपमा मैले चाहिँ यसलाई बुझ्ने गरेको छु। अहिले चाहिँ कार्यक्रमहरू हुने, विमोचनका कार्यक्रम हुने, कुनै विचार गोष्ठीका कार्यक्रमहरू हुने, ठुल्ठुला कार्यक्रम हुने, तर साना भर्खर सिक्दै गरेका युवाहरूलाई लक्षित गरेर त्यस्ता कार्यक्रमहरू कम हुने हुँदा ती कार्यक्रमहरूको अभाव मैले महसुस गरेको छु।
0: यसो हुनुको पछाडिको कारण सामाजिक सञ्जालको विस्तार पनि हो कि? कुनै व्यक्ति नयाँ प्रवेश भयो, सामाजिक सञ्जालमा प्रत्यक्ष सम्पर्क पनि रहने र सामाजिक सञ्जाल मार्फत आफ्ना गजलहरू प्रस्तुत गर्यो भने लाखौं व्यक्तिहरूसम्म पनि पुग्ने, यसले पनि केही हदसम्म काम गर्यो होला र तपाईँको विचार पनि हुन सक्छ, किनकि यो क्षेत्रमा
1: सूचना प्रविधिको समयमा अब त्यो भौतिक उपस्थितिले मात्रै माने राख्छ भन्ने कुरा पनि होइन, तर त्यसमा फरक फरक व्यक्तिको एकै ठाउँमा सुझाव प्राप्त हुन्थ्यो, कसैले हौसला दिन्थे, होइन धेरै मान्छेको अगाडि सुनाउँदाखेरि एउटा मान्छेमा आत्मविश्वास बढ्ने, यो सामाजिक सञ्जाल भनेको त एकोरो संवाद जस्तो भयो। त्यस्तो हुँदाखेरि चाहिँ अब प्रतिक्रियाहरू मान्छेले अरूले सुन्ने गरी, धेरैले देख्ने गरी चाहिँ नराम्रो भनौँ न, तेरो यो सुधार्नुपर्ने छ भन्दाखेरि मान्छेलाई चित्त नबुझ्ने जस्तो पनि हुन सक्छ, होइन? त्यो हिसाबले पनि भौतिक उपस्थितिलाई मैले अलिक बढी महत्त्व दिएको।
0: भौतिक उपस्थितिले अन्तरङ्ग, अन्तरक्रिया र आत्मीयतालाई थप प्रगाढ बनाउने भयो, त्यसले गर्दा चाहिँ शेरहरूमा भएका कमी कमजोरीहरू प्रत्यक्ष रूपमा सुधार्न पाइने भयो, थप परिमार्जित भएर गजल आउने भयो भन्ने यहाँको धेरै रह्यो। अब गजल सुनाऊ।
1: हुन्छ, म गजल वाचन गरेर सुनाउँछु। जति छन् परम मित्रहरू छन्, जति छन् परम मित्रहरू छन्, त्यसैले मेरा कम मित्रहरू छन्। जति छन् परम मित्रहरू छन्, त्यसैले मेरा कम मित्रहरू छन्। आफ्नाहरूको छुट्टै अहोदा छ, आफ्नाहरूको छुट्टै अहोदा छ, त्यसमा सर्वप्रथम मित्रहरू छन्। बात फेर्दैनन्, काँध फेर्छन् बरु, बात फेर्दैनन्, काँध फेर्छन् बरु, फेरिए पनि मौसम मित्रहरू छन्। जति छन् परम मित्रहरू छन्, अझै सँगै छन् तिमीले जस्तो, अझै सँगै छन् तिमीले जस्तो, नगर्ने झुटा कसम मित्रहरू छन्। जति छन् परम मित्रहरू छन्, त्यसैले मेरा कम मित्रहरू छन्।
0: जति छन् परम मित्रहरू छन्, त्यसैले मेरा कम मित्रहरू छन्। गजल गङ्गाको यो व्यवसायमा हामी छौँ। तपाईँ हामीलाई रेडियो नेपालका विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत सुनिरहनु भएको छ, 98.1 FM, विभिन्न एफएम ब्यान्डहरूबाट सुनिरहनु भएको छ। हामी तपाईँसँग छौँ, तपाईँ हामी सँगै हुनुहुन्छ भन्ने विश्वास छ। गजल गङ्गामा हामी निकै मिठा गजलहरू राख्छौँ, कहिले कसो तपाईँका गजलहरू यताबाट वाचन गरेर सुनाउँछौँ, कहिले कसो तपाईँबाट वाचन गरिएका गजलहरू बजाउँछौँ, कहिले कसो गजलकारहरूसँग संवाद गर्छौँ र उहाँका निकै मिठा गजलहरू सुन्ने सुनाउने क्रममा आज हामी इन्द्रलम सालसँग छौँ, उहाँका गजलहरू सुनिरहेका छौँ, सुनाइरहेका छौँ। पुनः गजलै सुनौ।
1: हुन्छ, म गजल सुनाउँछु। त्यो डराउनु पर्ने समय थियो डरायो, त्यो डराउनु पर्ने समय थियो डरायो, झुटको भिडमा उभिन साँचो डरायो। त्यो डराउनु पर्ने समय थियो डरायो, झुटको भिडमा उभिन साँचो डरायो। मैले आगो जलाएको सपना देखेँ, मैले आगो जलाएको सपना देखेँ, मेरा सपना जलाउन आगो डरायो। मैले आगो जलाएको सपना देखेँ, मेरा सपना जलाउन आगो डरायो, झुटको भिडमा उभिन साँचो डरायो। यतिसम्म प्रेम गर्ने रहेछ यो माटोले पनि, यतिसम्म प्रेम गर्ने रहेछ यो माटोले पनि, बिदाईको मालामा उनिन दुबो डरायो। बिदाईको मालामा उनिन दुबो डरायो, झुटको भिडमा उभिन साँचो डरायो। निकै बलियो रहेछ तिम्रो महलको दबदबा, निकै बलियो रहेछ तिम्रो महलको दबदबा, तिम्रो आँगनतिर आउन बाटो डरायो। तिम्रो आँगनतिर आउन बाटो डरायो, त्यो डराउनु पर्ने समय थियो डरायो, झुटको भिडमा उभिन साँचो डरायो। अन्तिम शेर, लटरम्म फलेको हाँगो भाँचिएको देखेर, लटरम्म फलेको हाँगो भाँचिएको देखेर, सपना देख्न रुखको अर्को हाँगो डरायो। धन्यवाद।
0: निकै मिठो गजल हामीले यति बेला सुन्यौँ। गजल लेख्दाखेरि सामाजिक यथार्थ विषयवस्तुलाई बढी प्राथमिकता दिएर लेख्छु भन्नुभयो।
1: हजुर,
0: विभिन्न गजलकारहरूले आफ्नो क्षेत्रमा रहेर आफ्नो विचारमा गजल लेखिरहनु भएको छ। गजलको कृति प्रकाशन गर्ने प्रक्रिया, प्रकाशकहरू र सँगसँगै इन्द्रलम सालको सोच के छ?
1: गजल जुन बेला एकदमै धेरै कार्यक्रमहरूमा सहभागी हुने समय थियो, त्यतिखेर नै संख्यात्मक रूपमा अलि बढी गजलहरू लेखिए। त्यो समयक्रमसँगै अब आफू एउटा जिम्मेवार उमेरको हिसाबले पनि, एउटा समयको हिसाबले पनि जिम्मेवारीमा रहँदै गर्दाखेरि अलिकति यो गतिमा कमी आएको मैले आफैले पनि आभास गरेको छु। गजलको कृतिको लागि पुग्ने रचनाहरू, गजलहरू पुगिसकेको समय पनि धेरै भयो। यसलाई एउटा पुस्तकको आकार दिन चाहना त पक्कै पनि छ। यो समयसँगै केही प्राथमिकताहरू पनि परिवर्तन हुँदै जाने रहेछन्। निकट भविष्यमा चाँडै नै एउटा पुस्तकको स्वरूपमा आफ्नो गजललाई लिपिबद्ध बनाएर ल्याउने सोचमा छु।
0: मैले यो जोड्न खोजेको एउटा पाटो अनदेखा गर्नुभयो। नेपालमा अहिले गजलकारहरूले विशेष गरी भन्ने के हो भन्दा, प्रकाशकहरूले गजल सङ्ग्रहहरू प्रकाशन गर्न त्यति धेरै रुचि राख्दैनन् भनेर गजलकारहरूले भन्ने गर्छ। प्रकाशकहरूले गजलकारहरू आउँदै आउँदैन, हामीलाई खोजेर आउनु पर्यो भन्ने यो विषयको विभिन्न सञ्जालहरूमा, विभिन्न साझा मञ्चहरूमा पनि, साहित्यका साझा मञ्चहरूमा पनि यो सवाल उठिरहन्छ। यहाँलाई कस्तो लाग्छ?
1: गजल लेख्दै गर्दाखेरि विभिन्न कार्यक्रमहरूमा प्रकाशकहरूसँग भेट हुन्छ, विमोचन कार्यक्रममा पनि पुगिन्छ, भेट हुन्छ, र केही प्रकाशकहरूले रुचिपूर्वक हामी यस्ता पुस्तकहरू प्रकाशन गर्छौँ, तपाईँहरू ल्याएर आउनुहोस् भन्नुभएको छ, मलाई पनि भन्नुभएको छ। तर भनौँ न, के तरिका नमिलेर हो, होइन, अब आफूलाई समयको अनुसारले भनौँ न चलाउन नसकिएको हो, अथवा त्यो अहिले प्राथमिकमा नपरेको हो, यी विभिन्न यावत कारणले अब यसमा प्रकाशक तथा लेखकहरूको बिचमा कनेक्टिभिटी नभएको पक्ष हुनसक्छ। तर मेरो सन्दर्भमा चाहिँ म आफैले भनौँ न आफ्नै एउटा समयले, परिस्थितिले गर्दाखेरि त्यो प्रकाशनको चरण नपुगेको हो।
0: चाँडै नै यहाँको गजल कृति आओस्, शुभकामना हाम्रो तर्फबाट छँदैछ।
1: धन्यवाद।
0: अब हामी आखिरी आखिरीमा छौँ गजल गङ्गाको, निकै मिठा कुराकानी गर्ने मन त थियो, आखिरी आखिरीमा गजल सुनाउन एउटा।
1: हुन्छ, म गजल वाचन गर्छु। हामी सँगसँगै थियौँ भन्ने भान हुन पाएन, हामी सँगसँगै थियौँ भन्ने भान हुन पाएन, लाग्छ मुडभेड भयो चिनजान हुन पाएन। हामी सँगसँगै थियौँ भन्ने भान हुन पाएन, लाग्छ मुडभेड भयो चिनजान हुन पाएन, लास भेटियो अनुसन्धान सफल भयो। लास भेटियो अनुसन्धान सफल भयो, मात्र गोली हान्नेको पहिचान हुन पाएन। लास भेटियो अनुसन्धान सफल भयो, मात्र गोली हान्नेको पहिचान हुन पाएन, धोका शीर्षक बहसबाट हटाइएको रहेछ। धोका शीर्षक यो बहसबाट हटाइएको रहेछ, मैले चाहेर पनि तिम्रो बयान हुन पाएन। लाग्छ मुठभेड भयो चिन्जान हुन पाएन, आउनेले हतार गरे जानेले पनि हतार गरे, आउनेले हतार गरे जानेले पनि हतार गरे, मनमा हलचल भइरह्यो सुनसान हुन पाएन। हामी सँगसँगै थियौँ भन्ने भान हुन पाएन, लाग्छ मुठभेड भयो चिन्जान हुन पाएन,
0: लाग्छ मुठभेड भयो चिन्जान हुन पाएन। गजल गङ्गाको आखिरी आखिरी गजल हामीले सुन्यौँ। निकै मिठा गजलहरू सुन्ने र सुनाउने मन त थियो, तर हामी समयको पाबन्दीमा छौँ, समयको पाबन्दीले हामी आखिरी आखिरीमा रहँदै गर्दा गजल गङ्गामा आइदिनु भयो, आफ्ना निकै मिठा गजलहरू सुनाइदिनु भयो, सँगसँगै आफ्नो जीवनवृत्ति र कर्मवृत्तिका बारेमा केही कुराहरू अन्तरङ्ग भोलाको सारी पनि भए। यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुर, यो अवसरका लागि रेडियो नेपाल परिवार तथा तपाईँलाई पनि एकदमै धेरै धन्यवाद, एकदमै धेरै शुभकामना भन्दै म पनि कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।

हुन्छ, आजलाई गजलगङ्गा यति नै। गजलगङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई खबर गर्नुहोला। केही भन्नु छ भने सुटुक्क हामीलाई खबर गर्नुहोला। हामी तपाईँका सुझाव सल्लाहलाई सदैव शिरोधार्य गर्दै अगाडि बढ्नेछौँ। कार्यक्रम गजलगङ्गालाई गजल पठाउन मन छ भने gazalganga@gmail.com हामीले तपाईँका लागि छोडेका छौँ। तपाईँलाई आफै स्टुडियोमा आएर गजल वाचन गर्न मन छ भने पनि हामी तपाईँलाई हृदय उछ्याएर स्वागत गर्छौँ। तपाईँसँग गजलमा अन्तरङ्ग कुराकानी गर्न पनि हामी आतुर छौँ। तपाईँलाई हृदय त निम्तो पनि छ। आजको बसाईमा हामीले इन्द्र लम्सालसँग कुराकानी गर्यौँ, उहाँका निकै मिठा गजलहरू सुन्यौँ र सुनायौँ। प्रविधितर्फ साथ दिने लक्ष्मण विष्टलाई हृदयत आभार व्यक्त गर्दछु। इतिन्जेल सुनेर साथ दिने तपाईँ सबैप्रति नतमस्तक छु। जाँदा जाँदै डाक्टर प्रदीप कुमार मैनालीको गजल, राज सागरको स्वर र सङ्गीत रहेको गजल पढ्ने कुरा कति छन् कुनै हिसाब छैन छोड्दै म विद्यानिर्दोष पहाडी ओझेल पर्छु। शुभ शुभरात्री।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो भन्ने बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। सरकारले निजामती सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले आज विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 दफा 53 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको जानकारी दिनुभयो। अध्यादेशले उक्त व्यवस्था गरेसँगै मन्त्रालय विभाग आयोग सचिवालय तथा सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो। सरकारले ट्रेड युनियनका प्रयोजनका लागि प्रयोग भइरहेका सरकारी भवन कार्यकक्ष सवारी साधन लगायतका अन्य सेवा सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न भनेको छ। ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेरको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3,131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले 5 बुधामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको मञ्चार विभागले स्थल मार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: फेवा पारी बन के फेवा पारी बन
1: के छ र
0: ल आज दोहरी छ नि थाहा छैन क्या

0: गजल गंगा।
1: हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, बिर्सेर देशको माटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, खाएर यो ढिँडो आटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, उपकाएर दिलको खाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला। रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, न उदाउँदै सूर्य रातो कहाँ पुगिन्छ होला, हिँडेरै यो बाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला।
2: क्षितिज समर्पणले गजल गङ्गाका लागि रेकर्ड गराउनु भएको यो गजल वाचनसँगै कार्यक्रम गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, दिनभरिको थकान सकेर आराम गर्ने यो समयमा फेरि एकपटक गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट हामी तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आरम्भमा नै आग्रह गर्छौँ, गजल गङ्गा राम्रो लाग्छ भने साथी सङ्घीहरूसँग पनि कुराकानी गर्नुहोला। हाम्रा केही कमी र कमजोरीहरू छन् भने हामीलाई सल्लाह र सुझाव दिनुहोला। हामी गजल गङ्गालाई तपाईँले चाहे जस्तै बनाउने कोसिस गरिरहनेछौँ। आजको गजल गङ्गाको यो समय अवधिमा क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू अनि गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू हामी वाचन गर्नेछौँ अनि साथमा रहनेछन् सुमधुर गजल सङ्गीतहरू। यी गजल सङ्गीतहरू सुनिरहँदा तपाईँलाई पक्कै पनि आफ्नोपनको महसुस हुनेछ। गजल गङ्गालाई सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँले सुनेर साथ दिनुहुनेछ। यही विश्वासको बलियो गाँठो यहीँनिर बाँध्न चाहन्छौँ र कार्यक्रम आरम्भ गर्न चाहन्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा स्वरूपराज आचार्यको स्वर रहेको छ, डाक्टर कृष्ण हरिपरालको गजल रचना र गैरी सुरेशको सङ्गीत हो। हर पल रुवाउँछ दुनियाँ र भन्छ हाँसी राख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँची राख्नु। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ तपाईँको।

हजुरहरू हरफल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँचिराख्नु। स्वरूपराज आचार्यको सुर, कृष्ण देवरालको रचना र गैर श्रेष्ठको सङ्गीत यहाँनिर हामीले प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले गजलका यी स्वरहरूभित्र आफ्नोपनको महसुस सङ्गाल्नुभयो होला। अब क्षितिज समर्पणलाई हामी एकैछिन पर्खाउँछौँ। उहाँले वाचन गर्नुभएका केही गजलहरू तपाईँले उहाँकै आवाजमा सुन्नुहुनेछ। हामीलाई गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका केही गजलहरू यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। सुमित्रा सुमीले नुवाकोटबाट गजल मेल गर्नुभएको छ आफ्नो। म सुमित्रा सुमीको यो गजल यहाँनिर वाचन गर्छु। अचेल आफ्नै परिचय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। अचानो भएको छु रेटिएर सधैँ, अचानो भएको छु रेटिएर सधैँ, त्यसैले खुकुरीको भए फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। छ स्वार्थता ती उज्यालाहरूमा झन्, छ स्वार्थता ती उज्यालाहरूमा झन्, र त बिहानीको विजय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। लाख हजार पीडा सहेको छु मैले, लाख हजार पीडा सहेको छु मैले, तिम्रो चोट दुई चार सय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। ए फुल गुलाब के फुल छौ अब तिमी, ए फुल गुलाब के फुल छौ अब तिमी, फुलहरूको महोदय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। सुमित्रा सुमीले नुवाकोटबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि सुमित्रा सुमीप्रति आभार व्यक्त गर्छौँ। अर्को गजल छ, यो गजल हो पोखराबाट प्राञ्जलले पठाउनु भएको छ। म पोखराका गजल स्रष्टा प्राञ्जलको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। वर्षौँपछि कसैले जवाफ पठाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। महलमा बसेर तिमी कहिल्यै रमाएनौ, महलमा बसेर तिमी कहिल्यै रमाएनौ, हेर त्यो बालक झुपडीमै रमाएको छ, वर्षौँपछि कसैले जवाब पठाएको छ। दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, जसरी फुल काँडाका माझ मुस्काएको छ, लाग्यो वर्षौँपछि कसैले जवाब पठाएको छ। बिर्सिदिनु मलाई भनी गएको थियो कोही, बिर्सिदिनु मलाई भनी गएको थियो कोही, आज उसैको यादले झन् सताएको छ, वर्षौँपछि कसैले जवाब पठाएको छ। ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, तँलाई देखेर लाज आफै लजाएको छ, वर्षौँपछि कसैले जवाब पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ। प्राञ्जलले पोखराबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि प्राञ्जलप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। अब प्रकृति प्रेमीले कला कुञ्ज चितवनबाट मेल गर्नुभएको गजल छ। म प्रकृति प्रेमीको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। तिम्रो मेरो आँसुको कहानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, रात एउटै घात एउटै जिन्दगानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, यौवनको उन्मादका निशानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ। ती आँसु पुछेर खुसी हुन सिक अब, ती आँसु पुछेर खुसी हुन सिक अब, संसार हेर्ने आँखाको नानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, प्रकृति प्रेमीको लजालु बानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ,
तिम्रो मेरो आँसुको कहानी एउटै छ। प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि प्रकृति प्रेमीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। रेडियो नेपालको राष्ट्रिय प्रसारण हाम्रा मिडियम अफका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रा एफएम रिले स्टेसनहरू 91.6 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यो जानकारी सँगै अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउन चाहन्छौँ, जसमा सन्तोष रुचालको सुर र सङ्गीत रहेको छ। नवराज क्षितिजको गजल रचना हो यो। गजल हामी गजलगङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँको लागि सुनाउँछौँ। गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। नवराज क्षितिजको रचना, सन्तोष रुचालको सुर र सङ्गीत, कार्यक्रम गजलगङ्गाको यो लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

0: हजुर गरिब छु म तिमी धनी त्यही हो नमिलेको महु धरती तिमी चाँदनी त्यही हो नमिलेको सन्तोष रुसालको सुर सङ्गीत नवराज क्षितिजको गजल रचना हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब हामी जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पणतर्फ लाग्छौँ। आज क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू यहाँहरू समक्ष सुनाउँछौँ। अब अगाडिको आवाज जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पण
1: के बनाउँछौ सीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई याद गर्छु मन्दिर छेउको भट्टी पसल याद गर्छु मन्दिर छेउको भट्टी पसल याद गर्छु मन्दिर छेउको भट्टी पसल न एकादशी न पूर्णिमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई छिमेकी मरे मलामी गइदिनु पर्छ छिमेकी मरे मलामी गइदिनु पर्छ छिमेकी मरे मलामी गइदिनु पर्छ बस याद होला बढीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे हुन सिकाउनु छ अन्तिमसम्म मान्छे हुन सिकाउनु छ अन्तिमसम्म मान्छे हुन सिकाउनु छ अन्तिमसम्म मान्छे हुन सिकाउनु छ अन्तिमसम्म यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर किन राखियो पृथ्वीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई विश्वास कहाँ छ र दुनियाँसित विश्वास कहाँ छ र दुनियाँसित सब थोक बेचिन्छ रुपियाँसित को आफ्नो को पराई केही चिन्दैन को पराई को आफ्नो केही चिन्दैन जिस्किनु हुँदैन यो हँसियासित विश्वास कहाँ छ र दुनियाँसित वर्षौँ भयो जिन्दगी काट्न थालेको वर्षौँ भयो जिन्दगी काट्न थालेको एक बिस्कुट र एक चियासित विश्वास कहाँ छ र दुनियाँसित भारीमा जिन्दगीको हिसाब हुन्छ भारीमा जिन्दगीको हिसाब हुन्छ भारीमा जिन्दगीको हिसाब हुन्छ नपत्याए सोध्नु यो भरियासित विश्वास कहाँ छ र दुनियाँसित ए समय तेरो ताकत हेर्नु छ कहिले भेटाउँछस् मेरी प्रियासित विश्वास कहाँ छ र दुनियाँसित सब थोक बेचिन्छ रुपियाँसित पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म हिँड्दा हिँड्दै यो बाटो बेइमान कसरी बन्यो होला हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन तिम्रो एउटा शरीर पनि दोकान कसरी बन्यो होला हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला ढुङ्गा उडायो माटो उडायो उडायो हजारौँ सपनाहरू ढुङ्गा उडायो माटो उडायो उडायो हजारौँ सपनाहरू जाबो याद उडाउन नसक्ने तुफान कसरी बन्यो होला हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला।

0: नानीहरूलाई भोकको कचौरा लिएर आएका नानीहरूलाई सरकार गाउँमै पुग्छ भनी ढाँटेर पठाइयो। खै के सोच्यो दौडमा, के आँटेर पठाइयो। मेरो प्यारको इलाज होला कसरी होला, मेरो प्यारको इलाज, मेरो प्यारको इलाज होला कसरी होला। उनको दिलमा पत्थर राखेर पठाइयो। खै के सोच्यो दौडमा, के आँटेर पठाइयो। जाऊ माथि पुगेर फर्केर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै मलाई फेदमै खुट्टा भाँचेर पठाइयो। खै के सोच्यो दौडमा, के आँटेर पठाइयो। आँखा झिकियो र हात बाँधेर पठाइयो।
1: यति बेला क्षतिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू हामीले सुन्यौँ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ। हामी बारम्बार आग्रह गर्ने गर्छौँ, तपाईँले एक्लोपनको महसुस गर्न पाउनुहुने छैन, किनकि गजल गङ्गा तपाईँको साथमा छ। तपाईँसँगै अझै केही समय हामी सँगसँगै सहयात्रा गर्न चाहन्छौँ। तपाईँको आत्मीय साथ मिलिराखेको आभास हामीले गरिरहेका छौँ। यहीँनिर आग्रह गर्छौँ, गजलसँग तपाईँको गहिरो साइन छ भने, गजलप्रति तपाईँको लगाव र झुकाव छ भने, गजल गङ्गा @gmail.com काठमाडौँ आउनु भएको छ भने रेडियो नेपालसम्म आउनुहोला। आफ्नै आवाजमा आफ्ना गजलहरू रेकर्ड गराउन सक्नुहुनेछ। यसरी नै हामीले तपाईँका गजलहरू गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बलराम राजवंशीको सुर रहेको छ। पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हो। उनको अनि मेरो सहनाले गर्छ जे गर्नु अनि नगर्नु जमानाले गर्छ। सुमधुर गजल सङ्गीत बलराम राजवंशीको सुर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीतमा हामी

चाहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका अरू केही गजलहरू यहाँ समक्ष सुनाउन चाहन्छौँ। र यो गजल छ भावुक बसन्तको। भावुक बसन्तले धनगढी उपमहानगरपालिका वार्ड नम्बर 7 बेली कैलालीबाट मेल गर्नुभएको छ। म भावुक बसन्तको गजल सुनाउँछु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। शब्द शब्दमा लुकेका छन् घाउ मेरा, शब्द शब्दमा लुकेका छन् घाउ मेरा, गजलबाटै तपाईँ सामु सुनाएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, धोका अनेक जिन्दगीबाटै खाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, तिमीले गर्ने चोखो माया पाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, पुतली झैँ पीडा बोकी वरिपरि धाएको छु। थुप्रै पीडाहरूको डोको बोकी आएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। भावुक बसन्तले बेली कैलालीबाट मेल गर्नुभएको गजल थियो यो। भावुक बसन्तलाई पनि गजलका लागि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजको अन्तिम गजल छ, यो गजल पुरुषोत्तम पौडेल रसुवाको हो। उहाँले लेख्नु भएको साङ्गीतिक गजल हामीले सुनाइसकेका छौँ। यति बेला हामीलाई पुरुषोत्तम पौडेल रसुवाले मेलबाट नै पठाउनु भएको, उहाँले लेख्नु भएको एउटा गजल प्राप्त भएको छ। म पुरुषोत्तम पौडेल रसुवाको गजल आजको गजल गङ्गाको अन्तिम लहरमा वाचन गर्ने अनुमति चाहन्छु। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, कसरी भनौँ त्यो फुलले दिल बिझाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, साँच्चै हो मेरो नसाले मन नजुलाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, बाहिर खुसी भए नि मन नरमाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, बुझिनौ कठै मेरो व्यथा जो सुनाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। पुरुषोत्तम पौडेल रसुवाले मेल गर्नुभएको गजल थियो यो। गजलका लागि पुरुषोत्तम पौडेल रसुवालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजलाई गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। बिदा हुने लाग्दा फेरि एकपटक पुरानै कुराहरू दोहोऱ्याउन मन लाग्यो। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। रात बिस्तारै चकमन्न हुँदैछ, एकान्त बन्दैछ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। अगेनामा चुलोमा ग्यास स्टोभमा कहीँ आगो हुनसक्छ, निभाएर सुत्नुहोला। भोलि बिहान पश्चात ताप हुनसक्छ। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्। पुरा गरेर आनन्दले निदाउनका लागि आग्रह गर्छौँ। हुने कुरा भइ नै हाल्छ, चिन्ता गर्नु बेकार छ। सुन्दर सपनाको कामना गर्छौँ। भोलि बिहान उठेर कर्ममा जानु छँदैछ। राम्रो सोचौँ, राम्रो सोचियो भने मात्रै पनि धेरै राम्रो हुनसक्छ। अब बाँकी रहेको समयका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत राज सुखदेलको स्वरमा सुनाउँछौँ। प्रेम कौशलको गजल रचना र बालन्द राईको सङ्गीत हो। गोरिटोमा सँगै थियौँ, दोबाटोमा छुट्दा रोई, मिलनका फलहरू सिसासरी फुट्दा रोई। यही गजल सङ्गीत आजको गजल गङ्गाको अन्तिम साङ्गीतिक लहरमा छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि
राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित शुभ रात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 23 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष चतुर्थी तिथि। तदनुसार मे 6 तारिक सन् 2026 नेपाल सम्बत 1146 बछलागा चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी नरहरि न्यौपाने अनि म रमा ढुङ्गाना। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार। 7:25 कानुनका कुरा कार्यक्रम प्रसारण गर्नेछौ। त्यसपछि विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुनाउनेछौ करिब 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार। 8:15 आजका नारी कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 विश्व परिवेश कार्यक्रम सुनाउनेछौ। 9:45 नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे समाचार। 10:05 कार्यक्रम लेख बेसी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्राय जसो अरूको दबावमा बस्नुपर्छ, त्यहाँमाथि पनि सबैभन्दा बढी चाहिँ आफन्तहरूले चित्त दुखाउँछन्, आफन्तहरूले दुःख दिन्छन्। सहन त सहने, कतिसम्म सहने? सहने पनि एउटा सीमा हुन्छ, कतिसम्म सहन सकिन्छ। अथवा यस्तो अवस्थामा पनि आफ्नो मनलाई शान्त कसरी गर्न सकिन्छ? सुन्दर प्रश्न छ। एउटा कुरा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ, सहने भनेर सबै कुरा सहनु बुद्धिमानी हुँदैन। प्रतिकार नगर्ने अथवा आफूले आक्रमण नगर्ने, तर आफूलाई रक्षा गर्नु हाम्रो कर्तव्य हो। कसैले आफूमाथि आइलाग्छ भने त्यस्तो अवस्थामा आफ्नो रक्षा गर्नु यो मानवीय धर्म हो, यो स्वभाव हो, यो कर्तव्य हो, यो हाम्रो अधिकार हो। आफ्नो रक्षा कसैले पनि गर्छ, कुनै पनि जीवले गर्छ। प्रकृतिलाई हेरौँ, कुनै पनि जीव जन्तुले जबसम्म उसलाई अप्ठ्यारो पर्दैन, बाधा पर्दैन, तबसम्म अनावश्यक आक्रमण उनीहरूले गर्दैनन्। आवश्यकता परेपछि मात्रै गर्छन्। एउटा शिकारी जनावरले पनि भोक नलागिकन अरूलाई मार्दैन। एउटा बाघ टन्न अगाएको छ भने अगाडि मृग आयो भने पनि खेलेर बस्छ, आक्रमण गर्न जाँदैन। जहाँ आवश्यकता पर्छ त्यहाँ प्रतिकार पनि गर्नुपर्छ, आक्रमण गर्नुपर्ने स्थिति पनि बन्न सक्छ। आफ्नो विवेक प्रयोग गर्ने, सहने भनेर जसले जे गर्छ आफूलाई दुःख दिइरहेको छ, शारीरिक पीडा या मानसिक पीडा जस्तो दिइरहेको छ, सबै कुरा सहेर बसिरहनुपर्छ भन्ने होइन, त्यसको रक्षा त हामीले गर्नै पर्छ। यो कुरालाई बुझौँ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने, शारीरिक पीडा भन्दा पनि हामी बढी मानसिक रूपमा पीडित हुन्छौँ, मानसिक आक्रमण चाहिँ बढी हुन्छ। शारीरिक आक्रमणको पीडा हामीले कम सहनु परेको छ, मानसिक आक्रमणको पीडा चाहिँ बढी सहनु परेको छ। चित्त दुख्छ धेरै, मन दुख्छ, मन दुखाउनेहरू यत्रतत्र भेटिन्छ। सानो सानो कुरामा पनि वचन लगाउने, भित्र छेड्ने गरी भन्ने, अब यस्तो मानिसहरूबाट चाहिँ कसरी बच्ने होला, कसरी सहने भन्ने अर्को प्रश्न छ। त्यसबाट हामी चित्त दुखाउँछौँ, रुन्छौँ, कस्तो नमिठोसँग भन्यो भन्छौँ, रुन थाल्छौँ। तर यसमा पनि हामी अर्को ढङ्गबाट हेरौँ, अर्को पक्षबाट हेरौँ। दुःख दिने मानिसहरू मात्रै होइन नि, जेठ महिना लाग्यो गर्मी भयो, गर्मीबाट मान्छे दुखी हुँदैन र, तर गर्मी भयो धेरै भने उसले आफ्नो रक्षा गर्छ, बचाउँछ, छाता ओढ्छ या छहारी खोज्छ, छहारीमा बस्छ, चिसो पानी खोज्ला, केही न केही गर्मीबाट बच्ने उपाय उसले गर्छ, तर गर्मीसँग चित्त दुखाएर चाहिँ बस्दैन। सिक्नुपर्छ प्रकृतिबाट। कसैबाट आक्षेप आयो त्योसँग चित्त दुखाउने होइन, कसैले मन घोच्ने गरी कुरा गर्यो चित्त दुखाउने होइन, त्यसबाट बच्ने उपाय चाहिँ गर्नुपर्छ। आफ्नो रक्षा गर्नु हाम्रो धर्म हो, चाहे भावनात्मक आक्रमण होस्, चाहे शारीरिक आक्रमण होस्, कुनै पनि आक्रमणको रक्षा हामी आफैले गर्नुपर्छ। मनलाई शान्त गर्ने उपाय यही नै हो। अब हामी के चाहन्छौँ, म जस्तो छु अर्को मेरो छेउको मान्छे त्यस्तै होस्, मेरो मन जस्तो छ उसको मन त्यस्तै होस्, मेरो स्वभाव जस्तो छ, बानी बेहोरा जस्तो छ उसको पनि बानी त्यस्तै होस्, मैले जस्तो व्यवहार गर्छु उसले पनि मलाई उही गरोस् त्यस्तै गरोस्। हामी आशा गरेर बस्या हुन्छौँ, जबकि मिल्दैन। मेरो स्वभाव फरक छ, उसको स्वभाव फरक छ, कसरी मिल्छ? मैले जे गर्छु उसले कसरी गर्छ, उसको स्वभावै फरक छ, अलग छ। त्यस कारण हामीले बुझ्नुपर्छ के भने उसको स्वभाव फरक छ, उसको आफ्नो स्वभाव अनुसार काम गर्छ, म मेरो स्वभाव अनुसार काम गर्छु। जो जे हो त्यसबाट त्यही आउँछ। एउटा व्यक्तिको एउटा स्वभाव छ, अर्कै कुरा त्यसबाट खोज्नु बुद्धिमानी हुँदैन, पाइन्न त्यो। त्यस कारण एउटा समझ हृदयमा बनाऊ, आफ्नो मनमा बनाऊ कि प्रत्येक व्यक्तिको स्वभाव फरक छ, त्यस कारण मैले चाहे अनुसारको सबैबाट सधैँ आइरहन्छ भन्ने आशा गर्नु बुद्धिमानी हुँदैन, आउँदैन। ऊ उसको स्वभावमा रमाउँछ, म मेरो स्वभावमा रमाउँछु। मैले कसैलाई मद्दत गर्ने हो भने उसको स्वभावमा मद्दत गर्नुपर्छ, मेरो स्वभावमा होइन। उसलाई खुसी बनाउने हो भने उसको स्वभाव जस्तो छ त्यसैमा आफूले मलजल गर्ने, सहयोग गर्ने, यो तथ्यलाई बुझौँ। दोस्रो कुरा के भने हामी यति बुझ्यौँ भने पनि अलिकति आफ्नो मन शान्त गर्न सहयोग पुग्छ। अब मन शान्त गर्नलाई के गर्नुपर्छ प्रश्न छ। अब मन शान्त गर्नको लागि यिनै कुराहरूलाई बुझ्नुपर्छ कि मन शान्त गर्नु भनेको के हो भने बाहिरबाट आउने प्रभावहरूले जुन मेरो मनलाई अशान्त बनाइरहेको छ त्यो प्रभावलाई रोक्नु नै मन शान्त गर्ने विधि हो। अरू के गर्न सकिन्छ र? मन अशान्त के कारणले भयो त्यो बुझ्ने अनि त्यो मन अशान्त हुने कारणलाई हटाइदियो भने स्वत मन शान्त भइ नै गयो। र मन अशान्त गर्ने कारणहरू भनेको बाह्य प्रभावहरू, अरूको व्यवहारहरू, अरू मानिसको व्यवहारले मेरो मनलाई अशान्त बनाउँछ। त्यसकारण अरू मान्छेहरूबाट आउने प्रभावलाई कम गर्ने उपाय भनेको जस्तो प्रभाव आउँछ बाहिरबाट त्यसको रक्षा आफूले गर्ने, त्यस्तो मानिससँग नबस्ने, सँगै यो मान्छेसँग मेरो सङ्गत मिल्दैन, विचार मिल्दैन, यो मान्छेसँग मेरो स्वभावै मिल्दैन भनेपछि त्यस्तो मानिसहरूसँगको सङ्गत पनि कम गर्न सकिन्छ। जुन मान्छेसँग मन मिल्छ, आफ्नो कुरा मिल्छ, त्यस्ता मानिसहरूको साथ लिन सकिन्छ। धेरै उपायहरू छन्। यो दुनियाँ विविधताले भनेको छ, सबै मै जस्ता हुँदैनन्, मेरो स्वभावसँग सबैको मिल्दैन, त्यसकारण मैले आफ्नो स्वभावसँग मिल्ने मान्छे छनौट गर्नुपर्छ, यो कुरा आफूले बुझ्नुपर्छ पहिला। अर्को कुरा के हो भने कतिपय केसमा चाहिँ मानिस छनौट गर्ने हामीलाई सुविधा नै हुँदैन। अब घरमा आफ्नो परिवारलाई कसरी छनौट गर्ने नि? छोरा जस्तो जन्मियो जन्मियो, आमा बाउ जस्ता भए भए, अब यसलाई स्वभाव जस्तो भए पनि परिवर्तन गर्न सकिन्छ र? बिहा गरेर लिएर आयो, श्रीमती जस्तो छ छ, गयो बिहा गरेर श्रीमान जस्तो छ छ, अहिले परिवर्तन गर्न सकिन्छ र? अब यस्ताबाट आउने आक्षेपहरूलाई कसरी सहने? आफ्नै परिवारबाट सताइन्छ मानसिक रूपमा, शारीरिक रूपमा, कसरी बच्ने? यो सर्वाधिक महत्त्वपूर्ण प्रश्न छ। र धेरै मानिसहरू बाहिरबाट होइन, परिवारबाटै, आफन्तबाटै बढी सताइएका छन्। आफ्नाको पीडा जति गहिरो हुन्छ अरूको पीडा त्यति गहिरो हुँदैन। फेरि जस्तो हामी धेरै जाडो भयो भनेर जाडोसँग रिसाउँदैनौँ, त्यसै गरी बाहिरको मान्छेले, अरू मान्छेले हामीलाई अपमान गर्यो, गाली गर्यो या सतायो भने हामी त्यति रिसाउँदैनौँ। तर आफ्नाले चाहिँ सतायो भने असाध्यै बढी चित्त दुख्छ, रिसाउन थाल्छौँ अथवा एकदमै गहिरो चित्त दुख्छ। बाहिरको मान्छेले सताएर चित्त दुख्दैन, सके त्यसलाई पनि हिर्काउने, नसकेदेखि भइहाल्यो भनेर हिँड्छ। तर आफ्ना मान्छेले सानो कुरा भन्यो भने पनि खोज्छ भित्र। आफन्तले चाहिँ भनेको मान्छे सहन सक्दैन। किन सहन सक्दैन भने आफन्तले चाहिँ मलाई राम्रो गर्नुपर्छ भन्ने अपेक्षा छ कि मेराले पनि नराम्रो गर्नुहुन्छ त, अरू मलाई नराम्रो गरे त्यो त ठिकै हो, बाहिरको मान्छेले त गर्ला, तर जसलाई मैले आफ्नो भनेको छु त्यसैले मलाई यसरी भन्नुहुन्छ, त्यो उसले भन्नु हुँदैन भन्ने अथवा उसले मलाई राम्रो गर्नुपर्छ भन्ने आशा थियो, त्यसको विपरीत गरिदियो उसले, अनि चित्त दुख्छ। गहिरो चित्त दुख्नुको कारण यही नै हो। जति नजिकको मान्छेले हामीलाई अपमान गर्छ त्यति हामी बढी अशान्तिको अनुभव गर्छौँ, किनभने आफन्तबाट राम्रो गरिदियोस् भन्ने आशा थियो, राम्रो गरेन विपरीत आयो, दुखी हुनु स्वाभाविक कुरा हो। अब यहाँ पनि हर सम्भव उपाय गर्ने, आफ्नो रक्षा गर्ने, कहिल्यै पनि आक्रमण नगर्ने। र एउटा कुरा के बुझ्नुपर्छ भने प्रकृतिको एउटा नियम बुझौँ, जीवनको एउटा नियम बुझौँ। जीवनको आफ्नो अर्थशास्त्र छ, जीवनको आफ्नो एकाउन्ट छ, आफ्नो हिसाब किताब छ। जीवनले कहीँ पनि कसैको सित्तै लिँदा पनि लिँदैन र सित्तै कसैलाई दिँदा पनि दिँदैन, किनभने जीवनको आफ्नो कर्म फल छ। हामीले गरेको कर्मको फल अरूले खान पनि सक्दैन, अरूले गरेको कर्मफल हामी खान पनि सक्दैन। यहाँ हिसाब किताब हुन्छ, जीवनले हिसाब किताब राखेको हुन्छ, हामीलाई थाहा नभएको मात्रै हो। आज मात्रै होइन, पहिलादेखिको हिसाब किताब छ। कोसँग कसको सङ्गत मिल्ने, कुन परिवारमा को जोडिने भन्ने हिसाब पहिल्यैदेखि छ, किनभने हामी आफ्नो कर्म फल भोग्न आएका छौँ। राम्रो गरेको छौँ कसैलाई भने राम्रो प्रतिफल आउँछ, नराम्रो गरेका छौँ भने नराम्रो प्रतिफल आउँछ। यदि हाम्रा वरिपरि भएका मानिसले आज हामीलाई सताइरहेका छन् भने हामीले ऋण चुक्ता गरिरहेका छौँ भन्ने बुझे हुन्छ। पहिला हामीले सताएका थियौँ, त्यही ऋण चुक्ता गरेका छौँ। जुन दिन ऋण चुक्ता भयो त्यो दिन सताउन छोड्यो, सक्यो, त्यही मित्र भन्यो भने उसैले सहयोग गर्छ। यहाँ यो नभनौँ कि मलाई कसैले दुःख दियो, सित्तै दुःख दियो, अथवा मैले केही गल्ती गरेको थिएन र पनि मलाई सतायो, हामी रुन्छौँ। होइन, गल्ती नगरी कसैले सताउनै सक्दैन। यो प्रकृतिले अन्याय गर्दै गर्दैन, प्रकृति पुरै सिस्टममा एउटा नियममा चलेको छ। अहिले मान्नुहोस्, मैले तपाईँलाई नमस्कार गरेँ, अभिवादन गरेँ, मैले दुई हात जोडेर नमस्कार भने तपाईँले हात यसरी उठाएर नमस्कार गर्नुहुन्न, सलाम गर्नुहुन्न, तपाईँले पनि हातै उठाउनुपर्छ। मैले तपाईँलाई हात मिलाउन गएँ भने तपाईँले सलाम गर्ने पनि कुरा आउँदैन, तपाईँले पनि हातै अगाडि सार्नुहुन्छ। मैले हात जोडिरहेको छु भने तपाईँ हात अगाडि ल्याउनुहुन्न, हात मिलाउनलाई तपाईँ पनि हात जोड्नुहुन्छ। हामी जस्तो गर्छौँ त्यस्तै आउँछ। मैले बिस्तारा अहिले नमस्कार भने तपाईँले पनि मेरै स्वरमा नमस्कार भन्नुहुन्छ। मैले अलि ठुलो स्वरमा नमस्कार भने तपाईँले पनि त्यही स्वरमा उताबाट नमस्कार भन्नुहुन्छ। मैले फेरि सानो स्वरमा नमस्कार, तपाईँ पनि त्यही स्वरलाई समाउनुहुन्छ, नमस्कार भन्नुहुन्छ। जस्तो हामी दिन्छौँ त्यस्तै हामी पाउँछौँ। त्यसकारण आफ्नो मनलाई शान्त बनाउनु छ भने बाह्य प्रभावबाट जुन पीडा भइरहेको छ मलाई अहिले, त्यो पीडालाई हटाउनु छ भने, आफन्तहरूको पीडाबाट बच्नु छ भने, आजैदेखि अरूलाई दुःख दिन बन्द गरौँ। मन भयो शान्त। जसले अरूलाई दुःख दिन बन्द गर्यो त्यो व्यक्तिलाई कसैले दुःख दिन सक्दैन यो जगतमा। ठिक छ, पहिला हामीले अरूलाई दुःख दिएको होला, त्यो अहिले कटिरहेको छ, कर्मफल कट्नु परेन। खुसी हौ, कमसेकम मैले गरेका गल्तीको फल मैले पाइरहेको छु, अब यो फल कटेपछि सकियो, त्यो सकियो, तर अब गल्ती नगरौँ। अब चाहिँ कसैलाई नसताउँ, कसैलाई दुःख नदेऊ, कसैको चित्त नदुखाउँ। यदि मैले चित्त दुखाएँ, अरूको अपमान गरेँ भने यो फल मैले पाउँछु, सुनिश्चित छ। त्यसकारण मन शान्त गर्ने तरिका र बाह्य प्रभावबाट बच्ने तरिका भनेको हाम्रो व्यवहार हो। हाम्रो व्यवहारलाई सुधारौँ, हामी सम्पूर्ण अशान्तिबाट बस्न सक्छौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

गोविंद राधे, या तो गुरु भक्ति तो ही हरि से मिला दे। राधा गोविंद गीत। अपौरुषेय वाणी वेद आज्ञा दिन्छ, हे मनुष्य देहधारी जीवात्मा हो, या त भगवान एवं गुरुको साथ साथ भक्ति गर, या केवल गुरुको मात्र भक्ति गर, अन्तमा लक्ष्य उनी श्रीहरिको प्राप्ति हुनेछ। श्वेता श्वेतरोपनिषद्को मन्त्रलाई राधा गोविन्द गीतमा अनुवादित यस दोहाका साथ कार्यक्रम अध्यात्म सन्देशमा स्वागत गर्दै आदरणीय श्रोताहरूमा राधे राधेको अभिवादन। आदरणीय श्रोताहरू, यो कार्यक्रम यहाँहरूले दैनिक रूपमा रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत यसै समयमा, यानि ठिक 5:25 बजे बिहान सुन्न सक्नुहुनेछ। यसको आधा घन्टा अवधिभर यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित सुमधुर सङ्कीर्तनका साथै उहाँका प्रचारक स्वामी श्री हरिदासजीको तत्त्वज्ञानयुक्त दार्शनिक प्रवचन एवं जगद्गुरु श्रीका जीवन उपयोगी सन्देशहरू सुनेर सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। आदरणीय श्रोताहरू, वास्तविक सन्तको मिलन या उनको सत्सङ्ग अनगिन्ती पुण्यको प्रभावले मात्र प्राप्त हुन्छ। हाम्रा पूर्वजन्मका साधना, सुकृत एवं प्रारब्धले हामीलाई त्यस्ता सन्तको समक्ष डोर्याउँदै पुर्याउँछ। जीवले वास्तविक लक्ष्य तिनै सन्तको कृपाबाट मात्र प्राप्त गर्न सक्छ। जबसम्म शास्त्रले बताएअनुसारको सन्त प्राप्त हुँदैनन्, तबसम्म भगवान्सित नै प्रार्थना गरेर वास्तविक सन्त मिलनको कामना गर्नुपर्छ। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ। जगद्गुरु श्रीद्वारा रचित

तत्त्वज्ञान युक्त सिद्धान्त सुन्न र मनन गर्न कदापि आलस गर्नुहुन्न। सिद्धान्त एक हतियार सरह हो, यसले अज्ञानवश हुन जाने अपराधबाट जोगाउँछ। यसैले त सन्त महापुरुष तत्त्वज्ञान सुन्नको लागि जीवलाई सदैव प्रेरित गर्नुहुन्छ। आउनुहोस् हामी पनि श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रति